0: तथा तिलोत्तमा टेलीविजन का प्रथम अध्यक्ष वहाँ 2055 फाल्गुन 30 देखि 2061 मार्च 13 गते सम्म यस रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलीविजनको प्रथम अध्यक्षको रूपमा काम गरी काठमाडौँभन्दा बाहिर सामुदायिक रेडियोलाई स्थापना गर्न उल्लेखनीय योगदान पुर्याउनु भएको थियो र उहाँ यो संचार क्षेत्रमा पनि विभिन्न पुरस्कारबाट सम्मानित हुनुहुन्थ्यो। एउटा स्वतन्त्र सेनानीको रूपमा पनि राष्ट्रिय महासङ्घबाट पनि पुरस्कृत हुनुभएको थियो। मेरो अग्रज आदरणीय गुरु पनि हुनुहुन्छ र उहाँ हरेक क्षेत्रमा उच्च स्थानमा रहेर उहाँको कामको हामी मूल्याङ्कनै गर्न सक्दैनौँ र यस्तो व्यक्तित्वलाई हामी गुमाउँदाखेरि रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजन लगायत सम्पूर्ण सङ्घ संस्थाका साथीहरू मर्मात अवस्थामा पुगेका छौँ। उहाँको यो अविस्मरणीय योगदानको हामी कहिले पनि भुल्न सक्दैनौँ र उहाँको यो योगदानको सधैँभरि हामी कदर गर्दछौँ।
1: रेडियो लुम्बिनीको संस्थागत विकास, पत्रकारिता, शैक्षिक क्षेत्र, समाज र राष्ट्रप्रति उहाँले पुर्याएको योगदान सधैँ स्मरणीय रहने शोक विज्ञप्तिमा उल्लेख छ। रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनले गेवालीको निधनप्रति दुःख व्यक्त गर्दै संस्थाको कार्यालय परिसरमा संस्थाका सदस्यहरू, पत्रकार, शुभेच्छुक, विज्ञापनदाता, समाजसेवीहरूका लागि शोक व्यक्त गर्न शोक पुस्तिका समेत राखेको छ। गेवालीको निधनप्रति पत्रकार सम्बद्ध विभिन्न संघ संस्थाहरूले समेत शोक विज्ञप्ति जारी गर्दै दुःख व्यक्त गरेका छन्। रूपन्देहीका अग्रज पत्रकार गेवालीको निधनप्रति दुःख व्यक्त गर्दै यस क्षेत्रका पत्रकारहरूले समेत सामाजिक सञ्जालमा श्रद्धाञ्जली व्यक्त गरेका छन्। 2056 सालमा काठमाडौँ बाहिर पहिलो पटक रेडियो लुम्बिनी स्थापना गर्दा स्वर्गीय गेवालीले पुर्याउनु भएको योगदानको बारेमा संस्थाका पूर्व अध्यक्षहरू द्विजेन्द्र बस्नेत र कृष्ण प्रसाद अर्याल यसरी स्मरण गर्नुहुन्छ।
2: आदरणीय अर्जुन सर मलाई पढाउने गुरु पनि हुनुहुन्थ्यो। गुरु मात्र नभएर मलाई लाग्छ उहाँ परिवारको मात्रै अभिभावक नहरी सिङ्गो समाजकै अभिभावक हो जस्तो लाग्छ। उहाँ राजनैतिक रूपमा, सामाजिक रूपमा, शैक्षिक रूपमा सबै रूपमा चाहिँ विशिष्ट व्यक्तित्व हुनुहुन्थ्यो र उहाँले यो समाजलाई धेरै गुण पनि लगाउनु भएको थियो। त्यसबाहेक पनि अब पछिल्लो अवस्थामा पत्रकारिता क्षेत्रमा पनि लामो इतिहास बोक्नु भएको छ र अग्रज व्यक्तित्व, अग्रज पत्रकार पनि हो। उहाँ बितेर गए पनि, यो लोकलाई छोडेर गए पनि उहाँ सधैँ मेरो र यो सिंह समाजको मनमुटुमा चाहिँ सधैँ रहिरहनेछ भन्ने कुरो मैले विश्वास दिएको छु।
3: अर्जुन सर एक हिसाबले भन्दाखेरि निर्भीक र कुनै स्वार्थ नराखिकन सामाजिक काममा अग्रसर हुने मान्छे हो भन्ने मलाई लाग्छ र रेडियो लुम्बिनीलाई यो अवस्थासम्म ल्याइपुर्याउन सम्भवतः उहाँको धेरै ठूलो योगदान छ। उहाँ पेसालाई एउटा सरकारी स्कुलको शिक्षक हुँदाहुँदै पनि रेडियोलाई असाध्यै धेरै माया गर्नुहुन्थ्यो र उहाँको पत्रकारिता क्षेत्र भएको कारणले पनि होला र त्योभन्दा बाहेक निस्वार्थ रूपमा रेडियोबाट कुनै चिज प्राप्त नगर्ने गरी रेडियोमा जसरी उहाँले योगदान दिनुभयो त्यो चाहिँ असाध्यै सराहनीय छ र त्यसले समाजमा रहेर सामाजिक योगदानका लागि चाहिँ धेरै मान्छेहरूलाई प्रेरित गर्छ भन्ने मलाई लाग्छ।
1: अर्घाचीको साबिक चितिकाबाट रूपन्देही बसाईसराय गर्नुभएका गेवाली शान्ति नमूना माविमा विक्रमसम्म 2032 2056 सालसम्म नेपाली विषयको शिक्षकको रूपमा कार्यरत हुनुहुन्थ्यो। शिक्षण पेसासँगै गेवालीले लामो समयसम्म पत्रकारिता गर्नुभयो। खास गरी राष्ट्रियता र देशभक्तिको पक्षमा उहाँको कलम प्रखर ढंगले चल्थ्यो। सरल लेखन शैलीका कारण उहाँका लेख रचनाहरू पाठकका लागि रुचिकर हुने गर्दथे। स्वर्गीय गेवालीका एक श्रीमती, एक छोरी र दुई छोरा तथा छजना नाति नातिनाहरू छन्। गेवालीले 2024 सालदेखि पत्रकारिता शुरू गर्नुभएको थियो। पञ्चायतकालीन शासनको कठोर परिवेशदेखि जनआन्दोलन, महाकाली सन्धि, माओवादी द्वन्द्व हुँदै लोकतान्त्रिक आन्दोलनसम्मका ऐतिहासिक घटनाक्रमका बारेमा गेवालीले जनपक्षीय कलम निरन्तर चलाइरहनुभयो। पत्रकारितासँगै साहित्यिक संगतले पनि उहाँको व्यक्तित्व र लेखन शैलीलाई परिष्कृत बनाएको थियो। विशेष गरी साहित्यकार तथा एमालेका नेता मोहननाथ प्रसिद्धसँगको निकटताले उहाँको भाषामा सरलता र प्रभावशालीता थपिएको गेवालीलाई नजिकबाट चिन्ने जानेकाहरू बताउनुहुन्छ। गेवालीको पत्रकारिता यात्राको सबैभन्दा महत्वपूर्ण मोड़ मध्ये एक महाकाली सन्धि थियो। त्यो सन्धिप्रति उहाँ आलोचक हुनुहुन्थ्यो। त्यस विषयमा उहाँले निरन्तर लेख्नुभयो। गेवाली विशेष गरी भूमान्छेको स्वर बाहिर ल्याउन चाहनुहुन्थ्यो। पत्रकारिता यात्राका क्रममा उहाँले नेपाल पत्रकार महासंघबाट प्रदान गरिने प्रेस स्वतन्त्रता सेनानी सम्मान, रूपन्देही पत्रकार महासंघको उत्कृष्ट पत्रकारिता पुरस्कार, नेपाल सरकारले प्रदान गर्ने वरिष्ठ पत्रकार सम्मान, गोपाल गोतामे स्वर्ण पदक तथा लुम्बिनी प्रदेश सरकारबाट प्रदान गरिने सामाजिक सेवा पदक लगायतका दर्जनौं सम्मान प्राप्त गर्नुभएको छ। उहाँको निधनले रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजन परिवार अत्यन्त स्तब्ध भएको छ। संस्थाका एक असल, कर्तव्यनिष्ठ, मार्गदर्शक अभिभावक गुमाउँदा हामीहरू अत्यन्त पीड़ामा छौं। उहाँले यस संस्था, पत्रकारिता, शैक्षिक क्षेत्र, समाज र राष्ट्रप्रति पुर्याएको योगदान सधैं स्मरणीय रहनेछ।
4: अब बाँकी खबर। संघीय संसदका सांसदहरू निजी स्वकीय सचिव राख्न दिने सरकारको निर्णय विरूद्ध सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ। न्यायाधीश विनोद शर्माको एकल इजलासले सरकारसँग लिखित जवाब माग गर्दै आदेश जारी गरेको हो। सरकारी एवं यस निर्णयले राज्य कोषको चरम दुरूपयोग हुने र यो संविधानको मर्म प्रतिकूल रहेको दावी गर्दै अधिवक्ता डाक्टर प्रेमराज सिलवालले सरकारको निर्णय र त्यस सम्बन्धी राजपत्रको सूचना उत्प्रेषणको आदेशले खारेज गर्न माग गर्दै रिट दायर गरेका थिए र रिटमा सांसदका निजी सहायकहरूको कुनै स्पष्ट योग्यता, क्षमता वा परीक्षाको प्रावधान नभएको र उनीहरूको काम, कर्तव्य र अधिकार समेत कानूनले नतोकेको जिकिर गरिएको छ। विगतमा निजी सहायकहरू अवैध धन्दा, रातो पासपोर्ट काण्ड, त्यस्तै भूटानी शरणार्थी प्रकरण र सुन तस्करी जस्ता गम्भीर अपराधमा मुछिएको उदाहरण दिँदै रिटमा यस्तो व्यवस्थाले भ्रष्टाचारलाई प्रशय दिने उल्लेख गरिएको छ। सांसदहरूले आफ्ना नातागोता वा व्यापारिक साझेदारलाई मात्र नियुक्ति गर्ने र कतिपय अवस्थामा नियुक्ति नै नगरी तलब मात्रै आफै बुझ्ने गरेको विगतको विकृतिलाई समेत रिटमा उल्लेख गरिएको छ। नेपालकै पहिलो र आधुनिक नागढुङ्गा सुरुङ मार्ग हिजोदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्साल, नेपालका लागि जापानी राजदूत मायादा तोरु र जापान अन्तर्राष्ट्रिय सहयोग नियोगका अध्यक्ष डाक्टर तानाका अकिहिकोको उपस्थितिमा सुरुङ मार्ग उद्घाटनसँगै सञ्चालनमा आएको हो। मन्त्री लम्साल, जापानी राजदूत र जाइकाका अध्यक्षले सुरुङभित्र गाड़ी चलाएर सवारी आवागमनको उद्घाटन गर्नुभएको थियो। सड़क विभाग अन्तर्गतको नागढुङ्गा सुरुङ मार्ग निर्माण आयोजनाका निर्देशक सौजन्य नेपालले हिजोदेखि परीक्षण अवधिभर कुनै सवारी साधनलाई शुल्क नलाग्ने बताउनु भएको थियो। उद्घाटनको पहिलो दिन एम्बुलेन्स, फायर फाइटिङ र सुरक्षाकर्मीको गाड़ीका लागि मात्रै सञ्चालन अनुमति दिइएको छ। अब क्रमशः अन्य सवारी साधन पनि चलाउन अनुमति दिने र शुल्क लाग्ने उहाँले जानकारी गराउनु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले केन्द्रीय समितिको बैठक बोलाएको छ। रासोपाले भोलिका लागि केन्द्रीय समिति बैठक बोलाएको सचिवालयले जनाएको छ। सचिवालयका अनुसार पार्टी कार्यालय वनस्थलीमा बिहान 11 बजेदेखि बैठक बस्नेछ। बैठकमा मुख्यतया चार एजेण्डामा छलफल हुने महासचिव विपिन आचार्यले जानकारी गराउनु भएको छ। उहाँका अनुसार बैठकमा हालै सम्पन्न भएको महाधिवेशनको समीक्षा, आवश्यक कार्यविधिहरूको तर्जुमा तथा परिमार्जन, सांगठनिक व्यवस्थापन तथा मनोनयन र आगामी अभियान तथा कार्यक्रम सञ्चालनका विषयमा छलफल हुनेछ। राष्ट्रपाको पहिलो महाधिवेशनबाट नयाँ कार्य समिति चयन भए पनि केन्द्रीय समिति बैठक भने बस्न सकेको थिएन। सहकारी पीड़ित सड़कमा आएका छन्। उनीहरूले हिजो काठमाण्डको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। सम्मान रूपमा बचत फिर्ता गर्न माग गरेर उनीहरू प्रदर्शनमा उत्रिएका हुन्। सहकारी पीड़ित बचतकर्ता महासंघको नेतृत्वमा प्रदर्शनमा उत्रिएका सहकारी पीड़ितले साना र ठूला बचतकर्ता भनेर पीड़ितहरूलाई विभाजन गर्न नहुने बताएका छन्। सहकारी पीड़ितलाई विभाजन गरेर आन्दोलनलाई कमजोर बनाउन खोजेको उनीहरूको भनाई छ। सहकारी पीड़ित बचतकर्ता महासंघका अध्यक्ष कुशलभ केसीले पहिला आन्दोलनकारी सहकारी पीड़ितको बचत फिर्ता गर्न सरकारसँग माग गर्नुभयो। पटक पटक सरकारको ध्यानाकर्षण गराउँदा समेत माग सम्बोधन नभएको उहाँको गुनासो छ। अब सहकारी पीड़ितको आन्दोलनका मागलाई तत्काल सम्बोधन नगरेमा सशक्त आन्दोलन गर्ने उहाँको भनाई छ। सहकारी पीड़ितसँग विगतमा गरेका सम्झौता कार्यान्वयन गराउन आफूहरू प्रदर्शनमा उत्रिएको समेत उहाँले बताउनुभयो। उहाँले सरकारले साना र ठूला बचतकर्ता भनेर सहकारी पीड़ितलाई नै विभाजनमा ल्याउन खोजेको उहाँको भनाई छ। सबै पीड़ित समान रहेकोले सबैलाई समान व्यवहार गरेर बचत फिर्ता गर्न उहाँले सरकारसँग आग्रह गर्नु भएको छ। सरकारले हाल ठूला ऋणीसँग कर्जा असुली गरेर साना बचतकर्ताको रकम फिर्ता गर्ने रणनीति लिएको छ र उनीहरूले आफू पीड़ित बनेको सहकारी संचालकका फोटो सहितको ब्यानर समेत प्रदर्शन गरेका थिए। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपाल सरकारले प्रतिबन्ध लगाएका वस्तुको भौतिक तथा डिजिटल माध्यमबाट बिक्री वितरण भइरहेको गुनासो प्राप्त भएकाले त्यस्ता गतिविधि तत्काल रोक्न सम्बन्धित सबै पक्षलाई सचेत गराएको छ। विभागले हिजो सूचना जारी गर्दै निकासी पैठारी नियन्त्रण ऐन 2013 अनुसार नेपाल सरकारले विभिन्न समयमा नेपाल राजपत्र मार्फत निकासी वा पैठारीमा पूर्ण वा परिमाणात्मक बन्देज लगाएका वस्तुहरू अझै पनि बजारमा बिक्री वितरण भइरहेको विषय प्रति विभागको गम्भीर ध्यानाकर्षण भएको भन्दै चेतावनी दिएको हो। सरकारले 2076 साल असार महिनामा विभिन्न मितिमा नेपाल राजपत्र मार्फत केही वस्तुको निकासी तथा पैठारीमा प्रतिबन्ध तथा नियन्त्रण सम्बन्धी व्यवस्था गरेको थियो। विभागले प्रतिबन्धित वस्तुको अनाधिकृत पैठारी भण्डारण तथा बिक्री वितरण गर्ने कार्य कानून बमोजिम दण्डनीय हुने उल्लेख गर्दै कानून विपरीत प्रतिबन्धित वस्तुको कारोबार गरेको पाइएमा निकासी पैठारी नियन्त्रण ऐन 2013 उपभोक्ता संरक्षण ऐन 2075 तथा अन्य प्रचलित कानून बमोजिम कार्यवाही गरिने विभागले जनाएको छ। तिलोत्तमा 5 मणिग्राम स्थित शान्ति नमूना माध्यमिक विद्यालयमा बाल क्लब गठनका लागि हिजो निर्वाचन सम्पन्न भएको छ। विद्यालयका विद्यार्थीहरूमा लोकतान्त्रिक अभ्यास र नेतृत्व क्षमताको विकास गराउने उद्देश्यले आयोजित उक्त मतदान कार्यक्रममा कक्षा 6 देखि 10 सम्मका विद्यार्थीहरूले भाग लिएका थिए। विद्यालय स्तरमै विद्यार्थीहरूलाई निर्वाचन प्रक्रिया मतदानको महत्व र निष्पक्ष नेतृत्व चयनबारे व्यावहारिक ज्ञान दियो भने यो कार्यक्रम व्यावहारिक ज्ञान दिन सफल रहेको विद्यालयका प्रधानाध्यापक लोकनाथ कणेलले बताउनु भएको छ। निर्वाचनमा 92.68% विद्यार्थीले मतदान गरेको निर्वाचन संयोजक रजनी केसीले जानकारी गराउनु भएको छ। मतगणना आज बिहान 10 बजेबाट हुने र निर्वाचित पदाधिकारीहरूको घोषणा छिट्टै गरिने विद्यालयका सूचना संयोजक दिनेश खड्काले जानकारी गराउनु भएको छ। र आईसीसी विश्वकप लीग 2 नेपालको खराब प्रदर्शन जारी छ। नेदरल्याण्डसमा घरेलु टोली र नामिबियासँगको त्रिकोणात्मक एक दिवसीय सिरिजमा नेपालले लगातार तेस्रो खेलमा पराजय भोगेको हो। त्यस्तै हिजो भएको खेलमा नेपाललाई नामिबियाले 3 रनले हराएको छ। खेलमा नेपाललाई जितका लागि अन्तिम बलमा छक्का चाहिएको थियो तर गुलशन झाले नामिबियाका इरामस विरूद्ध 1 रन मात्र बनाउन सक्नुभयो जसका कारण 212 रनको लक्ष्य पछ्याएको नेपालले 6 विकेटको क्षतिमा 208 रन मात्रै बनाउन सक्यो। खेलमा गुलशनले 10 बलमा नट आउट 19 रन बनाउनुभयो भने आरिफ शेखले 49 बल खेलेर 38 रनमा नट आउट हुनुभएको थियो। त्यस्तै त्यसअघि नेपालका लागि कुशल भुर्तेलले 34 रन र आशिष शेखले 45 रन बनाउनु भएको थियो। ईशान पाण्डे 14 रन र भीम सार्की 1 रनमा आउट हुनुभयो। कप्तान रोहित पौडेलले 41 रन बनाउँदा दिपेन्द्र सिंह ऐरीले 3 रनमा पेभिलियन फर्किनु भएको थियो। बलिङमा नामिबियाका ज्याक ब्रासेलले 3 विकेट लिनु भएको थियो। त्यसअघि टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नामिबियाले 7 विकेटको क्षतिमा 211 रन बनायो। हारसँगै नेपाल अंक तालिकाको 6 स्थानमा झरेको छ। नेपालको 31 खेलबाट 24 अंक छ। नेपाललाई पछि पार्दै 5 स्थानमा पुगेको नामिबियाको 26 अंक भएको छ। यही खबरसँगै हामी हाल खबरको अन्त्यमा आइपुगेका छौं। हाल खबर सक्नु अघि मुख्य खबर शीर्षक पुनः एकपटक। लुम्बिनी प्रदेशमा मन्त्रीको राजीनामा रोकेर कंग्रेस दलहरूसँग छलफलमा मन्त्रीहरूको विषयमा फर्खर हेरेको अवस्था। प्रेस स्वतन्त्रता सेनानी अर्जुन गेवालीको निधन, हिजो आर्यघाटमा भयो अन्त्येष्टि। सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णय विरूद्ध सर्वोच्चको आदेश, सरकारसँग लिखित जवाब माग। नागढुङ्गा सुरुङ मार्ग हिजोदेखि सञ्चालनमा, सहकारी पीड़ित बचत फिर्ताको माग गर्दै प्रदर्शनमा। वाणिज्य विभागद्वारा प्रतिबन्धित वस्तुको बिक्री वितरण नगर्न चेतावनी राष्ट्रपतिले बोलायो केन्द्रीय समितिको बैठक भोलि बिहान 11 बजेदेखि बैठक बस्ने शान्ति नमूनामा बाल क्लब गठनका लागि मतदान सम्पन्न र आईसीसी विश्वकप लीग 2 को अन्तिम बलमा पुगेको

0: शीर्षक
1: सरकार र डाक्टर गोविन्द केसी बीच सात बुँदे सहमति सुनसरी लगायतका जिल्लामा सामाजिक सद्भाव कायम राख्न सर्वपक्षीय आह्वान सुरक्षा र प्रशासनको नेतृत्व फेरबदल
0: प्रस्तावित दुई निर्वाचन आयुक्तको सुनवाई आज सत्ता सहकार्य गर्ने ओली प्रचण्डको सहमतिमा दुवै दलमा असन्तुष्टि राजसपामा बालेन्द्र पक्षले अझै बुझाएनन् नाम केही नेतालाई सभापति लामिछानेले मनोनित गर्दै
1: निर्मला हत्याकाण्डको आठ वर्षमा पनि संलग्न व्यक्ति भेटिएन बीमा कम्पनीको प्रिमियममा आईपीओ जारी गर्ने अनुमति कानून विपरीत असारको बिजुलीमा भ्याट नलाग्ने तिरिसकेकाको रकम समायोजन हुने
0: पाकिस्तानमा वर्षा र बाढ़ीका कारण मृत्यु हुनेको संख्या 107 पुग्यो फ्रान्सको दक्षिण पश्चिममा भीषण डडेलो हर्मुज जलमार्गका विषयमा कुनै धारणा नबनेको इरानको दावी
1: र आईसीसी क्रिकेट विश्वकप लीग दुईमा नेपाल लगातार तेस्रो पटक पनि पराजित नामिबिया तीन रनले विजयी काभा पुरूष भलिबल च्याम्पियनशीपमा नेपाल लीग चरणका पाँचवटै खेलमा पराजित
2: सयौं रेडियो हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
1: साझा खबरको सबैभन्दा शुरूमा डाक्टर गोविन्द केसी र सरकारको बीचमा भएको सात बुँदे सहमतिको प्रसंग
0: सरकारी वार्ता टोलीसँग सात बुँदे सहमति भएपछि चिकित्सा शिक्षा अभियन्ता डाक्टर गोविन्द केसीले अनसन तोड्नु भएको छ सिटी प्रादेशिक अस्पतालको आईसीयूमा रहेका केसीले बिरामी कुरुवा बाजुराको गौमूल गाउँपालिकाका चक्र बहादुर धामीको हातबाट जुस पिएर अनसन तोड्नु भएको हो केसी सहित दशरथ चन्द्र स्वास्थ्य विज्ञान विश्वविद्यालय गेटाका पदाधिकारी हटाउनुपर्ने मागबाट पछि हटेपछि दुई पक्षबीच सहमति जुटेको हो उहाँले शुरूमा विश्वविद्यालयका उपकुलपति सुनिल कुमार जोशी र रजिस्ट्रार भीम चन्दलाई हटाउनुपर्ने माग राख्नु भएको थियो दुई दिनसम्म चलेको वार्तामा केसीले अन्तिममा रजिस्ट्रार चन्दलाई हटाउनुपर्ने मागलाई बटम लाइन बनाउनु भएको थियो तर विश्वविद्यालय ऐन अनुसार पदाधिकारी पद मुक्त गर्न समस्या हुने भएपछि विश्वविद्यालय संचालनसँग सम्बन्धित विषयमा सहमति पत्र तयार गरेर हस्ताक्षर भएको छ सहित दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय गेटामा चिकित्सा शिक्षा ऐन 2075 दफा 12 उपदफा 1 खण्ड क बमोजिम कम्तीमा 300 सयको शिक्षण अस्पताल सञ्चालनको प्रक्रिया विश्वविद्यालयले तत्काल अगाडि बढ़ाउनु पर्ने सहमति भएको छ त्यसका लागि स्वास्थ्य मन्त्रालय र शिक्षा मन्त्रालयले आवश्यक सम्बन्धी तथा सहजीकरण गर्ने सहमति पत्रमा उल्लेख छ विश्वविद्यालयमा शैक्षिक कार्यक्रम सञ्चालन गर्न पाठ्यक्रमको स्वीकृति लगायतका शैक्षिक कार्यक्रमको तयारी तुरन्त पूरा गर्ने 300 सयमा शिक्षण अस्पताल सञ्चालनका लागि आवश्यक जनशक्ति र उपकरण खरिदको बन्दोबस्त तत्काल गर्ने सहमति पनि बनेको छ त्यस्तै सहमतिको दोस्रो बुदामा विश्वविद्यालय सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयकमा सहित दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन 2082 समेटी विश्वविद्यालयका पदाधिकारीको योग्यता र नियुक्ति लगायतका विषयमा संशोधन प्रक्रिया संघीय संसदको चालू अधिवेशनबाटै तीन महिनाभित्र अगाडि बढ़ाउने सरकार समक्ष प्रस्ताव पेश गर्ने पनि भनिएको छ त्यस्तै चिकित्सा शिक्षा आयोगले राष्ट्रिय चिकित्सा शिक्षा ऐन राष्ट्रिय चिकित्सा शिक्षा नियमावली र चिकित्सा शिक्षा प्रदान गर्ने शिक्षण संस्थाको गुणस्तर मूल्यांकन तथा सीट निर्धारण सम्बन्धी एकीकृत कार्यविधिले तोकेका मापदण्ड बमोजिम सीट निर्धारण गर्ने सहमति पनि भएको छ त्यस्तै दुवै पक्षबीच निजी शिक्षण संस्थाको सीट वृद्धि नगर्ने तर सार्वजनिक शिक्षण संस्थामा भर्ना हुने विद्यार्थीको सीट वृद्धिमा आधा बाधा नपर्ने गरी सहमति पत्रमा उल्लेख गरिएको बताइएको छ
1: सुनसरीको दिवानगंज गाउँपालिकामा आइतबार राति भएको गोली प्रहारमा एकजनाको मृत्यु तथा केही व्यक्ति घाइते भएपछि उत्पन्न तनाव घटाउन सरोकारवाला निकायले प्रयासलाई निरन्तरता दिएका छन् विवाद साम्य पार्न स्थानीय प्रशासन सुरक्षा निकाय राजनैतिक दल जनप्रतिनिधि तथा स्थानीय समुदाय दिनभरि हिजो सक्रिय बने हिजोको सर्वदलीय तथा सर्वपक्षीय बैठकले शान्ति र सद्भाव कायम गर्न आह्वान गरेको छ दिवानगंज गाउँपालिका तीन कप्तानगंजमा आइतबार राति दुई समूहबीच भएको झडपका क्रममा सुरक्षाकर्मीले गोली चलाउँदा एकजनाको मृत्यु भएको थियो सो झडपमा केही सर्वसाधारण र सुरक्षाकर्मी पनि घाइते भए यो विषयलाई लिएर हिजो सदरमुकाम इनरुवा लगायत जिल्लाको दक्षिणी क्षेत्र दिनभर तनावग्रस्त बनेको थियो सम्भावित अप्रिय घटना रोक्न जिल्ला प्रशासन कार्यालय सुनसरीले दिवानगंज र हरिनगर गाउँपालिकाका संवेदनशील क्षेत्रमा कर्फ्यू लगाएको थियो हिजो कर्फ्यू लगाइए पनि सुनसरीको दक्षिणी सीमावर्ती क्षेत्रमा पर्ने दिवानगंज कप्तानगंज हरिनगर

0: भुटाहा, इनरूवा, लौकही, भोकराहा लगायतका क्षेत्रमा दिनभरि प्रदर्शन भएको थियो। स्थानीय प्रशासनले उच्च सुरक्षा सतर्कता सहित सुरक्षा व्यवस्था कड़ा बनाउँदै स्थिति थप जटिल बन्न नदिन विभिन्न पक्षसँग निरन्तर समन्वय पनि गरिरहेको छ। सुनसरीको दिवानगंज घटनापछि गृह मन्त्रालयले जिल्लादेखि प्रदेशसम्मको सुरक्षा नेतृत्वमा व्यापक हेरफेर गरेको छ। घटनापछि आकस्मिक रूपमा बसेको केन्द्रीय सुरक्षा समिति बैठकले कोशी प्रदेश प्रहरी प्रमुख विनोद घिमिरे, सुनसरीका प्रमुख जिल्ला अधिकारी सीडीओ वासुदेव घिमिरे सहित नेपाल प्रहरी र सशस्त्र प्रहरीका जिल्ला प्रमुखलाई जिम्मेवारीबाट हटाएको छ। गृह मन्त्रालयले घिमिरेलाई गृह मन्त्रालय तानेर सुनसरीको प्रमुख जिल्ला अधिकारीमा सहसचिव ईश्वरी प्रसाद अर्याललाई हटाएको छ। कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुखमा घिमिरेलाई हटाएर प्रहरी प्रधान कार्यालयमा कार्यरत डीआईजी शेखर खनाललाई पठाइएको छ। सुनसरीका प्रमुख प्रहरी उपरीक्षक एसपी केशव कुमार थेबेलाई हटाएर एसपी पुष्पराज मल्ललाई त्यहाँ पठाइएको छ। सशस्त्र प्रहरी बल नेपालका एसपी श्याम कुमार कार्कीलाई फिर्ता गरी एसपी लवकुमार सापकोटालाई त्यहाँ हटाइएको छ। कप्तानगंजमा कार्यरत डीएसपी नन्दकिशोर महतोलाई हटाएर उक्त स्थानमा प्रधान कार्यालयमा कार्यरत डीएसपी मदन नाथलाई पठाइएको छ। गृहमन्त्री सुधन गुरूङको अध्यक्षतामा बसेको सुरक्षा समिति बैठकमा गृह सचिव, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक तथा नेपाली सेनाका प्रतिनिधिहरू पनि सहभागी बनेका थिए। हिजो लगातार चार घण्टासम्म केन्द्रीय सुरक्षा समितिमा छलफल भयो। आइतबार राति झडप नियन्त्रणमा लिन खोज्दा सुरक्षाकर्मीको गोली लागेर 30 वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो। यसबारे गृहमन्त्री गुरूङको अध्यक्षतामा सिंहदरबारमा बसेको केन्द्रीय सुरक्षा समितिमा छलफल गर्दै त्यसमा थप सावधानी अपनाउने र सामाजिक सद्भाव कायम गर्नका लागि सबैसँग अनुरोध गर्ने निर्णय पनि भएको छ। सुनसरीमा थप हिंसा भड्किन नदिन तीनवटै सुरक्षा निकायले संयुक्त योजना बनाएर सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरिएको छ। जिल्लामा सबै सुरक्षा निकायलाई निरन्तर छलफल र संयुक्त सुरक्षा योजना बनाउन भनिएको छ। स्थानीय प्रशासन ऐन अनुसार कर्फ्यू लगाएसँगै सुनसरीमा नेपाली सेनाले पनि सुरक्षाको तैनाथी बढ़ाएको छ। नेपाल प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागका अधिकारीलाई सूचना आदान प्रदान गर्न र घटनाबाट प्रभावित परिवार र समुदायसँग संवाद गर्न केन्द्रीय सुरक्षा समितिले निर्देशन दिएको छ। सुनसरी जस्तै अन्यत्र पनि अरू समूहको बीचमा भट्किन सक्ने आकलन गर्दै केन्द्रीय सुरक्षा समितिमा त्यसबारे सचेतना अपनाउने बारेमा पनि छलफल भएको छ। मोरङ, सप्तरी, रौतहट, पर्सा, कपिलवस्तु, नौलपरासी पश्चिम र बाँकी पूर्वमा पनि सचेतना अपनाउन मातहतका निकायलाई आवश्यक निर्देशन दिएको बैठकमा सहभागी एकजना उच्च अधिकृतले बताएका छन्।
1: आन्तरिक राजस्व विभागले असारमा खपत भएको बिजुलीको बिलमा मूल्य अभिवृद्धि कर भ्याट लगाउन नमिल्ने बताएको छ। चालू वर्षको बजेट मार्फत सरकारले साउनदेखि घरायसी ग्राहकलाई 5 र बाँकीलाई 13% भ्याट लाग्ने व्यवस्था गरेको छ। नेपाल विद्युत प्राधिकरणले असारमै खपत गरेको बिजुलीको बिलमा भ्याट जोडेर ग्राहकलाई पठाएको थियो। त्यसपछि सरकारले नयाँ बजेटमा गरेको व्यवस्था अनुसार 1 साउनदेखि लाग्ने भ्याट किन असारमै जोडेको भन्दै प्राधिकरणको आलोचना भएको थियो। प्राधिकरणले यसबारे विभागसँग राय मागेको थियो। यससँगै प्रश्न पार्न विभागले हिजो सार्वजनिक सूचना नै जारी गरेको छ। 32 असारसम्मको बिजुली खपतको बिल 1 साउन वा त्यसपछि प्राप्त भए पनि 1 साउन अघिको खपतमा आर्थिक ऐन 2083 अनुसूची 1 समूह 2 अन्तर्गत आवश्यक वस्तुका रूपमा बिजुली समावेश भएकाले त्यस्तो खपतबाट भ्याट नलाग्ने सूचनामा उल्लेख छ। बिजुलीमा भ्याट लाउँदा र 50 युनिटसम्म छूट दिँदा उपभोक्ताको लागत बढ़ने, मध्यमार्गी ग्राहकलाई बढ़ी भार पर्ने उत्पादन लागत र 50 युनिटमै रहने रूचाउने ग्राहक बढ़ने सरकारवाला बताउँछन्। विद्युत प्राधिकरणले विद्युत खपतमा न्यूनतम चार्ज वा डिमाण्ड चार्जमा पनि भ्याट लगाएकाले त्यसमा लाग्ने वा नलाग्ने समेत स्पष्ट पारिदिन भन्दै राय माग गरिएको थियो। विभागले विद्युत खपतमा न्यूनतम वा डिमाण्ड चार्ज असूल गर्ने रकम समेत विद्युत सेवा बाफत नै भएकाले 1 साउनदेखि भएको विद्युत शक्तिको खपतमा न्यूनतम वा डिमाण्ड चार्जमा पनि भ्याट आकर्षित हुने हुँदा विविधता नरहन समेत दुविधा नरहन समेत भनेको छ। आर्थिक ऐन 2083 मूल्य अभिवृद्धि कर ऐन 2052 संशोधन गरी विद्युत सेवा प्रदान गर्ने व्यक्तिले अन्तिम उपभोक्तालाई 5% र अन्य उपभोक्ताको हकमा 13% भ्याट लाग्ने व्यवस्था गरेको छ।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत प्रसारण भइरहेको साझा खबरमा कुपोषण अन्त्य गर्नको लागि सरोकारवाला निकाय संघको समन्वयमा विशेष कार्यक्रम गर्ने तयारी।
2: कोशीका 3-4 जिल्लामा जहाँ चाहिँ 10% भन्दा माथि 15% र 10% उसमा जुन आएको छ त्यसमा चाहिँ हामी 2 महिनासम्म त्यो उपलब्ध गराउने भनेर यो अन्तिम चरणमा पुगिसकेका छ।
1: निर्मला हत्याकाण्डको 8 वर्षमा पनि संलग्न व्यक्ति भेटिएन। बीमा कम्पनीको प्रिमियरमा आईपीओ जारी गर्ने अनुमति कानून विपरीत लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बालीसोर जमल र ओम अस्पतालमा।
4: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा। वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
5: पाँच बजे बिहान उठेर भरे 10 बजे राति सुन महिलाहरूले नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
6: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
7: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
6: तर महिलाको नाम अझै निर्णयमा, स्वामित्वमा र पहिचानमा किन कम छ?
8: महिलाको श्रम, अधिकार र सम्मानको आवाज,
1: कार्यक्रम साझा आवाज,
6: लैंगिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
9: महिला किसानका संघर्ष, सपना र सफलताका कथा।
10: प्रोप्राइटर मधुमाया जीसी पढे होइन प्रोप्राइटर भनेको छु, हेर्नुहोस् त, घर खर्च दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ।
6: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे सीआईएन मार्फत देशैभर
7: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि सीआईएन को फेसबुक पेज र युट्युब सीआईएन च्यानलमा पनि।
8: पसिनाको सम्मान, समानताको अभियान,
1: कार्यक्रम साझा आवाज।
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब बाँकी खबर।
1: हाल देशभर मनसूनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसूनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागमा सरदर स्थानको आसपासमा तथा नेपालको पश्चिम भूभागमा सरदर भन्दा उत्तरतर्फ रहेको विभागले जनाएको हो, जसका कारण हाल देशभर साधारणतया बादल लाग्नेछ भने बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा लुम्बिनी र मध्य प्रदेशका 1-2 स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। आज दिउँसो देशको हिमाल र पहाड़ी भूभाग तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा साधारणतया बादल लाग्ने मौसम विभागले जनाएको छ। मध्य प्रदेश तथा कोशी प्रदेशको तराई भूभागमा आंशिक बादल लाग्नेछ। देशका हिमाली भूभागमा केही स्थानमा चट्याङ सहितको वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन्। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा र बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा र कोशी प्रदेशको तराई भूभाग र मध्य प्रदेशका थोरै स्थानमा चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। त्यस्तै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभाग तथा बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाड़ी भूभागको 1-2 स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको विभागले जनाएको छ।
0: अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर। कान्तिपुर दैनिकमा देवानगंजमा 2 समूहको झडपमा प्रहरीको घातक हतियार प्रयोग, कम्बरमाथि गोली प्रहार हुँदा 1 मृत्यु, 9 घाइते शीर्षकमा अर्जुन सुविदीले सुनसरी र गौरव पोखरेलले काठमाडौँबाट लेख्नु भएको खबर छापिएको छ। सुरक्षाकर्मी पुग्नु अघि 81 बिजुली कटौती गरिएको थियो। प्रहरीले अन्धाधुन्ध गोली चलाएको स्थानीयले आरोप लगाएका छन्। अधिकांश घाइतेको कम्बरभन्दा माथि र छाती, पेट, कोख, कुम र हातमा गोली लागेको छ। हिजो दिउँसोदेखि बख्तरबन्द गाड़ी सहित नेपाली सेना गस्तीमा छ। गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा छानबिन समिति पनि गठन गरिएको खबरमा उल्लेख गरिएको छ। अर्को खबर, रासोपामा बालेन्द्र पक्षले अझै बुझाएन नाम, केही नेतालाई मनोनित गर्दै लामिछाने शीर्षकमा जयसिंह महराले लेख्नु भएको छ। महाधिवेशनको एक महिना बितिसक्दा पनि प्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह पक्षले मनोनयन गर्नुपर्ने नेताहरूको नाम नदिएपछि रासोपा सभापति रवि लामिछानेले केही नेतालाई केन्द्रीय सदस्य तथा पदाधिकारीमा मनोनित गर्ने हुनुभएको छ। महाधिवेशन स्थलमै सबै मनोनयन सकेर सामूहिक तस्विर खिचाउने सम्मको तयारी गरिए पनि शाह पक्षले नाम नदिएपछि त्यति बेला मनोनयन प्रक्रिया नै रोकिन पुगेको थियो। केन्द्रीय सदस्य र पदाधिकारी मनोनयन लगायतका निर्णयमा पुग्न लामिछानेले भोलिका लागि केन्द्रीय समितिको बैठक बोलाउनु भएको छ। बैठकको तेस्रो एजेण्डामा सांगठनिक व्यवस्थापन तथा मनोनयन सम्बन्धमा छलफल र निर्णय हुने उल्लेख गरिएको छ। तपाईले किनेको खाद्य वस्तु अर्ग्यानिक हो, शीर्षकमा सूरज कुँवरले लेख्नु भएको खबर छ। काठमाडौँमा बजारमा बाह्रै महिना पाइने जुम्लाको सिमी, सुर्खेतको भीर माहुरीको मह, सल्यानको अदुवा र मुस्ताङको आलु सुन्ने बित्तिकै उपभोक्ताको मुखमा पानी रसाउँछ। तर के तपाईले किनेका ती उत्पादन हिमाली माटोकै अर्ग्यानिक अर्थात प्रांगारिक प्रमाणित हुन्छ? यसको जवाफ न त विक्रेतासँग हुन्छ न त उपभोक्तासँग। शुद्ध प्राकृतिक शत प्रतिशत नेचुरल वा अर्ग्यानिक भनिएका अधिकांश खाद्यवस्तु मान्यता प्राप्त निकायबाट प्रमाणित भएका छैनन्। अर्ग्यानिक प्रमाणीकरणका लागि नेपालमा एकीकृत प्रयोगशाला समेत अहिलेसम्म छैन। भित्रीपन्नामा परिवारको सहमति बिना बगदादमा विमलको शव दफन शीर्षकमा होम कार्कीले लेख्नु भएको छ। विमलका भाइ सुजन भन्नुहुन्छ, मृत्यु भइसकेको खबर पाएपछि एक सातासम्म प्रतीक्षा गर्न त मुश्किल हुन्छ। हामीले त एक वर्ष नै बिताइसक्यौं, घरमा बुढी आमा हुनुहुन्छ, कहिले शव आउँछ र अन्त्येष्टि गरौंला भनेर काठमाडौँ धाइरहेका छौं, उहाँले भन्नुभयो। न्यायाधीशलाई महाभियोग लगाइने दावी तीन संस्थाले कुन आधारमा गरे, शीर्षकमा दुर्गा दुलाल लेख्नु भएको छ। राजीनामा मागिएको र महाभियोगको हल्ला निष्पक्ष न्याय सम्पादनमा दबाव पुग्ने र इजलासमा बसेको न्यायाधीशले स्वतन्त्र रूपमा न्याय दिन नसक्ने कानून क्षेत्रका विज्ञहरूको भनाइरहेको छ। भारतमा पक्राउ परेका किसान दाजुभाइको शुक्रबार सुनवाई शीर्षकमा शिव पुरीले रौतहटबाट लेख्नु भएको खबर छ। रोपाई गर्न मल नभएपछि भारतीय बजारबाट ल्याउन खोज्दा पक्राउ परेका सर्लाहीका दुई किसान दाजुभाइको मुद्दाको सुनवाई आउँदो शुक्रबार हुने भएको हो। 27 दिनदेखि न्यायिक हिरासतमा रहेका उनीहरूको धरोटी सम्बन्धी आवेदनमाथि 15 साउनमा भारतीय अदालतमा सुनवाई हुने भएको हो। धान रोप्ने चटारोका बीच रासायनिक मल नभएपछि भारतीय बजार सोनवर्षा पुगेका बलरा नगरपालिका पाँचका सुरेश प्रसाद सिंह र नागेन्द्र प्रसाद सिंह दाजुभाइ 17 असारमा पक्राउ पर्नु भएको थियो र उहाँहरूको रिहाईका लागि पहल गर्न राजनैतिक दलका नेतृत्वहरूले पनि अनुरोध गर्दै आएका छन्। सुरुङ मार्गले अब नागढुङ्गा उकालोमा यात्रुलाई हाइसुख शीर्षकमा विमल खतिवडाले लेख्नु भएको छ भने असारको बिजुलीमा भ्याट नलाग्ने र तिरिसकेको रकम समायोजन गरिने बारेमा पनि पत्र पत्रिकाहरूमा खबर छ।
1: त्यस्तै आजको नागरिक दैनिकको पहिलो पृष्ठमा सर्वसाधारणलाई कहिले खुल्छ सुरुङ शीर्षकमा भुवन शर्माले लेख्नु भएको छ। नागढुङ्गा सुस्नी खोला सुरुङ मार्ग सोमबारबाट सञ्चालनमा आएको छ। निर्माण थालेको 80 महिनापछि सुरुङ मार्ग सञ्चालनमा आएको हो। पछिल्लो चरणमा एम्बुलेन्स, दमकल र सुरक्षाकर्मीको गाड़ीका लागि 24 घण्टा सुरुङ मार्ग सञ्चालन हुनेछ। तर सर्वसाधारणका लागि कहिले खुल्छ भन्ने प्रश्नको जवाब पनि अझै छैन। कार्तिकमा सकिएला सिद्धबाबा सुरुङ मार्ग शीर्षकमा रेखा भूषालले अर्को खबर लेख्नु भएको छ भने भुइँमा सुत्नु पर्दा कुरुवा नै बिरामी शीर्षकमा पवित्रा सुनवारले खबर लेख्नु भएको छ। काठमाडौँ उपत्यका अधिकांश सरकारी अस्पतालमा कुरुवाका लागि सुत्ने व्यवस्था छैन। उनीहरू चिसो र फोहोर भुइँमा रात कटाउन बाध्य छन्। यसकारण बिरामीको हेरचाह गर्न आएका उनीहरू आफै बिरामी पर्ने गरेको देखिएको छ। त्यस्तै भित्रपृष्ठमा कांग्रेस मन्त्रीहरूको राजीनामा होल शीर्षकमा देवेन्द्र बस्नेतले दाङबाट खबर लेख्नु भएको छ भने 24 वर्षमा पनि सकिएन कमेरो टार जग्गा एकीकरण आयोजना शीर्षकको खबर कृष्ण केसीले लेख्नु भएको छ। त्यस्तै गरेर गोर्खापत्रको पहिलो पृष्ठमा दुर्लभ बन्दै गौथलीको चिरवीर शीर्षकमा सन्तोष दहितले खबर लेख्नु भएको छ। पहिले हरेक गाउँमा गौथलीका गुड देखिन्थे, पछिल्ला दिनमा गाउँभरि पक्की घर बने, अहिले गुड बनाउन ठाउँ नपाउँदा गौथली गाउँबाट हराउन थालेका छन्। त्यस्तै भित्री पृष्ठमा उद्योग स्थानान्तरण गर्दा घर जग्गा खरिद रजिस्ट्रेशनमा 50% छूट शीर्षकमा खबर छ भने खडेरीका कारण खेत बाँझै शीर्षकमा सल्यानको खबर प्रकाशित छ। त्यस्तै नयाँ पत्रिकाको पहिलो पृष्ठमा सत्ता सहकार्य गर्ने ओली प्रचण्डको सहमतिप्रति दुवै दलमा असन्तुष्टि शीर्षकमा खबर छ। विगतको समीक्षा र आत्मआलोचना तथा पार्टीभित्र आन्तरिक छलफल नै नगरी सत्ताका लागि मात्रै सहमति भएको भन्दै प्रश्न उठेको छ। त्यस्तै मलामी नहुँदा खोला किनारमै गाडियो लालमतीलाई शीर्षकको खबर लोकेश साउदले बैतडीबाट लेख्नु भएको छ।
0: नयाँ पत्रिका दैनिकै भित्री पन्नामा निर्मला हत्याकाण्डको 8 वर्ष बितिसक्दा पनि अहिलेसम्म दोषीलाई प्रहरी प्रशासनले पक्राउ गर्न नसकेको बारेमा खबर छापिएको छ। मोहन विष्टले कञ्चनपुरबाट लेख्नु भएको हो। 5 प्रधानमन्त्री, 7 गृहमन्त्री, 8 आईजीपी, 12 डीआईजी, 11 सीडीओ, 11 एसपी, 4 मुख्यमन्त्री परिवर्तन भए तर उपलब्धि भने शून्य देखिएको उल्लेख गरिएको छ। अर्को खबर पनि छापिएको छ, बीमा कम्पनीको प्रिमियममा आईपीओ जारी गर्ने अनुमति कानून विपरीत शीर्षकमा मिलन विश्वकर्माले लेख्नु भएको हो। धितोपत्र बोर्ड र बीमा प्राधिकरणले कानून विपरीत कार्य गरेको सर्वोच्चले फैसला गर्यो तर सजाय भने अझै तोकिएको छैन। अर्को खबर आर्थिक कारोबार दैनिकमा छ, बर्दिया र कैलाली जोड्न कडानीमा एकैसाथ दुई पुल बन्ने शीर्षकमा लक्ष्मण ढुंगानाले लेख्नु भएको हो। बर्दिया र कैलाली जोड्ने कर्णाली नदीमाथि एकैसाथ दुई पुल सञ्चालनमा आएका छन्। बर्दियाको राजापुर नगरपालिका एक दौलतपुर र कैलालीको टीकापुर नगरपालिका जोड्ने दौलतपुर घाटमा झोलुङ्गे पुल बनेको उल्लेख गरिएको छ।
1: ताजा खबरमा अब विदेशका खबर। पाकिस्तानमा मनसून शुरू भए यता परेको अविरल वर्षा र बाढ़ीका कारण मृत्यु हुनेको संख्या 107 पुगेको छ। यसका साथै 344 जना घाइते भएका छन् भने सयौं घरमा क्षति पुगेको पाकिस्तानी राष्ट्रिय विपद व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार जून महिनाको अन्त्यदेखि शुरू भएको वर्षासँगै सम्बन्धित घटनाका सबैभन्दा बढ़ी बख्तर पख्तुनख्वा प्रान्तमा 55 जनाको मृत्यु भएको छ। त्यसपछि पंजाब प्रान्तमा 36 जनाले ज्यान गुमाएका छन् भने अधिकांश मृत्यु घर वा छानो भत्किएर पुरिने घटनाका कारण भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। फ्रान्सको दक्षिण पश्चिमी शहर बोर्डो नजिक फैलिएको भीषण डढेरोका कारण स्थानीय प्रशासनले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। ठूलो संख्यामा मानिसलाई सुरक्षित आश्रय लिन सबै तयारी पूरा भएको समेत अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। फ्रान्समा हालसम्म करिब 2,20,000 मानिसलाई सुरक्षित स्थानमा सारिएको छ भने 1,00,000 भन्दा बढ़ी मानिस विस्थापित भएका छन् र इरानले स्टेट अफ हर्मुजको व्यवस्थापन सम्बन्धी आफ्नो अडानमा कुनै परिवर्तन नभएको स्पष्ट पारेको छ। इरानी विदेश मन्त्रालयका अनुसार ओमनसँग राजनीतिक र प्राविधिक तहमा वार्ता जारी रहेको बताए पनि अमेरिकासँग प्रत्यक्ष वार्ताको सम्भावना अस्वीकार गरिएको बताइएको हो।
0: साझा खबरमा अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गत नेदरल्याण्डसमा भइरहेको ओडीआई श्रृंखलामा नेपालले लगातार तेस्रो पटक पनि पराजित भएको छ। गैराती सम्पन्न खेलमा नेपाल नामिबियासँग 3 रनले पराजित भएको हो। नेपालका तीव्र गतिका बलर करण केसी नेपालका लागि एक दिवसीय क्रिकेटमा 100 विकेट पूरा गर्नुभएको छ। करणले नामिबिया विरूद्ध 5 विकेट लिँदै एक दिवसीय खेलमा 100 विकेट पूरा गर्नुभयो। नेपालका लेग स्पिनर सन्दीप लामिछाने पहिलो पटक एक दिवसीय क्रिकेटमा लगातार 3 खेलमा विकेट विहीन बन्नुभएको छ। नेदरल्याण्डसमा चलिरहेको आईसीसी विश्वकप लीग 2 नेपालले 3 खेल खेल्दा सन्दीप विकेट विहीन बन्नुभएको हो। र पाकिस्तानमा चलिरहेको काबा पुरूष भलिबल च्याम्पियनशीपमा नेपाल लीग चरणका 5 वटै खेलमा पराजित भएको छ। हिजो भएको उज्बेकिस्तानसँगको खेलमा नेपाल 3-0 सोझो सेटमा पराजित भयो। उज्बेकिस्तानले पहिलो सेट 26-24, दोस्रो सेट 25-20 र तेस्रो सेट 25-22 जितेको हो।
1: कुपोषण सर्वेक्षणको नतिजा र सरकारको आगामी रणनीति कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्।

0: एकमात्र डीटीएच सेवा डिश होम,
1: डिश होम खुशीको कनेक्शन।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
3: साझा खबरमा अब कुपोषणको पछिल्लो तथ्याङ्कको कुरा। सरकारले राष्ट्रिय पोषण लेखाजोखा अभियान अन्तर्गत गएको वैशाख 15-देखि 30 सञ्चालन गरेको पोषण अवस्था जाँचमा मध्य प्रदेशका बालबालिकाको पोषणको अवस्था सबैभन्दा खराब देखिएको छ भने गण्डकीको अवस्था तुलनात्मक रूपमा सुधार भएको देखिएको छ। सरकारको सर्वेक्षणको नतिजा र पोषण सुधारका लागि आगामी योजना कस्तो छ? हामीले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय परिवार कल्याण महाशाखाको पोषण शाखा प्रमुख लीला विक्रम थापासँग कुराकानी गरेका छौं।
4: सम्बद्ध मन्त्रालयहरूसँग पनि हामीले छलफल गर्यौं र यहाँ कसको रोल के हुन सक्छ, यो खालि एउटा मात्रै मन्त्रालयको विषय भएर बहुआयामिक विषय भएको उनले अब कसरी कार्ययोजना बनाएर कसरी जाने, आगामी दिनमा हामी कसरी जान सक्छौ भनेर यो स्थानीय जुन अहिले नाम फेरिएको जुन स्थानीय विकास मन्त्रालय अन्तर्गत हामीले स्थानीय विकास मन्त्रालयलाई टप 10 स्थानीय तह र टप 10 जिल्लाहरू सहितको त्यो नाम सहितको हामीले परिपत्र पनि गर्यौं
5: र स्वास्थ्य मन्त्रालयको तर्फबाट
4: हामी परिपत्र गर्यौं।
5: यहाँहरूले त्यसमा तीनवटा कार्यक्रम चलाउनु भन्नुभएको छ, एउटा बहुक्षेत्रीय पोषण योजनाको बजेट प्रयोग गरी कुपोषित बालबालिकाको उपचार तथा व्यवस्थापन गर्न, अर्को स्थानीय बजेटबाट पोषण सम्बन्धी कार्यक्रमलाई प्राथमिकता दिन भन्नुभएको छ भने सामाजिक व्यवहार परिवर्तन कार्यक्रम र अरू परिचालनको सन्दर्भमा पनि काम गर्नु भन्नुभएको छ। भनेपछि यो त्यही छलफलको निष्कर्षको आधारमा चाहिँ
4: तत्कालको रूपमा हामी गरौँ भनेर एउटा यो विषय भयो। त्यस्तै यो सँगसँगै अरू अर्को हामीले जस्तो लुम्बिनी र मध्य प्रदेश जुन योसँग जुन जोडिएका उहाँहरूमा चाहिँ अहिले पनि एसकेआई नेपालले कुपोषण लागेका ती जुन हाम्रो जुन अहिले आएका बालबालिकाहरूको जुन मध्यम कुपोषण माम भन्छौ त्यो माम भएका बालबालिकालाई अहिले पनि सुपर सिरियल प्लस सम्पूर्ण बालबालिकाले पाइरहनु भएको छ। तराईका तीनटा जिल्ला, मधेसका तीनटा जिल्ला र लुम्बिनी प्रदेशका जिल्लाहरूमा। त्यसै गरी अहिले हामीले अर्को एउटा तत्कालको लागि गर्न सक्ने जुन हाम्रो 10% भन्दा 15% भन्दा माथि कुपोषण देखिनु भनेको चाहिँ अलि एउटा अलार्मिङ सिचुएसन हो भनेर पनि जुन विश्व स्वास्थ्य संगठनको डिफिनेसन अनुसार छ भने चाहिँ हामीले अहिले के गरेका छौँ भने डब्ल्युएफपीसँग विश्व खाद्य कार्यक्रमसँग हाम्रो छलफलहरू भइसकेका छ र उहाँले करिब 12,000-15,000 यो मध्यम कुपोषण भएका बाल बालिकाहरूका लागि तयारी खानाहरू चाहिँ अब तराईका 3-4 जिल्ला र कोशीका 3-4 जिल्लामा जहाँ चाहिँ 10% माथि र 15% र 10% उसमा जुन आएको छ त्यसमा चाहिँ हामी 2 महिनासम्म त्यो उपलब्ध गराउने भनेर यो अन्तिम चरणमा पुगिसकेका छ। सायद अब हामी छिटोभन्दा छिटो त्यो चाहिँ एउटा कार्ययोजना बनाएर कसरी दिने के दिने भन्ने हामी गर्दैछौँ, त्यसमा पनि काम हुँदैछ। कडा शीघ्र कुपोषण जुन साम भएका बालबालिका 17,000 थिए, यी सम्पूर्ण 17,000 बालबालिका अहिले सबै उपचारमा छन्। उहाँहरूले आरयुटीएफ रेडी टु युज थेरापिटिकल फुड पाइरहनु भएको छ र हामीले त्यसका मोनिटरिङको लागि पनि जुन अहिले हजुरले यहाँ अहिले भर्खरै पढेर सुनाउनु भयो त्यसमा पनि हामीले यो बाहेक स्थानीय तह बाहेक पनि जति पनि छन् पोषण क्षेत्रमा काम गर्ने जुन साझेदारी संघ संस्थाहरूसँग पनि हामीले तत्काल बसेर त्यो राष्ट्रिय योजना आयोग बस्नुभन्दा अझै अगाडि तत्काल बसेर हामी छलफल गर्यौं।
5: सर्वेक्षणको नतिजामा गण्डकी प्रदेशमा शून्य नै भयो होइन,
4: यो
5: त्यहाँ समस्या नभएर हो कि खास
4: समस्या कम छ? एनडीएचएसमा मिक्स सर्वेमा पनि पोषणको जुन प्रिभेलेन्स छ 5% भन्दा जुन 10% भन्दा कम, गण्डकी प्रदेश र अरू जुन हाम्रा अरू प्रदेशहरूमा अलिकति कम नै छ।
3: पोषण शाखा प्रमुख लीला विक्रम थापासँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
2: सरकार र डाक्टर गोविन्द केसीबीच 7 बुधे सहमति, सुनसरी लगायतका जिल्लामा सामाजिक सद्भाव कायम राख्न सर्वपक्षीय आह्वान, सुरक्षा र प्रशासनको नेतृत्व फेरबदल,
3: प्रस्तावित 2 निर्वाचन आयुक्तको सुनवाई आज, सत्ता सहकार्य गर्ने ओली प्रचण्डको सहमतिमा दुवै दलमा असन्तुष्टि, रासोपामा बालेन्द्र पक्षले अझै बुझाएन नाम, केही नेतालाई सभापति लामी छानेले मनोनित गर्दै,
2: निर्मला हत्याकाण्डको 8 वर्षमा पनि संलग्न व्यक्ति भेटिएन, बीमा कम्पनीको प्रिमियरमा आईपीओ जारी गर्ने अनुमति कानून विपरीत, असारको बिजुलीमा भ्याट नलाग्ने, तिरिसकेकाको रकम समायोजन हुने,
3: पाकिस्तानमा वर्षा र बाढ़ीका कारण मृत्यु हुनेको संख्या 107 पुग्यो, फ्रान्सको दक्षिण पश्चिममा भीषण डढ़ेलो, हर्मुज जलमार्गका विषयमा कुनै धारणा नबनेको इरानको दावी,
2: र आईसीसी क्रिकेट विश्वकप लीग 2
3: दुईमा नेपाल लगातार तेस्रो पटक पनि पराजित। नामिबिया तीन रनले विजयी। काबा पुरूष भलिबल च्याम्पियनशीपमा नेपाल लीग चरणका पाँचवटै खेलमा पराजित।
6: साझा खबरको अन्त्यमा कार्टुन। कार्टुन हामीले नयाँ पत्रिका दैनिकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ पछिल्लो पटक बिउताउन खोजिएको वाम गठबन्धन, जस अन्तर्गत नेकपा एमाले र नेकपाका शीर्ष नेतृत्वको बीचमा तीन बुधे सहमति भयो। तर नेकपा भित्रको अर्को एउटा समूह जो माधव नेपाल समूह छ, त्यहाँ केही नेताहरूले असन्तुष्टि जनाएका खबर सार्वजनिक भएका छन् र प्रचण्डले नेता नेपालसँग छुट्टै भेटेर मनाउने कोशिश पनि गरिएका खबरहरू सार्वजनिक भए। यहाँ एउटा खुल्ला स्थान जस्तो देखाइएको छ, जहाँ प्रचण्ड र एमाले अध्यक्ष ओली जस्ता देखिने व्यक्ति अंकमाल गर्दै मुस्कुराइरहेको देखाइएको छ र भने अलि परतिर नेता माधव नेपाल जस्ता देखिने व्यक्ति दुवै हात बाँधेर टोलाइरहेको झोक्राइरहेको जस्तो देखाइएको छ। नेता नेपाल जस्ता देखिने व्यक्ति केही भन्दैछन्। माथि यस्तो लेखिएको छ, हुँदै नभएको स्वर्ग र नरकको ट्राभल प्लान बनाउनु यो सरासर ठगी हो।
3: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: इस्वामा सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
1: हो र? होइन होला त्यस्तो त।
2: सोइता, तिमीहरूको के खास कस कुरा हुँदैछ? के भयो भन त?
3: केही भएन मिस,
2: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
4: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
0: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
6: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
0: ओहो दिदी, कुट्नु मात्रै हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
6: हो र? मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
0: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
6: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
7: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
5: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
0: ल ल ल, यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
6: 3 दिन भयो।
0: तिमीलाई थाहा छ दिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
6: केही हुन्न मुवा, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
0: आ जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बाँड्नु पर्छ है, पछि जेसुकै गर।
6: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
8: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन्ने हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
0: भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
4: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
9: सिकल सेल रोगको एक जानकारी।
10: सिकल सेल रोग भनेको एक प्रकारको वंशाणुगत रोग हो। यो रोग बुढामाबाट
9: स्वास्थ्यमा बटुवल,
10: बाल बालिकादेखि वृद्ध सम्मका स्वास्थ्यका कुरा,
9: असल अभ्यासदेखि नीतिका कुरा,
10: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाब।
9: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 MHz
10: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
9: कार्यक्रम स्वास्थ्यमा बुटवल।
10: आफ्ना
3: आमा बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
11: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
3: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
11: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
3: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
11: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
2: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाई हुन्छ कि भनेर नि दिदी।
1: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
2: खै के गर्ने भने दिदी,
3: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
4: के भयो, के को हल्ला खल्ला हो यो?
5: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
6: के सकिनु नि, गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
4: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
6: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
5: हो त है, हामीले त ध्यानै नदिएको।
6: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
7: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: शुभ प्रभात गुरुआमा।
2: शुभ प्रभात, बस आज हामी के विषयमा छलफल गर्छौ?
1: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
2: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त।
3: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
2: हो, अरू भन त।
4: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
5: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
2: स्याबास, अति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
6: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
3: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
5: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
2: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: खै, जन्म दर्ता दिनुहोस् त।
7: जन्म दर्ता गरेको छैन नि म्याडम।
2: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
7: हो र, मलाई त थाहा नै थिएन म्याडम।
2: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
7: पहिला कसैले भनेन?
2: जन्मेको 35 दिनभित्र स्थायी ठेगानाको वडा कार्यालयमा गएर जन्म दर्ता गराउनुपर्छ।
0: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
3: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
0: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
8: यौन हिंसाबाट बचौं र बचाऊ। यौन जन्य हिंसा सामाजिक अपराध हो। यस्तो हिंसा छिमेकी, आफन्त र नातेदारबाट समेत हुन सक्छ। अभिभावकले आफ्ना छोरा छोरीको व्यवहार ख्याल गरौं। उनीहरूको चालचलन, बानी, व्यवहारमा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए तत्काल उनीहरूसँग कुरा गरौं। बाल बालिकालाई कुनै समस्या भए मन मिल्ने साथी वा अभिभावकलाई बताऊ। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
9: को को बाहिर?
10: म हो दिदी, सुन्तली। ढोका खोल्नुहोस् न।
9: के भयो यति राति? किन रुँदै आकि?
10: दिदी भित्र हिँड्नुहोस् न, मलाई डर लागिरहेको छ।
9: ल भन, के भयो?
10: मलाई आज घरमा कोही नभएको मौका छोपेर त्यो तल्लो घरको माइला दाईले म भागेर आएको। दिदी,
9: माइला दाईले पस् त्यसलाई, म प्रहरीलाई फोन गरिहाल्छु। हेलो, म माया, वडा सदस्य। यहाँ जबरजस्ती भएर एकजना महिला आउनु भएको छ, प्रहरी पठाइदिनु हुन्छ कि? त्यो घर हो।
11: ए ल ल, हामी जान्छौँ।
9: ल ल, अब धेरै नरौ, कानूनले कारवाही गर्छ। भोलि प्रहरी चौकी र मनोपरामर्शकर्तासँग भेट्न जाम्ला।
12: महिला, किशोरी वा बालबालिकामाथि हिंसा भएमा सहेर नबसौं। सहयोगको लागि पैसा नलाग्ने नेपाल प्रहरीको 100 बाल हेल्पलाइनको 1098 र महिला आयोगको 1145 फोन गरौं वा स्थानीय जनप्रतिनिधि तथा न्यायिक समितिसँग सम्पर्क गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
13: यौन हिंसा से बचा जाए और सबके बचावा जाए। यौन हिंसा सामाजिक अपराध हुए। ऐसे में हिंसा पड़ोसी, हित दोस्त और नातेदार से भी हो सकत है। अभिभावक लोग अपने लड़के बच्चन के व्यवहार पे ध्यान देवा जाए। उन लोगन के चाल चलन बानी व्यवहार में अस्वाभाविक परिवर्तन आई सकत है। ऐसा होए पे तुरंत उन लोगन से बातचीत करा जाए। बच्चा लोगन के कौनो समस्या भय पे मन मिले वाला साथी लोगन से अथवा अभिभावक लोगन से बात करावा जाए।
14: अनुरोध आगे लुम्बिनी प्रदेश सरकार, गृह मंत्रालय, राप्ती उपत्यका, देवखुरी, नेपाल।
15: ओहो भाई, कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त।
16: हो दाई, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
15: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ।
16: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनुहुन्छ त?
15: यसरी स्वास्थ्यकर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सञ्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
16: ठिक भन्नुभयो दाई, मेरो आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना त्यसरी जथाभावी औषधि खुवाउँदिन।
15: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
16: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
17: अब जसो तसो दुख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
18: ल आमा, पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
17: दुख गरेर पढायौ, लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि

0: आजको सन्दर्भ
1: नमस्कार, रेडियो लुम्बिनीको दैनिक प्रस्तुति कार्यक्रम आजको सन्दर्भमा प्राविधिक मित्र रोम पोखरेलसँगै बिन्दु भट्टराईको हार्दिक स्वागत छ। आजको सन्दर्भ हरेक दिन बिहान यसै समयमा रेडियो लुम्बिनी एफएम 96.8 मेगाहर्ज, हाम्रो वेबसाइट www.radiolumbini.org, रेडियो लुम्बिनीको आफ्नै मोबाइल एप्लिकेशन र फेसबुक पेजबाट पनि सुन्न सकिन्छ। आजको सन्दर्भमा हामी समसामयिक र जनचासोका विभिन्न विषयहरूसँग सम्बन्धित सरोकारवाला र विज्ञका विचार सहितका कुराकानी प्रस्तुत गर्ने गर्दछौ। रेडियो लुम्बिनीका संस्थापक प्रथम अध्यक्ष सल्लाहकार तथा प्रेस स्वतन्त्रता सेनानी अर्जुन गेवालीको अस्थि उपचारको क्रममा निधन भएको छ। हिजो उहाँको काठमाण्डुको आर्यघाटमा अन्त्येष्टि गरिएको हो। उहाँको निधनले यो संस्था मात्र नभएर पत्रकारसँग सम्बन्धित संघ संस्थाहरूले दुःख व्यक्त गर्दै शोक विज्ञप्ति निकाले र सामाजिक सञ्जालभरि अर्जुन सरको व्यक्तित्वलाई लिएर बनाएका धारणा हिजो दिनभर व्यक्त गरे। खास अर्जुन सरले यो संस्थालाई दिनुभएको योगदान, पत्रकार र पत्रकारिता क्षेत्रमा छाडेको प्रेरणारूपी छापका विषयमा भलै उमेरको ग्याप लामो होला तर रेडियोको स्थापना कालदेखि नै नजिक रहेर यो संस्थाका सुख दुःख त्यो मात्र नभएर पत्रकारिता दैनिक उठाइ बसाईका हिसाबले पनि केही नजिकका पात्रहरू मध्येको पात्र भएको हुनाले पनि खास अर्जुन सरलाई कसरी सम्झिनुहुन्छ र सम्झिनुपर्छ, आजको पुस्ताले उहाँबाट के कस्ता विषयलाई अनुसरण गर्न सक्छन् त, आज हामी यसै विषयको पेरिफेरीमा रहेर कुराकानी केन्द्रित हुन्छौं। कुराकानीका लागि यस रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनका पूर्व अध्यक्ष एवं वरिष्ठ पत्रकार मोहन चापागाई यति बेला हामीसँग प्रत्यक्ष कुराकानीका लागि हुनुहुन्छ। यहाँलाई स्वागत छ कार्यक्रममा। धेरैले अर्जुन सरको निधन भइसके पछाडि निधन पश्चात चाहिँ विभिन्न खालका आफ्ना धारणाहरू, कसैले रूपन्देहीका पत्रकारिता क्षेत्र जगतका धरोहर भने, क्षेत्रका धरोहर भने, होइन कसैले के भने, तर यहाँले चाहिँ प्रिय अर्जुन सर भन्ने शब्दले चाहिँ अलिकति मन छोयो। खासमा कसरी सम्झिनुहुन्छ उहाँलाई चाहिँ अहिले यति बेला?
2: यस्तो छ, अर्जुन सर, अब अर्जुन सरको निधनले वास्तवमा हामीले मलाई व्यक्तिगत हिसाबले भन्नुहुन्छ भने चाहिँ मैले एउटा, हुन त उहाँको छोरा मभन्दा जेठी उहाँको छोरी हो, होइन उहाँको छोरा मेरो साथी हुन्, होइन साथीहरू नै हुन्, तर मेरो मित्रता व्यक्तिगत हिसाबले असाध्यै नजिकको चाहिँ मित्रवत सम्बन्ध चाहिँ भएको कारणले मैले त्यो स्टाटस पनि तपाईँले भन्नुभयो एक दुईचोटि लेखेर एडिट गरेर लामो पनि लेखेँ, छोटो पनि बनाएर अन्तिममा त्यसलाई मैले पोस्ट गरे हुँ। त्यसको पनि सन्दर्भ छ, के छ भने अर्जुन सर बित्नुभयो भनेर सुन्दाखेरि सबभन्दा पहिला त एकचोटि एकदम सक नै भइयो, होइन सर बिरामी हुनुहुन्थ्यो, बिरामी पनि कस्तो बिरामी हो भने सायद अर्जुन सरले बिरामी भएर हस्पिटल बसेको सम्भवतः मैले जान्दाखेरि, होइन हुन त म 30 सालमा जन्मे हौँ, अर्जुन सरले 28 सालबाट 24 सालबाट पत्रकारिता गर्नुभयो भन्ने कुरा छ। त्यसले गर्दा अब म जन्मिन भन्दा 5-7 वर्ष अगाडि, 4-5 वर्ष अगाडिदेखि पत्रकारिता गरेको व्यक्तित्व हो। अब उहाँको बारेमा मैले बुझ्दाखेरि चाहिँ जति चर्चा गरे भने पनि थोरै हुन्छ, पुग्दैन, र अर्जुन सर बित्नुभयो भन्ने सुन्ने बित्तिकै उहाँको छोराहरूसँग, दुवै छोराहरूसँग मेरो कुरा भयो, फोन सम्वाद भयो। त्यति बेलासम्म चाहिँ अमेरिकामा रहेकी उहाँकी छोरी र म्याडम आन्टी, होइन उहाँलाई चाहिँ खबर गरिसकेका थिएन, त्यही भएर केही पनि भन्ने लेख्ने कुरा भएन। एकछिन हामी कुराकानी कसरी गर्ने, के गर्ने, होइन उहाँको योगदानको हिसाबले, उहाँको व्यक्तिगत भूमिकाको हिसाबले अलिक बढी सम्बन्ध उहाँको यहाँ छ भन्ने कुरा पनि भयो, तर अरू व्यक्तिगत पारिवारिक उहाँहरूको अरू व्यवस्था र उहाँ उपचारकै क्रममा काठमाडौँकै बित्नुभएको कारणले सद्गत त्यहाँ गर्ने भन्ने कुरा पनि भइसकेको थियो हाम्रो, र कहाँ बस्ने क्रिया भन्ने कुराहरू पनि छलफल भइरहेको थिए, एकदमै अप्ठ्यारो जस्तो भइरहेको थियो। त्यो बीचमा सबै कुरा टुङ्गेर उहाँहरूलाई पनि खबर गरिसकेपछि राति करिब 12:15 मैले लेखा हुँ, होइन अर्जुन सरको व्यक्तित्व चाहिँ वास्तवमा बहुआयामिक टाइपको छ, होइन उहाँले मसँग भन्नुहुन्थ्यो म चाहिँ स्थायी शिक्षक नभएको भए, होइन मेरो एउटा नियमित आमदामीको स्रोत नभएको भए मैले मेरो परिवारलाई चाहिँ अब सबभन्दा इम्पोर्टेन्ट कुरा त व्यक्तिको आफ्नो परिवारको कुरा पनि हो र परिवारलाई मैले यो तहमा यसरी चाहिँ हैन उहाँको छोरा पुल्चोक क्याम्पसबाट एमई गरेको इन्जिनियर हो ठूलो छोरा सानो छोरा चाहिँ काठमाडौँ युनिभर्सिटीबाट एमफार्मा गरेको फार्मासिस्ट हो हैन परिषदको काउन्सिलको मेम्बर पनि हुनुहुन्थ्यो छोरी सरिता पनि राम्रै पढेर डाक्टर दिलीप पन्थी हुनुहुन्छ साइन्टिस्ट हुनुहुन्छ उहाँ ज्वाइँ सरिताले पनि आफ्नो राम्रै गरिन् होइन त्यो कारणले उहाँको परिवारलाई पनि उहाँले आफूले मैले कसरी मेरो परिवारलाई चाहिँ मैले बचाएँ कसरी परिवारलाई एउटा संरचना चाहिँ जोगाएर अगाडि बढाएँ भन्नेदेखि सबै चिजहरू मसँग चाहिँ व्यक्तिगत हिसाबले घर परिवारका हिसाबले उहाँहरूका छोराछोरी नाति नातिनाको समेत मसँग उहाँको परिवारको सदस्यकै हिसाबले मेरो सम्बन्ध छ त्यसले गर्दा उहाँको बहुआयामिक व्यक्तित्व चाहिँ परिवारको कुरा मैले किन गरेँ भने अलिक धेरै मान्छेहरूलाई यो परिवारसँग कसरी बन्यो त संरचना परिवारको कसरी अगाडि बढ्यो त भन्ने थाहा नहुन नि सक्छ हामीले समाजमा धेरै मान्छेहरू हेरेका छौँ जसले समाजलाई योगदान दिनुभएको छ आर्थिक रूपमा सम्पन्न हुनुहुन्छ तर पारिवारिक रूपमा उहाँहरू सायद तनावमा हुनुहुन्छ त्यो सबै चिजबाट अर्जुन छ एकदमै मुक्त हुनुहुन्थ्यो भन्दाखेरि हुन्छ जस्तो लाग्छ र उहाँले साहित्यिक अब एउटा अर्को पाटो होइन साहित्यलाई उहाँले चाहिँ कस्तो भन्नुहुन्थ्यो भने यो क्लिष्ट बनाउने जटिल बनाउने नबुझिने बनाउने चिजमा उहाँको एकदमै तपाईँको चाहिँ भनौँ न असहमति छ थियो होइन उहाँले सरलीकृत गर्नुपर्छ जनताले बुझ्ने सामान्य नागरिकले बुझ्ने भाषामा साहित्य लेख्नुपर्छ त्यही भएर उहाँको कविता हेर्नुभयो भने अब हुन त कतिपयले त्यसलाई निरस पनि भन्छ होइन तर उहाँले भन्दाखेरि चाहिँ जनताले नागरिकहरूले बुझ्ने भाषामा लेख्नुपर्छ भनेर उहाँका चाहिँ निबन्धहरू नियात्राहरू कविताहरू हेर्नुभयो भने एकदमै बुझिने एकदमै सरल होइन जसले पनि पढ्यो भने चाहिँ बुझ्ने टाइपको त्यस्तो लेख्नुहुन्थ्यो अब उहाँको सबैभन्दा बाहिर आएको एक्सपोज भएको सबैले जानेको पाटो भनेको त पत्रकारिता हो होइन उहाँले लेख्नुहुन्थ्यो कलम कस्तो थियो भने टक्क जे हो त्यही के होइन नुन मिलेको होइन जिब्रो पोल्ने खुर्सानीसँगको चटनी जस्तो उहाँले भन्ने पनि गर्नुहुन्थ्यो उहाँका आर्टिकलहरू होइन ट्याक्क जस्तो अब नेपाल र भारतको राष्ट्रियताको मुद्दामा उहाँले चाहिँ आर्टिकल लेख्नुभयो त्यो आर्टिकलको शीर्षक उहाँले चुच्चे टोपी र ढाका टोपी भनेर राख्नु तिमी कता लाग्ने हिन्दुस्तानतिर लाग्ने हो भने तिमीले चुच्चे टोपी लगाऊ नेपाली भएर तिमीले नेपाली राष्ट्रवादको कुरा गर्ने हो भने तिमीले ढाका टोपी लगाएर कुरा गर भने हो नि त त्यसमा त कति चिजहरू कति भावहरू छन्
0: तर
2: अनि उहाँले चाहिँ ट्याक्क चुच्चे टोपी र ढाका टोपी भनेर लेख्नुहुन्थ्यो होइन त्यो शीर्षक गर्दाखेरि चाहिँ त्यो उहाँसँग भएको प्रतिभा चाहिँ असाध्यै महत्वपूर्ण होइन आजको समाजले बुझ्दाखेरि चाहिँ व्यक्तिगत हिसाबले आफ्नो जीवन चाहिँ यति सरल यति सादगी होइन सबै हिसाबले हेर्दाखेरि चाहिँ एउटा व्यक्तित्व बहुआयामिक व्यक्तित्व हो उहाँ र उहाँले फेरि त्यसलाई एकदम महत्वपूर्ण हो बहुआयामिक हो भनेर होइन कि एकदम सरल होइन सहज हो सबै कुरा हरेक मान्छेसँग यस्तो क्षमता हुन्छ त्यो क्षमता पहिचान गर्ने त्यो क्षमतालाई प्रस्फुटित गर्ने हो भने चाहिँ मान्छेले गर्न सक्छ भनेर असाध्यै सहज बनाउने उहाँको चाहिँ स्वभाव थियो अब अन्तिम पटक पनि उहाँ हिजो अस्ति राति बित्नुभयो त्योभन्दा दुई दिन अगाडि पनि कुरा भएको थियो बीचमा उहाँको भोलि बसेको थियो घाँटीमा उहाँको पहिल्यैदेखि धेरै अगाडिदेखिको घाँटीको अलिकति समस्या थियो त्यसबाहेक भित्र उहाँसँग टाइफाइड निमोनिया जस्ता रोगहरूसँग पनि बीचमा लड्नु भएको थियो र साह्रै गल्नु भएको थियो म काठमाडौँ उहाँलाई भेट्न बिएनबी हस्पिटल पनि पुगेको थिएँ उहाँले त्यहाँ पनि भन्नुभएको थियो भाइ मोहन मलाई त एकदमै गाह्रो भइरहेछ भनेर भन्नुभएको थियो पछि चाहिँ हामी कुरा गर्दाखेरि भिडियो कलमा उहाँले भन्नुभएको थियो म अब बाँचेँ मोहन मलाई राम्रो भयो म अब 15 गते डाक्टरको अन्तिम समय लिएर औषधि बोकेर त्यस पछाडि म फर्किन्छु शङ्करनगर आउने हो भन्नुभएको थियो तर दुर्भाग्य उहाँसँगको त्यो संवाद नै मेरो अन्तिम संवाद भयो र उहाँले फेरि शङ्करनगर आउने हो यहीँ केही गर्ने हो भन्ने जुन सोच थियो त्यो चाहिँ सधैँभरि अधुरो रह्यो भन्ने चाहिँ मलाई लाग्छ
0: हजुर दिनुभयो धेरै कुरा होइन अब यहाँले भनेअनुसार धेरै कुरा छोड्नु पनि भयो साहित्य जगतमा भनौँ होइन अब यो पत्रकारिता क्षेत्रमा भनौँ पारिवारिक अनि अहिले कति विचलित छन् होइन परिवार कति विचलित छ अहिले बाहिर समय दियो भित्र परिवारमा अर्कै खालको माहौल छ त्यो कुरा भइहाल्यो दिन धेरै कुरा दिनुभयो के गुमायो त हामीले के गुमायौँ
2: होइन हामीले हाम्रो समाजले हाम्रो उहाँको परिवारले हामी सबैले चाहिँ एउटा महत्वपूर्ण निधि चाहिँ गुमायौँ होइन हामीले गुमायौँ उहाँले दिनुभयो भनेको हामीले गुमायौँ त उहाँले चाहिँ समाजलाई एउटा सन्देश चाहिँ दिनुभएको छ जस्तो क्षमतावान मान्छेहरूले पनि यहीँ बसेर केही गर्न सक्छन् भन्ने कुरा चाहिँ उहाँका सबै परिवारका सदस्यहरू राम्रै होइन क्षमतामा राम्रै भनौँ न मध्यम भन्दा माथि पढे लेखेका यही शान्ति स्कुलमा उहाँले लामो समय पढाउनु भयो. उहाँले पढाइआउनुभएका हजारौं विद्यार्थीहरू अहिले पनि हाम्रो समाजको यही वरिपरिका महत्वपूर्ण भूमिकामा पदमा होइन कर्ममा संलग्न हुनुहुन्छ. त्यसले गर्दा उहाँहरू सबैले अझै राम्ररी चिन्नुहुन्छ. व्यक्तिगत हिसाबले भन्नुहुन्छ भनेदेखि चाहिँ मलाई औपचारिक कक्षामा अर्जुन सरले कहिल्यै पढाउनु भएन, तर मेरो जिन्दगीमा सबैभन्दा ठूलो चाहिँ शिक्षा मलाई चाहिँ अर्जुन सरले दिनुभएको छ जस्तो लाग्छ. किनभने एउटा उचाइबाट पढे लेखेको होइन क्षमता भएको मान्छेसँग संगत गर्दा हिँड्दा बस्दा उठ्दा होइन उहाँको उहाँसँग सँगसँगै सहकार्य गर्न पाउँदा, त्यो त मैले भने उमेरको हिसाबले अब झन्डै झन्डै मेरो बुवाको उमेरको मान्छे होइन मेरो उहाँको छोराछोरीहरू कतिपय मभन्दा जेठा कतिपय मेरो कार्यकालका र तिनवटा मध्येको एउटा चाहिँ जुनियर, त्यो हिसाबले हेर्दाखेरि तिनटै सँग पनि मेरो राम्रो व्यक्तिगत सम्बन्ध छ.
0: एउटा उमेरले चाहिँ भनौँ न होइन त्यति धेरै फरक पार्दैन
2: त्यो त्यो हिसाबले हेर्दाखेरि चाहिँ अर्जुन सरले समाजमा धेरै चिज दिनुभएको छ होइन सन्देश समाजलाई दिएको सन्देश पनि छ. उहाँका नजिकका समकालीन साथीहरू पनि हुनुहुन्छ होइन उहाँहरूले पनि गरिराख्नु भएको छ यस्ता सम्वादहरू यस्ता छलफलहरू तपाईँहरूले चाहिँ उहाँका समकालीन साथीहरूसँग पनि गर्नुभयो भने अझ धेरै कुराहरू प्राप्त हुन्छ जस्तो लाग्छ. र फरक फरक भूमिकामा उभिँदाखेरि चाहिँ त्यही भूमिकामा चाहिँ खडा भएर हिँड्न सक्ने अर्जुन सरको एउटा विशिष्ट क्षमता हो होइन. जस्तो भनौँ न शिक्षक आन्दोलनमा हुनुभयो शिक्षकहरूको चाहिँ हकहितमा

इमान निष्ठा आफ्नो चाहिँ एउटा पहिचानमा उभिएर खडा भएर काम गर्नु भनेको जिन्दगीमा धेरै ठूलो कुरा हो। उहाँले व्यक्तिगत हिसाबले पनि धेरै चीजहरू प्राप्त गर्नुभएको छ, होइन, मान सम्मान प्रतिष्ठा, र त्यो त्यसको तुलना गर्दाखेरि चाहिँ उहाँले गरेको योगदान चाहिँ त्योभन्दा धेरै माथि छ, धेरै महत्वपूर्ण छ, होइन। उहाँको जिन्दगीका सबै पाटाहरू अध्ययन गर्न चाहिँ हामीले गर्नुपर्छ। यो रेडियो लुम्बिनी स्थापनादेखि तपाईँले अघि पनि भन्नुभएको छ, यो चाहिँ यसमा उहाँले पुर्याएको योगदान, होइन। अब कति चीजहरू कस्तो हुन्छ भने मान्छे लागेर मेहनत गरेर दुःख गरेर संगठन संरचनाहरू निर्माण गरिन्छ। अब यहाँको कुरा गर्यो भनेदेखि चाहिँ रेडियो चाहिँ हामीले खासमा अब हामी समकालीन साथीहरू भरतजी म कृष्ण केसी प्राविधिक हिसाबले म कार्यक्रमको कन्टेन्टको होइन विषयले भरत सर व्यवस्थापनको हिसाबले हामी मिलेर हामीले वास्तवमा रेडियोको संगठन संरचना र रेडियो चलाउने तयारी त गरिसकेका थियौँ। तर चलाउने भनेको कस्तो चीज हो भने कतिपय संस्थाहरू भन्दा पनि व्यक्तिको ओझ चाहिँ माथि हुन्छ भन्ने कुराको मैले म त्यति बेला हामीले महसुस गरेको कुरा गर्छु कि हामीलाई समाजले पत्याउने समाजले मन पराउने समाजले चाहिँ एउटा पहिचान दिएको मान्छे यस्तो मान्छे चाहियो जसको व्यक्तित्वलाई हामीले अगाडि राखेर चाहिँ रेडियो चलाउनुपर्छ। किनभने रेडियो भनेको चाहिँ दीर्घकालसम्म चलाउने चीज हो, समाजको सोसाइटीको एउटा ट्रस्ट एउटा विश्वास जितेर अगाडि बढ्नुपर्ने चीज हो। कतिपय सन्दर्भमा हामीले रेडियो त हामीले नै चलाउन सक्थ्यौँ होला, तर रेडियोको पहिचानलाई चाहिँ राम्रो बनाएर लैजानका लागि अलरेडी होइन पहिल्यै भनिसकेको व्यक्तित्वको रूपमा हामीले अर्जुन सरलाई यो रेडियोको अध्यक्ष बनाएर होइन अध्यक्ष भन्नुपर्छ भनेर उहाँले रियलमा भन्नुहुन्छ भने चाहिँ मान्नु भएको थिएन। मसँग व्यक्तिगत हिसाबले त भन्नुहुन्थ्यो, कतिपय सन्दर्भमा मलाई गाली पनि गर्नुहुन्थ्यो, यो बेकार यतिको दुःख हुन्छ र यत्तिको चाहिँ नि मेहनत गर्नुपर्छ भन्ने थाहा भए त म रेडियोको अध्यक्ष नै हुन्न पनि भन्नुहुन्थ्यो, होइन। त्यो हामीले उहाँलाई रिक्वेस्टै गरेका हौँ, अनुरोधै गरेका हौँ, हामी सबै मिलेर गरेका हौँ, कुनै व्यक्तिगत रूपले मैले मात्रै भन्दा पनि समाजले एउटा भोलिका लागि संसारको नागरिकहरूको सचेतनाको समाजलाई दिन सक्ने योगदानको सन्दर्भमा तपाईँले चाहिँ यो योगदान गर्नुपर्छ सर, तपाईँ यसको अध्यक्ष भएर होइन समाजको विश्वास जितेर काम हामी गर्छौं, हामीले चाहिँ त्यसमा चाहिँ भूमिकाको हिसाबले सक्रियताको हिसाबले हामी गर्छौं भन्या भरे उहाँले चाहिँ तिमीहरूले सबै चिज गर्छौ भनेर चाहिँ मलाई अध्यक्ष बनायो, अहिले आएर मलाई यति दुःख दिने, होइन। रेडियो वास्तवमा सुरु सुरुमा त चलाउने बेलामा त साह्रै दुःख थियो नि त, होइन, हामी त कति रात चाहिँ यही खाएर यही स्टुडियोमा सुत्या छौँ, होइन, त्यसले गर्दा अर्जुन सरलाई त त्यो तहमा गर्नु परेन। तर यसको एउटा कस्तो हुन्छ भने अलरेडी भनिसकेको व्यक्तित्वलाई हामीले फ्रन्टमा अगाडि राखेर र अर्जुन सर फेरि यस्तो मान्छे हो कि अरू कसैले बनाएर सोकेसमा राखेर सजिने मान्छे होइन नि त, होइन, हाम्रा निम्ति उहाँले चाहिँ लिडरसिप लिएर होइन नीतिगत नेतृत्व गरेर यो रेडियोलाई चाहिँ सुरु गरेका हौ। त्यसले गर्दा यो रेडियोको स्थायित्वको सन्दर्भमा उहाँले यस्ता यस्ता पात्रहरू यस्ता यस्ता व्यक्तिहरू छान्नुभयो रोज्नुभयो, पछि यसको आफ्नै भौतिक संरचनाका हिसाबले जग्गा व्यवस्थापन गर्न सकियो, यहाँका समाजका चाहिँ आर्थिक हैसियत भएकाहरू लब्ध प्रतिष्ठित मान्छेहरूलाई हामीले जोड्दै जोड्दै होइन यहाँको चाहिँ मणि परिवारको समेत सहयोगमा हामीले यो जग्गाको व्यवस्थापन गर्यौं। पछि यसको घर निर्माण गर्ने कुरा आयो, त्यति बेला पनि हामीले त्यसै गरी समाजका विभिन्न व्यक्तित्वहरूलाई अनुरोध गरेर आग्रह गरेर होइन ढुकुटी नै खेलेर होइन त्यो अब अर्जुन सर आफैमा आर्थिक रूपमा त्यस्तो काम गर्ने मान्छे पनि होइन, उहाँलाई त्यो उहाँको जिन्दगीको सबैभन्दा मैले अघि सादगीपन भनेको छु, होइन, त्यो सादगीपन भनेको के हो भने यस्तो यो आर्थिक लेनदेनमा होइन यस्तोमा चाहिँ उहाँ धेरै अल्झिनु भएन, होइन, उहाँले एकदम क्लियर कुरा गर्नुहुन्थ्यो, आफ्नो खर्च बाहेक अरू सबै तलब बुझेर लगेर पनि म्याडमलाई हो कि पैसा दिने उहाँलाई तलब, त्यो पैसा म्याडमले राख्ने हो र हरेक दिन हरेक हप्ता चाहिने खर्चहरू चाहिँ म्याडमले गर्नुहुन्थ्यो, होइन, आफ्नो परिवारमा समेत उहाँ आर्थिक रूपमा चाहिँ अधिकार चाहिँ अरूलाई नै प्रत्यार्जन गर्ने टाइपको चाहिँ सोचको मान्छे हो र यो इन्स्टिट्युसनमा चाहिँ यो रेडियोमा चाहिँ उहाँको नेतृत्वमा हामीले चाहिँ धेरै कामहरू सहज तरिकाले गर्न पायौँ। एउटा अभिभावक भएपछि चाहिँ परिवारका सदस्यहरूले हामी अरू काम गर्नका निम्ति भिड्नका लागि मैदानमा त हामी नै थियौँ, होइन, त्यसरी चाहिँ रेडियोलाई हामीले सुरुवातको समयमा अर्जुन सरले यसलाई धेरै महत्वपूर्ण चाहिँ योगदान गर्नुभएको हो, धेरै मान्छेहरूलाई जोड्ने काममा, खास गरेर यो बहुआयामिक तरिकाले चाहिँ यसलाई चलाउनुपर्छ, एकहोरो तरिकाले चल्यो भनेदेखि चाहिँ यो दीर्घकालसम्म चाहिँ चल्न सक्दैन भन्ने सन्दर्भमा उहाँहरूको एकदमै सुस्पष्ट चाहिँ दृष्टिकोण थियो। रेडियोको सन्दर्भमा उहाँले चाहिँ समाजलाई धेरै चिज दिनुभएको छ, समाजले उहाँलाई उहाँले चाहिँ विभिन्न प्रकारका पुरस्कारहरू राष्ट्रिय पत्रकारिता चाहिँ पुरस्कार पनि प्राप्त गर्नुभयो, उहाँले चाहिँ यहाँको स्थानीय स्तरमा जिल्लाको चाहिँ उत्कृष्ट पत्रकारिता पुरस्कार पनि प्राप्त गर्नुभयो, शिक्षा दीर्घ शिक्षा सेवा विभिन्न समाजका चाहिँ अरू प्रतिष्ठित संघ संस्थाहरूबाट पनि उहाँ सम्मान

0: सम्मानित हुनुभयो, समाजले पनि उहाँलाई यो उहाँले गरेको योगदानलाई चाहिँ कदर गरेको छ। अब हामी कहाँ एउटा दुर्भाग्य के छ भने मान्छेको मृत्युपछि मात्रै योगदानहरूको चर्चा हुन्छ, होइन? त्यसले गर्दा अब पनि हामीले उहाँको बारेमा खोज्ने, अनुसन्धान गर्ने, उहाँका राम्रा पक्षहरू चाहिँ लाई बाहिर ल्याउने र उहाँले गरेका योगदानहरूबाट अरूले सिक्ने काममा चाहिँ खास गरेर एउटा संस्थागत हिसाबले चाहिँ रेडियो लुम्बिनी पनि अगाडि बढोस् भन्ने म चाहिँ अनुरोध गर्न चाहन्छु।
1: थोरै अब यो सबै खाले टोपी चाहिँ उहाँले खोलेर मात्रै पत्रकारितामा छिर्नुभयो अथवा आउनुभयो भन्ने खालको कुरा गर्दै गर्दाखेरि र अहिलेको यो वर्तमान अवस्थालाई हेर्दाखेरि चाहिँ होइन अहिले जुन भनौँ न विभिन्न विषयबाट प्रभावित भएको देखिरहँदाखेरि चाहिँ के भन्ने अवस्था छ अहिले चाहिँ?
0: यस्तो छ, कुरा के छ भने पत्रकारिता चाहिँ आफैमा एउटा विचारविहीनहरूको भिड पनि होइन, होइन? त्यो अर्थमा मान्छेसँग सिद्धान्त, विचार, निष्ठा, इमान, दृष्टिकोण त पत्रकारहरूमा पनि चाहियो। तर पत्रकारिताको बारेमा ठ्याक्कै उहाँले र मैले बुझेको एउटा सही दृष्टिकोण चाहिँ के हो भने पत्रकारिता आफैमा विचारलाई जबरजस्त मान्छेहरूको दिमागमा लाद्ने भनौँ न एउटा हिसाबले भन्यो भनेदेखि माध्यम होइन। पत्रकारिता चाहिँ के हो भने तथ्यहरूको विवरणहरू प्रस्तुत गर्ने हो, तथ्यहरूमाथि चाहिँ विश्लेषण गर्ने हो र त्यो आधारमा दृष्टिकोण बनाउन चाहिँ नागरिकहरूलाई सक्षम बनाउने हो। त्यो एउटा सशक्तिकरण पनि हो। जस्तो हामी कुरा गर्छौँ त आर्थिक रूपमा मान्छेसँग पैसा भयो भने, विभिन्न मल्टिपल बिजनेसहरूमा इन्भेस्ट भयो भने, बहुआयामिक आमदामीका स्रोतहरू भयो भने मान्छे आर्थिक रूपमा सम्पन्न हुन्छ, बलियो हुन्छ, त्यसले त्यो जगमा उभिएर धेरै चिज गर्न सक्छ। त्यस्तै दृष्टिकोण भनेको पनि यस्तो सम्पत्ति हो, होइन? तपाईँले केही चिज भनिदिनु भयो, कसैले त्यो चिज कपी गरेर हिँड्यो भनेदेखि चाहिँ त्यो त्यति बलियो हुँदैन। तपाईँले त्यसको सद्गुण, अवगुण, त्यसका सकारात्मक पक्ष, नकारात्मक पक्ष, त्यसका विभिन्न आयामहरू प्रस्तुत गरेर त्यसलाई चाहिँ तपाईँले प्रस्तुत गरेर मान्छेलाई विचार निर्माण गर्ने एउटा वातावरण निर्माण गर्नुभयो, मान्छेको आफ्नै दृष्टिकोण बन्यो भनेदेखि त्यो दीर्घकालसम्म चल्छ। त्यसले गर्दा हाम्रो पत्रकारिताको सन्दर्भमा उहाँको तपाईँले पुराना होइन अब नेपालको सिद्ध हस्त राजनीतिज्ञ बीपी कोइरालाको अन्तर्वार्तादेखि लिएकोदेखि अर्जुन सर र म आफै संलग्न भएर योगी नरहरिनाथको एउटा अन्तर्वार्ता लिएका थियौँ, त्यो रेडियो लुम्बिनीमा पनि अहिले पनि यसको अर्काइभमा छ होला जस्तो लाग्छ मलाई, खोज्नुभयो भने त्यो हेर्न सकिन्छ। अरू राजनीतिज्ञहरू, अरू समाजका चाहिँ विभिन्न संस्कृतिविदहरू, विभिन्न खालका चाहिँ खेलप्रेमीहरू, होइन, खेलाडीहरू, कलाकारहरू सबैसँगको अन्तर्वार्ताहरू गर्ने क्रममा चाहिँ हामीले कुराकानी गर्थ्यौँ। सबै खालको जस्तो एउटै विचार, एउटै दृष्टिकोण, मलाई के लाग्छ त्यो कुरा चाहिँ तपाईँले इम्पोज गर्ने, त्यो कुरा चाहिँ जबरजस्त मान्छेहरूको दिमागमा भर्ने कुरा चाहिँ राम्रो होइन, होइन? तपाईँले चाहिँ तथ्यहरूको प्रस्तुतीकरण गर्ने हो पत्रकारिताको खास मूल उद्देश्य। तथ्यहरूको विवरणहरू प्रस्तुत गर्ने हो, त्यसका आधारमा दृष्टिकोण त नागरिकले आफै निर्माण गर्छ नि त। दृष्टिकोण निर्माण गर्न सक्ने नागरिक निर्माण गर्यो भने मैले अघि भने जस्तै आर्थिक रूपमा सम्पन्न हुँदा बलियो आधारमा उभिएको मान्छेको व्यक्तिगत जीवन जस्तो हुन्छ, तथ्यहरूमाथि विश्लेषण गर्न सक्ने क्षमता भएको मान्छे हामीले समाजमा जन्माउन सक्यौं भने, समाजलाई त्यस्तो बलियो बनाउन सक्यौं भने, सूचना र संचारका माध्यमबाट हामीले त्यो योगदान गर्न सक्यौं भने नागरिकहरू चाहिँ सशक्त हुन्छन्, समाज बलियो हुन्छ, होइन, राष्ट्र बलियो हुन्छ। त्यसरी त्यो अर्थमा चाहिँ हामीले सुशिक्षित समाज निर्माण गर्ने भन्ने सन्दर्भमा मैले सबै प्रकारका टोपीहरू छिर्ने, सबै प्रकारका जुत्ताहरू खोल्ने र चाहिँ सहज रूपमा चाहिँ तथ्यहरूमाथिको विश्लेषणहरूका आधारमा दृष्टिकोणहरू निर्माण गर्ने काम चाहिँ गर्न सक्छौ भन्ने सन्दर्भमा उहाँ चाहिँ असाध्यै सुस्पष्ट विचार थियो उहाँसँग भन्ने हो। मैले
1: अगाडि यहाँले जुन हिसाबको यो मृत्यु परन्त मात्रै व्यक्तिको सम्मान होइन व्यक्तिका कामको मूल्याङ्कन गरिन्छ भन्दै गर्दाखेरि र उहाँ केही पुरस्कारबाट मात्रै पुरस्कृत भइरहँदाखेरि समाजले चाहिँ उहाँको योगदान अनुसार चाहिँ सम्मान गर्न सकेन होइन पुरस्कृत गर्न सकेन भन्ने हो।
0: त्यस्तो पनि होइन, उहाँको फेरि उहाँ यस्तो गजबको मान्छे हो, होइन? समाजमा मान्छेहरूलाई हरेक व्यक्तिलाई हामीले चित्रण गर्न सक्छौँ। यो दुईटा प्रकारका मान्छेहरू हुन्छन् भनिन्छ, एउटा चाहिँ राजर्षि, राजकाज ठाटसँग होइन सबै चिजहरू मिलाएर राजर्षि स्वभाव हुन्छ, अर्को चाहिँ महर्षि स्वभाव हुन्छ, होइन, योगदान गर्ने, होइन, चर्चा गर्ने, होइन। त्यो मान्छेलाई तपाईँले भनिन्छ नि त, जस्तो अब अहिले त हुन त अब योगीहरू जोगीहरू पनि एकदम सम्मान ग्रहण गर्ने, फुलमाला लगाउने, टिका लगाउने, सम्मान ग्रहण गर्ने गरिरहेको देखिन्छ, तर नर्मल्ली हामीले हेर्दाखेरि चाहिँ महर्षि स्वभावका होइन योगी जोगीहरू ठुल्ठुला चाहिँ धार्मिक व्यक्तित्वहरू उहाँहरूलाई त्यो सम्मान गर्नु र नगर्नुले खासै फरक पर्दैन. उहाँले त्यसलाई त्यो अब एउटा समाजले गर्यो अब ग्रहण पनि गर्नुहुन्छ होइन लिनुहुन्छ तर त्यसलाई उहाँले उच्च मूल्य दिएर एकदम हाई प्रायोरिटीमा राखेर त्यो एकदम महत्वपूर्ण चिज हो चाहिँ भन्दैन नि त होइन. तर अर्जुन सरको व्यक्तित्व चाहिँ मैले बुझ्दाखेरि चाहिँ अलि बढी महर्षि स्वभावको हो. उहाँ अलिअलि यसो जोगी जस्तै मस्त राम होइन त्यो घर परिवारदेखि समाजदेखि लिएर अरू सबै चिजमा पनि उहाँले मेहनत पनि गर्नुहुन्थ्यो दुःख पनि गर्नुहुन्थ्यो होइन. उहाँको हरेक दैनिक जीवन जस्तो एउटा सिम्पल कुरा मैले उहाँको जीवन सरल थियो भन्ने अर्थमा मैले तपाईँलाई भनेको हो. मोहन म चाहिँ यत्रो समय बाँच्दिनँ नि भन्नुहुन्थ्यो मलाई किन सर भनेर. म हरेक दिन बिहान भात खाएर शङ्करनगर चोकबाट के अरे घरबाट शङ्करनगर चोकसम्म हिँडेर आउँथेँ. मणिग्रामबाट झरेपछि म चाहिँ हिँडेर शान्ति स्कुल जान्थेँ. मेरो दैनिक एक्सर्साइज त यसरी भयो नि त. यदि मैले मोटरसाइकल चलाउन सिकेको भए यदि मैले गाडी चलाएको भए मेरो काम त छिटो हुन्थ्यो. लग्जरी भनौँ न मिन्स अफ ट्रान्सपोर्टेसनहरू अथवा यातायातका साधनहरू प्रयोग नगर्ने भनेको त होइन. गर्न त गरियो हामीसँगै ठुल्ठुला लाभा यात्राहरू पनि गरियो तर दैनिक जीवनलाई चाहिँ उहाँले यति सरल सहज बनाउन खोज्नुहुन्थ्यो नि होइन. उहाँले त अब मोटरसाइकल किन्न नसकेर त होइन नि त. सुरु सुरुका जिन्दगीका उहाँका सङ्घर्षका दिनहरू त उहाँले मलाई भन्नुहुन्थ्यो होइन. घरमा चाहिँ खटिया तपाईँलाई कतिको थाहा छ त्यो बुनेको खटियामा चाहिँ राति सुत्ने बिहान उठेर त्यो खटियालाई ढोकामा राखेर रसीले बाँधेर चाहिँ दिनभरि हामी बाहिर जान्थ्यौँ. भनेको ढोका र खटिया एउटै चिज थियो होइन. जिन्दगीमा धेरै सङ्घर्ष मेहनत दुःख गरेर परिवार मैले अघि भने त संरचना निर्माण गरेको पनि हो अर्जुन सरले. तर चाहिँ त्यो विलासिता अथवा त्यसमा सम्पन्नतामा धेरै खुसी हुने मान्छे पनि होइन उहाँ होइन. उहाँको परिवारका सदस्यहरूमा कतिपय त्यो गुणहरू हस्तान्तरण पनि भएको छ होइन. त्यो हिसाबले हेर्दाखेरि चाहिँ उहाँले त्यो दैनिक जीवनमा चाहिँ जे जे कुराहरूलाई जस्तो अब हामी भन्छौँ नि त योग ध्यान साधनाले जिन्दगी यस्तो हुन्छ भने जस्तो त्यो त सबै चिज उहाँको भयो नि त. हरेक दिन बिहान र हरेक दिन बेलुका स्कुल आउने र जाने कुरा होइन. शङ्करनगरबाट मणिग्राम चाहिँ उहाँ बसमा चढ्नुहुन्थ्यो तर बाँकी चाहिँ उहाँले हिँडेको कारणले मेरो दैनिक जीवनमा चाहिँ मेरो एक्सर्साइज चाहिँ मलाई यसले पुग्थ्यो होइन. त्यो कारणले म चाहिँ अब यद्यपि उहाँलाई अलिअलि सुगर थियो अलिअलि प्रेसर थियो औषधिहरू खानुहुन्थ्यो तर पनि म चाहिँ उहाँले आफ्ना समकालीन साथीहरू मैले सम्झिनै पर्छ लेखनाथ गेवाली दाई बिच्दाखेरि हाम्रो रेडियोको उहाँ पछि कार्यक्रम निर्देशक पनि हुनुहुन्थ्यो लाभ सिठी हालेर भन्नुभएको थियो. मेरा साथीहरू मभन्दा जुनियर मान्छेहरू त्यहाँ हामी उहाँहरूले मिलेर चलाएको एउटा सागियो भन्ने संस्था छ यो उद्यमशीलताको कुरा त्यसले प्रतिनिधित्व गर्छ. परमानन्द पनि गए मेरो चाहिँ मभन्दा जुनियर मान्छे हो अनि मेरो व्यक्तिगत हिसाबले असाध्यै मलाई माया गर्ने म्याथ टिचर हो मेरो ओम प्रकाश गेवाली सर जो चाहिँ हाम्रो यो इन्भाइरोमेन्ट स्कुलको प्रिन्सिपल हुनुहुन्छ मधु सरको बुवा हुनुहुन्छ. ओम प्रकाश पनि गए परमानन्द पनि गए जयन्त भट्टराई हाम्रो छिमेकी शङ्करनगरको पुरानो संस्थापक प्रधान पञ्चको छोरा हो उहाँ जयन्त भट्टराई दाई उहाँ पनि पत्रकारै हुनुहुन्थ्यो. जयन्त पनि गए लेखनाथ पनि गएपछि त मोहन म कमजोर भए गले भनेर लाभो सिठी हालेर उहाँले मसँग सुनाउनु भएको थियो होइन. मैले सम्झेँ त्यो दिन जुन दिन मृत्युसँग त अर्जुन सरलाई पनि डर रहेछ भन्ने कुरा मैले चाहिँ त्यो दिन जुन दिन लेखनाथ दाई बित्नु भएको थियो र उहाँको घरको अगाडिपट्टिको तङ्गारोमा उभिएर उहाँले लाभो सिठी हालेको दिन पनि मैले लाभो सुइय गरेर सिठी हालेको चाहिँ मैले सम्झेँ त्यो दिन अस्ति कि अर्जुन सरले चाहिँ त्यो सबै चिजको बीचबाट साथीभाइहरू सबै जानुभयो. अब मेरो पनि त बाटो यही हो मोहन मलाई चाहिँ एकदमै आजसम्म हिजोसम्म पनि मलाई केही लागिरहेको थिएन तर आज यस्तो लाग्यो यस्तो महसुस भयो भनेर भन्नुभएको थियो. अब समाजमा चाहिँ उहाँले ती सबै चिजहरूलाई चिरेर पनि सबै चिजहरूलाई सहेर पनि अगाडि बढ्ने क्षमता चाहिँ अर्जुन सरको थियो. असाध्यै सरलपन सहजतापूर्वक मान्छेहरूसँग प्रस्तुत हुने खास गरेर एकदमै गाह्रो अप्ठ्यारो मानिएको चिजलाई पनि सरल तरिकाले व्यक्त गर्ने होइन. उहाँले चाहिँ अब स्थायी शिक्षक हुनुहुन्थ्यो त सरकारी जागिरै हुनुहुन्थ्यो तर त्यही जागिर खाएर पनि त्यहाँभित्र पञ्चायतको विरोध गर्ने नयाँ शैली नयाँ तरिका अवलम्बन गरेर त्यहाँ गर्नुहुन्थ्यो. रचनात्मक क्षमता थियो उहाँसँग. पछि बहुदल आइसकेपछि पनि टटाङ टुटुङ होइन काङ्ग्रेस कम्युनिष्टको खास गरेर द्वन्द्वमा पनि उहाँले आफूलाई चाहिँ भनौँ न आफ्नो विचारमा कहीँ अविचलित रहेर विचारमा चाहिँ तलमाथि नगरिकन आफ्नो चाहिँ प्रस्तुतिकरणलाई सहज बनाएर उहाँले अगाडि बढ्नुभयो. उहाँसँग पञ्चायत विरूद्ध संघर्ष गरेका समकालीन साथीहरू पनि अहिले कति यहीँ हुनुहुन्छ सायद उहाँहरूमध्ये कतिले सुन्दै पनि हुनुहोला होइन. अर्जुन सरले चाहिँ हरेक कुरालाई सहज तरिकाले लिने होइन जेल पनि बस्नुभयो आन्दोलनमा पनि हिँड्नुभयो रचनात्मक पनि हुनुभयो होइन. विद्यार्थीहरू त मैले भने कक्षा कोठामा धेरै विद्यार्थीहरूलाई उहाँले चाहिँ यही शान्ति स्कूलमा पढाउनुभयो अरू सेम्लारदेखि लिएर अरू विभिन्न जिल्लाका स्कूलहरूमा पढाउनुभयो. अब उहाँले त्यो कन्टेन्टलाई विद्यालयको सामग्रीलाई भनौँ न नेपाली विषय पढाउनुहुन्थ्यो विषयलाई चाहिँ जटिल बनाउने होइन सहज बनाएर विद्यार्थीहरूलाई प्रस्तुत गर्ने हो भन्ने उहाँको शैली चाहिँ रमाइलो थियो होइन सायद उहाँका विद्यार्थीहरूले पनि त्यो कुरा सम्झिराख्नु भएको छ जस्तो लाग्छ मैले भने मेरो जिन्दगीमा त उहाँले मलाई धेरै ठुलो शिक्षा दिनुभएको छ धेरै ठुलो मलाई चाहिँ गाइड गर्नुभएको छ उहाँको अरू परिवारका सदस्यहरूलाई अरूलाई जस्तै मलाई पनि उहाँप्रति एकदम उच्च सम्मान छ र अर्जुन सरलाई चाहिँ हामीले जति उहाँ एउटा अध्ययन गर्नका लागि त मेरो विचारमा विश्वविद्यालय जस्तो हो होइन उहाँको बारेमा धेरै अध्ययन छलफल बहस संवादहरू गर्न सकिन्छ उहाँले चाहिँ केही आफ्ना साहित्यिक योगदानहरू पनि खास गरेर साहित्यिक पहिचानहरू पनि हामीसँग छोड्नु भएको छ यात्राका क्रममा लेखिएका चाहिँ सामग्रीहरू छन् अरू विभिन्न व्यक्तिगत घटनाक्रमहरू छन् समसामयिक सन्दर्भहरूमा चाहिँ उहाँले अगाडि सारेका दृष्टिकोणहरू छन् ती चिजहरू चाहिँ हाम्रा ठूलो बहुमूल्य सम्पत्तिहरू हुन् र अर्जुन सर मेरो विचारमा हाम्रो समाजमा धेरै लामो समयसम्म ती आफ्ना रचनाहरूले कृतिहरूले रत्नहरूले चाहिँ परिचित रहिराख्नुहुन्छ भन्ने चाहिँ मलाई लाग्छ
1: हजुर लगभग अन्त्यमा पनि छौँ जो कति धेरै समाजमा आफ्नो जीवनशैलीलाई कति कठिन बनाइरहेको अवस्थामा होइन अहिले सामान्य परिवार छ तर सपनाहरू चाहिँ ठुला ठुला छन् होइन हामीले सक्छौँ सक्दैनौँ भन्ने कुरा भन्दा पनि ऊ फल्नु कहाँ पुग्यो फल्नाले कसरी गर्यो भन्नेतिर चाहिँ बढी ध्यान दिएको अवस्थामा चाहिँ यो कुराले केही न केही होइन प्रेरित चाहिँ गर्छ भन्ने चाहिँ लाग्यो हुन्छ मन सर यहाँलाई यो महत्त्वपूर्ण समयका लागि एकदमै धेरै धन्यवाद छ
0: हस् बिन्दुजी अब अर्जुन सर जस्तो बहुआयामिक एकदमै महत्वपूर्ण व्यक्तित्वको बारेमा हामी चाहिँ चर्चा गर्यौं होइन उहाँ अहिले बित्नुभयो भर्खर तीन दिन त भएको छ अब समाजका चाहिँ समाजमा उहाँले पुर्याउनु भएको योगदानहरूको बारेमा चाहिँ हामीले धेरै चर्चा गर्ने खोज्ने अनुसन्धान गर्ने र एउटा महत्वपूर्ण दस्तावेजीकरण गर्ने काममा चाहिँ मलाई लाग्छ हामी पनि लागौं संस्थागत हिसाबले रेडियो लुम्बिनी पनि लाग्छ अरू यहाँका शैक्षिक संस्थाहरू पनि छन् र सँगसँगै उहाँको परिवार पनि यो कुरामा चाहिँ सचेत छ त्यसले गर्दा हामी सबै मिलेर यस्ता व्यक्तित्वहरू यस्ता निधिहरू यस्ता सम्पत्तिहरू जसले समाजलाई चाहिँ एउटा सकारात्मक दृष्टिकोण दिने र समाजलाई चाहिँ निर्माणको चाहिँ क्रममा चाहिँ अगाडि बढ्न योगदान गर्ने टाइपका व्यक्तित्वहरूको बारेमा चाहिँ हामीले खोजौं अध्ययन अनुसन्धान गरौं र उहाँहरूबाट प्रेरणा लिएर अगाडि बढौं त्यसका निम्ति म सबैभन्दा पहिला त अर्जुन सरलाई सम्झिन चाहन्छु उहाँप्रति श्रद्धासुमन व्यक्त गर्न चाहन्छु उहाँको परिवारलाई उहाँसँग जोडिएका सबै साथीहरूलाई समवेदना व्यक्त गर्न चाहन्छु र समाजमा चाहिँ त्यस्ता मान्छेहरूको बारेमा हामीले चर्चा गर्दाखेरि चाहिँ अहिलेको हाम्रो समाजले हाम्रा समाजका चाहिँ नवयुवाहरूले एउटा प्रेरणा लिन सके भनेदेखि चाहिँ हामीले हाम्रो समाजलाई चाहिँ बलियो बनाउन सक्छौँ भन्ने मलाई लाग्छ बिन्दुजीले समय दिनुभयो यो चर्चा गरियो र उहाँप्रति फेरि एकपटक श्रद्धासुमन अर्पण गर्न चाहन्छु धन्यवाद
1: उहाँ हुनुहुन्थ्यो रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनका पूर्व अध्यक्ष एवं वरिष्ठ पत्रकार मोहन चापागाई उहाँसँगको यही कुराकानी सँगै आजलाई आजको सन्दर्भ यही सकिन्छ भोलि फेरि सार्वजनिक सरोकारको अर्को विषयमा छलफल र विचार सहित आउनेछौ त्यतिन्जेलसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस् नमस्कार

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
2: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
1: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर। जाने नै भए बुझेर मात्र जाऊ।
2: खै के गर्ने गर्ने दिदी।
3: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
4: के भयो, के को हल्ला खल्ला हो यो?
5: के हुनु, डोजर चलेको नि? अब त हाम्रा दुःखका दिन सकिए।
6: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
4: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
6: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
5: हो त है, हामीले त ध्यानै नदिएको।
6: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
7: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: शुभ प्रभात गुरुआमा।
2: शुभ प्रभात। बस आज हामी के विषयमा छलफल गर्छौ?
1: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
2: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त।
3: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
2: हो, अरू भन त।
4: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
5: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
2: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
6: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
7: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
5: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
2: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: खै जन्म दर्ता दिनुहोस् त।
8: जन्म दर्ता गरेको छैन नि म्याडम।
2: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
8: हो र, मलाई त थाहा नै थिएन म्याडम।
2: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
8: पहिला कसैले भनेन?
2: जन्मेको 35 दिनभित्र स्थायी ठेगानाको वडा कार्यालयमा गएर जन्म दर्ता गराउनु पर्छ।
0: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
7: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
0: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
9: यौन हिंसाबाट बचौं र बचाऊ। यौन जन्य हिंसा सामाजिक अपराध हो। यस्तो हिंसा छिमेकी, आफन्त र नातेदारबाट समेत हुन सक्छ। अभिभावकले आफ्ना छोरा छोरीको व्यवहार ख्याल गरौं। उनीहरूको चाल चलन, बानी व्यवहारमा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए तत्काल उनीहरूसँग कुरा गरौं। बाल बालिकालाई कुनै समस्या भए मन मिल्ने साथी वा अभिभावकलाई बताऊ। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
10: को हो? को हो बाहिर?
11: म हो दिदी, सुन्तली। ढोका खोल्नुहोस् न।
10: के भयो यति राति? किन रुदै राखी?
11: दिदी भित्र हेर्नुहोस् न, मलाई डर लागिरहेको छ।
10: ल भन, के भयो?
11: मलाई आज घरमा कोही नभएको मौका छोपेर त्यो तल्लो घरको माइला दाइले म भागेर आएको। दिदी,
10: माइला दाइले पस त्यसलाई, म प्रहरीलाई फोन गरिहाल्छु। हेलो, म माया, वडा सदस्य। यहाँ जबरजस्ती भएर एकजना महिला आउनु भएको छ, प्रहरी पठाइदिनु हुन्छ कि?
12: ल ल, अब धेरै नरो, कानूनले कारवाही गर्छ। भोलि प्रहरी चौकी र मनोपरामर्शकर्तासँग भेट्न जाम्ला।
13: महिला, किशोरी वा बालबालिकामाथि हिंसा भएमा सहेर नबसौं। सहयोगको लागि पैसा नलाग्ने नेपाल प्रहरीको 100 बाल हेल्पलाइनको 1098 र महिला आयोगको 1145 फोन गरौं वा स्थानीय जनप्रतिनिधि तथा न्यायिक समितिसँग सम्पर्क गरौं।
7: नेपाल सरकार विज्ञापन बोर्ड।

0: मदिरा सन्देश।
1: नमस्कार, कार्यक्रम मदिरा सन्देशमा यहाँलाई स्वागत छ। प्रविधिमा रोम पोखरेल सँगै म बिन्दु भट्टराई। मदिरा सन्देश सिविन नेपाल र रेडियो लुम्बिनीको सहकार्यमा तयार पारिएको रेडियो कार्यक्रम हो। तपाई यो कार्यक्रम रेडियो लुम्बिनी 96.8 मेगाहर्ज, हाम्रो वेबसाइट www.radiolumbini.org, हाम्रो पात्रो र रेडियो लुम्बिनीको आफ्नै मोबाइल एप्लिकेशन र फेसबुक पेजबाट पनि हरेक हप्ताको शुक्रबार यसै समयदेखि सुन्न सक्नुहुन्छ। कार्यक्रममा हामी मदिराको कारण सिंगो समाजमा पारेको नकारात्मक असर, त्यसमा पनि खास गरी महिला र बालबालिकामा हुने हिंसा र न्यूनीकरणमा कसको भूमिका वा सरकारवालाको भूमिका कस्तो छ र कस्तो हुनुपर्छ, यिनै विषयमा रहेर चर्चा परिचर्चा गर्दै आइरहेका छौं। र यस्तो खालको हिंसा न्यूनीकरणमा यो कार्यक्रमले मुख्य भूमिका खेल्न सक्ने विश्वास हाम्रो रहेको छ। समाजमा हिंसाजन्य कार्यका लागि केही न केहीले प्रेरित गरेकै हुन्छ। त्यसमध्ये मुख्य कारण हो मदिरा सेवन। यसको प्रयोगका विषयमा सचेतना जगाउनु यो कार्यक्रमको मुख्य उद्देश्य हो। मदिराका कारण परिवारले भोग्नु परेको पीड़ाको महसुस मदिरा सेवनकर्ताले गर्नु जरूरी छ। यसतर्फ नलागेकाहरू बस्न जरूरी छ। मदिराका कारण परिवारले भोग्नु परेको पीड़ाको महसुस मदिरा सेवनकर्ताले गर्नु जरूरी छ र त्यसतर्फ नलागेकाहरू बच्न जरूरी छ। सन् 2016 मात्रै 30 लाख भन्दा धेरैको मृत्यु भएको तथ्याङ्क विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको थियो, जसमध्ये 3/4 पुरूष रहेका छन्। कति महिला र बालबालिकामा प्रत्यक्ष अप्रत्यक्ष रूपमा हिंसामा परे भन्ने कुरा यसबाट पनि बुझ्न सकिन्छ। यसैको न्यूनीकरणमा विभिन्न संघ संस्थाहरूले सचेतनामूलक अभियानहरू चलाउँदै पनि आएका छन्। लामो समयदेखि सिविन नेपालले पनि यसको लागि विभिन्न कामहरू गर्दै आइरहेको छ। यसअघिको कार्यक्रममा हामीले मदिराका कारण आफ्नै परिवारसँग बढ़ेको दूरी, परिवारले भोग्नु परेका पीड़ा र स्वयं मदिरा सेवनकर्ताको पीड़ादायक भोगाईलाई कार्यक्रममा जोड़ेका थियौं भने आजको कार्यक्रममा हामीले आफै पनि लामो समय लागू औषध लतबाट छुटेर विगत 17-18 वर्षदेखि काउन्सिलरको रूपमा काम गर्दै आउनुभएका तथा सिंगो सुधार केन्द्र चौतारी फाउण्डेशनकै कार्यक्रम संयोजक अरूण थापासँग सुधार केन्द्रमा मदिरा लत भएका व्यक्तिको अवस्था, मदिराबाट छुटाउन गरिने प्रक्रिया र सेवनकर्ताको सुधारको अवस्था बारे हामीले सुन्नेछौ र मदिरा व्यवसायी संघ रूपन्देहीका महासचिव जीवन पाण्डेसँग गरिएको कुराकानीलाई पनि कार्यक्रममा जोड्नेछौ। आउनुहोस् शुरूमा जोडौं अरूण थापासँगको यो कुराकानी।
2: परिवारहरूले ल्याउने भनेको मेडम अब एकदमै दुःख कष्ट होइन दिएर नै अब परिवारले ल्याउने हो या आफ्नो सो इच्छाले म सुध्रिन्छु, म राम्रो हुन्छु, म ठिक हुन्छु भनेर सयमा चाहिँ नि 1-2 हुन सक्छ होइन, अरू चाहिँ हुनै सक्दैन म्याडम। त्यही भएर चाहिँ नि परिवारले चाहिँ नि यहाँ कतिखेर ल्याउनु हुन्छ भन्दाखेरि जब ऊ क्रोनिक अवस्थामा पुग्छ, जब उसको जिन्दगी अस्त व्यस्त हुन्छ, अब छोरा मेरो छोरा अब मर्न लायो, अब यो ठिक भएन, अब यसलाई सुधार्न पर्यो भन्ने हिसाबले चाहिँ नि परिवारहरूले यहाँ लिएर आउनुहुन्छ। यहाँ एडमिसन गरिसकेपछि अब परिवारलाई चाहिँ हामीले यसरी यसरी उपचार हुन्छ, यो यो तरिकाले हुन्छ, उसलाई एडमिसन गरिसकेपछि उसलाई अल्कोहल खाने मान्छेलाई चाहिँ यो यो समस्याहरू आउन सक्छ भनेर चाहिँ हामीले परिवारलाई जानकारी गराइदिने गर्छ। अनि त्यसपछि चाहिँ हामीले एग्रिमेन्ट पेपरहरूमा चाहिँ साइन गराउने, लेप्चे गराउने अनि गराएर चाहिँ एकछिन परिवारसँग काउन्सिलिङमा बस्ने गरेर चाहिँ हामीले त्यसरी एडमिसन गर्छ। अनि चाहिँ हामीले यतिसम्म पनि भन्छ कि म्याडम अब यहाँ चाहिँ नि कुनै जादुको लक्ष्मी चाहिँ हुँदैन होइन, चाहिँ नि यहाँ 3 महिनासम्म बसेर चाहिँ सिकाउने भनेको चाहिँ नि लागु पदार्थ भनेको के हो, अल्कोहल भनेको के हो, यसले समाजमा कस्तो असर पार्छ, परिवारमा कस्तो असर पार्छ, शारीरिक मानसिक आर्थिक आध्यात्मिक कुराहरूमा कस्तो असर पार्छ, यो चिज छोड्नलाई के गर्ने के नगर्ने भन्ने कुराहरू हामीले सिकाउने बुझाउने गर्छ। अब हामीसँग बस्ने भनेको 3 महिना हो, जिन्दगी जाने भनेको परिवारसँग हो। अब यहाँबाट डिस्चार्ज भएर घर गइसकेपछि जसले यहाँ सिकाएको बुझाएको कुराहरूलाई बाहिर गएर व्यवहारमा उतार्न सक्यो त्यो मान्छे जिन्दगी भरको लागि राम्रो हुन सक्यो, जसले यहाँ सिकाएको बुझाएको कुराहरूलाई बाहिर गएर व्यवहारमा उतार्न सक्दैन ढिलो चाँडोको कुरा हो फेरि नखाला भन्ने चाहिँ छैन। त्यही भएर चाहिँ अब विश्व स्वास्थ्य संगठनले पनि के प्रमाणित गरेको छ भन्दाखेरि लागू पदार्थ खाने मान्छे अल्कोहल खाने मान्छे रोगी हो, यो रोग चाहिँ नि निर्मूल कहिले पनि हुँदैन, यसलाई सिर्फ कन्ट्रोलमा मात्रै राख्न सकिन्छ भन्ने कुराको प्रमाणित गरेको छ। अब यहाँबाट डिस्चार्ज भएर गइसकेपछि अब परिवारले चाहिँ नि ठुलो भूमिका खेल्न पर्छ म्याडम उसलाई राम्रो गराउन। अब कति यहाँबाट डिस्चार्ज भएर गयो अनि कतिपय परिवारहरूले, म सबै परिवारलाई भन्दिनँ, कतिपय परिवारहरूले चाहिँ नि अब जस्तै ऊ बाहिर घुमेर घर आउँदाखेरि कुनै बेला आँखा रातो रातो भएर आउला होइन, अब उसको आँखा के कारणले रातो भएको छ भनेर चाहिँ कुरै नबुझिकन त्यही मान्छेलाई फेरि ओइ फेरि खाएर आइसक्यो, फेरि घिचेर आइसक्यो, आँखा त रातो रातो बनाएर आएको छ, ठुक्क तेरो जिन्दगी भनिदिने, अनि यहाँ जहाँ यहाँबाट जाने बित्तिकै राम्रो कामकाजहरू पाउँदैन, त्यसको लागि केही पोस्टेज चाल्न पर्यो, कतै नै कुकुर बिरालो जस्तै लखर लखर लखर हुन्छ, तेरो केही कामकाज छैन, यही हो जिन्दगी भनेर प्याच भनिदिने, अनि विगतको कुराहरूलाई कोटाइदिने, उसको गर्दाखेरि चाहिँ नि उनीहरूको दिमागमा फेरि के थाहा बस्न जान्छ भन्दाखेरि ए पहिला म खाएर हिँड्थ्यो, यिनीहरूले मलाई नराम्रो सोच्थ्यो, नराम्रो गर्थ्यो, शङ्काको दृष्टिले हेर्थ्यो, अहिले म मेरो स्थानमा ठिक हुँदा हुँदा पनि फेरि पनि यिनीहरूले मलाई किन यस्तो व्यवहार गरेको छ त भन्ने कुरा लिएर चाहिँ नि फेरि पुनः सेवन गरेर आउने मान्छेहरू पनि छ म्याडम।
1: हजुर हजुर हजुर, जस्तो परिवारले चाहिँ मुख्य भूमिका खेलिदिन पर्यो एकातिर छ होइन, फेरि फर्केका घटनाहरू चाहिँ कति बढी छन् अथवा सुधार भएर गएकाहरूको अवस्था चाहिँ के छ, यहाँले केही बुझ्नु भएको छ कि के छ?
2: अब जति लागू पदार्थ खाने मान्छेलाई यो चिज छोड्न सजिलो छ नि म्याडम, यदि रक्सी खाने मान्छेलाई रक्सी छोड्न एकदमै गाह्रो छ, किन भन्दाखेरि अब लागू पदार्थ खाने मान्छेलाई लागू पदार्थ खानको लागि कि त्यो मान्छे बोर्डर पुग्न पर्यो, कसैले सप्लाई गरेर नेपालभित्र आए मात्रै खान पाउने हो, अब रक्सी भन्ने चिज हरेक पाइला पाइलामा हरेक पसल पसलमा पाउने भयो, त्यही भएर कुनै पनि मान्छे लागू पदार्थ खाने मान्छे होस् अथवा अल्कोहल खाने मान्छे होस् त्यो व्यक्ति राम्रो हुनको लागि त्यो मान्छेले जबसम्म आफ्नो सोच परिवर्तन गर्दैन तबसम्म त्यो व्यक्ति कहिले पनि सुध्रिन सक्दैन म्याडम। हामी सुध्रिनको लागि चाहिँ नि मान्छेले चाहिँ नि सोच परिवर्तन गर्यो भने मात्रै सुध्रिन सक्छ म्याडम।
1: हजुर हजुर, जस्तो व्यक्तिहरूले भूमिका त खेल्नु पर्यो होइन, राज्यले पनि जस्तो यहाँले भन्नुभयो पसल पसलमा मदिराको कारणले हुने कारणले गर्दाखेरि, अल्कोहल हुने कारणले गर्दाखेरि चाहिँ समस्या छ होइन, फेरि दोहोरिने सम्भावना चाहिँ बढी हुन्छ, देख्दाखेरि खाम खाम हुने त्यो खालको अवस्था आउँछ भन्दै गर्दाखेरि के गरिदिनुपर्छ होला, स्थानीय तहले चाहिँ कसरी कस्तो खालको भूमिका खेलिदिनुपर्छ होला?
2: अब यो खामखाम हुने चाहिँ रोगी हो भन्ने कुराको प्रमाणित भइसकेको छ, त्यो रोगलाई कसरी कन्ट्रोल गर्ने भन्ने कुरा नै हामीले यहाँ सिकाउने बुझाउने हो म्याडम। अनि बाहिर गइसकेपछि त्यो खामखाम लाग्ने, कलकल लाग्ने जुन फिलिङ्सहरू आउँछ नि, त्यो फिलिङ्सलाई कसरी कन्ट्रोल गर्ने भन्ने कुरा नै हामीले उनीहरूलाई सिकाउने बुझाउने हो। अब जस्तै यही सुधार केन्द्रबाट निस्केर गएर आफ्नो जिन्दगीलाई व्यवस्थित गरेर बसेको उदाहरणहरू पनि धेरै छ म्याडम, अब यही सुधार केन्द्रबाट गएर फेरि पुनः सेवन गरेर आउने मान्छेहरू पनि छ म्याडम।
1: हजुर, त्यो चाहिँ व्यक्तिमा भर पर्यो, परिवारमा भर पर्यो।
2: हजुर हजुर,
1: होइन खासमा यो बालबालिका र महिलामा हुने समस्या यहाँ आफै पनि पहिले योभन्दा 12 वर्ष 15 वर्ष अगाडि चाहिँ अलिकति होइन लागू पदार्थ सेवनका कारणले गर्दा भनौँ न, लागू औषध सेवनका कारणले गर्दाखेरि समस्यामा हुनुहुन्थ्यो, यहाँले पनि अहिले 10-11 वर्ष भयो त्यतातिरको छोडेर अर्को बाटो मोड्नु भएको छ र अहिले काउन्सिलरको रूपमा काम गरिरहनु भएको छ होइन, खास के समस्या हुँदो रहेछ पारिवारिक हिसाबमा कुरा गर्दाखेरि चाहिँ यहाँलाई के लाग्यो, परिवारमा कस्तो खालको असर पर्यो र यहाँलाई चाहिँ दिमागमा त्यो खालको पिन्च गर्यो कि?
2: सबैभन्दा ठुलो मान्छेमा मान्छेहरू लागू पदार्थ असरमा फस्नु नै मान्छेले सही र गलत छुटाउन नसक्नुको कारणले रहेछ म्याडम।
1: हजुर,
2: होइन कुनै पनि जो सुरुको बेलामा चाहिँ नै कुनै पनि र अल्कोहल खाने मान्छेले चाहिँ नि सुरुमै 1-2 बोतल खाएको त हुँदैन नि म्याडम, होइन, अब कतिपय मान्छेले साथीभाइको कर्तापले खाना खास त मेरो साथी होइन र खाइदिएन मेरो मन चित्त बुझाइदे भनेर खाने अनि अनुभवको कारणले खाने गर्ने र सुरुमा चाहिँ जति पनि यो लागू पदार्थ अल्कोहलमा फँसेको व्यक्तिहरू छ उनीहरूले सबैभन्दा आफ्नो जिन्दगीमा सबैभन्दा ठुलो भूल के गर्यो भन्दाखेरि उसले चाहिँ नि परीक्षण गर्ने काम गरे क्या म्याडम, त्यो परीक्षण नगरिदिएको भए वा नराखिदिएको मात्रै भए वा आज न सुधार केन्द्र नै हुन्थ्यो, न कोही गएर सुधार केन्द्रमा बस्न नै पर्थ्यो.
0: होइन,
2: सुरुमा चाहिँ परीक्षण गर्ने बेलामा त्यो व्यक्तिले यो सोचेर परीक्षण गरेको पनि होइन कि पछि म गएर खत्तमै हुन्छु, मेरो जिन्दगी बर्बादै हुन्छु, गराउँछु, मेरो पारिवारिक अवस्था, सामाजिक अवस्था, आर्थिक अवस्था, मानसिक अवस्था सम्पूर्ण अवस्था म बर्बादै बनाउँछु र म कुनै बेला सुधार केन्द्र गएर बस्छु भनेर त्यतिखेर परीक्षण गर्ने बेलामा त्यो सोचेर परीक्षण गरेको पनि होइन. अब सुरुमा चाहिँ उसले चाख्दाखेरि एक दुई बोतल चाखेको पनि होइन, सुरुमा आधा ग्लास एक ग्लास चाख्यो, अनि चाख्दाखेरि चाहिँ त्यो रक्सीको टेस्ट चाहिँ उसको जिब्रोले पायो, अनि उसको दिमागले के सोच्यो त, आहा क्या मजा आउने रहेछ, क्या आनन्द आउने रहेछ, यसले त टेन्सनै दूर गर्दिने रहेछ भन्ने उसको दिमागले सोच्यो. उसको व्यवहारले चाहिँ नि आज पनि देखाइदियो, भोलि पनि देखाइदियो, अनि त्यसलाई कन्टिन्यू गर्दै गयो. अनि कन्टिन्यू गर्दै जाने क्रममा चाहिँ त्यो चिजले चाहिँ त्यो व्यक्तिलाई के गरिदियो भन्दाखेरि उसको केन्द्रीय स्नायु प्रणाली जुन तपाईँ हाम्रो जुन सोच्ने शक्ति हुन्छ त्यो चिजलाई चाहिँ कमजोर बनाइदियो क्या म्याडम. कमजोर बनाइदिइसकेपछि त्यो व्यक्तिले के गर्न सकेन भन्दाखेरि सही के हो गलत के हो, मैले यो चिज खाँदा ठिक भइराखेको छ अथवा नखाँदा ठिक हुन्छ भन्ने कुरा उसको दिमागले सोच्न भ्याएन. अब त्यो किन सोच्न भ्याएन भन्दाखेरि सुरु सुरुमा त्यो चिज खानको लागि उसको बोलीले उसको दिमागले माग्थ्यो भनेपछि पछि पछि उसको व्यवहार उसको शरीरले माग्न थाले कि म्याडम. जब शरीरले माग्न थालिसकेपछि एनी हाउ उसलाई त्यो चिज चाहियो चाहियो, अनि त्यो चिज खानको लागि चोरेर हुन्छ कि ठाँटेर हुन्छ कि झुट बोलेर हुन्छ कि छताएर हुन्छ कि लुटेर हुन्छ कि कुनै न कुनै बहानाबाजी बनाएर उसले आफ्नो खाने बानीलाई पुरा गरेरै छाड्थ्यो. अनि त्यो गरिसकेपछि एकातिर चाहिँ नि उसको शारीरिक अवस्था कमजोर, आर्थिक अवस्था कमजोर, मानसिक अवस्था कमजोर, टोटली अवस्था कमजोर बनाइरहेको थियो. अनि उसको दिमागमा चाहिँ नि अब म सुधिन्न पर्छ, म नखाँदाखेरिको मेरो अवस्था र खाइसकेपछिको अवस्थामा मेरो जमिन आसमानको फरक भइसकेछ, अब म सुधिन्न पर्छ, म राम्रो हुन पर्छ भन्ने कुरा उसको दिमागमा आउन पनि दिएन त्यो चिजले. अनि आउन नदिँदाखेरि अब के भयो त उसले आफ्नो सो इच्छाले पनि छोड्न सकेन. अब त्यो नहुँदाखेरि त अब परिवारलाई चाहिँ डर भयो, अब मेरो छोरा खाइखाई मर्ने पो हो कि, कति यो खाइखाई पागल पो हुने हो कि, कति यो खाइखाई चाहिँ कुनै क्राइम गरेर जेलनेल पो जाने हो कि भन्ने परिवारलाई डर भएको कारणले चाहिँ अब बचाउनको लागि चाहिँ नि सम्पूर्ण परिवारले चाहिँ आफ्नो छोराछोरीलाई चाहिँ सुधार केन्द्रमा लगेर राखिदिने हो म्याडम.
0: हजुर, यो परिवारले चाहिँ सुरुवातीको कुरा गर्नुभयो होइन, परिवारले चाहिँ कस्तो कुरालाई चाहिँ ध्यान दिनुपर्छ, सुरुवातीमा चाहिँ कसरी बुझ्ने, के कुरामा चाहिँ ध्यान दिनु पर्ला?
2: अब मैले अभिभावकहरूलाई अब यही माध्यमबाट मैले के भन्न चाहन्छु भन्दाखेरि आफ्नो छोराछोरीहरू बिग्रिन र भत्किन चाहिँ घरबाट बाहिर निस्किन पर्दै पर्दैन, घरबाट नै स्टार्ट हुने हो. अब कतिपय परिवारले चाहिँ अब छोराछोरीकै अगाडि बसेर जाँड रक्सी खाइदिने, छोराछोरीकै अगाडि बसेर चुरो छुर्ती खाइदिने, छोराछोरीकै अगाडि बसेर जुवातास खेलिदिने, छोराछोरीकै अगाडि बसेर झगडा गरेर अपशब्द प्रयोग गरिदिने, अनि त्यही छोराछोरीलाई नै ला बाबु फलानाको पसलबाट एक बोतल बियर अथवा एक क्वाटर रक्सी लिएर आइज त भनेर पठाउने, अनि त्यो माहौल पाइसकेपछि अभिभावकको कारणले गर्दाखेरि छोराछोरीहरू बिग्रेको केस पनि धेरै छ म्याडम. यो कुरा चाहिँ परिवारले अथवा अभिभावकले चाहिँ एकदमै बुझ्न जरुरी छ. अभिभावक भनेको एउटा रूपको जरा हो कि म्याडम. अब त्यो हाँगा बिना बलियो हुनको गराउनको लागि चाहिँ जरा मजबुत हुन पर्छ, अनि बल्ल त्यो हाँगा बिना बलियो हुन सक्छ नि त. अब जरा नै मजबुत छैन भनेपछि त्यो हाँगा बिना कहिले पनि मजबुत हुनै सक्दैन कि म्याडम.
0: हजुर, अहिले चाहिँ कति छन् यहाँले चाहिँ कतिलाई काउन्सिलिङ गर्नु भएको छ, भनौँ न मदिरा सेवन गर्ने व्यक्तिहरूलाई चाहिँ कति जति छन् होला?
2: मैले काउन्सिलिङ धेरैजनालाई गरिसकेँ म्याडम, यो मेरो यो 20 वर्षको अनुभवमा होइन. अनि यो काउन्सिलिङ गर्ने क्रममा चाहिँ नि अब कतिपय फस्नुको कारण चाहिँ नि परिवारले मेरो कुरा बुझ्दैन, मैले खाइदिए, मेरो रोजगारी थिएन मैले खाइदिए, होइन मलाई पैसाको कमी थियो साथीभाइको सङ्गतले गर्दाखेरि मैले खाइदिए, कतिपय साथीभाइले चाहिँ मलाई करकाप गरे, खाना खा भनेर करकाप गरे मैले खाइदिए भनेर चाहिँ नि यसरी चाहिँ नि काउन्सिलिङ गर्ने के क्रममा चाहिँ नि भेटाउने गरेको छ. अनि यो काउन्सिलिङ गर्ने क्रममा चाहिँ नि कुनै पनि व्यक्तिले सर म गएर फेरि त्यो चिजलाई सेवन गर्छु, म फेरि यो कुलतबाट टाढा हुनै सक्दैन, मैले परिवारलाई दुःख दिन छाड्दैन भनेर चाहिँ नि कुनै पनि व्यक्तिले चाहिँ नि भन्दैन। सबैले काउन्सिलिङ गर्ने क्रममा चाहिँ सर म ठिक हुन्छु, राम्रो हुन्छु, म अब मेरो परिवारलाई चाहिँ नि दुःख दिँदिन भन्ने कुराहरू मात्रै गर्नुहुन्छ। अब पाँच अप्ला बराबर हुँदैन भने जस्तै सबैको सोचाइ र विचार कहिले पनि बराबर हुँदैन म्याडम। अब कतिले चाहिँ नि ठ्याक बोली अनुसारले ठ्याक्क व्यवहारमा उतारेर आफ्नो जिन्दगीलाई व्यवस्थित गरेर बसेको पनि छ, कतिको चाहिँ नि अब बोली एकतिर व्यवहार एकतिर गरेको कारणले गर्दाखेरि फेरि पुनः सेवन गरेर आउने मान्छेहरू पनि छ।
0: हुन्छ, यहाँलाई यो महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद छ अरुण सर।
2: हस् त म्याडम, धन्यवाद।
1: उहाँ हुनुहुन्थ्यो चौतारी फाउन्डेशनका कार्यक्रम संयोजक काउन्सिलर अरुण थापा। यो कुराकानी सँगै अब हामी मदिराले मदिरा बिक्री वितरण गर्दा ध्यान दिनुपर्ने कुरा, व्यवसाय भन्दा माथि सामाजिक दायित्व सम्झन कति जरूरी छ त भन्ने विषयमा मदिरा व्यवसाय संघ रूपन्देहीका महासचिव, आफै पनि एउटा युवा व्यक्तित्व, विभिन्न अभियानमा लागेका व्यक्तित्व जीवन पाण्डे के भन्नुहुन्छ त?
3: मदिरा व्यवसायमा विशेष गरी अहिले पछिल्लो समयमा युवा पुस्ताका भाइ बहिनीहरू बढी मदिरासँग जोडिएको देख्न सकिन्छ। अब विभिन्न आर्थिक समस्याका कारणले उनीहरू देशमा रोजगारीको कमीले गर्दा उनीहरू खुल्ला फेरि भएको अवस्था, के गर्ने त भन्दा रङ्ग रमाइलोमा मदिरालाई लिएको अवस्था देख्न सकिन्छ। यसले गर्दा समाजमा थोरै नकारात्मक कुराहरू त परेको नै छ। यसका लागि ती युवा भाइ बहिनीहरू रोजगारसँग जोडिए अथवा कुनै उद्यमसँग जोडिए भने त्यो मदिराको उपभोग गर्ने समय एउटा उनीहरूको टाइमिङ फरक पर्न, एउटा टाइममा गर्न सक्छन्, एउटा साँझको समयमा मदिरा लिन सक्छन्। तर अहिले उनीहरू बेरोजगार भएको अवस्था र खाली भएको अवस्था हुँदा जुनसुकै समयमा पनि मदिरा उपभोग गर्ने र त्यसले गर्दा दिउँसोको समयमा, बिहानको समयमा र जुनसुकै समयमा पनि मदिरा सेवन गर्दा त्यसले चाहिँ विभिन्न समस्याहरू, एक्सिडेन्टका कुराहरू होइन, अनि त्यसै गरी महिलाहरू बलात्कारका कुराहरूदेखि लिएर अनि धेरै कुराहरू,
0: पारिवारिक
3: समस्याहरू, झैझगडाहरू एउटा दिउँसकै समयमा, बिहानको समयमा मदिरा सेवन गरेपछि समस्या उत्पन्न हुन सक्छ। त्यस्ता जटिल समस्याहरू देखा परेका देख्न सक्छौ। विशेष गरी एउटा उद्यमसँग जोडिएको, एउटा व्यवसायसँग जोडिएका मदिरा सेवनकर्ताहरू चाहिँ एउटा मदिरा लिन आएर एउटा साँझको समयमा घरमै लिएर गएर खाने अथवा एउटा रेस्टुरेन्टमा बसेर एउटा टाइमिङ मिलाएर खाने गरेको अवस्था छ। त्यसलाई चाहिँ हामीले नकारात्मक रूपमा लिनु पनि हुँदैन। त्यसले चाहिँ त्यो मदिरा आफैमा त्यो सेवन गर्नका लागि नै बनाएको चिज हो, सेवन गर्नै हुँदैन, निषेधित नै हुनुपर्छ भन्ने कुरा चाहिँ त्यसरी चाहिँ जानु हुँदैन। एउटा राज्यलाई पनि एउटा ट्याक्सबाट राज्यलाई पनि एउटा सहयोग गरिरहेको छ ट्याक्स उठाएर, र एउटा व्यावसायिक हिसाबले पनि एउटा पर्यटन प्रवर्धनको लागि पनि एउटा राम्रो व्यापार व्यवसाय हो यो। त्यसरी गर्दाखेरि विशेष गरी युवाहरू उद्यमसँग नजोडिएको अवस्था, उनीहरू खाली भएको अवस्थामा यसलाई गलत प्रयोग गरेर चाहिँ समाजमा नकारात्मक समस्या उत्पन्न भएका हुन् जस्तो लाग्छ मलाई।
0: हजुर, जस्तो अब यहाँ त भनौँ न नगर स्तरीय पुरुष सञ्जालको अध्यक्षको रूपमा पनि रहनु भएको छ। यो सञ्जालले चाहिँ महिला हिंसा न्यूनीकरण भनौँ अथवा लैङ्गिक हिंसा न्यूनीकरणमा चाहिँ काम गर्छ, खास गरी महिला नै। अब यसरी हेर्दाखेरि चाहिँ मदिराको कारणले गर्दाखेरि कति हिंसाका घटनाहरू चाहिँ घटेको पाउनु भएको छ? घरैसी पारिवारिक हिंसा, सामाजिक हिंसाको विषयमा कुरा गर्दा चाहिँ
3: मदिराका कारणले गर्दा मदिरा उपभोग गरेर हिंसाका कुराहरू भएका देख्न सकिन्छ। विशेष गरी एउटा त्यो उपभोग गर्ने तरिका, उपभोग कति गर्ने अनि उपभोग कुन टाइममा गर्ने अनि कसरी गर्ने भन्ने कुराहरू, कतिसम्म उपभोग गर्दाखेरि आफ्नो शरीरलाई र पारिवारिक हिसाबले पनि ठिक हुन्छ भन्ने कुराहरूको चेतनाको कमीले गर्दाखेरि विभिन्न समस्याहरू उत्पन्न भएका छन्। एउटा बिहानको अथवा दिउँसोको टाइममा मदिरा खाएर जाँदाखेरि घरमा परिवारले त्यो मदिरा सेवन व्यक्तिलाई, आफ्नो घरको बालबालिकाहरूलाई पर्ने असरदेखि धेरै कुराहरू, उसले नसोचिकन मदिरा सेवन गरेर घर जाँदाखेरि घरको परिवारसँग पनि राम्रो सम्बन्ध नहुने परिवारले पनि ती कुराहरू नरुचाउने अवस्था हुन्छ त्यसले कलहका कुराहरू सिर्जना हुन्छन् त्यसै गरी विशेष गरी मदिरा सेवन गर्ने सेवन गर्दा पनि एउटा आफ्नो समय निर्धारित गरेर एउटा साँझको टाइममा विशेष गरी छुट्टै घरमा बसेर हुन्छ अथवा एउटा रेस्टुरेन्टमा बसेर आफ्नो परिवारलाई असर नगर्ने हरि बालबालिकालाई नकारात्मक असर नपर्ने हरि गर्यो भने चाहिँ त्यस्ता घटनाहरू नहोलान् कम हुन्छन् जस्तो लाग्छ मलाई।
0: जस्तो अब यहाँ युवाका लागि युवामा पनि हुनुहुन्छ होइन अब यता पुरुष सञ्जालसँग त हुनुहुन्छ नै त्यो सँगसँगै एकजना आफै पनि युवा हुनुहुन्छ त्यसै सँगै आफै व्यवसायी हुनुहुन्छ व्यवसायसँगै अब यो समग्रलाई हेर्दाखेरि मैले फेरि पनि के कुरालाई जोड्न चाहे भने सचेतनाको कुरा यहाँले भन्नु भने दिउँसो पनि मदिरा सेवन गरेर घरमा पुगेको अवस्था चाहिँ रहन्छ होइन देखिन्छ पनि कुनै कुनै ठाउँहरूमा धेरै ठाउँहरूमा त्यो पनि देखिन्छ के गर्नु पर्ला यहाँहरूले त्यो यहाँहरूको पनि दायित्व रहन्छ भन्ने पनि लाग्छ मलाई यसको लागि चाहिँ व्यवसायको हिसाबले पनि लाग्छ त्यो दायित्व हुन्छ यहाँको युवाका युवा संस्थाले पनि त्यो काम गर्नुपर्छ भन्ने लाग्छ र त्यो सँगसँगै अब नगर सञ्जालमा रहेर पनि त्यो कामहरू गर्नुपर्ला तिनैवटा सँग चाहिँ यहाँ जोडिनुहुन्छ के गर्नु पर्ला।
3: म एक हिसाबले व्यावसायिक रूपमा मदिरा व्यवसाय सङ्घ रूपन्देहीको महासचिव भएको हिसाबले व्यावसायिक हिसाबले अनि युवाका लागि युवाको नेतृत्व गरेर संयोजकको रूपमा युवाका लागि युवा भन्ने अभियान अगाडि बढाइरहेको छु युवाहरूका हकितका लागि र यो सञ्जालको अथवा संयोजकको हिसाबले समग्र रूपमा मैले यो मदिरालाई जोड्नु पर्दा मैले के भन्छु भने मदिरा विशेष गरी समाजमा चाहिँ मदिरा बेच्ने व्यवसायहरूले पनि एउटा सरकारले दिएको टाइमभित्र बिहान 10 बजेदेखि साँझ 10 बजेको टाइममा मदिरा बिक्री वितरण गर्ने एउटा टाइम दिएको छ त्यो टाइमभित्र बसेर व्यापार गर्नुहोस् भन्न चाहन्छु मैले। विशेष अहिले अहिले पनि देख्न सकिन्छ बिहान 7 बजे 8 बजे पनि पसलहरू खोलिदिने अनि व्यापार गर्ने गरेको देखिन्छ त्यो चाहिँ गलत हो त्यो नगर्नु होला कानुनी रूपमा पनि त्यो फेरि तपाईँहरू छानबिन भयो भने दण्डित हुनुपर्छ भन्ने जानकारी गराउँछु। र अर्को कुरा विशेष गरी विद्यालय क्षेत्रबाट 200 मिटरको दूरीमा पसलहरू हुनुपर्ने भन्ने छ यसलाई पनि वडा स्तरबाट नगर स्तरबाट यसलाई चाहिँ विशेष गरी कार्यान्वयनमा ल्याउनका लागि पनि म भन्न चाहन्छु। र व्यावसायिक हिसाबले भन्दा व्यापारी साथीहरूलाई पनि एउटा उमेर समूहलाई ख्याल गरेर कस्तो उमेरको मदिरा खरिद गर्न आइरहेको छ होइन विशेष गरी 18 वर्ष पुगिसकेको उमेर पुगिसकेकोले मात्र मदिरा खरिद गर्न पाउने र बिक्री गर्न पाउने भन्ने नियम छ सरकारले त्यसलाई कानूनलाई टेकेर व्यवसाय गर्नुहोला जसले गर्दा साना भाइ बहिनीहरू कुलतमा नफसुन् होइन मदिरा जन्य कुराहरू उनीहरूले सानो उमेरदेखि नै उनीहरूलाई सिकाइ नभओस् त्यसलाई चाहिँ सीमित रूपमा उनीहरूले आफ्नो उमेर पुगिसकेपछि आफू आफ्नो क्षमताले कति उपभोग गर्दा ठिक हुन्छ र बेठिक हुन्छ भन्ने कुराहरू आफू सचेत भइसकेपछि उपभोग गर्न सिके भने चाहिँ राम्रो हुन्छ जस्तो लाग्छ। र विशेष गरी पसलवाला साथीहरूले पसलमै बिर्को खोल्ने पसलमै राखेर खुवाउने अनि त्यो कुराहरू पनि नगरिदिनु होला। मदिरा व्यापार गर्नको लागि होटल रेस्टुरेन्टहरू हुनुहुन्छ होटल रेस्टुरेन्टहरूमा गएर बसेर खाइसकेपछि अब त्यहाँ धेरै वातावरण पनि फरक पर्छ मान्छेलाई र यसरी गरियो भने समग्र व्यवसायहरूले साथ सहयोग गरेर समाजलाई पनि सोचेर हाम्रो व्यापार मात्रै नभनेर सामाजिक दायित्व पनि सोचेर अगाडि बढियो भने समाजमा राम्रै भूमिका निर्वाह हुन्छ र समाज परिवर्तनमा हाम्रो पनि दायित्व हो भन्ने कुरा सोच्नुपर्छ। र विशेष गरी मदिरा यी घरेलु मदिराका कुराहरू छन् जुन सरकारकोलाई राजस्व पनि नतिरेका र घरमा उत्पादन भएका मदिराहरू विशेष गरी खुला रूपमा बिक्री वितरण भएको छ यसले एकदम जटिल समस्याहरू जति बेला पनि जहाँ पनि अनि त्यसपछि त्यसले फेरि शारीरिक रूपमा पनि असर गर्ने र
0: मानसिक
3: पारिवारिक आर्थिक हरेक हिसाबले असर गर्ने ती खुल्ला मदिराहरूमा पनि सरकारले नियन्त्रण गर्नुपर्छ त्यसले पनि विशेष जटिल समस्याहरू ल्याएको छ समाजमा। र मदिरा सेवन गर्दा विशेष गरी एउटा समयको ख्याल गरियो कुन टाइममा मैले मदिरा प्रयोग गर्दाखेरि ठिक हुन्छ भन्ने कुरा ख्याल गरेर मदिरा उपभोग गरियो भने त्यसले परिवारमा बालबालिकामा समाजमा नकारात्मक असर पर्दैन तर त्यसलाई ख्याल नगरेर मदिरा उपभोग गर्यो भने त्यसले चाहिँ समाजमा नकारात्मक कुराहरू चाहिँ फैलाउँछ, त्यो जसले गर्दा मदिरा अत्याधिक सेवन गर्यो भने त्यो मान्छेले एक्सिडेन्टका कुराहरू गर्न सक्छ, अनि त्यसपछि गएर झैँ झगडा कलहका कुराहरू गर्न सक्छ, घर गएर पारिवारिक रूपमा आफ्नो श्रीमतीसित अथवा परिवारसँग झैँ झगडा गर्ने गर्न सक्छ, त्यसले बाल बालिकाहरूलाई नकारात्मक असर गर्न सक्छ, त्यसले गर्दा समाजलाई नै पूरै नकारात्मक बाटोमा लैजाने कुराहरू हुन सक्छ। त्यसलाई विशेष गरी हरेक क्षेत्रमा मैले त्यसलाई म आफै पनि त्यो नेतृत्वदायी भूमिकामा भएको हिसाबले चाहिँ त्यो न्यूनीकरण हुनुपर्छ भन्छु, र राज्यले आफ्ना नियम कानूनहरूलाई चाहिँ लागू गर्ने, कडाईका साथ लागू गर्ने, व्यापारी साथीभाइहरूले त्यो सामाजिक उत्तरदायित्व सम्झेर ती उत्तरदायित्व सम्झेर ती कानूनहरूलाई पालना गर्ने र उपभोग गर्ने मान्छेले ती सचेत गराएर ती उपभोग गर्ने साथीहरूलाई उपभोग गर्ने व्यक्तिहरूलाई पनि उपभोक्तालाई पनि एउटा त्यसको समय उनीहरूलाई विशेष गरी त अझ पछिल्लो समयमा बेरोजगारका कारणले गर्दा मदिरा सेवन बढी हुन्छ, खाली समयमा के गर्ने त भने रेस्टुरेन्टमा बस्यो खायो भन्ने हुन्छ, त्यस्तालाई पनि राज्यले कमसेकम सानो पनि आर्जनमा अथवा उसलाई उसको समयलाई चाहिँ आर्थिक आर्जनमा जोड्न सकेर अगाडि बढ्यो भने चाहिँ यस्ता हिंसाहरू न्यूनीकरण गर्न सकिन्छ।
0: जस्तो विद्यालय एरियाको कुरा थियो, तिलोत्तमा नगरपालिकाले विद्यालय वरिपरि त्यही 200 मिटर होइन भन्दा उपरी फेरीमा चाहिँ राख्न नपाइने भन्ने थियो, के छ त्यो कार्यान्वयन भएको छ, यसले के पाउनु भएको छ, र विद्यालयको कुरा गर्दाखेरि चाहिँ के छ विद्यालयमै यो खालको समस्या हो?
3: यो कस्तो छ भने नीति त बनाएको छ 200 मिटर वरपर राख्न नपाइने भनेर, अब यस्तो छ कस्तो छ भने त्यो दर्ता गर्न जाँदा पनि तपाईँले कहाँ खोल्नुहुन्छ, कस्तो अवस्थामा खोल्नुहुन्छ, स्कुलको कति छ भनेर छानबिन नहुने अथवा त्यो सिधै उहाँलाई दर्ता दिने प्रक्रिया छ, त्यो चाहिँ गलत हो भन्छु मैले, किनकि मदिरा भनेको एकदम जटिल एकदम संवेदनशील कुरा हो, यो संवेदनशील कुरा खुला सर्पष्ट रूपमा यसको व्यापार व्यवसाय गर्नलाई प्रमाणहरू दिन हुन्न भन्छु म आफै व्यवसाय भएको हिसाबले पनि, एउटा सीमित ठाउँमा एउटा एरिया तोकेर विशेष गरी स्कूल क्षेत्रहरूमा बालबालिकाहरूसँग ट्याक्कै जोडिने हुँदा र जुन 16-17 वर्षको उमेरका बालबालिकाहरू एउटा आफ्नो लाइफकै एउटा टर्निङ पोइन्टको अवस्थामा चाहिँ उनीहरू कुलतमा फर्यो भने एकदम ठूलो असर पर्छ, र बालबालिकाहरूले एउटा स्कूलको नजिकै मदिरा पसल छ भने त्यहाँ आफूहरू स्कूल जाँदा आउँदा किनेको बेचेको देख्दै गर्दा पनि यो त खाने चिज रहेछ, यो त खाना हुँदो रहेछ, उसले पनि किनेको देखेछ भन्ने उसको चाहिँ मानसिकताले चाहिँ यो खाँदा चाहिँ केही हुन्न भन्ने जस्ता सोच हुन सक्छ, त्यो हिसाबले पनि कमसेकम त्यो एरियादेखि थोरै पर भयो भने मानसिक रूपमा पनि बालबालिकाहरूलाई त्यो फरक पर्छ जस्तो लाग्छ, त्यसले गर्दा यसलाई कडाईका साथ पालिकाले चाहिँ लागू गरिदियोस् भन्न चाहन्छु मैले। विशेष गरी स्कूल क्षेत्र र समाजमा जहाँ अब जस्तो स्कूल मन्दिर भीड़भाड हुने जुन सामाजिक हिसाबले बालबालिकाहरूदेखि अलि बढी घुलमेल हुने ठाउँमा चाहिँ मदिरा चाहिँ व्यवसायलाई चाहिँ कडाई गरिदियो भने राज्यले नै कडाई गरिदियो र व्यवसायहरूलाई उत्तरदायी बनायो भने चाहिँ यो सम्भव छ।
0: हुन्छ, यहाँलाई यो समयका लागि धेरै धेरै धन्यवाद छ।
3: धन्यवाद
1: हजुर। यतिन्जेलसम्म हामीले सुन्यौं काउन्सिलर र व्यवसायका कुरा। कुराकानी सुनेर तपाईँलाई कस्तो लाग्यो, केही सुझाव जिज्ञासा छन् भने रेडियो लुम्बिनीको अफिसियल नम्बर 0175602012 डायल गरेर जस्तो लाग्छ त्यस्तै भन्न सक्नुहुन्छ। हामीले यहाँले दिनुभएका सुझावलाई जस्ताको तस्तै सम्बन्धित ठाउँसम्म पुर्याउनेछौ। कार्यक्रम सुन्नुभयो, तपाईलाई धेरै धन्यवाद छ। आजलाई भने शिविर नेपाल र रेडियो लुम्बिनीको सहकार्यमा तयार पारिएको रेडियो कार्यक्रम मदिरा सन्देशबाट अर्को कार्यक्रमसम्मका लागि प्राविधिक मित्र रोम पोखरेलसँगै म बिन्दु भट्टराई पनि सँगै बिदा हुन्छु। नमस्कार।

0: पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउन। बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्। अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्। समाजलाई पनि योगदान दिन सक्छिन्।
1: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्। यसका लागि उपयुक्त वातावरण दिउँ।
2: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
3: होइन काका, बहिनीको बिहे गर्ने बेला भएन र बिहेको केही सुरसारै छैन त।
4: होइन, के भन्छ हो, यस्ता अपाङ्गता भएकालाई पनि कसले बिहे गर्छ र? बरु 50-60 वर्षको घरबार बिग्रेको त्यस्ताले लगे त हुने हो, नत्र यस्ता अपाङ्गता भएकालाई कसले बिहे गर्छ र?
3: के भनेको काका तपाईँ, हाम्रो जस्तै बिहे गर्ने बच्चा जन्माउने अधिकार बहिनीको पनि छ। बहिनी अपाङ्गता भएको व्यक्ति भए पनि उनी आफैमा सक्षम छिन्। बिहे गर्न चाहे उनले आफूलाई मन परेको व्यक्ति रोजेर बिहे गर्न सक्छिन्। अरूको जस्तै अपाङ्गता भएका महिलाहरूको पनि प्रजनन स्वास्थ्य अधिकार छ। इच्छाएको व्यक्तिसँग बिहे गर्ने, सन्तान जन्माउन पाउने हक अपाङ्गता भएका महिलाहरूको पनि छ। त्यसैले अपाङ्गता भएका महिलालाई प्रजनन स्वास्थ्य अधिकारबाट वञ्चित नगरौं, कानूनको सम्मान गरौं। डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।

0: आरका खांची ओबीसी सीमेंट देश को सीमेंट।
1: सीसीटी कॉलेज को नया भर्ना संबंधी अत्यंत जरूरी सूचना। विगत 26 वर्षदेखि आईटी र व्यवस्थापन शिक्षामा अब्बल साबित हुँदै आएको यस क्षेत्रको पहिलो आईटी कलेजमा बीसीए बीसीएस आईटी बीबीएमा सीमित सिटहरूको लागि नयाँ भर्ना खुल्यो। हाम्रा कार्यक्रमहरू बीबीए बीसीए बीसीएस आईटी बी फार्मेसी बीएससी एमएलटी बीएससी नर्सिङ बीपीएस बीएनएच एम फार्मा। विस्तृत जानकारीको लागि क्रिम्सन कलेज अफ टेक्नोलोजी सीसीटी कलेज बुटवल 11 देवीनगर फोन 071-410-380 मोबाइल 9857-85-188 www.cct.edu.np बाट पनि इन्ट्रान्स फारम भर्न सकिनेछ।
2: किन झोक्राउनु भयो काका?
3: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
2: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुहोस् बुद्ध फाइबरमा।
3: ए बुद्ध फाइबर, कानछोली पनि त्यही भन्थ्यो।
4: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानी लिने न फुट्ने रङ गर्न नपर्ने फाइबरका ढोका पल्ला फाइबर जस्ता पाता पार्किङ सेड पाता डस्टबिन डेस्क बेन्च चिपलेटी प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग सोरुम तिलोत्तमा 3 सीताराज मिल मोबाइल 98571-7557 र 98472-2228।
5: अब नसा तथा मनोरोग सम्बन्धी सम्पूर्ण उपचार लालीगुराँस फार्मेसी अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेशनल प्याथ ल्याबको ठिक पछाडि। मोबाइल 9806-3311 र 9806-21354।
6: साउजी क्युआर भयो है?
7: ए भन्नुहोस् त, मेसेज आएको छैन।

Big Business App.

0: अब फोन पॉइंट सँग सधैं रिवार्डेड
1: हो घर पनि कति राम्रो बनेछ छिटिक्कै भएछ
2: अब काठको रेलिङहरू राख्नु पर्ने छ कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर
3: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा मैले अस्तु नै देखि भनिन्छु नि हजुरलाई
1: ल बारात मागेर भित्तामा रोकिने भन्थे त्यस्तै चाल नगर्नु न ल यो सुन्नुहोस्
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो वेलकम टु ग्लोबल इन्टेरियर जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट ट्रिटमेन्ट प्लान्ट सीएनसी मशिन प्यानल स अटो एज ब्यान्डिङ कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा ड्युरेबल स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्
1: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि हजुर बेड दराज ड्रेसिङ टेबल डाइनिङ सेट किचन पार्केटिङ काठको रेलिङ सोफा पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस् प्रोप्राइटर लिल कार्की फोन 98570-72397 र 98475-42914 ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ गोरकट्टा
5: गुप्ता नर्सरी तिलोत्तमा 4 ड्राइभर टोल रूपन्देहीको किसान वर्ग तथा ग्राहक वर्गमा अनुरोध
6: सम्पूर्ण किसान दाजुभाइ तथा दिदी बहिनीहरू फलफूल खेतीको सिजन शुरूआतसँगै कम समयमा कम जमिनबाट धेरै भन्दा धेरै फाइदा लिनका लागि किसानहरूकै हितलाई ध्यानमा राख्दै उन्नत र नयाँ विकसित जातका फलफूलहरू तयार गरेका छौ कुनै वर्ष खाली नभई प्रत्येक वर्ष फल्ने आँप वर्षमा दुई पटक छ महिनामा फल्ने आँपदेखि आम्रपाली मालिका निलम गुलाब खासका आँपका बिरुवाहरू आइपुगेका छन् बिरुवामा फरक परेमा हामी जिम्मेवार छौ साथै सुपारी कटहर लिची किम्बु कागती आदिदेखि गमलामा फल्ने आँप लिची कटहरहरू पनि पाइन्छ
7: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ स्टक सीमित भएकोले तुरन्त सम्पर्क राख्नुहोला
8: सम्पर्क गुप्ता नर्सरी तिलुत्तमा 4 ड्राइभर टोल रूपन्देही
6: फोन नम्बर 071-560-205
9: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटोलमा आधुनिक विशेषज्ञद्वारा स्वास्थ्य सेवा शुरू भएको जानकारी गराउँदछौ
7: बुटोलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको स्पट इन्जरी साथै हाड जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जरी माफ्लोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा शुरू भएको छ विशेष गरी हाड जोड्ने भाँचिएको लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ
9: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्
10: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली साबिक लुम्बिनी नर्सिङ होम प्राली बुटोल 8 पुष्पलाल पार्क
11: फोन नम्बर 071-531-641
12: ए दिलकुमारी आज त काम गर्ने जाँगरै छैन
13: हो भाइ आज मलाई पनि काम गर्ने जाँगरै छैन
14: ओ दिलकुमारी सुन्तली के गरेको यो पाराले काम त गराइ हुँदैन
13: ठेकदार साहब हामी काम गरेका छौ उति नै मेहनत गरेका छौ तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ ठेकदार साहब हामीसँग पनि समान व्यवहार गर्नुहोस्
7: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ लिङ्गको आधारमा कुनै भेदभाव नगरौ
15: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही
16: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस क्षेत्रकै गरिमामय शैक्षिक प्रतिष्ठान न्यू लाइट कलेजमा 4 वर्षे बीबीएस र बीएड मा भर्ना खुल्यो
17: दक्ष अनुभवी योग्य प्राध्यापकबाट अध्यापन हुने शान्त रमणीय वातावरणमा यातायात पुस्तकालयको समुचित व्यवस्था सहित न्यू लाइट कलेज तिलोत्तमा 1 शङ्करनगरमा बीबीएस र बीएडको प्रथम वर्षमा भर्ना खुल्यो
16: सर्वोत्कृष्ट विद्यार्थीलाई 100% छुट तथा छात्रालाई भर्नामा 50% छुट
17: सीट सीमित छ, छिटो सम्पर्क गर्नुहोला।
16: सम्पर्क न्यू लाइट कलेज तिलोत्तमा एक शंकर नगर रूपन्देही। फोन 071-414-268 मोबाइल 98-570-34-520।
11: होइन हो साइला, औषधिको त फ्याक्ट्री नै खोलेका छौ कि क्या हो, यतिका औषधि लिएर बसिरहेको छौ त?
18: के भनौँ दाइ, रोग पनि एकदम भए पो सैथरी छ, अनि सैथरी दबाई खानै पर्यो।
11: ए साइला पनि, दुनियाँदारी औषधि खाएर कहाँ रोग निको हुन्छ र? सयौं समस्या एकै ठाउँ, निवान हस्पिटल आजै जाम।
19: हजुर, नेपालमै उत्कृष्ट सुविधा सम्पन्न प्राकृतिक चिकित्सालय निवान हस्पिटल अब हाम्रै नयाँ मिलमा, तिलोत्तमा 4 नयाँ मिलमा अत्याधुनिक सुविधा सम्पन्न निवान हस्पिटल सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। निवान हस्पिटल नै किन, व्यक्तिगत स्वास्थ्य परामर्श तथा बाह्य र आन्तरिक उपचारका लागि 100% प्राकृतिक र औषधि मुक्त उपचारका लागि अनुभवी चिकित्सक तथा थेरापिस्ट सेवाका लागि शान्त स्वच्छ र उपचार मैत्री वातावरणमा शरीर मन र आत्माको समग्र उपचारका लागि। हजुर, पूर्णत प्राकृतिक ढंगबाट उपचार हुने यस निवान हस्पिटलमा फिजियोथेरापी, जल उपचार, एक्युपन्चर, योग, ध्यान, आहार, पोषण परामर्श सँगै क्रोमो तथा चुम्बक उपचार विधि, माटो उपचार, मालिस, धार्मिक थेरापी, उपवास थेरापी लगायत नसा च्यापिएको, एलर्जी, छाला रोग, प्यारालाइसिस, मुख बाँगिने, अनिद्रा, अपच, कब्जियत, माइग्रेन, डिप्रेसन, हात खुट्टा तथा घुँडा फोल्ने, हड्डी खिएको, महिनावारी तथा यौन गडबडी, युरिक एसिड, बाथ, बाजोपन, ग्यास्ट्रिक, थाइराइड, मोटोपन, मधुमेह, उच्च रक्तचाप लगायत सबै खाले समस्याहरूको सही उपचार गरिन्छ। निवान हस्पिटल प्राली, तुलुतमा 4 नयाँ मिल रूपन्देही। सम्पर्क फोन 071-542-183, मोबाइल 98-570-68-805, 97-676-091-99। स्वास्थ्य र शान्तिको द्वार, प्रकृतिसँग सिधै उपचार, निवान हस्पिटल प्राली।
20: शान्तिको मोबाइल लुम्बिनी, शान्तिको आवाज रे।

0: ओ मिन भाई कता हो लखर लखर घर बनाएर भ्याउनु भयो?
1: घर बनाएर त सिद्धियो दिदी, अब अर्को झन्झट छ। सोफा, दराज, पलङ, फर्निचर, फर्निसिङको काम सबै बाँकी छ, कहाँ जाने हो कुन्नी?
0: ल कस्तो कुरा गर्नुहुन्छ मिन भाई पनि, नयाँ राज स्टोर छ नि 4 नम्बर चोक्कैमा, त्यही जानुहोस् न, तपाईँको सबै समस्याको समाधान त्यही हुन्छ। हामी कहाँ काठको दराज, पलङ, डाइनिङ टेबल, ड्रेसिङ टेबल, कम्प्युटर टेबल, टिभी ट्रली, मेट्रेस, दसना, पर्दा, सिरक, डोरम्याट, कार्पेट, ड्रम, बक्स, प्लास्टिकका कुर्सी तथा होम डेकरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा ग्यारेन्टीका साथ पाइन्छ। नयाँ राज स्टोर, तिलोतमा 8 करैया, 4 नम्बर रूपन्देही। प्रोप्राइटर राजेन्द्र थापा, गोमा कुमारी पाण्डे थापा। मोबाइल 98 470 77 00 3, 98 470 66 155 र 98 470 16 539। हामी कहाँ पुरानो दराज पनि मर्मत गरिन्छ।
2: नमस्ते है नमस्ते। होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी तै
3: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी, सासु सालको मेसो खोज्दै छौ क्या?
2: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
4: लौ ढुङ्गो खोज्दा देउतै मिले झैं भयो, के गर्नुपर्छ भन्दिउँ त नानी?
2: ल यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
5: अनि फलफुल र सागपात, बच्चाको खाना साथ साथ
6: सबै मिलाई खुवाऊ।
5: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाएँ। तपाईँले नि
7: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पोसिलो खाना खुवाऊ।
8: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खानेकुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि? आईडी नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।
9: स्नातक तह भर्ना सम्बन्धी राममणी बहुमुखी क्याम्पसको सूचना। रूपन्देहीको मणिग्राम स्थित राममणी बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि अंग्रेजी र नेपाली माध्यममा भर्ना खुल्यो। कार्यक्रमहरू बीबीएस, बीएड र बीए। भर्ना कार्यक्रम चलिरहेको छ, कक्षा सञ्चालन साउन अन्तिम सातादेखि। जेहेन्दार विद्यार्थीलाई नतिजाको आधारमा छात्रवृत्ति र आर्थिक अवस्था कमजोर भएकालाई छात्रवृत्तिमा थप सहुलियत दिएर पढ्न पाउने व्यवस्था गर्दै अभिभावकीय भूमिका निर्वाह गरेको क्याम्पस। सम्पर्क राममणी बहुमुखी क्याम्पस, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन 071-560-226। बीबीएस भर्नाको लागि 98-570-42-624। बीए र बीएड को लागि 98-471-29-657।
10: स्वास्थ्यमा बटवल,
11: बाल बालिकादेखि वृद्ध सम्मका स्वास्थ्यका कुरा,
10: असल अभ्यासदेखि मितिका कुरा,
11: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाब।
10: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 MHz
11: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
10: कार्यक्रम स्वास्थ्यमा बुटवल।
11: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
12: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना 4 को तालिका पालना गरौं।
11: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
12: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
11: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
12: 6 महिनापछि आमाको दूधसँगै थप आहार पनि खुवाऊ।
11: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
12: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
11: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
6: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
0: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
2: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
3: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
4: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
5: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुने?
8: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
7: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
8: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
7: ए हो र बाबु?
8: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
7: ए
8: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
7: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
0: मानसिक समस्याबाट बच्ने उपायहरू।
9: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
0: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
9: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
0: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
9: असल साथीहरूसँग मात्रै संगत गरौं।
0: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
9: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
0: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
6: यति बेला बिहानको 9 बज्यो।
10: ओए साथी, हेर न क्या खतरा समाचार आइसक्यो।
11: बाफ्रे,
10: अब चाहिँ के हुने हो?
12: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त, मिथ्या र भ्रामक सूचना हुन सक्छ। यसै नाति न, यसो त जसले नि लेखिहाल्छ नि।
10: अरे मिथ्या भ्रामक भन्छ, के हो यो भनेको चाहिँ?
12: तिमीलाई थाहा थिएन?
10: थाहा थिएन।
12: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
10: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
12: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
13: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
14: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
11: किन आँखा मिचेको मिचे गरेको
15: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने
11: धेरै समय मोबाइल चलाइसिक्या
15: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
11: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
15: ए, त्यसो भए जोगिन के गर्ने त?
11: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
15: बुझे।
11: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
2: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाऊ।
14: नेपाल सरकार, विज्ञापन बोर्ड।
16: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
15: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
16: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
17: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
18: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
11: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
16: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
19: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिंग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
2: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौं।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: साथी भाई खोज्नु
1: नेपाल सरकार विज्ञापन बोर्ड
2: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड
3: शान्तिको मोहन लुम्बिनी शान्तिको आवाज।

0: ओहो भाई, कुखुरालाई दाना हाल्दै हुनु त रहेछ त।
1: हो दाइ, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
0: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ। रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त?
2: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सन्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
1: ठिक भन्नुभयो दाइ, मेरो आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना त्यसरी जथाभावी औषधि खुवाउँदिन।
2: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
3: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
4: होइन हो श्याम, कता हिँड्यौ? निकै हतारमा पो देखिन्छौ त।
5: कहाँ हुनु नि? म त हाम्रो नगरपालिकामा अपाङ्गता परिचय पत्र आध्यात्मिक बनाउन लागेको रहेछ। मैले पनि गराउँ कि भनेर त्यतै जान लागेको नि दिदी।
4: ल, तिमी के को अशक्त छौ र भाइ? देख्दा त रिष्ट पुष्ट नै देखिन्छौ, जे काम पनि गर्न सक्छौ फेरि।
5: हो नि दिदी, म हजुरले भने जस्तै रिष्ट पुष्ट नै देखिन्छु, तर मेरो यो बोलीमा अशक्तता छ नि। त्यही भएर म पनि अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन 2074 पहिलो संशोधन, 2075 अपाङ्गताको परिभाषा तथा यसको वर्गीकरण अनुसार सामान्य अपाङ्गता वर्गभित्र पर्दछु र मसँग सेतो अपाङ्गताको परिचय पत्र पनि छ दिदी।
4: म पनि सानैदेखि आँखा कम देख्ने अपाङ्गता परिचय पत्र बनाउनु पर्यो भनेर ओडामा गएको, तपाईँको त पहेँलो कार्ड बन्छ भने अनि सामाजिक सुरक्षा भत्ता नि पाउनुहुन्न भनेपछि कार्ड नबनाई फर्के। किन बेकारमा अपाङ्गता भएको व्यक्ति भनेर चिनिनु पर्यो र भाइ?
5: त्यस्तो होइन नि दिदी, यो अपाङ्गता परिचय पत्र त हाम्रो पहिचान हो के। यसको माध्यमबाट हामीले प्राप्त गर्ने अधिकार सजिलै पाउन सक्छौ। जस्तै लोकसेवा, शिक्षक सेवाबाट खुलाउने विज्ञापनमा अपाङ्गता कोटाबाट हामी सरकारी सेवामा पनि प्रवेश गर्न पाउँछौ। अपाङ्गता परिचय पत्र नबनाएर घाटा हुने त हामीलाई नै हो दिदी।
4: ए, त्यस्तो पो हो भाइ? म त केही नबुझे आफूले प्राप्त गर्ने अधिकारबाट आफूले आफैलाई वञ्चित पो बनाएर राखेको रहेछु। एकछिन पर्ख है भाइ, म पनि तिमीसँगै अपाङ्गता परिचय पत्र बनाउन जान तयार भएर आउँछु।
6: हो, अपाङ्गता परिचय पत्र केवल सामाजिक सुरक्षा भत्ता प्राप्तिका लागि मात्रै होइन।

0: 99.4 Radio Tahasanchar Studio Time.
1: It's 9 a.m.
2: हिजो जस्तो आज छैन, आज जस्तो भोलि रहने छैन, समय गतिशील छ। जब समय बोल्न थाल्छ, संसार सुन्न थाल्छ। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबरमा धर्मराज भट्टसँगै रविन्द्र सुवेदीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: सुनसरीको इनरुवामा कर्फ्यू हट्यो, अन्य विभिन्न ठाउँमा जारी, सेना परिचालन जारी, केही क्षेत्रमा दिउँसो शताब्दी र्याली निकाल्ने तयारी।
0: दुर्व्यवहार र कुटपिट विरूद्ध देशभरका चिकित्सक आन्दोलित, आज सबैजसो स्वास्थ्य संस्था र अस्पतालको ओपीडी बन्द हुने।
1: लमजुङमा पहिरोले घर भत्किँदा 2 जनाको मृत्यु, धनकुटा र पाल्पामा भएका ट्रक दुर्घटनामा 2 जनाको ज्यान गयो, 1 घाइते।
0: इरानसँगै युद्ध अन्त्यको वार्ता भइरहेको अमेरिकी राष्ट्रपतिको दावी, छलफलहरू असफल भएमा युद्धविरामकै अवस्थामा फर्किने चेतावनी।
1: र काभा पुरूष भलिबलमा सान्त्वना जितका लागि नेपालले कजाकस्तानसँग प्रतिस्पर्धा गर्दै

0: होस यो हो था संचार नेटवर्क समयको आवाज समयको आवाज
1: समाचार अब विस्तारमा सुनसरीको इनरुवा क्षेत्रमा लगाइएको कर्फ्यू हटाइएको छ। अवस्था सामान्य बन्दै गएको र पूर्व पश्चिम राजमार्ग पनि अवरोध हुने भएकाले कर्फ्यू हटाइएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्लाधिकारी पोषण लामिछानेले जानकारी दिनुभयो। उहाँका अनुसार आज बिहानैदेखि इनरुवा नगरपालिका वडा नम्बर 3 र 6 को सीमा कोशी बारेजको पुल तथा महेन्द्र राजमार्ग क्षेत्रमा लगाइएको कर्फ्यू हटेको हो। देवानगंज र हरिनगर गाउँपालिकाका क्षेत्रमा भने कर्फ्यू जारी छ। त्यहाँ आजको अवस्था सामान्य रहे पनि सुरक्षा चुनौती कायम रहेको निष्कर्षसहित कर्फ्यू जारी राखिएको हो। कर्फ्यू लगाइएका क्षेत्रमा आज पनि बिहानैदेखि नेपाली सेनाले गस्ती शुरू गरेको छ। हिजो बसेको सर्वपक्षीय बैठकले शान्ति स्थापनाका लागि सहमति गरेसँगै आजै केही स्थानमा सद्भाव र्यालीको समेत आयोजना गरिएको छ। आइतबार राति देवानगंज गाउँपालिका 3 कप्तानगंजमा दुई समुदायबीच भएको झडपले उग्र रूप लिँदा सुरक्षाकर्मीको गोली लागेर एकजनाको मृत्यु तथा दर्जन बढ़ी घाइते भएका थिए। त्यसैको विरूद्धमा हिजो दिनभर कर्फ्यूका बावजूद समेत प्रदर्शन भएको थियो। देवानगंज कप्तानगंज हरिनगर भूटा इनरुवा लौकही भोकराहा लगायतका क्षेत्रमा दिनभर प्रदर्शन भयो। यो प्रदर्शन जनकपुर विराटनगर र राजविरासम्म फैलिएको थियो। यसैबीच सो हिंसात्मक घटनाको छानबिनका लागि गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय समिति विराटनगर पुगेको छ। भूपेन्द्र थापाको संयोजकत्वमा गठित समितिले गैराती नै घटनास्थलमा पुगी घटनाको अनुसन्धान प्रक्रिया अघि बढ़ाएको हो। समितिले गैराती विराटनगर स्थित न्यूरो अस्पताल पुगेर उपचाररत घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै घाइते तथा घटनाका प्रत्यक्ष पीड़ितसँग घटनाबारे बयान दिँदै आवश्यक विवरण संकलन थालेको छ।
2: चिकित्सकहरूको आन्दोलनका कारण आज देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा ओपीडी सेवा बन्द हुने भएको छ। नेपाल चिकित्सक संघले स्वास्थ्य कर्मीहरूमाथि हुने दुर्व्यवहार र कुटपीटका घटनाहरूको विरोध गर्दै आज ओपीडी सेवा बन्द गर्ने घोषणा गरेको छ। वीरगंजको नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणको विरोधमा चिकित्सक तथा स्वास्थ्य कर्मीहरू आन्दोलित बनेका छन्। सुरक्षित वातावरणमा काम गर्न पाउनुपर्ने अधिकारको माग गर्दै संघले विज्ञप्ति मार्फत हिंसा विरूद्ध शून्य सहनशीलताको नीति अपनाउन आग्रह गरेको छ। यस्तै नारायणी अस्पतालमा शनिबार भएको घटनाको सम्बन्धमा सीसीटीभी फुटेजको आधारमा अराजक व्यक्तिको पहिचान गरी कार्यवाही गर्नुपर्ने माग अस्पताल प्रशासनले गरेको छ। अस्पतालले विज्ञप्ति जारी गर्दै उक्त दिनको सीसीटीभी फुटेज सम्बन्धित निकायमा पठाइसकिएको बताउँदै अराजक व्यक्तिहरूको पहिचान गरी आवश्यक कानूनी कार्यवाही गर्न अनुरोध गरेको छ। शनिबार वीरगंज महानगरपालिका 25 निवासी 45 वर्षीय राजकुमार पटेलको उपचारका क्रममा मृत्यु भएपछि उनका परिवारका सदस्य तथा आफन्तले उपचारमा लापरवाही गरेको भन्दै आकस्मिक कक्षमा कार्यरत मेडिकल अफिसर डाक्टर प्रमोद राममाथि आक्रमण गर्दा उहाँ गम्भीर घाइते हुनुभएको छ।
1: लमजुङको मध्य नेपाल नगरपालिका साथ भाटबिर्सीमा कुल भत्किएर आएको पहिरोले धनसार भत्किँदा बाबु छोरीको मृत्यु भएको छ। दुईजना घाइते भएका छन्। आज बिहान आएको पहिरोले विष्णुदत्त सुवेदीको दुई तले ढुंगा माटोले बनेको कच्ची धनसार पूर्ण रूपमा भत्किएको थियो। मृत्यु हुनेमा 59 वर्षीय टिक बहादुर विक र उनकी 15 वर्षीय छोरी विनिता विक रहेका छन्। 50 वर्षीय सुकुमाया विक र 16 वर्षीय अस्मिता विक घाइते भएका छन्। उनीहरूको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुवैको अवस्था हाल मध्यम रहेको बताइएको छ। धनसारभित्र रहेका चारजना पुरिएको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय भर्लेटारबाट प्रहरी निरीक्षक ध्रुव प्रसाद शर्माको नेतृत्वमा टोली घटनास्थल पुगेर उद्धार गरेको थियो। दुईजनाको उपचारका क्रममा मृत्यु भएको हो। यस्तै कास्कीको अन्नपूर्ण गाउँपालिका 10 चानेमा गएको पहिरोका कारण 5 परिवारका घरगोट तथा पशु चौपायामा क्षति पुगेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार आइतबार राति पहिरो जाँदा स्थानीय प्रेमबानियाको एक तले कच्ची घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। घरभित्र रहेका अन्नपात लत्ता कपड़ा तथा भाँडा बर्तन पुरिएका छन्। सोही ठाउँका छानबहादुर छेत्रीको घर पहिरोका कारण चर्किएको छ भने करिब 3 रोपनी क्षेत्रफलमा लगाइएको अन्नबालीमा क्षति पुगेको प्रहरीले जनाएको छ। यसै गरी खुशीमाया विक र पूर्णबहादुर सुनारको घर पहिरोका कारण जोखिममा परेको छ।
2: धनकुटामा ट्रक दुर्घटना भई आगलागी हुँदा एकजनाको मृत्यु भएको छ। विराटनगरबाट तापलेजुङतर्फ हाइड्रो पावर आयोजनाका लागि सामग्री बोकेर जाँदै गरेको प्रदेश 102/001-5363 नम्बरको ट्रक हिजो राति तमोर करिडोर अन्तर्गत 24 गाउँपालिका 4 स्थित फलामेटारमा पल्टिएपछि आगलागी भएको थियो। त्यसमा परि एकजनाको मृत्यु भएको र उनको परिचय खुल्न नसकेको धनकुटाका प्रहरी प्रमुख एसपी नारायण रंजित कारले बताउनुभयो। यस्तै पाल्पामा टिप्पर दुर्घटना हुँदा गैराती एकजनाको मृत्यु भएको छ, एकजना घाइते भएका छन्। हार्थोकबाट रिडीतर्फ जाँदै गरेको लु 2 ख 44 47 नम्बरको टिप्पर तानसेन नगरपालिका 12 गाईघाटमा गैराती सभा 9 बजे दुर्घटना परेको थियो। मृत्यु हुनेमा टिप्परका सहचालक बागलुङको ढोरपाटन नगरपालिका 1 खप्टरी

0: का 25 वर्षीय तेजेन्द्र कुमार रायको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले बताउनुभयो। गम्भीर घाइते उनको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारको क्रममा गए राति 11:30 बजे मृत्यु भएको हो। चालक सोही ठाउँका 27 वर्षीय मीनबहादुर कुमार सामान्य घाइते भएका छन्। इट्टा बोकेको टिप्पर ओह्रालोमा आफै अनियन्त्रित भई सड़कमा पल्टिएको हो।
1: झापाको मेचीनगर नगरपालिका 6 काँकण भिट्टास्थित अरूणोदय इंग्लिश बोर्डिङ स्कूलको आवासीय भवनमा एक शिक्षिकाको शव फेला परेको छ। सर्लाई लालबन्दी दुईकी 29 वर्षीय कविता कुमारी ढुंगाना मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। उनी आफ्ना श्रीमान 30 वर्षीय रतन गुप्तासँग विद्यालय परिसरभित्र रहेको आवासमा बस्दै आएकी थिइन्। गुप्ता पर्साको वीरगंज स्वर निवासी हुन् र श्रीमान श्रीमती दुवैजना गत वैशाखदेखि सोही विद्यालयमा अध्यापन गरिरहेका थिए। जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रंजन अवाले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिनुभयो। विद्यालयका प्रधानाध्यापक दुर्गाबहादुर लुइन्टेलका अनुसार यही साउन 5 गतेदेखि विद्यालय विधा रहेको र हिजो विद्यालय सञ्चालनका क्रममा दुवै शिक्षक सम्पर्कमा नरहेको पाइएको थियो। विद्यालय परिसरभित्र एक महिलाको शव फेला परेको सूचना पाएपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो। शवको परीक्षण सहित सबै पक्षबाट अनुसन्धान अघि बढ़ाइएको र सम्पर्कविहीन रहेका उनका श्रीमानको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
2: गुणस्तरीय प्लम्बिङको परवर्दना
3: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
2: सुरक्षा घरको साथ जीवन भरको।
4: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
0: अब बाँकी समाचार। निर्वाचन आयोगको आयुक्तमा सिफारिश भएकाहरूको सुनवाईका लागि आज संसदीय सुनवाई समितिको बैठक बस्दैछ। बिहान 11:15 बजे बोलाइएको बैठकमा निर्वाचन आयोगको आयुक्तका लागि प्रस्तावित गुरूप्रसाद वाग्ले र डाक्टर राजीव सुब्बाको सुनवाई गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। संवैधानिक परिषदको गत असार 19 बैठकले संवैधानिक परिषदले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्कीको नाम सिफारिश गरेको थियो। त्यस्तै निर्वाचन आयुक्तमा वाग्ले र सुब्बालाई सिफारिश गरेको थियो। यसअघि साउन 5 बसेको संसदीय सुनवाई समितिको बैठकले प्रस्तावित दुईजना आयुक्तलाई साउन 12 गते आज प्रस्तुतिकरणका लागि बोलाउने निर्णय गरेको थियो। प्रस्तावित प्रमुख आयुक्तलाई भने भोलि बोलाइनेछ। संसदीय सुनवाई समितिले सुनवाई गरेपछि प्रमुख आयुक्त र आयुक्तहरूलाई राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्था छ।
1: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यका विषयमा वार्ता जारी रहेको बताउनु भएको छ। लगातार तेस्रो दिन पनि दुवै पक्षले एकअर्कामाथि आक्रमण नगरेपछि उहाँको यस्तो टिप्पणी आएको हो। तर उहाँले जारी छलफलहरू पनि असफल भएमा भने वाशिङटन युद्धविराम अघिकै सैन्य रणनीतिमा फर्किने चेतावनी दिनुभयो। तेहरानले भने कुनै पनि प्रत्यक्ष वार्ता भइरहेको दावी अस्वीकार गरेको छ। ट्रम्पका अनुसार शुक्रबार उहाँले वार्ताका प्रयासहरूलाई असर पार्ने भन्दै इरानमाथिका अमेरिकी हवाई आक्रमण रोक्ने निर्णय गर्नुभएको थियो। अमेरिकी आक्रमण रोकिएपछि इरानले पनि आक्रमण नगरेको बीबीसीले जनाएको छ। यो युद्धविराम जस्तो अवस्था करिब 2 सातासम्म चलेका दैनिक अमेरिकी हवाई आक्रमण तथा दुई पक्षबीच भएका आक्रमणपछि आएको हो, जसले गत जूनमा भएको युद्धविरामलाई प्रभावहीन बनाएको थियो। त्यति बेला अमेरिकी सेनाले होर्मुज जलमार्गबाट हुने अन्तर्राष्ट्रिय तेल ढुवानीलाई जोखिममा पार्ने, इरानको क्षमता कमजोर बनाउन कार्यवाही गरेको दावी गरेको थियो। यसैबीच व्हाइट हाउसकी प्रवक्ता अन्ना केलीले अमेरिकी सेनासँग राष्ट्रपति ट्रम्पका सबै रणनीतिक उद्देश्य पूरा गर्न र त्यसभन्दा पनि बढ़ीका लागि पर्याप्त हतियार, गोला बारूद र सैन्य भण्डार रहेको बताउनु भएको छ। उहाँले अपरेशन एपिक फ्यूरीले अमेरिकालाई चुनौती दिँदा के परिणाम हुन सक्छ भन्ने देखाएको पनि दावी गर्नुभयो। यसअघि अमेरिकाको हतियार भण्डार रित्तिँदै गएकाले आक्रमण रोकिएको चर्चा भएको थियो।
0: अब खेल समाचार। काबा पुरूष भलिबल च्याम्पियनशीपमा नेपालले आज कजाकस्तानसँग प्रतिस्पर्धा गर्दैछ। आफ्नो अन्तिम खेलमा उत्रन लागेको नेपाल पहिलो जीतको खोजीमा हुनेछ। खेल पाकिस्तानको इस्लामाबादमा नेपाली समयअनुसार बिहान 11:15 बजे शुरू हुनेछ। लगातार 5 खेलमा पराजित भएको नेपाल यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको छ। राउण्ड रोबिन लीगको पहिलो खेलमा कजाकस्तानसँग नेपालले 3-2 को सेटमा पराजय बेहोरेको थियो। सोही टोलीसँग नेपालले पाँचौं स्थानका लागि प्रतिस्पर्धा गर्न लागेको हो। नेपाली टोली पाकिस्तान र उज्बेकिस्तानसँग 3-0 को सोझो सेटमा पराजित भएको थियो भने कजाकिस्तान, बंगलादेश र श्रीलंकासँग 3-2 ले पराजित भएको थियो।
1: अब मौसम। आज बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो हिमाली र पहाड़ी भूभाग तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा साधारणतया बादल लाग्नेछ। मध्य प्रदेश तथा कोशी प्रदेशका तराई भूभागमा आंशिक बदली हुनेछ। देशका हिमाली भूभागका केही स्थानमा तथा पहाड़ी भूभागका धेरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थानमा, बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थान तथा कोशी प्रदेशका तराई भूभाग र मध्य प्रदेशका थोरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: सुनसरीको इनरुवामा कर्फ्यू हट्यो, अन्य विभिन्न ठाउँमा सेना परिचालन जारी, केही क्षेत्रमा दिउँसो सद्भाव र्याली निकाल्ने तयारी।
1: दुर्व्यवहार र कुटपिट विरूद्ध देशभरका चिकित्सक आन्दोलित, आज सबैजसो स्वास्थ्य संस्था र अस्पतालको ओपीडी बन्द हुने।
0: लमजुङमा पहिरोले घर भत्किँदा 2 जनाको मृत्यु, धनकुटा र पाल्पामा भएका ट्रक दुर्घटनामा 2 जनाको ज्यान गयो, 1 घाइते।
1: इरानसँग युद्ध अन्त्यको वार्ता भइरहेको अमेरिकी राष्ट्रपतिको दावी, छलफलहरू असफल भएमा युद्धविरामकै अवस्थामा फर्किने चेतावनी।
0: र काभा पुरूष भलिबलमा सान्त्वना जीतका लागि नेपालले आज कजाकिस्तानसँग प्रतिस्पर्धा गर्दै।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। धर्मराज र रविन्द्र बिदा हुन्छौ, नमस्कार।
5: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाप रे, अब चाहिँ के हुने हो?
6: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन, यसो त जसले नि लेखिहाल्छ नि।
5: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
6: तिमीलाई थाहा थिएन?
5: थाहा थिएन।
6: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
5: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
6: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
7: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
8: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराऊ।
9: नेपाल सरकार, विज्ञापन हो।
10: किन आँखा मिचेको मिचे गरेको?
11: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने?
10: धेरै समय मोबाइल चलाएपछि क्या हो?
11: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
10: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
11: ए, त्यसो भए जोगिन के गर्ने त?
10: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
11: बुझे।
10: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
6: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाउँ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि, भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
11: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
12: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
13: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
14: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
10: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
12: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
15: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
6: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौं।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: दाजुभाई बाल बालिका बेर समय सजन छोड्नु वन भित्र जाँदा आउँदा साथी भाई खोज्नु
1: नेपाल सरकार विज्ञापन बोर्ड
2: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ यस्तो कार्य दण्डनीय छ खबरदारी गरौं कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं
1: नेपाल सरकार विज्ञापन बोर्ड
3: विश्व शान्तिको मुहान लुम्बिनी शान्तिको आवाज रेडियो लुम्बिनी

0: ओहो भाई, कुखुरालाई दाना हाल्दै हुनु त रहेछ त।
1: हो दाइ, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
0: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ। रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त?
2: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सञ्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
1: ठिक भन्नुभयो दाइ, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना यसरी जथाभावी औषधि खुवाउँदिन।
2: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
3: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
4: होइन हो श्याम, कता हिँड्यौ? निकै हतारमा पो देखिन्छौ त।
5: कहाँ हुनु नि? वहाँ त हाम्रो नगरपालिकामा अपाङ्गता परिचय पत्र आध्यात्मिक बनाउन लागेको रहेछ। मैले पनि गराऊ कि भनेर त्यतै जान लागेको नि दिदी।
4: ल, तिमी के को अशक्त छौ र भाइ? देख्दा त रिष्ट पुष्ट नै देखिन्छौ, जे काम पनि गर्न सक्छौ फेरि।
5: हो नि दिदी, म हजुरले भने जस्तै रिष्ट पुष्ट नै देखिन्छु, तर मेरो यो बोलीमा अशक्तता छ नि। त्यही भएर म पनि अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन 2074 को पहिलो संशोधन, 2075 को अपाङ्गताको परिभाषा तथा यसको वर्गीकरण अनुसार सामान्य अपाङ्गता वर्ग भित्र पर्दछु र मसँग सेतो अपाङ्गताको परिचय पत्र पनि छ दिदी।
4: म पनि सानैदेखि आँखा कम देख्ने अपाङ्गता परिचय पत्र बनाउनु पर्यो भनेर ओडामा गएको, तपाईँको त पहेँलो कार्ड बन्छ भने अनि सामाजिक सुरक्षा भत्ता नि पाउनुहुन्न भनेपछि कार्ड नबनाई फर्के। किन बेकारमा अपाङ्गता भएको व्यक्ति भनेर चिनिनु परेर भाइ?
5: त्यस्तो होइन नि दिदी, यो अपाङ्गता परिचय पत्र त हाम्रो पहिचान हो के। यसको माध्यमबाट हामीले प्राप्त गर्ने अधिकार सजिलै पाउन सक्छौ। जस्तै लोक सेवा, शिक्षक सेवाबाट खुलाउने विज्ञापनमा अपाङ्गता कोटाबाट हामी सरकारी सेवामा पनि प्रवेश गर्न पाउँछौ। अपाङ्गता परिचय पत्र नबनाएर घाटा हुने त हामीलाई नै हो दिदी।
4: ए, त्यस्तो पो हो भाइ? म त केही नबुझे आफूले प्राप्त गर्ने अधिकारबाट आफूले आफैलाई बनाएर राखेको रहेछु। एकछिन पर्ख है भाइ, म पनि तिमीसँगै अपाङ्गता परिचय पत्र बनाउन जान तयार भएर आउँछु।
6: हो, अपाङ्गता परिचय पत्र केवल सामाजिक सुरक्षा भत्ता प्राप्तिका लागि मात्रै होइन, यो त अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो हक, अधिकार र राज्य तथा विभिन्न सेवा प्रदायक निकायहरूद्वारा प्रदान गर्ने सम्पूर्ण प्रकारका सेवा सुविधाहरूमा पहुँच सुनिश्चितताका लागि कानूनी आधार पनि हो।
4: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
7: होइन पुर्खे बा, किन के
8: भयो?
7: बिरामी भएर धेरै मेडिकल धाउँदा नि सन्चो नभएर रहेछ क्या। एकपटक यिनलाई मणिग्रामको क्रिम्सन अस्पतालमा लैजान पर्यो।
6: 24 घण्टा इमर्जेन्सी आईसीयू प्रसूति ईसीजी एक्सरे सिटी स्क्यान फार्मेसी र एम्बुलेन्स सेवा सहित सम्पूर्ण खालका शारीरिक मानसिक रोगहरूको गुणस्तरीय र सफल उपचार परामर्श र औषधिका लागि क्रिम्सन अस्पताल।
7: होइन है पुर्खे बा, फेरि दौडिँदै कता हो?
8: ए, क्रिम्सनमा गएको सब ठिक ठाक। अब त पुर्खे बा पनि हिँड्छ मर्निङ वाक।
6: सम्पर्क क्रिम्सन अस्पताल, तिरोत्तमा छ मणिग्राम रूपन्देही। फोन 071-562-744, 562-745।
9: हाय दैव, फेरि मदुरा खाएर आएछन्। सबै पैसा जति रक्सीमै सके। अब त घरमा चामल किन्ने पैसा पनि छैन। ए कोही छ, आउनुहोस् न, बचाइदिनुहोस्।
10: आमा बाबालाई उठाउनुहोस्, उहाँलाई सास फेर्न पनि गाह्रो भइरहेको छ।
11: धेरै नै ढिला हुन्थ्यो सायद। अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो, तर समयमै ल्याउनु भयो। उपचार हुन्छ र ठिक पनि हुन्छ, नातिनुहोला।
12: हेर्नुहोस् त दाई, एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य, परिवारको खुशी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि। अब पनि तपाईँ नबदलिने हो भने परिवारले झन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई।
13: आज हामीले एउटा ठूलो पाठ सिक्यौं, मदिराले सुख होइन दुःख मात्रै ल्याउँछ।
14: परिवारको मुस्कान बचाऊ, मदिराबाट टाढा रहौँ।
15: मदिरा त्यागौ, परिवार बचाऊ, स्वस्थ समाज निर्माणमा सबै मिलेर अघि बढौ।
16: मदिरा सेवनले आफू मात्र नभएर परिवार र समाजलाई पुर्याउने हानिको बारेमा हामी सबै सचेत हौं। जनचेतनाका लागि सिबिन नेपाल र रेडियो लुम्बिनी तथा तिरोत्तमा टेलिभिजनको जनहितमा जारी सन्देश।
17: ए बुढा हेर्नुहोस् त, आज पनि रिखे दाईले रिता भाउजूलाई रोक्सी खाएर पिटेछन्।
18: ए जान्त जान्त
19: होइन, के भयो बाबु?
20: अंकल, अंकल, बाबाले मम्मीलाई पिट्नु भयो।
19: ल ल नात्यो बाबु, हामी आइपुग्यौ त। केही समय सुधार केन्द्रमा राखौ न, त्यसका लागि म आफै पहल गर्छु।
16: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ। सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो। मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि सिबिन नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश।
21: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
22: होइन, के खुसीको खबर हो दाजु?
21: अरे भाइ, लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब भुटोल शाखामा पनि सञ्चालन भयो नि।
22: हो र?
21: हो त, वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक, लो भिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक, भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार, कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार, जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र शनिबार, लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल, फोन नम्बर 071-573-823।

0: फोन पॉइंट सँग सधैँ रिवार्डेड।
1: हो घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
2: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
3: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तु नि देखि भनिन्छु नि हजुरलाई।
1: ल बारात नागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज बान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा। ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिशिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
1: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ गोरकट्टा।

0: दिलो तमाकु बरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गए निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब तिलोत्तमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018
1: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवनयापनमा सुधार ल्याउन जवाफदेही बनौ
2: नेपाल सरकारसँगको सहकार्य युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल
3: सधैँ हतारै हतार ए बुढा आज छुट्टी छ एउटा राम्रो साडी मलाई पनि चाहिएको छ छोरालाई स्कुलको ड्रेस छोरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला आज बुटोल जाऊ न
4: ए किन नि बुटोल यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि
3: हो हामी कहाँ स्वदेशी तथा विदेशी साडी फेन्सी सामान स्कुल ब्याग कपास र फाइबरका सिरक डोसना सिरानीका साथै म्याट्रेस पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ
4: स्कुल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
3: प्रोप्राइटर प्रताप भण्डारी मोबाइल 98-570-42-471 फोन 071-562-69 जय दुर्गा युनिफर्म कर्नर तिलोत्तमा नगरपालिका मणिग्राम रूपन्देही
5: ए दिल कुमारी आज त काम गर्ने जागरै छैन
6: हो भाइ आज मलाई पनि काम गर्ने जागरै छैन
7: ओ दिल कुमारी सुन्तली के गरेको यो पाराले काम त गराइ हुँदैन
6: ठेकदार साहब हामी काम गरेका छौ उति नै मेहनत गरेका छौ तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ ठेकदार साहब हामीसँग पनि समान व्यवहार गर्नुहोस्
8: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ लिङ्गको आधारमा कुनै भेदभाव नगरौ
9: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही
10: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस क्षेत्रकै गरिमामय शैक्षिक प्रतिष्ठान न्यू लाइट कलेजमा 4 वर्षे बीबीएस र बीएड मा भर्ना खुल्यो
11: दक्ष अनुभवी योग्य प्राध्यापकबाट अध्यापन हुने शान्त रमणीय वातावरणमा यातायात पुस्तकालयको समुचित व्यवस्था सहित न्यू लाइट कलेज तिलोत्तमा 1 शङ्करनगरमा बीबीएस र बीएडको प्रथम वर्षमा भर्ना खुल्यो
10: सर्वोत्कृष्ट विद्यार्थीलाई 100% छुट तथा छात्रालाई भर्नामा 50% छुट
11: सिट सीमित छ छिटो सम्पर्क गर्नुहोला
10: सम्पर्क न्यू लाइट कलेज तिलोत्तमा 1 शङ्करनगर रूपन्देही फोन 071-414-268 मोबाइल 98-570-34-520
12: होइन हो साइला औषधिको त फ्याक्ट्री नै खोल्या छौ कि क्या हो यतिका औषधि लिएर बसिरहेको छौ त
13: के भनौँ दाइ रोग पनि एकदम भए पो सैथरी छ अनि सैथरी दबाई खानै पर्यो
12: ए साइला पनि दुनियाँदारी औषधि खाएर कहाँ रोग निको हुन्छ र सयौं समस्या एकै ठाउँ निवान हस्पिटल आजै जाम
14: हजुर नेपालमै उत्कृष्ट सुविधा सम्पन्न प्राकृतिक चिकित्सालय निवान हस्पिटल अब हाम्रै नयाँ मिलमा
12: तिलोत्तमा 4 नयाँ मिलमा अत्याधुनिक सुविधा सम्पन्न निवान हस्पिटल सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ निवान हस्पिटल नै किन व्यक्तिगत स्वास्थ्य परामर्श तथा बाह्य र आन्तरिक उपचारका लागि 100% प्राकृतिक र औषधि मुक्त उपचारका लागि अनुभवी चिकित्सक तथा थेरापिस्ट सेवाका लागि शान्त स्वच्छ र उपचार मैत्री वातावरणमा शरीर मन र आत्माको समग्र उपचारका लागि
15: हजुर, पूर्णतः प्राकृतिक ढंगबाट उपचार हुने यस निवान हस्पिटलमा फिजियोथेरापी, जल उपचार, एक्युपंक्चर, योग, ध्यान, आहार, पोषण परामर्श सँगै क्रोमो तथा चुम्बक उपचार विधि, माटो उपचार, मालिस, धार्मिक थेरापी, उपवास थेरापी लगायत नसा च्यापिएको, एलर्जी, छाला रोग, प्यारालाइसिस, मुख बाँगिने, अनिद्रा, अपच, कब्जियत, माइग्रेन, डिप्रेसन, हात खुट्टा तथा घुँडा फोल्ने, हड्डी खिएको, महिनावारी तथा यौन गडबडी, युरिक एसिड, बाथ, बाजोपन, ग्यास्ट्रिक, थाइराइड, मोटोपन, मधुमेह, उच्च रक्तचाप लगायत सबै खाले समस्याहरूको सही उपचार गरिन्छ। निवान हस्पिटल प्राली, तुलुतमा चार नयामिल रूपन्देही। सम्पर्क फोन 071592183, मोबाइल 98570068005, 97676, 091919। स्वास्थ्य र शान्तिको द्वार, प्रकृतिसँग सिधै उपचार, निवान हस्पिटल प्राली।
16: बुटोल भैरहवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्राली।
17: हाम्रा सेवाहरू
16: जनरल फिजिसियन,
17: स्त्री तथा प्रसुति,
16: बाल रोग,
17: छाला तथा यौन रोग,
16: हार जोड्ने नसा तथा बाथ रोग,
17: टाउको तथा मनोरोग,
16: नाक कान घाँटी,
17: जनरल सर्जरी,
16: भिडियो एक्सरे,
17: डिजिटल एक्सरे,
16: ईसीजी,
17: डेन्टल तथा प्याथोलोजी,
16: फिजियोथेरापी
17: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्।
18: किशोर किशोरी, युवाहरू र 15-49 वर्षसम्म को महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन, लामो समयको साधनमा कपरटिभ र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ।
19: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
20: नीता पोलिक्लिनिक प्राली, तिलोत्तमा 5 मडिग्राम रूपन्देही, रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि। फोन नम्बर 071562683, मोबाइल
21: 98570021835।
22: नमस्ते है, नमस्ते। होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी त
23: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी, सासु सालको मेसो खोज्दै छौ क्या?
22: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
24: लौ, ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो, के गर्नुपर्छ भनिदिउँ त नानी।
22: ल, यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
25: माछा मासु अन्डा मिठो सबैभन्दा, माछा मासु अन्डा मिठो सबैभन्दा,
26: अनि फलफुल र सागपात, बच्चाको खाना साथ साथ
27: सबै मिलाइ खुवाऊ।
26: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
28: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पोसिलो खाना खुवाऊ।
29: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खानेकुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि?
30: आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।

सामाजिक सञ्जाल लगायत अनलाइनमा हुने मिथ्या समाचार दुष्प्रचार र घृणा जन्य अभिव्यक्ति कानूनी रूपमा दण्डनीय छ। अनलाइन हिंसा नगरौं र नसहौं।

0: स्नातक तह भर्ना सम्बन्धी रामबाडी बहुमुखी क्याम्पसको सूचना। रूपन्देहीको मडिग्राम स्थित रामबाडी बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि अंग्रेजी र नेपाली माध्यममा भर्ना खुल्यो। कार्यक्रमहरू बीबीएस, बीएड र बीए भर्ना कार्यक्रम चलिरहेको छ। कक्षा सञ्चालन साउन अन्तिम सातादेखि। जेहेन्दार विद्यार्थीलाई नतिजाको आधारमा छात्रवृत्ति र आर्थिक अवस्था कमजोर भएकालाई छात्रवृत्तिमा थप सहुलियत दिएर पढ्न पाउने व्यवस्था गर्दै अभिभावकीय भूमिका निर्वाह गरेको क्याम्पस। सम्पर्क राममणी बहुमुखी क्याम्पस तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन 071-560-226। बीबीएस भर्नाको लागि 98-570-42-624। बीए र बीएड को लागि 98-471-29-657।
1: स्वास्थ्यमा बटवल।
2: बाल बालिका देखि वृद्ध सम्मका स्वास्थ्य का कुरा,
1: असल अभ्यास देखि नीति का कुरा,
2: तपाईको जिज्ञासा अनि सम्बन्धित निकायको जवाब।
1: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 मेगाहर्जबाट
3: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
2: कार्यक्रम स्वास्थ्यमा बुटवल।
4: साउजी गुड्का दिनु न।
5: ल के भन्नुभएको यस्तो? तिलोत्तमा नगरपालिकामा गुटकाजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइएको छ, तपाईँलाई थाहा छैन यो कुरा?
6: गुटकाजन्य पदार्थको सेवनले मानव स्वास्थ्यमा असर गर्नुका साथै सोबाट निस्किने फोहरले नगरको सौन्दर्यतामा समेत

0: ₹20,000, अन्य व्यवसायलाई ₹3,000 र तेस्रो पटक जरिवाना डिलरलाई ₹50,000 र अन्य व्यवसायलाई ₹5,000।
1: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
2: सिकल सेल रोगको एक जानकारी।
3: सिकल सेल रोग भनेको एक प्रकारको वंशाणुगत रोग हो। यो रोग बुवामाबाट बच्चामा सर्ने गर्दछ। यो रोग जिनमा हुने खराबीले गर्दा हुन्छ, जसले गर्दा रातो रक्त कोषहरू गोलो आकार हुनुको साटो हसिया आकारको हुन्छ। सामान्यतया यो रोग नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू जातिहरूमा बढी देखिने गरेको पाइन्छ। सिकलसेल रोगीको शरीरमा हसिया आकारको रक्तकोष हुने भएकोले रगत सजिलोसँग बग्न सक्दैन। यसरी रगत बग्न नसक्दा शरीरका भित्री अंगहरूमा अक्सिजनको मात्रा कम भई ती अंगहरूमा खराबी हुन्छ र ती अंगको भागमा कडा खालको दुखाई हुन्छ। सामान्यतया रातो रक्तकोषहरूको आयु 120 दिनसम्म हुन्छ, तर सिकलसेल भएका रक्तकोषहरूको आयु 10-20 दिनसम्म हुने हुँदा बिरामीलाई रक्त अल्पता हुन्छ। यदि आमा र बुवा दुवैमा यो रोग जिनमा भएमा वा दुई मध्ये एकजनामा भएमा पनि यो रोग बच्चामा सर्न सक्छ र नसर्न पनि सक्छ। तर सर्ने र नसर्ने जोखिमको बारेमा जेनेटिक परामर्श लिनुपर्ने हुन्छ। यस रोगको जिन भएका व्यक्तिहरूमा लक्षणहरू देखा पर्छ भन्ने छैन र उनीहरूले सामान्य जीवन बिताउन सक्छन्।
2: सिकल सेल रोगका लक्षणहरू:
4: छिटो छिटो थकाइ लाग्ने, सास फेर्न गाह्रो हुने, छाती दुख्ने,
3: छाती पेट हातखुट्टा धारमा अचानक र कडा खालको दुखाई हुने,
4: जन्डिस हुने,
3: आँखाका समस्याहरू देखा पर्ने,
4: संक्रमणहरू भइरहने,
3: पक्षीघात समेत हुने,
4: ज्वरो आउने, वाक वाक लाग्ने, बान्ता हुने, खोकी लाग्ने।
3: माथिका कुनै पनि लक्षण देखिएमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा गई चेक जाँच गराउनुहोस्। सिकलसेल रोगको उपचार:
4: यस रोगको मुख्य उपचार भनेको नै तालिम प्राप्त स्वास्थ्य कर्मीबाट दुखाईको तत्काल समाधान र लक्षणको आधारमा उपचार गर्नु नै हो। प्रादेशिक अस्पताल बुटोल र भीम अस्पताल भैरहवामा गरिन्छ।
3: सिकलसेल रोगका जटिलताहरूबाट बच्ने उपायहरू:
4: कुनै पनि रोगको संक्रमण विरूद्ध खोपहरू लगाउनु पर्छ,
3: आँखाको नियमित परीक्षण गर्नुपर्छ,
4: रक्त अल्पताको उपचार गराउनु पर्छ,
3: स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधिहरू नियमित रूपमा सेवन गर्नु गराउनु पर्छ,
4: पानी प्रशस्त मात्रामा पिउनु पर्छ,
3: धेरै तनाव लिनु हुँदैन,
4: मदिरापान धुम्रापान र सुर्तीजन्य पदार्थको सेवन गर्नु हुँदैन।
3: सिकलसेल रोगको रोकथाम:
4: सिकलसेल रोगको अवस्था बारे थाहा पाउन रक्त परीक्षण गराउने,
3: रगत परीक्षण गर्दा जोखिम देखिएमा जेनेटिक परामर्श लिने,
4: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा नाता पर्ने सबैले जाँच गराउने,
3: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा तुरन्त स्वास्थ्य उपचार गराउने।
2: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: हेलो
2: हेलो
1: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु।
2: हुन्छ हुन्छ पठाउँछ है। ए ए नानी छोरी
3: हजुर
2: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
3: लो दिन त। हेलो भन्नुहोस् त।
1: हेलो हजुर
3: हजुर
1: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
3: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
2: ए नानी के भने रहेछ, के भयो?
3: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छे

0: लाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुस् है बा।
1: ल ल ल, किन दिन्थे।
2: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
3: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
2: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ।
3: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: ए बाबु, हतियारो छ, टर्च बालेर जाऊ।
6: आ, पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
5: बर्खाको बेला छ, अध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
6: है, बल्ल सम्झे, सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गम बुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
5: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
6: भन्नुभयो नि मिसले। त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
5: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: लगभग सबैजना आइसक्नु भयो, आजको उडास्तरको छलफल शुरू गरौं न त।
7: हुन्छ हुन्छ ल, हुन्छ।
6: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
5: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
2: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
5: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
6: पहिरो जाने संकेत थाहा पाएर के गर्नु, बसेको ठाउँ छोड्न सकिन्न?
5: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नु पर्छ।
2: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
5: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
6: हो, उहाँले भनेको कुरा सही हो, ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: लौ न लौ लौ, चट्याङ पर्ने आटो सबैजना यता आओ त, यता यो ठुलो रुखको फेदमा बसौ।
5: हुन्न हुन्न, चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
6: हो र?
5: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
6: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
5: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
6: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
5: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: ओहो काकी, के को सिंगर पटार हो यस्तो, घर त उज्यालो देखिन्छ त।
10: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
9: के रे, नानी त भर्खर 17 की लागि होइन र?
10: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै थिए, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
9: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
10: ए हो र?
11: नेपाल सरकार विज्ञापन बोर्ड।
12: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
13: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
14: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
15: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
16: नेपाल सरकार विज्ञापन बोर्ड।
17: शान्तिको मुहान लुम्बिनी, शान्तिको आवाज रेडियो लुम्बिनी।

0: बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
1: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
0: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
1: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
0: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
1: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
2: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाउने हुन्छ कि भनेर नि दिदी।
1: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर। जाने नै भए बुझेर मात्र जाऊ।
2: खै के गर्ने गर्ने दिदी।
3: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
4: देवदह नगरपालिकाको फोहोर मैला व्यवस्थापन सम्बन्धी अत्यन्तै जरुरी सूचना। फोहोर मैला संकलन तथा व्यवस्थापन कार्यनीतिलाई वैज्ञानिक बनाई वातावरण मैत्री स्थानीय शासनको प्रमुख सूचकलाई कार्यान्वयन गर्न देवदह नगरपालिकामा फोहोर मैलाको स्रोत वर्गीकरण गरी कुहिने र नकुहिने फोहोर अलग अलग रूपमा संकलन गर्ने कार्य प्रारम्भ भएको छ। साथै अबको दिनमा आफ्नो घर, व्यवसाय, प्रतिष्ठान, धन्दा, उद्योग, कल कारखाना, होटल, रेस्टुरेन्ट, कार्यालय लगायत सम्बद्ध सबै स्थानमा कुहिने र नकुहिने फोहोर राख्ने अलग अलग डस्टबिनको व्यवस्थापन गर्नुहुन तथा डायपर, सेनेटरी प्याड, सिसाजन्य फोहोरलाई छुट्टै झोलामा दिई सोही अनुसार फोहोर संकलन तथा व्यवस्थापन कार्यमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीमा अनुरोध छ। तोकिए बमोजिमको कार्य नगरेमा प्रचलित कानून बमोजिम दण्डनीय हुने र मिश्रित फोहोर नगरपालिकाले संकलन नगर्ने कुरा पनि सम्पूर्ण नगरवासीमा जानकारी गराइन्छ। अनुरोधक देवदह नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रूपन्देही।
5: सर्पले टोकेको अवस्थामा ध्यान दिनुपर्ने कुराहरू। सर्पले टोकेका व्यक्ति आत्तिन सक्छन्, सान्त्वना दिउँ। सर्पले टोकेका व्यक्तिलाई तुरन्त अस्पताल वा सर्पदंशोपचार केन्द्र पुर्याउँ। सवारी साधनमा घाइतेलाई बसाएर सर्पले टोकेको ठाउँलाई मिलेसम्म मुटुको सतहभन्दा तल पारि लैजाउँ। गलत परम्परागत उपचार विधि अर्थात् झार फुकतिर नलागौं। आफ्नो नजिक सर्पदंश उपचार केन्द्र कहाँ छ जानकारी राखौं। आफ्नो घर वरिपरि झाडी नराखौं र सधैं वातावरण सफा राखौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
6: ओहो ला
7: ल ल ल ल मरे के हो?
6: हेर त रगतै रगत भयो छ्या, म त त्यस्तो हेर्न नि सक्दिनँ।
7: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
6: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
7: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
6: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
8: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउँ।
9: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
10: नमस्ते डाक्टर सर।
7: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
10: हेर्नुहोस् न डाक्टर सर, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
7: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
10: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
7: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
10: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
7: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको। टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
10: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब।
7: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
9: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
5: डर लाग्नु, निद्रा नलाग्नु,
9: अनौठा विचार आउनु,
5: निराशा बढ्नु, खुसी नहुनु,
9: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
5: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
9: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
5: छटपटी हुनु, चिटचिट पसिना आउनु,
9: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
5: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
9: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
5: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: ए दाई पख्नुस् त पख्नुस्। के गर्नु भएको?
7: देख्नु भएन, औषधि हालेको।
11: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा विष हाल्ने?
7: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
11: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
7: हजुर,
11: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
7: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
11: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
7: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
11: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
7: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
9: नेपाल सरकार, विज्ञापन बोर्ड। फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
5: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याऊ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
9: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
5: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
9: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
5: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
9: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: लगभग सबैजना आइसक्नुभयो, आजको उडास्तरको छलफल सुरु गरौँ न त।
13: हुन्छ,
12: आज हामी पहिरो जानुपूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
13: हेर्नुहोस्,
11: भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
13: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। ससेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
11: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
12: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
11: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नु पर्छ।
13: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
11: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
12: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
14: नेपाल सरकार विज्ञापन बोर्ड।

ఫోన్ పాయింట్ సంగ సదై రివార్డెడ్.

0: पनि कति राम्रो बनेछ, ठिक्कै भएछ।
1: अब काठको रेलिङहरू राख्नुपर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
2: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तु नै देखि भनिन्छु नि हजुरलाई।
3: ल बाह्र हात मागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिश र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
3: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली, तिलोत्तमा छ गोरकट्टा।
5: सधैँ हतारै हतार, ए बुढा आज छुट्टी छ, एउटा राम्रो साडी मलाई पनि चाहिएको छ, छोरालाई स्कुलको ड्रेस, छोरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला, आज बुटोल जाऊ न।
6: ए किन नि बुटोल, यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि।
5: हो, हामी कहाँ स्वदेशी तथा विदेशी साडी, फेन्सी सामान, स्कूल ब्याग, कपास र फाइबरका सिरक, डोसना, सिरानीका साथै म्याट्रेस, पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
6: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
5: प्रोप्राइटर प्रताप भण्डारी, मोबाइल 98570-42471, फोन 071562769। जय दुर्गा युनिफर्म कर्नर, तिलोत्तमा नगरपालिका मणिग्राम रूपन्देही।
7: अब नसा तथा मनोरोगको सफल उपचार लालीगुराँस फार्मेसीमा।
8: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साँझ उपचार र परामर्श गरिन्छ।
9: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुक ढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोकिए जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागेमा उदास भइरहने, जिउमा फूर्ति नहुने, बढी रिसाउने, झिजो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागू पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्याङ्गै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लालीगुराँस फार्मेसी
7: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेशनल प्याथ ल्याबको ठिक पछाडि, मोबाइल 98026-37111 र 98026-21354।
2: ए दिल कुमारी, आज त काम गर्ने जाँगरै छैन।
10: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
11: ओ दिल कुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
10: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
11: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ, लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
12: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
7: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस क्षेत्रकै गरिमामय शैक्षिक प्रतिष्ठान न्यू लाइट कलेजमा 4 वर्षे बीबीएस र बीएड मा भर्ना खुल्यो।
13: दक्ष अनुभवी योग्य प्राध्यापकबाट अध्यापन हुने शान्त रमणीय वातावरणमा यातायात पुस्तकालयको समुचित व्यवस्था सहित न्यू लाइट कलेज तिलोत्तमा 1 शङ्क नगरमा बीबीएस र बीएड को प्रथम वर्षमा भर्ना खुल्यो।
7: सर्वोत्कृष्ट विद्यार्थीलाई 100% छुट तथा छात्रालाई भर्नामा 50% छुट।
13: सिट सीमित छ, छिटो सम्पर्क गर्नुहोला।
7: सम्पर्क न्यू लाइट कलेज तिलोत्तमा एक शंकरनगर रूपन्देही, फोन 071-414-268, मोबाइल 98-570-34-520।
14: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी।
15: हाम्रा सेवाहरू
14: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
15: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
14: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि भित्र मूल्याङ्कन गर्ने,
15: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने।
14: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी, रेडियो लुम्बिनीको भवन, मणिग्राम रूपन्देही,
16: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि।
17: सम्पर्क 98-570-24-344, 98-570-35-227 र 98-570-73-220।
18: ओ मिन भाइ, कता हो लखर लखर? घर बनाएर भ्याउनु भयो?
19: घर बनाएर त सिद्धियो दिदी, अब अर्को झन्झट छ। सोफा, दराज, पलङ, फर्निचर, फर्निसिङको काम सबै बाँकी छ, कहाँ जाने हो कुन्नी?
18: ल कस्तो कुरा गर्नुहुन्छ मिन भाइ पनि, नयाँ राज स्टोर छ नि 4 नम्बर चोक्कैमा, त्यही जानुहोस् न, तपाईँको सबै समस्याको समाधान त्यही हुन्छ। हामी कहाँ काठको दराज, पलङ, डाइनिङ टेबल, ड्रेसिङ टेबल, कम्प्युटर टेबल, टिभी ट्रली, मेट्रेस, दसना, पर्दा, सिरक, डोरम्याट, कार्पेट, ड्रम, बक्स, प्लास्टिकका कुर्सी तथा होम डेकरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा ग्यारेन्टीका साथ पाइन्छ। नयाँ राज स्टोर, तिलोत्तमा 8 करैया, 4 नम्बर रूपन्देही। प्रोप्राइटर राजेन्द्र थापा, गोमा कुमारी पाण्डे थापा। मोबाइल 98-470-77-003, 98-470-66-155 र 98-470-16-539। हामी कहाँ पुरानो दराज पनि मर्मत गरिन्छ।
20: नमस्ते है, नमस्ते। होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफित
21: के हुनु नस्नानी, जेठी बुहारी दुई जुकी बाकी, सासु सालको मेसो खोज्दै छौ क्या?
20: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाईका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा।

0: माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए तपाईँले नि।
1: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाउनु
2: हो। यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाईमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खानेकुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि? आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।

0: अस्लामा सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
1: हो र? होइन होला त्यस्तो त।
2: सोइता, तिमीहरूको के खास खुस कुरा हुँदैछ? के हो भन त?
0: केही भएन मिस,
2: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
3: हुन्छ।
4: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
7: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
6: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
7: हो र? मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
6: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
7: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
8: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
5: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
9: यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
10: 3 दिन भयो।
9: तिमीलाई थाहा छ दिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
10: केही हुन्न मुवा, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
9: आ जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
10: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
11: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
9: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
4: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
12: सिकल सेल रोगको एक जानकारी।
13: सिकल सेल रोग भनेको एक प्रकारको वंशाणुगत रोग हो। यो रोग बुवामाबाट बच्चामा सर्ने गर्दछ। यो रोग जिनमा हुने खराबीले गर्दा हुन्छ, जसले गर्दा रातो रक्तकोषहरू गोलो आकार हुनुको साटो हसिया आकारको हुन्छ। सामान्यतया यो रोग नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू जातिहरूमा बढी देखिने गरेको पाइन्छ। सिकलसेल रोगीको शरीरमा हसिया आकारको रक्तकोष हुने भएकोले रगत सजिलोसँग बग्न सक्दैन। यसरी रगत बग्न नसक्दा शरीरका भित्री अङ्गहरूमा अक्सिजनको मात्रा कम भए ती अङ्गहरूमा खराबी हुन्छ र ती अङ्गको भागमा कडा खालको दुखाइ हुन्छ। सामान्यतया रातो रक्तकोषहरूको आयु 120 दिनसम्म हुन्छ, तर सिकलसेल भएका रक्तकोषहरूको आयु 10-20 दिनसम्म हुने हुँदा बिरामीलाई रक्त अल्पता हुन्छ। यदि आमा र बुवा दुवैमा यो रोग जिनमा भएमा वा दुई मध्ये एकजनामा भएमा पनि यो रोग बच्चामा सर्न सक्छ र नसर्न पनि सक्छ। तर सर्ने र नसर्ने जोखिमको बारेमा जेनेटिक परामर्श लिनुपर्ने हुन्छ। यस रोगको जिन भएका व्यक्तिहरूमा लक्षणहरू देखा पर्छ भन्ने छैन र उनीहरूले सामान्य जीवन बिताउन सक्छन्।
12: सिकल सेल रोगका लक्षणहरू:
3: छिटो छिटो थकाइ लाग्ने, सास फेर्न गाह्रो हुने, छाती दुख्ने,
13: छाती, पेट, हात खुट्टा, धारमा अचानक र कडा खालको दुखाइ हुने,
3: जन्डिस हुने,
13: आँखाका समस्याहरू देखा पर्ने,
3: संक्रमणहरू भइरहने,
13: पक्षीघात समेत हुने,
3: ज्वरो आउने, वाक वाक लाग्ने, बान्ता हुने, खोकी लाग्ने।
13: माथिका कुनै पनि लक्षण देखिएमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा गई चेक जाँच गराउनुहोस्। सिकल सेल रोगको उपचार:
3: यस रोगको मुख्य उपचार भनेको नै तालिम प्राप्त स्वास्थ्य कर्मीबाट दुखाइको तत्काल समाधान र लक्षणको आधारमा उपचार गर्नु नै हो। प्रादेशिक अस्पताल बुटोल र भीम अस्पताल भैरहवामा गरिन्छ।
13: सिकल सेल रोगका जटिलताहरूबाट बच्ने उपायहरू:
3: कुनै पनि रोगको संक्रमण विरुद्ध खोपहरू लगाउनु पर्छ,
13: आँखाको नियमित परीक्षण गर्नुपर्छ,
3: रक्त अल्पताको उपचार गराउनु पर्छ,
13: स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधिहरू नियमित रूपमा सेवन गर्नु गराउनु पर्छ,
3: पानी प्रशस्त मात्रामा पिउनु पर्छ,
13: धेरै तनाव लिनु हुँदैन,
3: मदिरापान, धुम्रापान र सुर्तीजन्य पदार्थको सेवन गर्नु हुँदैन।
13: सिकलसेल रोगको रोकथाम:
3: सिकलसेल रोगको अवस्था बारे थाहा पाउन रक्त परीक्षण गराउने,
13: रगत परीक्षण गर्दा जोखिम देखिएमा जेनेटिक परामर्श लिने,
3: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा नाता पर्ने सबैले जाँच गराउने,
13: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा तुरन्त स्वास्थ्य उपचार गराउने।
3: अनुरोधक: तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, मणिग्राम, रूपन्देही।
14: स्वास्थ्यमा बटुवल,
13: बाल बालिकादेखि वृद्धसम्मका स्वास्थ्यका कुरा,
14: असल अभ्यासदेखि मितिका कुरा,
13: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाब।
14: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 मेगाहर्जबाट
13: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
14: कार्यक्रम स्वास्थ्यमा बुटवल।
12: सिकल सेल रोगको एक जानकारी:
13: सिकल सेल रोग भनेको एक प्रकारको वंशाणुगत रोग हो। यो रोग बुवामाबाट बच्चामा सर्ने गर्दछ। यो रोग जिनमा हुने खराबीले गर्दा हुन्छ, जसले गर्दा रातो रक्तकोषहरू गोलो आकार हुनुको साटो हसिया आकारको हुन्छ। सामान्यतया यो रोग नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू जातिहरूमा बढी देखिने गरेको पाइन्छ। सिकल सेल रोगीको शरीरमा हसिया आकारको रक्तकोष हुने भएकोले रगत सजिलोसँग बग्न सक्दैन। यसरी रगत बग्न नसक्दा शरीरका भित्री अङ्गहरूमा अक्सिजनको मात्रा कम भई ती अङ्गहरूमा खराबी हुन्छ र ती अङ्गको भागमा कडा खालको दुखाइ हुन्छ। सामान्यतया रातो रक्तकोषहरूको आयु 120 दिनसम्म हुन्छ, तर सिकल सेल भएका रक्तकोषहरूको आयु 10-20 दिनसम्म हुने हुँदा बिरामीलाई रक्त अल्पता हुन्छ। यदि आमा र बुवा दुवैमा यो रोग जिनमा भएमा वा दुई मध्ये एकजनामा भएमा पनि यो रोग बच्चामा सर्न सक्छ र नसर्न पनि सक्छ। तर सर्ने र नसर्ने जोखिमको बारेमा जेनेटिक परामर्श लिनुपर्ने हुन्छ। यस रोगको जिन भएका व्यक्तिहरूमा लक्षणहरू देखा पर्छ भन्ने छैन र उनीहरूले सामान्य जीवन बिताउन सक्छन्।
12: सिकल सेल रोगका लक्षणहरू:
3: छिटो छिटो थकाइ लाग्ने, सास फेर्न गाह्रो हुने, छाती दुख्ने,
13: छाती, पेट, हात खुट्टा, धारमा अचानक र कडा खालको दुखाइ हुने,
3: जन्डिस हुने,
13: आँखाका समस्याहरू देखा पर्ने,
3: संक्रमणहरू भइरहने,
13: पक्षीघात समेत हुने,
3: ज्वरो आउने, वाक वाक लाग्ने, बान्ता हुने, खोकी लाग्ने
13: माथिका कुनै पनि लक्षण देखिएमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा गई चेक जाँच गराउनुहोस्। सिकल सेल रोगको उपचार।
3: यस रोगको मुख्य उपचार भनेको नै तालिम प्राप्त स्वास्थ्य कर्मीबाट दुखाईको तत्काल समाधान र लक्षणको आधारमा उपचार गर्नु नै हो। प्रादेशिक अस्पताल बुटोल र भीम अस्पताल भैरहवामा गरिन्छ।
13: सिकल सेल रोगका जटिलताहरूबाट बच्ने उपायहरू।
3: कुनै पनि रोगको संक्रमण विरुद्ध खोपहरू लगाउनु पर्छ।
13: आँखाको नियमित परीक्षण गर्नुपर्छ।
3: रक्त अल्पताको उपचार गराउनु पर्छ।
13: स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधिहरू नियमित रूपमा सेवन गर्नु गराउनु पर्छ।
3: पानी प्रशस्त मात्रामा पिउनु पर्छ।
13: धेरै तनाव लिनु हुँदैन।
3: मदिरापान धुम्रापान र सुर्तीजन्य पदार्थको सेवन गर्नु हुँदैन।
13: सिकलसेल रोगको रोकथाम।
3: सिकलसेल रोगको अवस्था बारे थाहा पाउन रक्त परीक्षण गराउने।
13: रगत परीक्षण गर्दा जोखिम देखिएमा जेनेटिक परामर्श लिने।
3: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा नाता पर्ने सबैले जाँच गराउने।
13: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा तुरन्त स्वास्थ्य उपचार गराउने।
3: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिक्राम रूपन्देही।
13: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
15: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
13: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
15: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
13: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
15: 6 महिनापछि आमाको दूधसँगै थप आहार पनि खुवाऊ।
13: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
15: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
13: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
16: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
17: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
18: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
17: बालबालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
18: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
17: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
18: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
17: नेपाल सरकार विज्ञापन बोर्ड।
19: विश्व शान्तिको मुहान लुम्बिनी शान्तिको आवाज रेडियो लुम्बिनी।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
2: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
1: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर। जाने नै भए बुझेर मात्र जाऊ।
2: खै के गर्ने गर्ने दिदी।
3: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
4: के भयो, के को हल्ला खल्ला हो यो?
5: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
6: के सकिनु नि, गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
4: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
6: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारो पनि सुक्यो। अब पानीले न दुई घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
5: हो त है, हामीले त ध्यानै नदिएको।
6: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
7: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: अब जसो तसो दुख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
2: ल आमा पनि, यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
1: दुख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा तारा पठाउन पनि सकिँदैन।
2: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउन। बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
3: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउँ,
4: प्रविधिको सही प्रयोग गरौं, लैङ्गिक हिंसा अन्त्य गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
5: अब सुन्नुहोस् पूरा समाचार।
6: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
5: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
6: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
5: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
6: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
5: मद्यपान र धूम्रपान सेवन नगरौं,
6: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
7: गर्मी मौसममा संक्रामक रोगबाट बचौं र बचाऊ। गर्मी मौसममा मलेरिया, कालाजार, डेंगू, हैजा लगायतका विभिन्न संक्रामक रोगहरू फैलिन सक्छन्। संक्रामक रोग फैलाउने झिंगा, लामखुट्टे, भुसुना आदिको नियन्त्रण गरौं। संक्रामक रोगबाट बच्न शुद्ध र उमालेको पानी पिउ। बासी तथा सडे गलेका खाना नखाऊ। घरभित्र र वरपरको सरसफाईमा ध्यान दिउ। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
8: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
9: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
8: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
9: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौं।
12: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बीचैमा नछोडी मात्रा अनुसार औषधि पूरै सेवन गरौं।
11: पछिका लागि भनेर औषधि बचाएर नराखौं।
12: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौं।
11: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिऊं।
12: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले नगरौं।
11: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौं।
13: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
1: अब जसो तसो दुख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
2: ल आमा पनि, यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
1: दुख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा तारा पठाउन पनि सकिँदैन।
2: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न गर्न दिउन। बहिनीले लोक सेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन् अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
3: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउँ।
14: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
15: होइन काका, बहिनीको बिहे गर्ने बेला भएन र बिहेको केही सुरसारै छैन त।
16: होइन, के भन्छे हो, यस्ता अपाङ्गता भएकालाई पनि कसले बिहे गर्छ र? बरु 50-60 वर्षको घरबार बिग्रेको त्यस्ताले लगे त हुने हो, नत्र यस्ता अपाङ्गता भएकालाई कसले बिहे गर्छ र?
15: के भनेको काका तपाईँ, हाम्रो जस्तै बिहे गर्ने बच्चा जन्माउने अधिकार बहिनीको पनि छ। बहिनी अपाङ्गता भएको व्यक्ति भए पनि उनी आफैमा सक्षम छिन्, बिहे गर्न चाहे उनले आफूलाई मन परेको व्यक्ति रोजेर बिहे गर्न। अरूको जस्तै अपाङ्गता भएका महिलाहरूको पनि प्रजनन स्वास्थ्य अधिकार छ। इच्छाएको व्यक्तिसँग बिहे गर्ने, सन्तान जन्माउन पाउने हक अपाङ्गता भएका महिलाहरूको पनि छ। त्यसैले अपाङ्गता भएका महिलालाई प्रजनन स्वास्थ्य अधिकारबाट वञ्चित नगरौं, कानूनको सम्मान गरौं। डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
17: किन झोक्राउनु भन्छ काका?
18: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
17: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुस् बुद्ध फाइबरमा।
18: ए, बुद्ध फाइबर कामछोली पनि त्यही भन्थ्यो।
19: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानिने न फुट्ने रङ गर्न नपर्ने फाइबरका ढोका, पल्ला, फाइबर जस्ता पाता, पार्किङ सेड पाता, डस्टबिन, डेस्क बेन्च, चिपलेटी, प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग शोरूम तिलोत्तमा 3 सीताराज मेल, मोबाइल 98-570-21-757 र 98-472-98-228।
20: सीसीटी कलेजको नयाँ भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना। विगत 26 वर्षदेखि आईटी र व्यवस्थापन शिक्षामा अब्बल साबित हुँदै आएको यस क्षेत्रको पहिलो आईटी कलेजमा बीसीए, बीसीएस, आईटी, बीबीएमा सीमित सिटहरूको लागि नयाँ भर्ना खुल्यो। हाम्रा कार्यक्रमहरू बीबीए, बीसीए, बीसीएस, आईटी, बी फार्मेसी, बीएससी, एमएलटी, बीएससी नर्सिङ, बीपीएस, बीएनएच, एम फार्मा। विस्तृत जानकारीको लागि क्रिम्सन कलेज अफ टेक्नोलोजी, सीसीटी कलेज, बुटवल 11, देवीनगर। फोन 071-410-380, 071-410-479, मोबाइल 98-570-85-188, 98-570-20-752। www.cct.edu.np बाट पनि इन्ट्रान्स फारम भर्न सकिनेछ।
21: होइन पुर्खे बा, किन के भयो र?
22: 12 चौरा बिरामी
21: भएर धेरै मेडिकल धाउँदा नि सन्चो नभएर रहेछ क्या। एकपटक यिनलाई मणिग्रामको क्रिम्सन अस्पतालमा लैजान पर्यो। 24 घण्टा इमर्जेन्सी आईसीयू, प्रसुति, ईसीजी, एक्सरे, सिटी स्क्यान, फार्मेसी र एम्बुलेन्स सेवा सहित सम्पूर्ण खालका शारीरिक मानसिक रोगहरूको गुणस्तरीय र सफल उपचार, परामर्श र औषधिका लागि क्रिम्सन अस्पताल।
22: होइन है पुर्खे बा, फेरि दौडिँदै कता हो?
23: ए, क्रिम्सनमा गएको सब ठिक ठाक, अब त पुर्खे बा पनि हिँड्छ मर्निङ वाक।
21: सम्पर्क क्रिम्सन अस्पताल, तिरोत्तमा 6 मणिग्राम रूपन्देही। फोन 071-562-744, 562-745।
24: हाय दैव, फेरि मदर खाएर आएछन्, सबै पैसा जति रक्सीमै सके। अब त घरमा चामल किन्ने पैसा पनि छैन। ए कोही छ, आउनुहोस् न, बचाइदिनुहोस्।
25: आमा बाबालाई उठाउनुहोस्, उहाँलाई सास फेर्न पनि गाह्रो भइरहेको छ।
26: धेरै नै ढिला हुन्थ्यो सायद, अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो, तर समयमै ल्याउनु भयो, उपचार हुन्छ र ठिक पनि हुन्छ, नातिनुहोला। हेर्नुहोस् त दाई, एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य, परिवारको खुसी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि। अब पनि तपाईँ नबदलिने हो भने परिवारले झन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई।
24: आज हामीले एउटा ठूलो पाठ सिक्यौं, मदिराले सुख होइन दुःख मात्रै ल्याउँछ।
25: परिवारको मुस्कान बचाऊ, मदिराबाट टाढा रहौ,
0: मदिरा त्यागौ, परिवार बचाऊ, स्वस्थ समाज निर्माणमा सबै मिलेर अघि बढौ।
19: मदिरा सेवनले आफू मात्र नभएर परिवार र समाजलाई पुर्याउने हानिको बारेमा हामी सबै सचेत हौ। जनचेतनाका लागि शिविर नेपाल र रेडियो लुम्बिनी तथा तिरोत्तमा टेलिभिजनको जनहितमा जारी सन्देश। ए बुढा हेर्नुहोस् त, आज पनि रिखे दाईले रिता भाउजूलाई रोक्सी खाएर पिटेछन्।
4: ए जान्त जान्त
5: होइन, के भयो बाबु?
6: अंकल, अंकल, बाबाले मम्मीलाई पिट्नु भयो।
5: ल ल नाच्यो बाबु, हामी आइपुग्यौ त। केही समय सुधार केन्द्रमा राखौ न, त्यसका लागि म आफै पहल गर्छु।
19: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ। सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो। मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि शिविर नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश।
7: सौजी क्युआर भयो है?
8: ए बोक्नुहोस् त, मेसेज आएको छैन।
9: घरी एसएमएस आएन

0: फोन पॉइंट संग सधैं रिवार्डेड।
1: गुप्ता नर्सरी तिलोत्तमाचा ड्राइभर टोल रूपन्देहीको किसान वर्ग तथा ग्राहक वर्गमा अनुरोध।
2: सम्पूर्ण किसान दाजुभाइ तथा दिदीबहिनीहरू, फलफूल खेतीको सिजन शुरूआतसँगै कम समयमा कम जमिनबाट धेरै भन्दा धेरै फाइदा लिनका लागि किसानहरूकै हितलाई ध्यानमा राख्दै उन्नत र नयाँ विकसित जातका फलफूलहरू तयार गरेका छौं। कुनै वर्ष खाली नभई प्रत्येक वर्ष फल्ने आँप, वर्षमा दुई पटक छ छ महिनामा फल्ने आँपदेखि आम्रपाली, मालिका, नीलम, गुलाब खासका आँपका बिरुवाहरू आइपुगेका छन्। बिरुवामा फरक परेमा हामी जिम्मेवार छौं। साथै सुपारी, कटहर, लिची, किम्बु, कागती आदिदेखि गमलामा फल्ने आँप, लिची, कटहरहरू पनि पाइन्छ।
3: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएकोले तुरन्त सम्पर्क राख्नुहोला।
4: सम्पर्क गुप्ता नर्सरी तिलुत्तमा चार ड्राइभर टोल रूपन्देही।
2: फोन नम्बर 071-560-205।
5: होइन काका, निकै टोलाएर हेर्नुभयो मेरो बगैँचा।
6: अरे बाबु, अति रहर लाग्दो छ तिम्रो फुलबारी। एक बार देखेपछि जसको पनि मन लुभाइहाल्छ। आँप र लिचीले बोटै ढाकिदिएछ, बडा अचम्म लाग्दो छ।
5: के तपाईँको बगैँचामा फल लागेको छैन?
6: अरे हजुर, कलमी बिरुवा फनेर सुहाड बजार से लाएर लगाइहाले हजुर। एकको दाना फलेन।
5: जहाँ पायो त्यहीबाट बिरुवा किनेर ल्याएपछि कहाँ राम्रो हुन्छ त?
6: कहाँ पर खोजे त बाबु, हाँ बताइहाल्नुहोस्।
5: यी सबै बिरुवाहरू गुप्ता नर्सरीबाट ल्याएको नि?
6: त्यसो भए त म अहिले गइहाल्छु हजुर गुप्ता नर्सरी।
7: पश्चिमाञ्चलमा तहल्का मचाउन सफल घर बगैँचा, होटल तथा बैठक कोठाहरूको डेकोरेशन गर्नु परेमा र अन्य गार्डन बनाउनको लागि चाहिने कृषि औजार, बिउ बिजन, फलफूलको बिरुवा र लगाउने सरसल्लाहको लागि
4: गुप्ता नर्सरी तिलोत्तमा चार ड्राइभर टोल रूपन्देहीमा सम्पर्क गर्नुहोस्।
7: फोन नम्बर 560-205।
8: तिलोत्तमाको मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब, सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने, एफडिएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था, दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था, होल बडी चेकअप, थाइराइड, किडनी, कोलेजो, बाथ, डेंगू, युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने, घरमै गई निशुल्क रगत संकलनको व्यवस्था, गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब, तिलोत्तमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको। थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018।
9: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं। एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवन यापनमा सुधार ल्याउन जवाफदेही बनौं।
10: नेपाल सरकारसँगको सहकार्य युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल।
11: सधैँ हतारै हतार, ए बुढा आज छुट्टी छ, एउटा राम्रो साडी मलाई पनि चाहिएको छ, छोरालाई स्कुलको ड्रेस, छोरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला, आज बुटोल जाऊ न।
12: ए किन नि बुटोल? यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि।
11: हो, हामी कहाँ स्वदेशी तथा विदेशी साडी, फेन्सी सामान, स्कूल ब्याग, कपास र फाइबरका सिरक, डोसना, सिरानीका साथै म्याट्रेस, पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
12: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
11: प्रोप्राइटर प्रताप भण्डारी, मोबाइल 98-570-42-471, फोन 071-562-69। जय दुर्गा युनिफर्म कर्नर तिलोत्तमा नगरपालिका मणिग्राम रूपन्देही।
13: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटोलमा आधुनिक विशेषज्ञद्वारा स्वास्थ्य सेवा शुरू भएको जानकारी गराउँदछौ।
14: बुटोलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पट इन्जरी साथै हाड जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट, अर्थोस्कोपी सर्जरी र स्पट इन्जरी माफ्लोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोड्ने भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामी रोगीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
13: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ। पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्।
2: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली, साबिक लुम्बिनी नर्सिङ होम प्राली, बुटोल 8 पुष्पलाल पार्क।
10: फोन नम्बर 071-531-641, 535-641।
15: ए दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
16: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
6: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
16: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
14: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
1: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
17: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्थ्यौ हँ? तीन दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
16: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
18: के को छलफल हो दाई भाउजू? दुवैजना थकित पनि देखिनुहुन्छ।
16: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कूल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
18: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
17: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
19: एक अर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
17: होइन हो साइला, औषधिको त फ्याक्ट्री नै खोल्या छौ कि क्या हो? यतिका औषधि लिएर बसिरहेको छौ त
20: के भनौँ दाई, रोग पनि एकदम भए पो सैथरी छ, अनि सैथरी दबाई खानै पर्यो।
17: ए साइला पनि, दुनियाँदारी औषधि खाएर कहाँ रोग निको हुन्छ र? सयौं समस्या एकै ठाउँ, निदान हस्पिटल आजै जाम।
21: हजुर, नेपालमै उत्कृष्ट सुविधा सम्पन्न प्राकृतिक चिकित्सालय निभान हस्पिटल, अब हाम्रै नयाँ मिलमा। तिलोत्तमा 4 नयाँ मिलमा अत्याधुनिक सुविधा सम्पन्न निभान हस्पिटल सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। निभान हस्पिटल नै किन, व्यक्तिगत स्वास्थ्य परामर्श तथा बाह्य र आन्तरिक उपचारका लागि 100% प्राकृतिक र औषधि मुक्त उपचारका लागि अनुभवी चिकित्सक तथा थेरापिस्ट सेवाका लागि शान्त स्वच्छ र उपचार मैत्री वातावरणमा शरीर मन र आत्माको समग्र उपचारका लागि। हजुर, पूर्णतः प्राकृतिक ढंगबाट उपचार हुने यस निवान हस्पिटलमा फिजियोथेरापी, जल उपचार, एक्युपंक्चर, योग, ध्यान, आहार, पोषण परामर्श सँगै क्रोमो तथा चुम्बक उपचार विधि, माटो उपचार, मालिस, धार्मिक थेरापी, उपवास थेरापी लगायत नसा च्यापिएको, एलर्जी, छाला रोग, प्यारालाइसिस, मुख बाँगिने, अनिद्रा, अपच, कब्जियत, माइग्रेन, डिप्रेसन, हात खुट्टा तथा घुँडा फोल्ने, हड्डी खिएको, महिनावारी तथा यौन गडबडी, युरिक एसिड, बाथ, बाजोपन, ग्यास्ट्रिक, थाइराइड, मोटोपन, मधुमेह, उच्च रक्तचाप लगायत सबै खाले समस्याहरूको सही उपचार गरिन्छ। निदान हस्पिटल प्राली, तुलुतमा 4 नयाँ मिल रूपन्देही। सम्पर्क फोन 071-592-183, मोबाइल 98-570-68-805, 97-676, 091-99। स्वास्थ्य र शान्तिको द्वार, प्रकृतिसँग सिधै उपचार, निदान हस्पिटल प्राली।
22: नमस्ते है नमस्ते। होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी त
23: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दैछौ क्या?
22: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाईका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
0: ढुङ्गो खोज्दा देउतै मिले झैं भयो। के गर्नुपर्छ भन्दिउँ त नानी?
22: ल यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
3: अनि फलफुल र सागपात, बच्चाको खाना साथ साथ
4: सबै मिलाई खुवाऊ।
3: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
4: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाऊ।
5: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खानेकुरा कुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि? आईडी नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।
24: हेलो
4: हेलो बहिनी, सन्चै छौ?
24: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
4: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
24: आहा, अनि हुलाकमा पो जानु?
4: हो नि, हुलाकमा जाऊ न।
24: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
4: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
24: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
4: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
24: ए, सहरमा मात्र होला नि?
4: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
24: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
25: नेपाल सरकार विज्ञापन बोर्ड।
26: नमस्कार स्वयंसेविका दिदी।
27: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
28: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
27: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
26: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
27: हो त,
28: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
27: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ।
25: नेपाल सरकार विज्ञापन बोर्ड।
29: खै, जन्म दर्ता दिनुहोस् त।
30: जन्म दर्ता गरेको छैन नि म्याडम।
29: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
30: हो र, मलाई त थाहा नै थिएन म्याडम।
29: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
30: पहिला कसैले भनेन
27: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
25: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
27: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
25: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
26: नेपाल सरकार विज्ञापन बोर्ड।
25: अब सुन्नुहोस् पूरा समाचार।
27: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
25: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
27: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
25: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
27: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
25: मद्यपान र धूम्रपान सेवन नगरौं।
27: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
25: नेपाल सरकार, विज्ञापन बोर्ड। एक युनिट रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ।
2: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
25: 45 किलो भन्दा बढ़ी तौल भएका 18-देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
2: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
25: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
2: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
25: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
2: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
27: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
25: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
27: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
25: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
27: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
25: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
27: सचेत बनाऊ।
25: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
27: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: स्नातक तह भर्ना सम्बन्धी राममणी बहुमुखी क्याम्पसको सूचना। रूपन्देहीको मडिग्राम स्थित राममणी बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि अंग्रेजी र नेपाली माध्यममा भर्ना खुल्यो। कार्यक्रमहरू बीबीएस, बीएड र बीए भर्ना कार्यक्रम चलिरहेको छ। कक्षा सञ्चालन साउन अन्तिम सातादेखि। जेहेन्दार विद्यार्थीलाई नतिजाको आधारमा छात्रवृत्ति र आर्थिक अवस्था कमजोर भएकालाई छात्रवृत्तिमा थप सहुलियत दिएर पढ्न पाउने व्यवस्था गर्दै अभिभावकीय भूमिका निर्वाह गरेको क्याम्पस। सम्पर्क राममणी बहुमुखी क्याम्पस, तिलोत्तमा 5 मणिग्राम, रूपन्देही। फोन 071-560-226। बीबीएस भर्नाको लागि 98-570-42-624। बीए र बीएड को लागि 98-471-29-657।
7: साउजी गुड्खा दिनु न।
18: ल के भन्नुभएको यस्तो? तिलोत्तमा नगरपालिकामा गुटखाजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइएको छ, तपाईँलाई थाहा छैन यो कुरा?
8: गुटखाजन्य पदार्थको सेवनले मानव स्वास्थ्यमा असर गर्नुका साथै सोबाट निस्किने फोहरले नगरको सौन्दर्यतामा समेत असर परेकोले नगरवासीको स्वास्थ्य, शहरी सौन्दर्य र वातावरणलाई ध्यानमा राखी 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा सबै प्रकारका गुटखाजन्य पदार्थको उत्पादन, बिक्री वितरण र ओसार पसारमा प्रतिबन्ध लगाइएको कुरा सम्पूर्णमा जानकारी गराइन्छ। अब उपरान्त नगरमा गुटखाजन्य पदार्थको उत्पादन, बिक्री वितरण र ओसार पसार गरेको पाइएमा दण्ड जरिवाना हुने सम्पूर्ण नगरवासीमा जानकारी गराउँदछौ। जरिवानाको किसिम, प्रथम पटक डिलरलाई रु 10,000, अन्य व्यवसायीलाई रु 1,500, दोस्रो पटक जरिवाना डिलरलाई रु 20,000, अन्य व्यवसायीलाई रु 3,000 र तेस्रो पटक जरिवाना डिलरलाई रु 50,000।
9: Piping Solutions.

नमस्कार, म सम्झना महर्षन। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। सुक्खा पहिरोले नारायणगढ मुगलिन सड़क अवरूद्ध, खुलाउने काम चल्दै। यात्रुलाई धैर्य गर्न सड़क डिभिजन कार्यालय भरतपुरको अनुरोध। स्वास्थ्य सेवामा अवरोध नगर्न मन्त्रालयको आग्रह, दोषीलाई कार्यवाही गर्ने प्रतिबद्धता। सुनसरी देवानगंजको अवस्था सामान्य बन्दै, राजमार्गको कर्फ्यू हट्यो, 5 ठाउँमा कायमै। फ्रान्सको डडेलो बोर्डो शहर नजिक सबै सम्भावित अवस्थाका लागि तयार रहेका मेयरको भनाई। र नामिबियासँगको खेलबाट नेपालका करण केसीले 100 विकेट तथा आशिफले 2000 रन पूरा गरे। नेपाल खबरमा अब पूरा खबर। नारायणगढ़ मुगलिन सड़क खण्डको मुगलिन नजिकै फेरि पहिरो खसेपछि सड़क आज बिहानदेखि अवरूद्ध छ। चितवनको इच्छा कामना गाउँपालिका 7 आज बिहान पाउने 9 बजे पहिरो खसेको हो। डिभिजन सड़क कार्यालय भरतपुरका अनुसार पहिरो ठूलो भएकाले दुईतर्फी नै गाड़ी बन्द छन्। बिहान 9 बजेदेखि पहिरो पन्छाउन थालिएको छ। पहिरो हटाउने काम भइरहेको र सड़क नखुल्दासम्म यात्रुलाई धैर्य गर्न कार्यालयले आग्रह गरेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य सेवामा अवरोध नगर्न आग्रह गरेको छ। मन्त्रालयले चिकित्सक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा भएका कुटपीट तथा दुर्व्यवहारका घटनाहरूप्रति गम्भीर ध्यानाकर्षण भएको पनि जनाएको छ। आज चिकित्सक तथा स्वास्थ्यकर्मीले आकस्मिक बाहेकको सेवा सञ्चालन नगर्ने घोषणा गरेपछि मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले विज्ञप्ति निकालेर स्वास्थ्य सेवाको संवेदनशीलता बुझ्न र नागरिकको उपचार सेवामा कुनै अवरोध नगर्न अपील गर्नुभएको हो। चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि धरपकड़ र दमन भएको भन्दै नेपाल चिकित्सक संघले विरोध स्वरूप आज देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्दको घोषणा गरेको छ। गएको साउन 9 गते नारायणी अस्पताल वीरगंजमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण र अस्पतालमा तोड़फोड़ भएको घटनामा संघले संलग्नलाई कार्यवाहीको माग गरेको छ। संघले आन्दोलनको थप कार्यक्रम सर्वपक्षीय भेलापछि तय गर्ने समय जनाएको छ। सुनसरीको देवानगंज क्षेत्रको अवस्था सामान्य बन्दै गएको छ। देवानगंज गाउँपालिका 3 कप्तानगंजमा भएको घटना र त्यसपछि उत्पन्न अवस्थालाई ध्यानमा राखेर जिल्ला प्रशासनले हिजो केही ठाउँमा कर्फ्यू र निषेधाज्ञा लगाएको थियो। आज पछिल्लो अवस्थाको मूल्यांकनका आधारमा राजमार्ग क्षेत्रको कर्फ्यू हटाइएको सुनसरी प्रशासनले जनाएको छ।

0: मूल्यांकन गरेर थप निर्णय गरिने पनि उहाँको भनाइ छ। हरिनगरा, देवानगंज, कप्तानगंज, इनरुवा तथा आसपासका संवेदनशील क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र अन्य सुरक्षा निकायका सुरक्षाकर्मी परिचालन गरिएको छ। जिल्ला प्रशासनले अफवाहमा विश्वास नगर्न, सामाजिक सद्भाव कायम राख्न तथा निषेधाज्ञाको पूर्ण पालना गर्न आग्रह गरेको छ। शान्ति सुरक्षा कायम राख्न स्थानीय प्रशासनले सबै पक्षलाई संयमित र जिम्मेवार बन्न समेत आग्रह गरेको छ। देवानगंज गाउँपालिकाको कप्तानगंजमा आइतबार राति युवाहरूबीच भएको झडप नियन्त्रणमा लिन खोज्दा प्रहरीको गोली लागेर 30 वर्षीय ओम प्रकाश मेहताको ज्यान गएको थियो। आज काठमाण्ड उपत्यका सहित 21 जिल्लाका ससाना नदीमा बाढ़ीको जोखिम रहेको छ। आज काठमाण्ड उपत्यका सहित ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, दोलखा, खोटाङ, ओखलडुङ्गा, रामिछाप, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, काभ्रे, पलाञ्चोक, बर्दिया, दार्चुला, बजाङ, बैतडी, डडेलधुरा, डोटी, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाव उल्लेख्य बढ़ने र आकस्मिक बाढ़ीको मध्यम जोखिमको सम्भावना छ। साथै आज देशको हिमाली र पहाड़ी भागमा बदली भई लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभाग तथा बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाड़ी भूभागको एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। साथै आज राति बागमती, गण्डकी, लुम्बिनी प्रदेशका पहाड़ी र तराई भूभागका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा झापामा विद्यालयको आवासीय कोठामा शिक्षिकाको शव भेटियो, श्रीमान सम्पर्कविहीन, आज सुनको भाव तोलामा 4,300 रूपियाँले घट्यो लगायतका खबरहरू बाँकी नै छन् सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
1: प्रवेश परीक्षा 24 गते, सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ,
2: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रष्ट विचार यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज एथिन्जेल। हामीले सुक्खा पहिरोले नारायणगढ़ मोगलिन सड़क अवरूद्ध, यात्रुलाई धैर्य गर्न सड़क डिभिजन कार्यालय भरतपुरको अनुरोध, स्वास्थ्य सेवामा अवरोध नगर्न मन्त्रालयको आग्रह लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। झापाको मेचीनगर नगरपालिका छ काकड़ भित्तामा रहेको अरूणोदय इंग्लिश बोर्डिङ स्कूलको आवासीय भवनमा एक शिक्षिकाको शव भेटिएको छ। सर्लाई लालबन्दी दुईकी 29 वर्षीय कविता कुमारी ढुंगानाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। ढुंगाना श्रीमान 30 वर्षीय रतन गुप्तासँग विद्यालय परिसरभित्र रहेको आवासीय कोठामा बस्दै आउनु भएको थियो। गुप्ता पर्साको वीरगंज 16 निवासी हुनुहुन्छ। दुवैजनाले गएको वैशाखदेखि विद्यालयमा अध्यापन गर्दै आउनु भएको थियो। जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रंजन औवाले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिनुहुन्छ। स्थानीय बासिन्दालाई गुप्तालाई आइतबार बेलुका दुईवटा झोला बोकेर विद्यालयबाट बाहिरिँदै गरेको देखिएको बताएका छन्। त्यस यता उहाँ सम्पर्कमा नरहेको र खोजी भइरहेको प्रहरी नायब उपरीक्षक अवाले बताउनुहुन्छ।

0: नारायण नगरपालिका एघार विन्द वासिनीकी 30 वर्षीय विष्णु कुमारी शाहीको ढुंगाले लागेर ज्यान गएको छ। नौमूले गाउँपालिका टोली माइती घरमा खेतको काम सकेर हिजो बेलुका घर फर्कदै गर्दा भुते खोला नजिक पहिरोले बगाएको ढुंगा खसेर शाही घाइते भएको र उपचारका लागि दैलेख अस्पताल पुर्याउने क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक पुष्पराज रोकायले जानकारी दिनुभयो। शाही कृष्ण प्रावि रायलीमा शिक्षिका हुनुहुन्थ्यो। हिजो बढ़ेको सुन चाँदीको भाव आज घटेको छ। सुनको भाव आज 4,300 रूपियाँले घटेर तोलाको 2,84,200 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुन तोलाको 2,88,500 रूपियाँ थियो। यस्तै आज चाँदी पनि 135 रूपियाँले घटेको छ। चाँदी आज तोलाको 4,310 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदी तोलाको 4,445 रूपियाँ थियो। अब विदेशको खबर। फ्रान्सका विभिन्न ठाउँमा फैलिएको डढेलो मध्येको एक दक्षिण पश्चिमी शहर बोर्डो नजिक पुगेको छ। बोर्डो शहरबाट केवल 15 किलोमिटर जतिको दूरीमा डढेलो आइपुगेपछि बोर्डोका मेयरले आफूहरू सबै सम्भावित अवस्थाका लागि तयार रहेको बताउनु भएको छ। थप ठाउँहरू खाली गराउने आदेश जारी भएमा ठूलो संख्यामा मानिसलाई आश्रय दिन सक्ने गरी तयारी गरिएको मेयर थोमा काजनबले बताएको बीबीसीले जनाएको छ। जिरोन्ड क्षेत्रको डढेलो प्रभावित क्षेत्रको भ्रमण गर्नुभएका फ्रान्सका राष्ट्रपति इमान्युएल म्याक्रोनले देशको पूर्ण रूपमा अभूतपूर्व डढेलोको सामना गरिरहेको बताउनु भएको छ। उहाँले यसलाई दोस्रो विश्वयुद्ध ताकाकै कठिन डढेलोको अवस्था भन्नुभएको छ। अहिलेसम्म फ्रान्समा 2,20,000 मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ। यस्तै स्पेनमा मड्रिडको पश्चिमी क्षेत्रमा नियन्त्रण बाहिर गएको डढेलोका कारण 1,00,000 भन्दा धेरै मानिस विस्थापित भएका छन्। तीव्र उष्ण लहरले डढेलो नियन्त्रणको प्रयासलाई अझ कठिन बनाउने ठानिएको छ। अब खेल खबर। आईसीसी विश्वकप क्रिकेट लीग टू अन्तर्गत नेदरल्याण्डसमा गइराति सम्पन्न खेलमा नेपाल नामिबियासँग 3 रनले पराजित भएको छ। नेपालको यो लगातार तेस्रो हार हो। तर टोली पराजित भए पनि नेपालका दुई खेलाड़ीले व्यक्तिगत उपलब्धि हासिल गरेका छन्। ओपनर आसिफ शेख एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालबाट 2,000 रन पूरा गर्ने दोस्रो खेलाड़ी बनेका छन्। उनले यो खेलमा 45 रन बनाएसँगै 2,000 रन पूरा गरे। यसअघि नेपालका लागि कप्तान रोहित पौडेलले 2,000 रन पूरा गरिसकेका छन्। आसिफले अहिलेसम्म 73 एक दिवसीय अन्तर्राष्ट्रिय खेलमा 1 शतक र 15 अर्धशतक सहित 2,000 रन पूरा गरेका छन्। त्यस्तै तीव्र गतिका बलर करण केसी एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा 100 विकेट लिने नेपालका दोस्रो नेपाली खेलाड़ी बनेका छन्। करणले नामिबियासँगको खेलमा 29 रन खर्चेर 5 विकेट लिँदै 100 विकेट पूरा गरेका हुन्। उनको विकेट संख्या 103 पुगेको छ। नेपालबाट सर्वाधिक विकेट लिने खेलाड़ी बने स्पिनर सन्दीप लामिछाने हुन्। उनको 154 विकेट रहेको छ। उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। सुक्खा पहिरोले नारायणगढ़ मोगलिन सड़क अवरूद्ध खुलाउने काम चल्दै यात्रुलाई धैर्य गर्न सड़क डिभिजन कार्यालय भरतपुरको अनुरोध। स्वास्थ्य सेवामा अवरोध नगर्न मन्त्रालयको आग्रह, दोषीलाई कार्यवाही गर्ने प्रतिबद्धता। सुनसरी देवानगंजको अवस्था सामान्य बन्दै राजमार्गको कर्फ्यू हट्यो, 5 ठाउँमा कायमै। फ्रान्सको डढेलो बोर्डो शहर नजिक सबै सम्भावित अवस्थाका लागि तयार रहेका मेयरको भनाई र नामिबियासँगको खेलबाट नेपालका करण केसीले 100 विकेट तथा आसिफले 2,000 रन पूरा गरे। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउने नै छौं। उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।
1: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
2: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
1: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
2: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
1: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
2: 6 महिनापछि आमाको दूध सँगै थप आहार पनि खुवाऊ।
1: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
2: थप आहार सँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
1: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
3: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
4: लामखुट्टेको टोकाइबाट बस्नु नै डेंगु रोगको बस्ने सर्वोत्तम उपाय हो। डेंगुबाट बस्न के गर्ने त? पुरा शरीर ढाकिने गरी कपडा लगाउने, सुतेको समयमा लामखुट्टेको टोकाइबाट बस्न अनिवार्य झुलको प्रयोग गर्ने, घर वरपर वा खेतबारीमा काम गर्दा लामखुट्टेको टोकाइबाट बस्ने, झ्याल र ढोकामा जाली लगाई बन्द राख्ने, लामखुट्टी उत्पन्न हुन नदिन घर वरपर सफा राख्नुको साथै पानी जम्न नदिने, अचानक ज्वरो आए टाउको धेरै दुखेमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्था वा अस्पतालमा जचाउन जाने। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
2: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
1: के रे, नानी त भर्खर 17 की लागि होइन र?
2: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
1: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
2: ए हो र?
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौं।
5: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बीचैमा नछोडी मात्रा अनुसार औषधि पूरै सेवन गरौं।
4: पछिका लागि भनेर औषधि बचाएर नराखौं।
5: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौं।
4: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिऊं।
5: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले नगरौं।
4: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौं।
6: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र

0: Takati OPC Cement, Deshko Cement.
1: यसो बिहे पार्टीमा हेर्यो सबैका बुढी झपक्क गहनामा सजिएर आउने. मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको. कहाँ बनाइदिने होला?
2: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि. गहनामा खास सधैँको विश्वास.
1: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह,
3: तिलोत्तमा 5 मडगिराम रूपन्देही.
2: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ. ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है.
4: सम्पर्क नम्बर 071560090, मोबाइल नम्बर 98472812882 र 98470240870.
5: सीसीटी कलेजको नयाँ भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना. विगत 26 वर्षदेखि आईटी र व्यवस्थापन शिक्षामा अब्बल साबित हुँदै आएको यस क्षेत्रको पहिलो आईटी कलेजमा बीसीए, बीसीएस, आईटी, बीबीएमा सीमित सिटहरूको लागि नयाँ भर्ना खुल्यो. हाम्रा कार्यक्रमहरू बीबीए, बीसीए, बीसीएस, आईटी, बी फार्मेसी, बीएससी, एमएलटी, बीएससी नर्सिङ, बीपीएच, बीएनएच, एम फार्मा. विस्तृत जानकारीको लागि क्रिम्सन कलेज अफ टेक्नोलोजी, सीसीटी कलेज, बुटवल 11, देवीनगर. फोन 071410380, 071410479. मोबाइल 9857085188, 9857020752. www.cct.edu.np बाट पनि इन्ट्रान्स फारम भर्न सकिनेछ.
6: ए बुढा, हेर्नुहोस् त, आज पनि रिसेदाई रिता भाउजूलाई रोक्सी खाएर पिटेछन्.
7: ए झन् त झन् त
8: होइन, के भयो बाबु? ल ल नाच्यो बाबु, हामी आइपुग्यौ त. केही समय सुधार केन्द्रमा राखौ न, त्यसका लागि म आफै पहल गर्छु.
9: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ. सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो. मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि सिविन नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश.
10: साउजी क्युआर भयो है?
11: ए, बोक्नुस् त, मेसेज आएको छैन.
12: घरी एसएमएस आएन.

0: अब फोन पॉइंट सँग सधैँ रिवार्डेड
1: हो घर पनि कति राम्रो बनेछ छिटिक्कै भएछ
2: अब काठको रेलिङहरू राख्नुपर्ने छ कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर
3: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा मैले अस्तु नै देखि भनिन्छु नि हजुरलाई
1: ल बाह्र हात नागेर भित्तामा रोकिने भन्थे त्यस्तै चाल नगर्नु न ल यो सुन्नुहोस्
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो वेलकम टु ग्लोबल इन्टेरियर जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ
5: हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट ट्रिटमेन्ट प्लान्ट सीएनसी मशिन प्यानल स अटो एज ब्यान्डिङ कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा
4: ड्युरेबल स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिशिङ जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्
1: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि हजुर बेड दराज ड्रेसिङ टेबल डाइनिङ सेट किचन पार्केटिङ काठको रेलिङ सोफा पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस् प्रोप्राइटर लिल कार्की फोन 98570-72397 र 98475-42914 ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ गोरकट्टा

0: दिलोत्तमाको बढिराममा सुविधा सम्पन्न हाइटेक ल्याब, सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने। एफडिएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोगसहित परीक्षणको व्यवस्था, दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था, होल बडी चेकअप, थाइराइड, किडनी, कोलेजो, बाथ, डेंगू, युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने, घरमै गई निशुल्क रगत संकलनको व्यवस्था, गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब, तिलोत्तमा 5 मणिग्राम चौकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको। थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018।
1: अब नसा तथा मनोरोगको सफल उपचार लालीगुराँस फार्मेसीमा।
2: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साँझ उपचार र परामर्श गरिन्छ।
3: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुकढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोकिए जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागेमा उदास भइरहने, जिउमा फूर्ति नहुने, बढी रिसाउने, झिझो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागू पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्याउने, पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लालीगुराँस फार्मेसी
1: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि।
3: मोबाइल 98-026-3111 र
1: 98-026-21-354।
4: नारी पुरुष बराबरी, पाइला हाराहारी, समान कामको समान ज्याला नहोस् घटी बढी, काम सानो ठूलो हुन्न, कामलाई सम्मान गरौ, लिंग जात वर्ग होइन श्रमलाई इज्जत गरौ, महिलाको श्रमलाई सक्दो हौसला बढाउ, महिला भएकै कारण ज्यालामा भेदभाव नगरौ। सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
5: ए दिल कुमारी, आज त काम गर्ने जाँगरै छैन।
6: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
7: ओ दिल कुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
6: ठेकदार साहब, हामी काम गरेका छौ, उत्ति नै मेहनत गरेका छौ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
8: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ? लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
4: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
9: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस क्षेत्रकै गरिमामय शैक्षिक प्रतिष्ठान न्यू लाइट कलेजमा 4 वर्षे बीबीएस र बीएड मा भर्ना खुल्यो।
10: दक्ष अनुभवी योग्य प्राध्यापकबाट अध्यापन हुने शान्त रमणीय वातावरणमा यातायात पुस्तकालयको समुचित व्यवस्था सहित न्यू लाइट कलेज तिलोत्तमा 1 शङ्करनगरमा बीबीएस र बीएड को प्रथम वर्षमा भर्ना खुल्यो।
9: सर्वोत्कृष्ट विद्यार्थीलाई 100% छुट तथा छात्रालाई भर्नामा 50% छुट।
10: सिट सीमित छ, छिटो सम्पर्क गर्नुहोला।
9: सम्पर्क न्यू लाइट कलेज तिलोत्तमा 1 शङ्करनगर रूपन्देही। फोन 071-414-268, मोबाइल 98-570-34-520।
11: रेडियो लुम्बिनी 96.8 मेगाहर्ज।

0: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी।
1: हाम्रा सेवाहरू
0: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
1: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
0: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि दिटो मूल्याङ्कन गर्ने,
1: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने
0: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी। रेडियो लुम्बिनीको भवन मणिग्राम रूपन्देही
2: शाखा कार्यालय तिलोतमा नगरपालिकाको अगाडि।
3: सम्पर्क 98 5 70 24 344, 98 5 70 35 227 र 98 5 70 73 220।
4: बुटोल भएर हावाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्रणाली।
5: हाम्रा सेवाहरू
4: जनरल फिजिसियन,
5: स्त्री तथा प्रसुति,
4: बाल रोग,
5: छाला तथा यौन रोग,
4: हार जोड्ने नसा तथा बाथ रोग,
5: टाउको तथा मनोरोग,
4: नाक कान घाँटी,
5: जनरल सर्जरी,
4: भिडियो एक्सरे,
5: डिजिटल एक्सरे,
4: ईसीजी,
5: डेन्टल तथा प्याथोलोजी,
4: फिजियोथेरापी
5: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्।
6: किशोर किशोरी, युवाहरू र 15 देखि 49 वर्ष को महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन, लामो समयको साधनमा कपर्टी र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ।
7: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
8: नीता पोलिक्लिनिक प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही,
9: रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि। फोन नम्बर 071-562-832, मोबाइल
10: 98-570-21-835।
11: नमस्ते है नमस्ते, होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी त
12: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी स्यासु सालको मेसो खोज्दै छौ क्या?
11: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
13: लौ, ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो, के गर्नुपर्छ भन्दिउँ त नानी?
11: ल यो सुन्नु त, रेडियोमा फुकेको फुके हुन्छ त।
14: माछा मासु अन्डा मिठो सबैभन्दा, माछा मासु अन्डा मिठो सबैभन्दा,
15: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
16: सबै मिलाइ खुवाऊ।
15: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
17: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पोसिलो खाना खुवाऊ।
18: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खानेकुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि? आईजीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।
19: हेलो
1: हेलो बहिनी, सन्चै छौ?
19: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
1: एकदम ठिक छ बहिनी, तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है, ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
19: अनि हुलाकमा पो जानु?
1: हो नि, हुलाकमा जाऊ न।
19: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
1: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
19: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
1: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन, कुरा बुझ्यौ?
19: ए, सहरमा मात्र होला नि?
1: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
19: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
7: नमस्कार सेन्सेबीका दिदी।
10: नमस्कार नमस्कार, दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
4: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
10: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
7: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ, यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
16: हो त
20: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
16: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ।
21: नेपाल सरकार विज्ञापन बोर्ड।
22: खै जन्म दर्ता दिनुहोस् त।
23: जन्म दर्ता गरेको छैन नि म्याडम।
22: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
23: हो र, मलाई त थाहा नै थिएन म्याडम।
22: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
23: ए पहिला कसैले भनेनन्?
24: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
21: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
16: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
21: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
16: नेपाल सरकार विज्ञापन बोर्ड।
21: अब सुन्नुहोस् पूरा समाचार।
16: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
21: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
16: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
21: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
16: चिल्लो पदार्थ माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
21: मद्यपान र धूम्रपान सेवन नगरौं,
16: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
21: नेपाल सरकार विज्ञापन बोर्ड। एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
24: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
21: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
24: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
21: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
24: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
21: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
24: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
16: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
21: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
16: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
21: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
16: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
21: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
16: सचेत बनाऊ।
21: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
16: नेपाल सरकार विज्ञापन बोर्ड।

0: सामाजिक सञ्जाल लगायत अनलाइनमा हुने मिथ्या समाचार दुष्प्रचार र घृणा जन्य अभिव्यक्ति कानूनी रूपमा दण्डनीय छ। अनलाइन हिंसा नगरौ र नसहौ।
1: सिकल सेल रोगको एक जानकारी।
2: सिकल सेल रोग भनेको एक प्रकारको वंशाणुगत रोग हो। यो रोग बुवामाबाट बच्चामा सर्ने गर्दछ। यो रोग जिनमा हुने खराबीले गर्दा हुन्छ, जसले गर्दा रातो रक्तकोषहरू गोलो आकार हुनुको साटो हसिया आकारको हुन्छ। सामान्यतया यो रोग नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू जातिहरूमा बढी देखिने गरेको पाइन्छ। सिकलसेल रोगीको शरीरमा हसिया आकारको रक्तकोष हुने भएकोले रगत सजिलोसँग बग्न सक्दैन। यसरी रगत बग्न नसक्दा शरीरका भित्री अंगहरूमा अक्सिजनको मात्रा कम भई ती अंगहरूमा खराबी हुन्छ र ती अंगको भागमा कडा खालको दुखाइ हुन्छ। सामान्यतया रातो रक्तकोषहरूको आयु 120 दिनसम्म हुन्छ, तर सिकलसेल भएका रक्तकोषहरूको आयु 10-20 दिनसम्म हुने हुँदा बिरामीलाई रक्त अल्पता हुन्छ। यदि आमा र बुवा दुवैमा यो रोग जिनमा भएमा वा दुई मध्ये एकजनामा भएमा पनि यो रोग बच्चामा सर्न सक्छ र नसर्न पनि सक्छ। तर सर्ने र नसर्ने जोखिमको बारेमा जेनेटिक परामर्श लिनुपर्ने हुन्छ। यस रोगको जिन भएका व्यक्तिहरूमा लक्षणहरू देखा पर्छ भन्ने छैन र उनीहरूले सामान्य जीवन बिताउन सक्छन्।
1: सिकल सेल रोगका लक्षणहरू:
3: छिटो छिटो थकाइ लाग्ने, सास फेर्न गाह्रो हुने, छाती दुख्ने,
2: छाती पेट हात खुट्टा धारमा अचानक र कडा खालको दुखाइ हुने,
3: जन्डिस हुने,
2: आँखाका समस्याहरू देखा पर्ने,
3: संक्रमणहरू भइरहने,
2: पक्षीघात समेत हुने,
3: ज्वरो आउने, वाक वाक लाग्ने, बान्ता हुने, खोकी लाग्ने।
2: माथिका कुनै पनि लक्षण देखिएमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा गई चेक जाँच गराउनुहोस्। सिकलसेल रोगको उपचार:
3: यस रोगको मुख्य उपचार भनेको नै तालिम प्राप्त स्वास्थ्य कर्मीबाट दुखाईको तत्काल समाधान र लक्षणको आधारमा उपचार गर्नु नै हो। प्रादेशिक अस्पताल बुटोल र भीम अस्पताल भैरहवामा गरिन्छ।
2: सिकलसेल रोगका जटिलताहरूबाट बच्ने उपायहरू:
3: कुनै पनि रोगको संक्रमण विरुद्ध खोपहरू लगाउनु पर्छ,
2: आँखाको नियमित परीक्षण गर्नुपर्छ,
3: रक्त अल्पताको उपचार गराउनु पर्छ,
2: स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधिहरू नियमित रूपमा सेवन गर्नु गराउनु पर्छ,
3: पानी प्रशस्त मात्रामा पिउनु पर्छ,
2: धेरै तनाव लिनु हुँदैन,
3: मदिरापान धुम्रापान र सुर्तीजन्य पदार्थको सेवन गर्नु हुँदैन।
2: सिकलसेल रोगको रोकथाम:
3: सिकलसेल रोगको अवस्था बारे थाहा पाउन रक्त परीक्षण गराउने,
2: रगत परीक्षण गर्दा जोखिम देखिएमा जेनेटिक परामर्श लिने,
3: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा नाता पर्ने सबैले जाँच गराउने,
2: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा तुरन्त स्वास्थ्य उपचार गराउने।
3: अनुरोध: तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मडिग्राम रूपन्देही।
4: मैं खडेरी ढूर बनकर भुर्र उठू तब तू मोरलाक पानी बनकर बरसत। एक गति के मिलन के बाद वो एक काम के प्रकाश तुहिन बाप बना कर उड़ा कर फिर से मैं इनसे दूर ले जा। ये प्रकृति के नियम, हमा मिलन असंभव कारण तू बद्री मैं धरती। हाँ वो एक दूसर से दूर रख पे करण कब्बुनी और मैया के एक उदाहरण हो दिल के पता। वो एक अटूट मैया के अंश हो दिल के पता।

0: स्वास्थ्यमा बटुवल।
1: बाल बालिकादेखि वृद्धसम्मका स्वास्थ्यका कुरा,
0: असल अभ्यासदेखि नीतिका कुरा,
1: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाफ।
0: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 MHz
2: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
1: कार्यक्रम स्वास्थ्यमा बुटवल।
3: सिकल सेल रोगको एक जानकारी।
4: सिकल सेल रोग भनेको एक प्रकारको वंशाणुगत रोग हो। यो रोग बुवामाबाट बच्चामा सर्ने गर्दछ। यो रोग जिनमा हुने खराबीले गर्दा हुन्छ, जसले गर्दा रातो रक्तकोषहरू गोलो आकार हुनुको साटो हसिया आकारको हुन्छ। सामान्यतया यो रोग नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू जातिहरूमा बढी देखिने गरेको पाइन्छ। सिकलसेल रोगीको शरीरमा हसिया आकारको रक्तकोष हुने भएकोले रगत सजिलोसँग बग्न सक्दैन। यसरी रगत बग्न नसक्दा शरीरका भित्री अंगहरूमा अक्सिजनको मात्रा कम भई ती अंगहरूमा खराबी हुन्छ र ती अंगको भागमा कडा खालको दुखाइ हुन्छ। सामान्यतया रातो रक्तकोषहरूको आयु 120 दिनसम्म हुन्छ, तर सिकलसेल भएका रक्तकोषहरूको आयु 10 देखि 20 दिनसम्म हुने हुँदा बिरामीलाई रक्त अल्पता हुन्छ। यदि आमा र बुवा दुवैमा यो रोग जिनमा भएमा वा दुई मध्ये एकजनामा भएमा पनि यो रोग बच्चामा सर्न सक्छ र नसर्न पनि सक्छ। तर सर्ने र नसर्ने जोखिमको बारेमा जेनेटिक परामर्श लिनुपर्ने हुन्छ। यस रोगको जिन भएका व्यक्तिहरूमा लक्षणहरू देखा पर्छ भन्ने छैन र उनीहरूले सामान्य जीवन बिताउन सक्छन्।
3: सिकल सेल रोगका लक्षणहरू:
5: छिटो छिटो थकाइ लाग्ने, सास फेर्न गाह्रो हुने, छाती दुख्ने,
4: छाती पेट हात खुट्टा ढाडमा अचानक र कडा खालको दुखाइ हुने,
5: जन्डिस हुने,
4: आँखाका समस्याहरू देखा पर्ने,
5: संक्रमणहरू भइरहने,
4: पक्षीघात समेत हुने,
5: ज्वरो आउने, वाक वाक लाग्ने, बान्ता हुने, खोकी लाग्ने।
4: माथिका कुनै पनि लक्षण देखिएमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा गई चेक जाँच गराउनुहोस्। सिकलसेल रोगको उपचार:
5: यस रोगको मुख्य उपचार भनेको नै तालिम प्राप्त स्वास्थ्य कर्मीबाट दुखाईको तत्काल समाधान र लक्षणको आधारमा उपचार गर्नु नै हो। प्रादेशिक अस्पताल बुटवल र भीम अस्पताल भैरहवामा गरिन्छ।
4: सिकलसेल रोगका जटिलताहरूबाट बच्ने उपायहरू:
5: कुनै पनि रोगको संक्रमण विरुद्ध खोपहरू लगाउनु पर्छ,
4: आँखाको नियमित परीक्षण गर्नुपर्छ,
5: रक्त अल्पताको उपचार गराउनु पर्छ,
4: स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधिहरू नियमित रूपमा सेवन गर्नु गराउनु पर्छ,
5: पानी प्रशस्त मात्रामा पिउनु पर्छ,
4: धेरै तनाव लिनु हुँदैन,
5: मदिरापान धुम्रापान र सुर्तीजन्य पदार्थको सेवन गर्नु हुँदैन।
4: सिकलसेल रोगको रोकथाम:
5: सिकलसेल रोगको अवस्था बारे थाहा पाउन रक्त परीक्षण गराउने,
4: रगत परीक्षण गर्दा जोखिम देखिएमा जेनेटिक परामर्श लिने,
5: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा नाता पर्ने सबैले जाँच गराउने,
4: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा तुरन्त स्वास्थ्य उपचार गराउने।
5: अनुरोध: तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
1: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश:
6: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
1: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
6: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
1: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
6: 6 महिनापछि आमाको दूध सँगै थप आहार पनि खुवाऊ।
1: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
6: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
1: प्रत्येक 6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
7: अनुरोधक तिलोत्तमा नगरपालिका।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: दिलकुमारी आज त काम गर्ने जाँगरै छैन।
2: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
3: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
2: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
4: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौ,
5: लैङ्गिक हिंसा अन्त्य गरौ, हिंसा नगरौ र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौ। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
6: आग लागि हुन नदिन सधैँ चनाखो बनाऊ। खाना पकाइसकेपछि आगो, ग्यास चुलो, स्टोभ वा हिटर निभाऊ। सिलिन्डरको रेगुलेटर, पाइप वा चुलोबाट ग्यास लिक भए नभएको यकिन गरौ। ग्यासको गन्ध आए बेवास्ता नगरौ। सलाई लाइटर बाल बालिकाले भेट्याउने ठाउँमा नराखौ। दाउरा बालेर खाना पकाइसकेपछि पानी छ्यापेर आगो निभाऊ। चुरोट, तमाखु, चिलिम, सुल्पा नखाऊ। खाएमा आगो राम्ररी निभाऊ। बिजुलीका तार, प्लग, स्विच वा वायरिङ ठिक अवस्थामा भए नभएको जाँच गरौ। घर बस्ती नजिकै पोखरी, ट्याङ्की वा अन्य कुनै तरिकाले पानीको जोहो गरिराखौ। आग लागिजन्य विपदबाट बस्न चनाखो बनाऊ। हावाहुरीबाट हुने क्षति कम गर्न पूर्व तयारी एवं सतर्कता अपनाऊ। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, दिउखुरी, नेपाल।
7: डेंगू से बचे की खंती मच्छर के काटे से बचा भी सर्वोत्तम उपाय हुए। पूरा शरीर ढके वाला कपड़ा पहना जाए। सूते के समय मच्छर से बचे खंती मच्छरदानी के प्रयोग करा जाए। घर के आसपास और खेत बाड़ी में काम करे के समय मच्छर के काटे से बचा जाए। झाल और दरवाजा में जाली लगाई के बंद करा जाए। मच्छर उत्पन्न न हुए देख लिए घर के आसपास सफा रखा जाए और पानी जमे के ना देवा जाए। अचानक बुखार और ज्यादा सरदर्द भय में तुरंत नजीक के स्वास्थ्य संस्था या अस्पताल में जचावा जाए।
8: अनुरोध आग लुम्बिनी प्रदेश सरकार, गृह मंत्रालय, राप्ती उपत्यका, देवखुरी, नेपाल।
2: कति धेरै भिड हो, मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो। ल, मलाई कसले छुँदैछ यताउता, आँखा भनी देख्दिन, कसलाई आरोप लगाउनु र? अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ? लौ न, सहयोग गर्नुहोस्।
9: ओए बहिनीलाई के गरेको हो? त मान्छे नै रहेनछस्।
10: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिउ। अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौं।
11: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
4: होइन काका, बहिनीको बिहे गर्ने बेला भएन र? बिहेको केही सुरसारै छैन त।
12: होइन, के भन्छे हो, यस्ता अपाङ्गता भएकालाई पनि कसले बिहे गर्छ र? बरु 50-60 वर्षको, घरबार बिग्रेको, त्यस्ताले लगे त हुने हो, नत्र यस्ता अपाङ्गता भएकालाई कसले बिहे गर्छ र?
4: के भनेको काका तपाईँ, हाम्रो जस्तै बिहे गर्ने, बच्चा जन्माउने अधिकार बहिनीको पनि छ। बहिनी अपाङ्गता भएको व्यक्ति भए पनि उनी आफैमा सक्षम छिन्। बिहे गर्न चाहे उनले आफूलाई मन परेको व्यक्ति रोजेर बिहे गर्न सक्छिन्। अरूको जस्तै अपाङ्गता भएका महिलाहरूको पनि प्रजनन स्वास्थ्य अधिकार छ। इच्छाएको व्यक्तिसँग बिहे गर्ने, सन्तान जन्माउन पाउने हक अपाङ्गता भएका महिलाहरूको पनि छ। त्यसैले अपाङ्गता भएका महिलालाई प्रजनन स्वास्थ्य अधिकारबाट वञ्चित नगरौं, कानूनको सम्मान गरौं। डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
13: यसो बिहे पार्टीमा हेर्यो, सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको, कहाँ बनाइदिने होला?
2: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास सधैँको विश्वास।
13: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह,
14: तिलोत्तमा 5, मडिग्राम, रूपन्देही।
2: हजुर, हामी कहाँ आधुनिक तथा

0: पुराना डिजाइन का सुन चाँदी का रेडीमेड गहना पाइनु का साथे अर्डर अनुसार बिना रसायन का गहना निर्माण गरिन्छ। ए सुन्नुस् त, पुराना गहना सँगै नयाँ गहना साट्नु का साथे खरिद बिक्री पनि गरिन्छ है।
1: सम्पर्क नम्बर 071560090, मोबाइल नम्बर 9842128 र 9847024870।
2: हाय दैव, फेरि मदुरा खाएर आएछन्। सबै पैसा जति रक्सीमै सके। अब त घरमा चामल किन्ने पैसा पनि छैन। ए कोही छ, आउनुहोस् न, बचाइदिनुहोस्।
3: आमा बाबालाई उठाउनुहोस्, उहाँलाई सास फेर्न पनि गाह्रो भइरहेको छ।
4: धेरै नै ढिला हुन्थ्यो सायद। अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो, तर समयमै ल्याउनु भयो। उपचार हुन्छ र ठिक पनि हुन्छ, नातिनुहोला। हेर्नुहोस् त दाई, एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य, परिवारको खुसी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि। अब पनि तपाईँ नबदलिने हो भने परिवारले झन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई।
2: आज हामीले एउटा ठूलो पाठ सिक्यौं, मदिराले सुख होइन दुःख मात्रै ल्याउँछ।
5: परिवारको मुस्कान बचाऊ, मदिराबाट टाढा रहौ।
6: मदिरा त्यागौ, परिवार बचाऊ, स्वस्थ समाज निर्माणमा सबै मिलेर अघि बढौ।
7: मदिरा सेवनले आफू मात्र नभएर परिवार र समाजलाई पुर्याउने हानिको बारेमा हामी सबै सचेत हौ। जनचेतनाका लागि शिविर नेपाल र रेडियो लुम्बिनी तथा तिरोत्तमा टेलिभिजनको जनहितमा जारी सन्देश।
8: ए बुढा हेर्नुहोस् त, आज पनि रिखे दाईले रिता भाउजूलाई रोक्सी खाएर पिटेछन्।
9: ए जान्त जान्त
4: होइन, के भयो बाबु?
10: अंकल, अंकल, बाबाले मम्मीलाई पिट्नु भयो।
4: ल ल नात्यो बाबु, हामी आइपुग्यौ त। केही समय सुधार केन्द्रमा राखौ न, त्यसका लागि म आफै पहल गर्छु।
7: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ। सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो। मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि शिविर नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश।
11: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
12: होइन, के खुसीको खबर हो दाजु?
11: अरे भाइ, लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि।
12: हो र?
11: हो त, वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक, लोभिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक, भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार, कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार, जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र शनिबार, लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल, फोन नम्बर 071-537-823।
12: साउजी क्यूआर भयो है?
13: ए बगनुस् त, मेसेज आएको छैन।
14: घरी एसएमएस आएन।

0: डिस्काउन्ट पोइन्ट सँग सधैँ रिवार्डेड।
1: हो, घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
2: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
3: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्ति नै देखि भनिन्छु नि हजुरलाई।
1: ल, बारात नागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन, अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिशिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
1: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।

0: गुप्ता नर्सरी तिलोत्तमाचार ड्राइभर टोल रूपन्देहीको किसान वर्ग तथा ग्राहक वर्गहरूमा अनुरोध,
1: समयको माग र चाहना अनुसार आफ्नो घर आँगन, अफिस, स्कुल, संघ संस्थाका गार्डन सजाउन कसलाई मन लाग्दैन र
2: तर त्यसका लागि चाहिने थरी थरीका फूलहरू र डेकोरेसन बिरुवाहरू त चाहियो नि। धन्दा नमान्नुहोस्, तपाईँको घर आँगन गार्डनको आउटडोर इन्डोर डेकोरेसनका लागि प्राविधिक सरसल्लाह, फूल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले। जहाँ तपाईँले खोजे जस्तै र रोजे जस्तै फूलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ।
3: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौ।
0: गुप्ता नर्सरी तिलोत्तमाचार ड्राइभर टोल रूपन्देही,
2: फोन नम्बर 071560205। सार्वजनिक जग्गामा वृक्षारोपणका लागि आवश्यक बिरुवाहरू चाहिएमा केही छुटको व्यवस्था पनि छ।
4: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं। एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवन यापनमा सुधार ल्याउन जवाफदेही बनौ।
5: नेपाल सरकारसँगको सहकार्य यूएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल।
6: सधैँ हतारै हतार, ए बुढा आज छुट्टी छ, एउटा राम्रो साडी मलाई पनि चाहिएको छ, छोरालाई स्कुलको ड्रेस, छोरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला, आज बुटोल जाऊ न।
7: ए किन नि बुटोल, यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि।
6: हो, हामी कहाँ स्वदेशी तथा विदेशी साडी, फेन्सी सामान, स्कुल ब्याग, कपास र फाइबरका सिरक, डोसना, सिरानीका साथै म्याट्रेस, पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
7: स्कुल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
6: प्रोप्राइटर प्रताप भण्डारी, मोबाइल 98570042471, फोन 071562769। जय दुर्गा युनिफर्म कर्नर तिलोत्तमा नगरपालिका पाँच मणिग्राम रूपन्देही।
8: ए दिल कुमारी, आज त काम गर्ने जाँगरै छैन।
9: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
10: ओ दिल कुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
9: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
11: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ? लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
12: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
13: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्यौ? हँ, 3 दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
6: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ?
14: के को छलफल हो दाई भाउजू, दुवैजना थकित पनि देखिनुहुन्छ।
6: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कुल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
14: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एक करोड काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
13: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ, घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
15: एक अर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
16: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस क्षेत्रकै गरिमामय शैक्षिक प्रतिष्ठान न्यू लाइट कलेजमा 4 वर्षे बीबीएस र बीएडमा भर्ना खुल्यो।
17: दक्ष अनुभवी योग्य प्राध्यापकबाट अध्यापन हुने शान्त रमणीय वातावरणमा यातायात पुस्तकालयको समुचित व्यवस्था सहित न्यू लाइट कलेज तिलोत्तमा 1 शङ्करनगरमा बीबीएस र बीएडको प्रथम वर्षमा भर्ना खुल्यो।
16: सर्वोत्कृष्ट विद्यार्थीलाई 100% छुट तथा छात्रालाई भर्नामा 50% छुट।
17: सिट सीमित छ, छिटो सम्पर्क गर्नुहोला।
16: सम्पर्क न्यू लाइट कलेज तिलोत्तमा 1 शङ्करनगर रूपन्देही, फोन 071414268, मोबाइल 98570034520।
11: बुटोल भैरहवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्राली
18: हाम्रा सेवाहरू
11: जनरल फिजिसियन
18: स्त्री तथा प्रसुति
11: बाल रोग
18: छाला तथा यौन रोग
11: हार जोड्ने नसा तथा बाथ रोग
18: टाउको तथा मनोरोग
11: नाक कान घाँटी
18: जनरल सर्जरी
11: भिडियो एक्सरे
18: डिजिटल एक्सरे
11: ईसीजी
18: डेन्टल तथा प्याथोलोजी
11: फिजियोथेरापी
18: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्
19: किशोर किशोरी युवाहरू र 15-49 वर्ष सम्मको महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन लामो समयको साधनमा कपर्टी र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ
20: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
21: नीता पोलिक्लिनिक प्राली तिलोत्तमा 5 मडिग्राम रूपन्देही
22: रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि फोन नम्बर 071-562-832 मोबाइल
23: 98-570-21-835
24: नमस्ते है नमस्ते होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी त
25: के हुनु नर्स नानी जेठी बुहारी दुई जुकी बाकी स्यासु सालको मेसो खोज्दै छौ क्या
24: आहा यो हो नि तरिका सासु ससुराको हो त पेटमा बच्चा बसेदेखि दुई वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ
26: लौ ढुङ्गो खोज्दा देउतै मिले झैं भयो के गर्नुपर्छ भन्दिउँ त नानी
24: ल यो सुन्नु त रेडियोमा फुकेको फुके हुन्छ त
27: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
28: सबै मिलाइ खुवाऊ
27: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ बच्चा चलाक निरोगी बनाऊ हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए तपाईँले नि
29: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाऊ
30: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है खास गरी हात सफा राख्ने खाने कुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ बुझ्नुभयो नि
31: आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्युट्रिसन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश
32: स्नातक तह भर्ना सम्बन्धी राममणी बहुमुखी क्याम्पसको सूचना रूपन्देहीको मणिग्राम स्थित राममणी बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि अंग्रेजी र नेपाली माध्यममा भर्ना खुल्यो कार्यक्रमहरू बीबीएस बीएड र बीए भर्ना कार्यक्रम चलिरहेको छ कक्षा सञ्चालन साउन अन्तिम सातादेखि जेहेन्दार विद्यार्थीलाई नतिजाको आधारमा छात्रवृत्ति र आर्थिक अवस्था कमजोर भएकालाई छात्रवृत्तिमा थप सहुलियत दिएर पढ्न पाउने व्यवस्था गर्दै अभिभावकीय भूमिका निर्वाह गरेको क्याम्पस सम्पर्क राममणी बहुमुखी क्याम्पस तिलोत्तमा 5 मणिग्राम रूपन्देही फोन 071-560-226 बीबीएस भर्नाको लागि 98-570-42-624 बीए र बीएड को लागि 98-471-29-657
33: सिकल सेल रोगको एक जानकारी
34: सिकल सेल रोग भनेको एक प्रकारको वंशाणुगत रोग हो यो रोग बुवामाबाट बच्चामा सर्ने गर्दछ यो रोग जिनमा हुने खराबीले गर्दा हुन्छ जसले गर्दा रातो रक्तकोषहरू गोलो आकार हुनुको साटो हसिया आकारको हुन्छ सामान्यतया यो रोग नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू जातिहरूमा बढी देखिने गरेको पाइन्छ सिकलसेल रोगीको शरीरमा हसिया आकारको रक्तकोष हुने भएकोले रगत सजिलोसँग बग्न सक्दैन यसरी रगत बग्न नसक्दा शरीरका भित्री अङ्गहरूमा अक्सिजनको मात्रा कम भई ती अङ्गहरूमा खराबी हुन्छ र ती अङ्गको भागमा कडा खालको दुखाइ हुन्छ सामान्यतया रातो रक्तकोषहरूको आयु 120 दिनसम्म हुन्छ तर सिकलसेल भएका रक्तकोषहरूको आयु 10-20 दिनसम्म हुने हुँदा बिरामीलाई रक्त अल्पता हुन्छ यदि आमा र बुवा दुवैमा यो रोग जिनमा भएमा वा दुई मध्ये एकजनामा भएमा पनि यो रोग बच्चामा सर्न सक्छ र नसर्न पनि सक्छ तर सर्ने र नसर्ने जोखिमको बारेमा जेनेटिक परामर्श लिनुपर्ने हुन्छ यस रोगको जिन भएका व्यक्तिहरूमा लक्षणहरू देखा पर्छ भन्ने छैन र उनीहरूले सामान्य जीवन बिताउन सक्छन्।
0: सिकल सेल रोगका लक्षणहरू:
1: छिटो छिटो थकाइ लाग्ने, सास फेर्न गाह्रो हुने, छाती दुख्ने,
34: छाती पेट हात खुट्टा धारमा अचानक र कडा खालको दुखाई हुने,
1: जन्डिस हुने,
34: आँखाका समस्याहरू देखा पर्ने,
1: संक्रमणहरू भइरहने,
34: पक्षघात समेत हुने,
1: ज्वरो आउने, वाक वाक लाग्ने, बान्ता हुने, खोकी लाग्ने।
34: माथिका कुनै पनि लक्षण देखिएमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा गई चेक जाँच गराउनुहोस्। सिकल सेल रोगको उपचार:
1: यस रोगको मुख्य उपचार भनेको नै तालिम प्राप्त स्वास्थ्य कर्मीबाट दुखाईको तत्काल समाधान र लक्षणको आधारमा उपचार गर्नु नै हो। प्रादेशिक अस्पताल बुटोल र भीम अस्पताल भैरहवामा गरिन्छ।
34: सिकल सेल रोगका जटिलताहरूबाट बच्ने उपायहरू:
1: कुनै पनि रोगको संक्रमण विरुद्ध खोपहरू लगाउनु पर्छ,
34: आँखाको नियमित परीक्षण गर्नुपर्छ,
1: रक्त अल्पताको उपचार गराउनु पर्छ,
34: स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधिहरू नियमित रूपमा सेवन गर्नु गराउनु पर्छ,
1: पानी प्रशस्त मात्रामा पिउनु पर्छ,
34: धेरै तनाव लिनु हुँदैन,
1: मदिरापान धुम्रापान र सुर्तीजन्य पदार्थको सेवन गर्नु हुँदैन।
34: सिकल सेल रोगको रोकथाम:
1: सिकल सेल रोगको अवस्था बारे थाहा पाउन रक्त परीक्षण गराउने,
34: रगत परीक्षण गर्दा जोखिम देखिएमा जेनेटिक परामर्श लिने,
1: रगत परीक्षण गराउँदा सिकल सेल रोग देखिएमा नाता पर्ने सबैले जाँच गराउने,
34: रगत परीक्षण गराउँदा सिकल सेल रोग देखिएमा तुरन्त स्वास्थ्य उपचार गराउने।
1: अनुरोधक: तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
2: स्वास्थ्यमा बुटवल,
34: बाल बालिकादेखि वृद्ध सम्मका स्वास्थ्यका कुरा,
2: असल अभ्यासदेखि नीतिका कुरा,
34: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाब।
2: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 मेगाहर्जबाट
34: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
2: कार्यक्रम स्वास्थ्यमा बुटवल।
3: Bito Sanjit

0: सिकल सेल रोग को एक जानकारी।
1: सिकल सेल रोग भनेको एक प्रकार को वंशाणुगत रोग हो। यो रोग बुवामाबाट बच्चामा सर्ने गर्दछ। यो रोग जिनमा हुने खराबीले गर्दा हुन्छ, जसले गर्दा रातो रक्तकोषहरू गोलो आकार हुनुको साटो हसिया आकारको हुन्छ। सामान्यतया यो रोग नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू जातिहरूमा बढी देखिने गरेको पाइन्छ। सिकलसेल रोगीको शरीरमा हसिया आकारको रक्तकोष हुने भएकोले रगत सजिलोसँग बग्न सक्दैन। यसरी रगत बग्न नसक्दा शरीरका भित्री अंगहरूमा अक्सिजनको मात्रा कम भई ती अंगहरूमा खराबी हुन्छ र ती अंगको भागमा कडा खालको दुखाइ हुन्छ। सामान्यतया रातो रक्तकोषहरूको आयु 120 दिनसम्म हुन्छ, तर सिकलसेल भएका रक्तकोषहरूको आयु 10-20 दिनसम्म हुने हुँदा बिरामीलाई रक्त अल्पता हुन्छ। यदि आमा र बुवा दुवैमा यो रोग जिनमा भएमा वा दुई मध्ये एकजनामा भएमा पनि यो रोग बच्चामा सर्न सक्छ र नसर्न पनि सक्छ। तर सर्ने र नसर्ने जोखिमको बारेमा जेनेटिक परामर्श लिनुपर्ने हुन्छ। यस रोगको जिन भएका व्यक्तिहरूमा लक्षणहरू देखा पर्छ भन्ने छैन र उनीहरूले सामान्य जीवन बिताउन सक्छन्।
0: सिकल सेल रोगका लक्षणहरू:
2: छिटो छिटो थकाइ लाग्ने, सास फेर्न गाह्रो हुने, छाती दुख्ने,
1: छाती पेट हात खुट्टा धारमा अचानक र कडा खालको दुखाइ हुने,
2: जन्डिस हुने,
1: आँखाका समस्याहरू देखा पर्ने,
2: संक्रमणहरू भइरहने,
1: पक्षीघात समेत हुने,
2: ज्वरो आउने, वाक वाक लाग्ने, बान्ता हुने, खोकी लाग्ने।
1: माथिका कुनै पनि लक्षण देखिएमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा गई चेक जाँच गराउनुहोस्। सिकल सेल रोगको उपचार:
2: यस रोगको मुख्य उपचार भनेको नै तालिम प्राप्त स्वास्थ्य कर्मीबाट दुखाइको तत्काल समाधान र लक्षणको आधारमा उपचार गर्नु नै हो। प्रादेशिक अस्पताल बुटोल र भीम अस्पताल भैरहवामा गरिन्छ।
1: सिकलसेल रोगका जटिलताहरूबाट बच्ने उपायहरू:
2: कुनै पनि रोगको संक्रमण विरुद्ध खोपहरू लगाउनु पर्छ,
1: आँखाको नियमित परीक्षण गर्नुपर्छ,
2: रक्त अल्पताको उपचार गराउनु पर्छ,
1: स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधिहरू नियमित रूपमा सेवन गर्नु गराउनु पर्छ,
2: पानी प्रशस्त मात्रामा पिउनु पर्छ,
1: धेरै तनाव लिनु हुँदैन,
2: मदिरापान धुम्रापान र सुर्तीजन्य पदार्थको सेवन गर्नु हुँदैन।
1: सिकलसेल रोगको रोकथाम:
2: सिकलसेल रोगको अवस्था बारे थाहा पाउन रक्त परीक्षण गराउने,
1: रगत परीक्षण गर्दा जोखिम देखिएमा जेनेटिक परामर्श लिने,
2: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा नाता पर्ने सबैले जाँच गराउने,
1: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा तुरन्त स्वास्थ्य उपचार गराउने।
2: अनुरोध: तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
3: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश:
4: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
3: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
4: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
3: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
4: 6 महिनापछि आमाको दूधसँगै थप आहार पनि खुवाऊ।
3: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
4: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
3: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
5: अनुरोधक: तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364060।
1: सामाजिक सञ्जाल प्रयोगमा सचेतता अपनाऊ। सामाजिक सञ्जालमा अपरिचित व्यक्तिको साथी बन्ने अनुरोधलाई विश्वस्त भएर मात्र प्रतिक्रिया जनाऊ। अपरिचित व्यक्तिलाई जथाभावी साथी बन्न अनुरोध नपठाऊ। सामाजिक सञ्जालमा तथा अन्य विद्युतीय माध्यमबाट चिट्ठा पुरस्कार जस्ता आर्थिक प्रलोभनका प्रस्तावको भ्रममा नपरौं। आफूले प्रवाह गरेका सन्देश वा सूचनाबाट समाजमा पर्न सक्ने नकारात्मक प्रभावको ख्याल गरौं। आफ्नो सन्देशले कुनै व्यक्ति वा अन्य कुनै समुदायको आत्मसम्मानमा चोट नपुर्याउ। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।

0: मार्ग खांसी ओबीसी सीमेंट देश को सीमेंट
1: किन झोक्राउनु भछ काका
2: के भन्नु नि नानी त्यति बेला बेस्तरी बोलियो र राम्रो भनेर ढोका लगाइयो अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो
1: मैले त भनेकै हो नि काका तपाईले भन्दा पहिले लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुस् त जस्ताको त्यस्तै छ बरु अझै पनि केही बिग्रेको छैन जानुस् बुद्ध फाइबरमा
2: ए बुद्ध फाइबर कान्छोली पनि त्यही भन्थ्यो
3: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानी दिने न फुट्ने रङ गर्न नपर्ने फाइबर का ढोका पल्ला फाइबर जस्ता पाता पार्किंग सेड पाता डस्टबिन डेस्क बेन्च चिपलेटी प्ले स्टेशन का सामग्री लगायत का सम्पूर्ण फाइबर का सामग्री अर्डर अनुसार तयार गरिन्छ गुणस्तरीय फाइबर का लागि बुद्ध फाइबर उद्योग शोरूम तिलोत्तमा 3 सीताराजपुर मोबाइल 98570 21 757 र 98472 96 228
4: ए बुढा हेर्नुहोस् त आज पनि रिखे दाइजी सीता भाउजूलाई रोक्सी खाएर पिटेछन्
5: ए जान्त जान्त
6: होइन के भयो बाबु
7: अंकल अंकल बाबाले मम्मीलाई पिट्नुभयो
6: ल ल नात्यो बाबु हामी आइपुग्यौ त केही समय सुधार केन्द्रमा राखौ न त्यसका लागि म आफै पहल गर्छु
8: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि शिविर नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश
9: खुसीको खबर
10: होइन के खुसीको खबर हो दाजु
9: अरे भाइ लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि
10: हो र
11: हो त वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक लोभिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र शनिबार लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल फोन नम्बर 071-573-823

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा।
2: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साँझ उपचार र परामर्श गरिन्छ।
3: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुकढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोकिए जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागेमा उदास भइरहने, जिउमा फूर्ति नहुने, बढी रिसाउने, झिजो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागू पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्यानमै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
1: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि। मोबाइल 96036311 र 98026121354।

0: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटोलमा आधुनिक विशेषज्ञ द्वारा स्वास्थ्य सेवा सुरु भएको जानकारी गराउँदछौ।
1: बुटोलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पट इन्जरी साथै हात जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जरी माफ्लोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा सुरु भएको छ। विशेष गरी हात जोड्ने भाँचिएको लिगामेन्ट च्यातिएको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
0: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ। पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्।
2: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली, साबिक लुम्बिनी नर्सिङ होम प्राली, बुटोल 8 पुष्पलाल पार्क।
3: फोन नम्बर 071-531-6141 535-641।
4: नारी पुरुष बराबरी, पाइला हाराहारी, समान कामको समान ज्याला नहोस् घटी बढी। काम सानो ठुलो हुन्न, कामलाई सम्मान गरौं। लिंग जात वर्ग होइन, श्रमलाई इज्जत गरौं। महिलाको श्रमलाई सक्दो हौसला बढाऊ। महिला भएकै कारण ज्यालामा भेदभाव नगरौं। सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
5: ए दिल कुमारी, आज त काम गर्ने जाँगरै छैन।
6: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
7: ओ दिल कुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
6: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
1: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ? लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
4: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
8: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्ट।
9: हाम्रा सेवाहरू:
8: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
9: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
8: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि भित्र मूल्याङ्कन गर्ने,
9: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने।
8: सनराइज इन्जिनियरिङ कन्सल्टेन्ट, रेडियो लुम्बिनीको भवन मणिग्राम रूपन्देही,
10: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि।
11: सम्पर्क 98-570-24-344, 98-570-35-227 र 98-570-73-220।
12: होइन हो साइला, औषधिको त फ्याक्ट्री नै खोल्या छौ कि क्या हो? यति कहाँ औषधि लिएर बसिरहेको छौ त?
13: के भनौँ नाइ, रोग पनि एकदम भए पो सैथरी छ, अनि सैथरी दबाई खानै पर्यो।
12: ए साइला पनि, दुनियाँदारी औषधि खाएर कहाँ रोग निको हुन्छ र? सयौं समस्या एकै ठाउँ, निवान हस्पिटल आजै जाम।
14: हजुर, नेपालमै उत्कृष्ट सुविधा सम्पन्न प्राकृतिक चिकित्सालय निवान हस्पिटल, अब हाम्रै नयाँ मिलमा, तिलोत्तमा 4 नयाँ मिलमा अत्याधुनिक सुविधा सम्पन्न निवान हस्पिटल सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। निवान हस्पिटल नै किन, व्यक्तिगत स्वास्थ्य परामर्श तथा बाह्य र आन्तरिक उपचारका लागि 100% प्राकृतिक र औषधि मुक्त उपचारका लागि अनुभवी चिकित्सक तथा थेरापिस्ट सेवाका लागि शान्त स्वच्छ र उपचार मैत्री वातावरणमा शरीर मन र आत्माको समग्र उपचारका लागि। हजुर, पूर्णत प्राकृतिक ढंगबाट उपचार हुने यस निवान हस्पिटलमा फिजियोथेरापी, जल उपचार, एक्युपंक्चर, योग, ध्यान, आहार, पोषण परामर्श सँगै क्रोमो तथा चुम्बक उपचार विधि, माटो उपचार, मालिस, धार्मिक थेरापी, उपवास थेरापी लगायत नसा च्यापिएको, एलर्जी, छाला रोग, प्यारालाइसिस, मुख बाँगिने, अनिद्रा, अपच, कब्जियत, माइग्रेन, डिप्रेसन, हात खुट्टा तथा घुँडा फोल्ने, हड्डी खिएको, महिनावारी तथा यौन गडबडी, युरिक एसिड, बाथ, बाजोपन, ग्यास्ट्रिक, थाइराइड, मोटोपन, मधुमेह, उच्च रक्तचाप लगायत सबै खाले समस्याहरूको सही उपचार गरिन्छ। निवान हस्पिटल प्राली, तुलुतमा 4 नयाँ मिल रूपन्देही। सम्पर्क फोन 071-592-183, मोबाइल 98-570-68-805, 97-676, 091-99-99। स्वास्थ्य र शान्तिको द्वार प्रकृतिसँग सिधै उपचार निभान हस्पिटल प्राली।
3: ओ मिन भाइ, कता हो लखर लखर? घर बनाएर भ्याउनु भयो?
7: घर बनाएर त सिद्धियो दिदी, अब अर्को झन्झट छ। सोफा, दराज, पलङ, फर्निचर, फर्निसिङको काम सबै बाँकी छ। कहाँ जाने हो कुन्नी?
3: ल, कस्तो कुरा गर्नुहुन्छ मिन भाइ पनि? नयाँ राज स्टोर छ नि, 4 नम्बर चोकैमा, त्यही जानुहोस् न, तपाईँको सबै समस्याको समाधान त्यही हुन्छ। हामी कहाँ काठको दराज, पलङ, डाइनिङ टेबल, ड्रेसिङ टेबल, कम्प्युटर टेबल, टिभी ट्रली, मेट्रेस, दस्ना, पर्दा, सिरक, डोरम्याट, कार्पेट, ड्रम, बक्स, प्लास्टिकका कुर्सी तथा होम डेकरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा ग्यारेन्टीका साथ पाइन्छ। नयाँ राज स्टोर, तिलोतमा 8 करैया, 4 नम्बर रूपन्देही। प्रोप्राइटर राजेन्द्र थापा, गोमा कुमारी पाण्डे थापा। मोबाइल 98477-77003, 98476-155 र 98470-16539। हामी कहाँ पुरानो दराज पनि मर्मत गरिन्छ।
15: नमस्ते है, नमस्ते। होइन, बुढेसकालमा के कुरामा हो बुढा बुढी गफित
16: के हुनु? नर्स नानी, जेठी बुहारी, दुई जुकी बाकी, सासु सालको मेसो खोज्दैछौ क्या?
15: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
17: लौ, ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो। के गर्नुपर्छ भनिदिउँ त नानी।
15: ल, यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
18: अनि फलफुल र सागपात, बच्चाको खाना साथ साथ
19: सबै मिलाई खुवाऊ।
18: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाउ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
20: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पोसिलो खाना खुवाऊ।
21: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खानेकुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि? आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्युट्रिसन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।

0: सामाजिक सञ्जाल लगायत अनलाइनमा हुने मिथ्या समाचार दुष्प्रचार र घृणा जन्य अभिव्यक्ति कानूनी रूपमा दण्डनीय छ। अनलाइन हिंसा नगरौं र नसहौं।
1: तिलोत्तमा नगरपालिकाको फोहर मैला व्यवस्थापन सम्बन्धी अत्यन्तै जरूरी सूचना। फोहर मैला संकलन तथा व्यवस्थापन कार्यलाई दिगो र वैज्ञानिक बनाई वातावरण मैत्री स्थानीय शासनको प्रमुख सूचकलाई कार्यान्वयन गर्न 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा फोहर मैलाको स्रोतमै वर्गीकरण गरी कुहिने र नकुहिने फोहर अलग अलग रूपमा संकलन गर्ने कार्य प्रारम्भ भएको छ। साथै अबका दिनमा आफ्नो घर, व्यावसायिक प्रतिष्ठान, उद्योग धन्दा, कल कारखाना, होटल, रेस्टुरेन्ट, कार्यालय लगायत सम्बद्ध सबै स्थानमा कुहिने र नकुहिने फोहर राख्ने अलग अलग डस्टबिनको व्यवस्था गर्नुहुन तथा डायपर, सेनेटरी प्याड तथा सिसाजन्य फोहरलाई छुट्टै झोलामा दिई सोही अनुरूप फोहर संकलन तथा व्यवस्थापन कार्यमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीमा अनुरोध छ। तोकिए बमोजिमको कार्य नगरेमा प्रचलित कानून बमोजिम दण्डनीय हुने र मिश्रित फोहर नगरपालिकाले संकलन नगर्ने कुरा पनि सम्पूर्ण नगरवासीमा जानकारी गराइन्छ।
2: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
3: खैदाई दुई खिली चिरोट अनि एउटा सुर्ती ल्याउनुहोस् न।
4: ए ल ल लिनुहोस् भाइ।
3: अनि दाई कति भयो पैसा?
4: ल हेर भाइ, के गरेको तपाईँले? तपाईँलाई थाहा छैन तिलोत्तमा नगरपालिकाले सार्वजनिक ठाउँमा बसेर चुरोट पिउन अनि सुर्तीजन्य पदार्थ खान निषेध गरेको छ नि। चुरोटका ठुटा जहाँ पायो त्यही फाल्न पनि निषेध गरेको छ। हेर्नुहोस् है भाइ, कारवाहीमा पर्नु होला नि। हेर्दा जान्ने बुझ्ने देखिनुहुन्छ, ख्याल गर्नुहोस् है भाइ। ए यसरी यो डस्टबिनमा फाल्नु पर्ने
5: हो? तिलोत्तमा नगरपालिका क्षेत्रभित्र कुनै पनि सार्वजनिक स्थानमा चुरोट पिउने, सुर्तीजन्य पदार्थ र त्यसको खोल फाल्ने गरेमा कानून अनुसार दण्ड जरिमाना हुने हुँदा पूर्ण सरसफाई अभियानमा सरिक भई सभ्य नागरिकको परिचय दिउँ।
2: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364060।
1: सार्वजनिक यातायातलाई व्यवस्थित गरौं। सार्वजनिक यातायातका साधनमा यात्रा गर्दा सामाजिक मर्यादा र शिष्टाचारको पालना गरौं। यात्रु चालक र सहचालकले एक आपसमा मर्यादित र शिष्ट व्यवहार गरौं। सार्वजनिक यातायातका साधनमा हानि नोक्सानी नपुर्याउं। सवारी साधनमा भाडा दर देखिने गरी तोकिएको भाडा दर मात्र लिने र दिने गरौं। सार्वजनिक यातायात सञ्चालनको समय तालिका सार्वजनिक गरी त्यसको पालना गरौं। तोकिएको स्थानमा मात्रै यात्रु उकाल्ने र ओराल्ने गरौं। आरक्षित सिटमा सम्बन्धित यात्रुलाई नै प्राथमिकता दियौं। ट्राफिक नियमको पालना गरौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
2: साप के काटे में ध्यान देवे वाला बात, साप के काटल इंसान घबराई सकत है तो उ इंसान के हौसला देवा जाए। साप के काटल इंसान के तुरंत अस्पताल या सर्पदंश उपचार केंद्र में पुगावा जाए। झाड़ फूक के तरफ न जावा जाए। अपने घर के नजीक के सर्पदंश उपचार केंद्र कहाँ है जानकारी रखा जाए। अपने घर के आसपास झाड़ी न रखा जाए और हमेशा वातावरण सफा रखा जाए।
3: अनुरोध आगत लुम्बिनी प्रदेश सरकार, गृह मंत्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
4: ओहो भाई, कुखुरालाई दाना हाल्दै हुनु त रहेछ त।
5: हो दाई, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
4: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ। रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त?
5: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सञ्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
6: ठिक भन्नुभयो दाई, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना त्यसरी जथाभावी औषधि खुवाउँदिन।
5: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
7: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
8: अब जसो तसो दुख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
9: ल आमा, पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
8: दुख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा तारा पठाउन पनि सकिँदैन।
9: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउन। बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
10: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउँ।
11: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।

0: Marca Kanti Ofisi Sement. Desh ko Sement.
1: यसो बिहे पार्टीमा हेर्यो सबैका बुढी झपक्क गहनामा सजिएर आउने. मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको. कहाँ बनाइदिने होला?
2: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि. गहनामा खास सधैँको विश्वास.
1: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह,
3: तिलोत्तमा 5 मडगिराम रूपन्देही.
2: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ. ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है.
4: सम्पर्क नम्बर 071-560-090, मोबाइल नम्बर 98-72-882 र 98-470-24-870.
5: किन झोक्राउनु भछ काका?
6: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो.
5: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिले लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ. बरु अझै पनि केही बिग्रेको छैन. जानुहोस् बुद्ध फाइबरमा.
6: ए बुद्ध फाइबर, कान्छोली पनि त्यही भन्थ्यो.
7: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानी दिने न फुट्ने रङ गर्न नपर्ने फाइबरका ढोका पल्ला, फाइबर जस्ता पाता, पार्किङ सेड पाता, डस्टबिन, डेस्क बेन्च, चिपलेटी, प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ. गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग, शोरूम तिलोत्तमा 3 सीताराजमेर, मोबाइल 98-570-21-757 र 98-472-96-228.
8: सीसीटी कलेजको नयाँ भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना. विगत 26 वर्षदेखि आईटी र व्यवस्थापन शिक्षामा अब्बल साबित हुँदै आएको यस क्षेत्रको पहिलो आईटी कलेजमा बीसीए, बीसीएस, आईटी, बीबीएमा सीमित सिटहरूका लागि नयाँ भर्ना खुल्यो. हाम्रा कार्यक्रमहरू बीबीए, बीसीए, बीसीएस, आईटी, बी फार्मेसी, बीएससी, एमएलसी, बीएससी नर्सिङ, बीपीएस, BNS, M Pharma. विस्तृत जानकारीको लागि क्रिम्सन कलेज अफ टेक्नोलोजी, सीसीटी कलेज, बुटवल 11, देवीनगर. फोन 071-410-380, 071-410-479, मोबाइल 98-75-85-188, 98-75-20-752. www.cct.edu.np बाट पनि इन्ट्रान्स फारम भर्न सकिनेछ.
9: हाय दैव, फेरि मदुरा खाएर आएछन्. सबै पैसा जति रक्सीमै सके. अब त घरमा चामल किन्ने पैसा पनि छैन. ए कोही छ, आउनुहोस् न, बचाइदिनुहोस्.
10: आमा बाबालाई उठाउनुहोस्, उहाँलाई सास फेर्न पनि गाह्रो भइरहेको छ.
11: धेरै नै ढिला हुन्थ्यो सायद. अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो, तर समयमै ल्याउनु भयो. उपचार हुन्छ र ठिक पनि हुन्छ. नातिनु होला.
12: हेर्नुहोस् त दाई, एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य, परिवारको खुसी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि. अब पनि तपाईँ नबदलिने हो भने परिवारले झन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई.
9: आज हामीले एउटा ठूलो पाठ सिक्यौं. मदिराले सुख होइन, दुःख मात्रै ल्याउँछ.
10: परिवारको मुस्कान बचाऊ, मदिराबाट टाढा रहौ.
13: मदिरा त्यागौ, परिवार बचाऊ. स्वस्थ समाज निर्माणमा सबै मिलेर अघि बढौ.
14: मदिरा सेवनले आफू मात्र नभएर परिवार र समाजलाई पुर्याउने हानिको बारेमा हामी सबै सचेत हौ. जनचेतनाका लागि शिविर नेपाल र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनको जनहितमा जारी सन्देश.
10: ए बुढा हेर्नुहोस् त, आज पनि रिसे दाईले रिता भाउजूलाई रोक्सी खाएर पिटेछन्.
15: ए जान्त जान्त.
16: होइन, के भयो बाबु? ल ल नात्यो बाबु, हामी आइपुग्यौ त. केही समय सुधार केन्द्रमा राखौ न, त्यसका लागि म आफै पहल गर्छु.
14: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ। सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो। मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि शिविर नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश।
15: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
17: डर लाग्नु, निद्रा नलाग्नु,
15: अनौठा विचार आउनु,
17: निराशा बढ्नु, खुशी नहुनु,
15: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
17: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
15: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
17: छटपटी हुनु, चिटचिट पसिना आउनु,
15: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
17: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
15: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
17: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
15: नेपाल सरकार विज्ञापन बोर्ड।
18: नानी खाना खान आऊ।
19: लाउ दिनुस।
18: हात धोयौ?
19: धोइसके बाबा।
18: त्यसरी पानीले मात्रै होइन नि नानी, साबुन पानीले मिची मिची हात धुनु पर्छ। जाऊ फेरि साबुन पानीले मिची मिची हात धोएर आऊ अनि मात्रै खाऊ।
19: ढिला भइसक्यो।
20: जति ढिलो भए पनि खाना खानु अघि, खेतबारीको काम सकेपछि अनि शौचालय गएपछि साबुन पानीले मिची मिची हात धुनु पर्छ।
18: हो त, मैले भनेको मानेन, आखिर आमाले नै भन्नु पर्यो होइन त?
20: त्यति मात्र होइन, पानीको मुहान, ट्याङ्की र धारा वरिपरि फोहोर हुन सक्छ, त्यसले हाम्रो खाने पानी प्रदूषित हुने हुनाले सबैतिर सफा सुग्घर राखौँ।
21: वर्षेनी झाडा पखला लगायतका सरसफाईको कमीले लाग्ने रोग व्याधिबाट आफू र आफ्नो परिवारलाई जोगाऊ।
22: नेपाल सरकार विज्ञापन बोर्ड।
23: उत्सवको पर्व
24: एसआर इप्सन क्यानन ब्रान्डको 5 नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर,
23: इसी ग्रुप, कम्प्युटर सर्भिस सेन्टर,
24: कृषि विकास ब्याङ्कको गल्ली मिलन चौकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा।
23: फोन नम्बर 0745469599।
25: सौजी क्युआर भयो है?
26: ए भन्नुहोस् त, मेसेज आएको छैन
27: घरी एसएम

0: अब फोन पॉइंट सँग सधैँ रिवार्डेड
1: हो घर पनि कति राम्रो बनेछ छिटिक्कै भएछ
2: अब काठको रेलिङहरू राख्नु पर्ने छ कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर
3: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा मैले अस्ति नै देखि भनिन्छु नि हजुरलाई
1: ल बारात मागेर भित्तामा रोकिने भन्थे त्यस्तै चाल नगर्नु न ल यो सुन्नुहोस्
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो वेलकम टु ग्लोबल इन्टेरियर जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ
5: हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट ट्रिटमेन्ट प्लान्ट सीएनसी मशिन प्यानल स अटो एज ब्यान्डिङ कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा
4: ड्युरेबल स्टाइलिश र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिशिङ जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्
1: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि हजुर बेड दराज ड्रेसिङ टेबल डाइनिङ सेट किचन पार्केटिङ काठको रेलिङ सोफा पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एण्ड काठ उद्योगलाई सम्झनुहोस् प्रोप्राइटर लिल कार्की फोन 9857723997 र 9845942914 ग्लोबल इन्टेरियर एण्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ गोरकट्टा

0: दिलोत्तमाको मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब, सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने। एफडीएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था। दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था। होल बडी चेकअप, थाइराइड, किडनी, कोलेजो, बाथ, डेंगू, युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने। घरमै गई निशुल्क रगत संकलनको व्यवस्था। गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब, तिलोत्तमा 5 मणिग्राम चौकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको। थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018।
1: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं। एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवनयापनमा सुधार ल्याउन जवाफदेही बनौं।
2: नेपाल सरकारसँगको सहकार्य युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल।
3: सबै हतारै हतार, ए बुढा आज छुट्टी छ, एउटा राम्रो साडी मलाई पनि चाहिएको छ, छोरालाई स्कुलको ड्रेस, छोरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला, आज बुटोल जाऊ न।
4: ए किन नि बुटोल, यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि।
3: हो, हामी कहाँ स्वदेशी तथा विदेशी साडी, फेन्सी सामान, स्कूल ब्याग, कपास र फाइबरका सिरक, डोसना, सिरानीका साथै म्याट्रेस, पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
4: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
3: प्रोप्राइटर प्रताप भण्डारी, मोबाइल 98-570-42-471, फोन 071-562-69। जय दुर्गा युनिफर्म कर्नर, तिलोत्तमा नगरपालिका 5 मणिग्राम रूपन्देही।
5: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा।
6: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साझा उपचार र परामर्श गरिन्छ।
7: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुकढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोकिए जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागेमा उदास भइरहने, जिउमा फूर्ति नहुने, बढी रिसाउने, झिजो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागू पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्याउने, पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
5: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेशनल प्याथ ल्याबको ठिक पछाडि, मोबाइल 98-026-33-111 र 98-026-21-354।
8: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटोलमा आधुनिक विशेषज्ञद्वारा स्वास्थ्य सेवा शुरू भएको जानकारी गराउँदछौ।
9: बुटोलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पट इन्जरी साथै हार जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट, अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जरी माफलोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हार जोड्ने भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
8: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ। पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्।
5: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली, साबिक लुम्बिनी नर्सिङ होम प्राली, बुटोल 8 पुष्पलाल पार्क,
10: फोन नम्बर 071-531-641, 535-641।
11: ए दिल कुमारी, आज त काम गर्ने जाँगरै छैन।
12: हो भाई, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
13: ओ दिल कुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
12: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
9: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौं।
3: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
10: रेडियो लुम्बिनी 96.8 मेगाहर्ज।

0: सीधा खुरा प्रश्न विचार
1: उजालो रेडियो नेटवर्क अहिले दिउँसोको 3 बज्यो
2: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो
3: राष्ट्रको शान किसान
2: अ कम्प्लीट पाइपिंग सोल्युसन

नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो तीन बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। डाक्टरको आन्दोलनले देशभरको स्वास्थ्य सेवा प्रभावित, स्वास्थ्य सेवामा अवरोध नगर्न मन्त्रालयको आग्रह। सुनसरी घटनालाई लिएर पूर्व पश्चिम राजमार्गका विभिन्न ठाउँमा प्रदर्शन जारी। पहिरोका कारण अवरूद्ध नारायणगढ़ मुगलिन सड़क खुल्यो। मध्य नेपालदेखि पश्चिमतर्फ मनसून सक्रिय। पछिल्लो समय मानव तस्करीको स्वरूप परिवर्तन हुँदै भिजिट भिसा र व्यक्तिगत श्रम स्वीकृतिको दुरूपयोग बढ़दो। अमेरिकी कम्पनी जोनसन एण्ड जोनसनले ट्यालको मुद्दा टुंग्याउन 5.5 अर्ब डलर तिर्ने प्रस्ताव। झण्डै 69,000 मुद्दा टुंगिने दावी। र टेस्ट क्रिकेटमा वेस्ट इण्डिजका अलराउण्डर ग्रिप्सको कृतिमानी बलिङ लगातार 5 मेडन ओभरमा विकेट लिए। नेपाल खबरमा अब पूरा खबर। स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको विरोधमा आज देशभरका स्वास्थ्य संस्थाहरूमा आकस्मिक सेवा बाहेकका अन्य सेवाहरू प्रभावित भएका छन्। नेपाल चिकित्सक संघले दोषीमाथि कानूनी कार्यवाहीको माग गर्दै बहिरंग ओपीडी लगायतका नियमित सेवा बन्द गरेपछि हजारौं बिरामी उपचार सेवाबाट वञ्चित भएका छन्। देशका विभिन्न अस्पतालमा ओपीडी सेवा बन्द हुँदा उपचारका लागि बिरामी पुगेका बिरामीहरू मर्कामा परेका छन्। काठमाडौँ उपत्यकाका विभिन्न अस्पताल सहित देशभरका सरकारी तथा निजी स्वास्थ्य संस्थाहरूमा नियमित उपचार सेवा प्रभावित भएको छ। चिकित्सक संघले चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हुने आक्रमणका घटनामा कड़ा कार्यवाही नभएसम्म आन्दोलनका कार्यक्रमलाई थप सशक्त बनाउने चेतावनी दिएको छ। गएको शनिबार वीरगंजको नारायणी अस्पतालमा कार्यरत मेडिकल अधिकृत डाक्टर प्रमोद रामसहित चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि कुटपिट भएको थियो। आक्रमणबाट डाक्टर रामको टाउकोमा गम्भीर चोट लागेको र उहाँको अहिले राष्ट्रिय ट्रामा सेन्टरमा उपचार भइरहेको संघले जनाएको छ। घटनापछि दोषीलाई पक्राउ गरी कानून अनुसार कार्यवाही गर्न माग गर्दै डाक्टरहरू आन्दोलनमा उत्रिएका हुन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य सेवामा अवरोध नगर्न आग्रह गरेको छ। मन्त्रालयले चिकित्सक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा भएका कुटपिट तथा दुर्व्यवहारका घटनाहरूप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। आज चिकित्सक तथा स्वास्थ्यकर्मीले आकस्मिक बाहेकको सेवा सञ्चालन नगर्ने घोषणा गरेपछि मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले विज्ञप्ति निकालेर स्वास्थ्य सेवाको संवेदनशीलता बुझ्न र नागरिकको उपचार सेवामा कुनै अवरोध नगर्न अपील गर्नुभएको छ। सुनसरीको देवानगंज गाउँपालिका तीन कप्तानगंजमा गएको आइतबार भएको घटनापछि सुनसरी मोरङ क्षेत्रको सुरक्षा अवस्था झनै तनावपूर्ण बनेको छ। घटनाको विरोधमा उत्रेका प्रदर्शनकारीहरूले आज पनि पूर्व पश्चिम राजमार्गका विभिन्न ठाउँमा टायर बालेर प्रदर्शन गर्दै सड़क अवरूद्ध गरेका छन्। अवस्था थप तनावग्रस्त बनेपछि स्थानीय प्रशासनले इटरीबाट पश्चिमतर्फ जाने गाड़ी सञ्चालनमा रोक लगाएको छ। यता नारायणगढ़ मुगलिन सड़क खण्ड अन्तर्गत मुगलिन नजिकै इच्छा कामना गाउँपालिका 5 खहरे खोलामा सुक्खा पहिरो खसेपछि अवरूद्ध भएको सड़क सञ्चालनमा आएको छ। आज बिहान झण्डै 8:30 बजे ढुङ्गा सहितको सुक्खा पहिरो सड़कमा खसेपछि सड़क पूर्ण रूपमा अवरूद्ध भएको थियो। पहिरो हटाउने कार्य सम्पन्न भएपछि सड़क दिउँसो 1:15 बजेदेखि दुईतर्फी सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक अनिल थापाले जानकारी दिनुभयो। सड़क खुलेसँगै पहिरोका कारण दुवैतर्फ रोकिएका गाड़ी गन्तव्यतर्फ अघि बढ़ेका छन्। यात्रु तथा चालकलाई भने वर्षायाममा पहिरोको जोखिम कायमै रहेकाले यात्रा गर्दा आवश्यक सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ। देशका विभिन्न भागमा मनसूनी गतिविधि सक्रिय रहँदा पश्चिमदेखि मध्य नेपालका धेरै जिल्लामा वर्षा भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार गएको 2 घण्टामा सबैभन्दा बढ़ी वर्षा परासीको बर्दघाट क्षेत्रमा मापन गरिएको छ। त्यहाँ 19 मिलिमिटर वर्षा भएको छ। त्यसै गरी अहिले बाँके, दाङ, गुल्मी, अरखाँची, पाल्पा, रूपन्देही, नवलपरासी, नवलपुर, सिन्धुपाल्चोक, काठमाडौँ र सिन्धुली लगायतका जिल्लामा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ। केही ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना पनि रहेको छ। मनसूनी प्रणाली

0: आन्तरिक तथा अन्तर्राष्ट्रिय मानव बेचबिखनका नयाँ प्रवृत्ति र चुनौतीहरूबारे जानकारी गराएको छ। कार्यपत्र अनुसार नेपालभित्र मनोरञ्जन क्षेत्र मा हुने यौन तथा श्रम शोषण प्रमुख समस्याका रूपमा देखिएका छन्। गएको आर्थिक वर्ष 82-83 ब्यूरोमा दर्ता भएका 20 आन्तरिक बेचबिखनका मुद्दामा 21 पीड़ित रहेकामा 19 बालबालिका रहेका थिए। पीड़ित मध्ये विशेष गरी 18 वर्ष मुनिका किशोरी र दलित समुदायका व्यक्तिको संख्या उल्लेख रहेको ब्यूरोले जनाएको छ। अन्तर्राष्ट्रिय स्तरमा पनि मानव बेचबिखनको स्वरूप परिवर्तन भएको देखिएको छ। भारतमा पिरामिड शैलीको नेटवर्किङ ठगी, किशोरीहरूको अण्डा निकाल्ने कार्य तथा चीनमा विवाहको प्रलोभन देखाएर हुने ओसार पसार सक्रिय रहेको कार्यपत्रमा उल्लेख छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्जाङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्यूटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
1: प्रवेश परीक्षा 24 गते। सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
2: फोन 056-494-333-493-555।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। यस वर्ष हिजो साउन 11 गतेसम्म देशभर कुल 85.72% धान रोपाई सम्पन्न भएको छ। कृषि विभागको तथ्याङ्क अनुसार रोपाई हुने 13,70,692.13 हेक्टर क्षेत्रफल मध्ये 11,74,392.45 हेक्टरमा धान रोपाई भएको छ। प्रदेशगत रूपमा मधेश प्रदेशमा सबैभन्दा बढ़ी 77.88% रोपाई भएको छ। कोशी प्रदेशमा 86 प्रदेशगत रूपमा हेर्दा सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशमा 98% रोपाई सम्पन्न भएको छ। बागमती प्रदेशमा 87.09%, कर्णाली प्रदेशमा 88.22%, गण्डकी प्रदेशमा 80.72% रोपाई सम्पन्न भएको छ। त्यसै गरी मधेस प्रदेशमा 77.88% रोपाई भएको छ। कोशी प्रदेशमा 86.97% रोपाई भएको कृषि विभागले जनाएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशभर पछिल्लो 24 घण्टामा 3 जनाको ज्यान गएको र विपदजन्य 42 घटना भएको जानकारी दिएको छ। प्राधिकरणका अनुसार पहिरोमा परि 3 जनाको ज्यान गएको छ। यस अवधिमा सर्पदंशका 12, पहिरोका 12, आगलागीका 7, ठूलो वर्षाका 6, जनावर आक्रमणका 3, बाढ़ीका 1 र भूकम्पको 1 घटना भएका छन्। ती घटनाबाट 34 जिल्ला प्रभावित भएका प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार सर्पदंशबाट 12, पहिरोबाट 4, आगलागीबाट 2, ठूलो वर्षाबाट 1 र जनावरको आक्रमणबाट 2 गरी 21 जना घाइते भएका छन्। विपदका घटनाबाट अनुमानित 1,22,45,000 बराबरको क्षति भएको छ। त्यसैगरी

0: देशभर 9 सड़क खण्ड अवरूद्ध छन् भने 22 चौपायातर्फ क्षति भएको प्राधिकरणले जनाएको छ। अब विदेशको खबर। अमेरिकी बहुराष्ट्रिय स्वास्थ्य सेवा कम्पनी जनसन एण्ड जनसनले ट्यालकम बेबी पाउडरका कारण डिम्बाशय क्यान्सर भएको भन्दै दायर गरेका हजारौं मुद्दा टुंग्याउन 5.5 अर्ब अमेरिकी डलर तिर्ने प्रस्ताव गरेको छ। यो भनेको नेपाली मुद्रामा 8.45 खर्ब रूपियाँ हुन्छ। कम्पनीका अनुसार यो सम्झौताले अमेरिकाभरिका संघीय र राज्य अदालतमा रहेका झण्डै 69,000 ट्यालकम सम्बन्धी मुद्दा समेट्नेछ, जुन बाँकी रहेका यस्ता मुद्दाको 79.75% हो। तर यो सम्झौता अन्तिम रूपमा लागू हुनका लागि मुद्दा दायर गरेका 95% दावीकर्ताले स्वीकृति दिनुपर्नेछ। ट्यालकम एक नरम खनिज हो। यसको प्रयोग लामो समयदेखि बेबी पाउडर र विभिन्न सौन्दर्य सामग्रीमा गरिँदै आएको थियो, तर यसले क्यान्सरको जोखिम बढ़ाउन सक्ने चिन्तापछि यसको प्रयोग क्रमशः घट्दै गएको छ। अब खेल खबर। वेस्ट इण्डिजका अलराउण्डर जस्टिन ग्रेभ्सले लगातार 5 मेडन ओभरमा विकेट लिँदै टेस्ट क्रिकेटमा कीर्तिमान बनाएका छन्। पाकिस्तानसँगको पहिलो टेस्ट तेस्रो दिनमा उनले यो कीर्तिमान बनाएका हुन्। 32 वर्षीय ग्रेभ्सले पाकिस्तानको पहिलो पारीको 64, 66, 68 र 70 त्यसै गरी 72 ओभरमा मेडन राख्दै 5 विकेट लिएका हुन्। त्यही दिन यसअघि 6 ओभर गरेका ग्रेभ्सले 27 रन दिएर कुनै विकेट पनि लिएका थिएनन्। ग्रेभ्सले सन् 2016 जोहानेसबर्गमा घरेलु टोली दक्षिण अफ्रिकासँगको खेलमा इंग्ल्याण्डका तीव्र गतिका पूर्व बलर स्टुअर्ट ब्रोडले बनाएको लगातार 4 विकेट मेडन ओभरको कीर्तिमान तोडेका हुन्। एक समय 4 विकेट गुमाएर 244 रन बनाएको पाकिस्तानले 282 रन बनाउँदै सबै विकेट गुमाउन पुग्यो। पाकिस्तानका शान मसूदले 109, इमाम उल हकले 63 रन बनाए। त्यसैगरी वेस्ट इण्डिजले पहिलो पारीमा साई होपको 92, काभम हजको 84 रनको मद्दतमा 311 रन बनाएको थियो। त्यसै दोस्रो पारीको ब्याटिङ थालेको वेस्ट इण्डिजले तेस्रो दिनको खेल सकिँदा 7 विकेट गुमाएर 126 रन बनाएको छ। वेस्ट इण्डिजले 155 रनको अग्रता लिएको छ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नुअघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। डाक्टरको आन्दोलनले देशभरको स्वास्थ्य सेवा प्रभावित। स्वास्थ्य सेवामा अवरोध नगर्न मन्त्रालयको आग्रह। सुनसरी घटनालाई लिएर पूर्व पश्चिम राजमार्गका विभिन्न ठाउँमा प्रदर्शन जारी। पहिरोका कारण अवरूद्ध नारायणगढ़ मुगलिन सड़क खुल्यो। मध्य नेपालदेखि पश्चिमतर्फ मनसून सक्रिय। पछिल्लो समय मानव तस्करीको स्वरूप परिवर्तन हुँदै भिजिट भिसा र व्यक्तिगत श्रम स्वीकृतिको दुरूपयोग बढ़दो। अमेरिकी कम्पनी जोनसन एण्ड जोनसनले ट्यालकम मुद्दा टुंग्याउन 5.5 अर्ब डलर तिर्ने प्रस्ताव स्वीकृत। झण्डै 69,000 मुद्दा डुंगिने दावी। र टेस्ट क्रिकेटमा वेस्ट इण्डिजका अलराउण्डर ग्रिप्सको कीर्तिमानी बलिङ। लगातार 5 मेडन ओभरमा विकेट लिए।
1: एनबीएल सर्वसुलभ आवास कर्जा
2: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
1: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
2: विशेषताहरू रु 2 करोड़सम्मको कर्जा सुविधा।
1: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
2: 25 वर्षसम्मको लचिलो कर्जा अवधि।
1: न्यून सेवा शुल्क, न्यून ब्याज दर।
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
1: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
2: शर्तहरू लागू हुनेछन्।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: साली नदीको शिर,
1: मणिचूडको काख,
4: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
1: शान्ति र आनन्दको अनुभूति,
4: भीडभाडबाट टाढा,
1: सहरबाट नजिकै।
4: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
1: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
5: विस्तृत जानकारीका लागि फोन नम्बर 98-61-49-56-66 र 98-41-29-54-81। वेबसाइट झुले.com.np।
6: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
7: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
8: सम्पर्क नेपाल जापान सेवा सेन्टर नाग पोखरी काठमाडौँ, फोन नम्बर 44 28 242 44 28 242।
9: कम वन्स, यु विल सर्टेनली बी बेनिफिटेड।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईँलाई स्वागत छ। काठमाडौँको गोकर्णेश्वर नगरपालिका नौ पानी ट्याङ्की सड़कमा गइराती स्कूटर दुर्घटना हुँदा चालकको ज्यान गएको छ। बागमती प्रदेश 02036/48/41 नम्बरको स्कूटर दुर्घटना हुँदा नामथर र वतन नखुलेका एक पुरूषको ज्यान गएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको नेपाल मेडिकल कलेज अख्तरखेलमा उपचारका क्रममा ज्यान गएको हो। अभद्र व्यवहार गर्ने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौँबाट तीनजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा मकवानपुरका 42 वर्षीय आशिष मोक्तान तथा काभ्रेका 41 वर्षीय लोकमान मोक्तान रहेको, त्यसै गरी 44 वर्षीय मोहन सिंह मोक्तान रहेका छन्। काठमाडौँ महानगरपालिका 12 टेकुमा सार्वजनिक ठाउँमा आवत जावत गर्ने सर्वसाधारण मानिस तथा महिलाहरूलाई समेत गालीगलोज गर्ने, धाकधम्की तथा दुःख हैरानी दिई अभद्र व्यवहार गर्ने तथा गाड़ी आवागमन समेत बाधा अवरोध पुर्याएको आरोपमा उनीहरू पक्राउ परेका हुन्। र वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा रौतहटका 30 वर्षीय मुन्ना चौधरी, मोरङका 47 वर्षीय भूमिका देवान, भोजपुरकी 43 वर्षीय विमला थापा, दैलेखका 41 वर्षीय केशव बहादुर साई र मोरङका 35 वर्षीय विनु श्रेष्ठ रहेका छन्। मुन्नाले अल्बानिया पठाइदिने भन्दै एकजनाबाट 1,66,000, भूमिकाले अल्बानिया नै पठाइदिने भन्दै एकजनाबाट 1,50,000, विमलाले मलेसिया पठाइदिने भन्दै एकजनाबाट 4,48,000, केशवले जर्जिया लगायतका देशहरू पठाइदिने भन्दै 8 जनाबाट 88,50,000 रूपियाँ लिएर सम्पर्कविहीन भएका थिए। काठमाडौँ उपत्यका विभिन्न ठाउँबाट पक्राउ परेका उनीहरूलाई थप अनुसन्धान तथा कार्यवाहीका लागि वैदेशिक रोजगार विभाग पठाएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। दिउँसो 3 बजेको राष्ट्रिय र चार भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। डाक्टरको आन्दोलनले काठमाडौँ उपत्यका सहित देशभरका अस्पतालको सेवा प्रभावित, स्वास्थ्य सेवामा अवरोध नगर्न मन्त्रालयको आग्रह। पछिल्लो समय मानव तस्करीको स्वरूप परिवर्तन हुँदै भिजिट भिसा र व्यक्तिगत श्रम स्वीकृतिको दुरूपयोग बढ़दो। र वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा 5 जना पक्राउ। अहिलेलाई चार भन्ज्याङ भित्रका खबर यति नै। बेलुकी 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु पूर्व सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप
1: रेडियो 96.8 मेगाहर्ट्ज।

0: गर्ने एउटा थाक्ने जहान दिनभरि तिमीले के गरेर बस्छौ हँ? तीन दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
1: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
2: के को छलफल हो दाई भाउजू? दुवैजना थकित पनि देखिनुहुन्छ।
1: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कूल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
2: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा हो।
0: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
3: एकअर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
4: नमस्कार हो नमस्कार नाई, ई बुढ़ौती में बुढ़ा बुढ़ी का बात कही जाता? अका होई डाक्टर नी बहनी, बड़की पतोहिया दुई जीव के भइल भाई, ओकरे देख रेख के जोगाड़ खोजल जात बा। आहा, ई होखे न तरीका सास ससुर के? हाँ तब का, पेट में बच्चा रहले के बाद दुई वर्ष के जब तक नाई हो जाले, ई हजार दिन में अम्मा और बच्चा के पोषण युक्त खाना खियाए के चाही और सर सफाई के बारे में ख्याल कइल जाला, तब बच्चा और अम्मा के दोनों जनी के स्वास्थ्य ठीक रही।
5: देखा, पाथर खोजत के भगवाने मिले जैसन हो गई, और का करे पड़ाला डॉक्टराइन बहनी तनी बता दत।
4: ठीक बा, सुनल जाए, रेडियो में लगातार बाजत बा।
3: गोस मछली अंडा सबसे बढ़िया बा, गोस मछली अंडा सबसे बढ़िया बा,
4: फल फूल और साग पात बच्चा के खाना साथ साथ
5: सब मिल के खियावल जाए,
4: कमती में दुई साल तक महतारी के दूध न छोड़ावल जाए, बच्चा चालाक और निरोगी बनावल जाए। हाँ, हम ते बच्चा के स्वास्थ्य बनावे के संति छह महीना पूरा भइले के बाद अम्मा के दूध के साथ सक भर ते घर के ताजा और तरकारी, अंडा, मछरी, गोश, हरियर साग पात और पियर जात के फल फूल खियावेली।
5: ओकरे साथ साथ गर्भवती मेहरारू के रोज रोज जितना खियावल जात रहल गे, उसे एक जवा बेसी दिहल जाए, और बच्चा के महतारी के जितना देत रहल गे रोज, उसे दुई जवा बेसी देवल जाए।
4: लेकिन ये सब खियाए वाला चीज और तैयार करे के खियावे के समय में सर सफाई में ठीक से ध्यान दिए के चाही, खास करके हाथ सफा रख, खाए वाला सामान ठीक से धो के और पानी भी सकभर धिका के पिए के चाही, बुझलू ने?
5: आईडी नेपाल के आर्थिक सहयोग और सेतो गुरास बाल विकास सेवा रूपन्देही के व्यवस्थापन में संचालित पोषण मार्फत जीवन रूपांतरण परियोजना और रूपन्देही एफएम द्वारा सचेतना में जारी संदेश।
6: नमस्ते है नमस्ते, होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी त?
7: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी, सासु सालको मेसो खोज्दै छौ क्या?
6: आहा, यो नि तरिका सासु ससुराको हो त। पेटमा बच्चा बसेदेखि दुई वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाईका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
8: लौ, ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो, के गर्नुपर्छ भन्दिउँ त नानी?
6: ल, यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
9: माछा मासु अन्डा मिठो सबैभन्दा, माछा मासु अन्डा मिठो सबैभन्दा,
10: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
11: सबै मिलाइ खुवाऊ,
10: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि छ महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
12: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पुसिलो खाना खुवाऊ।
13: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाईमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खानेकुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि? आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।
11: सिकल सेल रोगको एक जानकारी।
1: सिकल सेल रोग भनेको एक प्रकारको वंशाणुगत रोग हो। यो रोग बुवामाबाट बच्चामा सर्ने गर्दछ। यो रोग जिनमा हुने खराबीले गर्दा हुन्छ, जसले गर्दा रातो रक्तकोषहरू गोलो आकार हुनुको साटो हसिया आकारको हुन्छ। सामान्यतया यो रोग नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू जातिहरूमा बढी देखिने गरेको पाइन्छ। सिकलसेल रोगीको शरीरमा हसिया आकारको रक्तकोष हुने भएकोले रगत सजिलोसँग बग्न सक्दैन। यसरी रगत बग्न नसक्दा शरीरका भित्री अंगहरूमा अक्सिजनको मात्रा कम भई ती अंगहरूमा खराबी हुन्छ र ती अंगको भागमा कडा खालको दुखाइ हुन्छ। सामान्यतया रातो रक्तकोषहरूको आयु 120 दिनसम्म हुन्छ, तर सिकलसेल भएका रक्तकोषहरूको आयु 10-20 दिनसम्म हुने हुँदा बिरामीलाई रक्त अल्पता हुन्छ। यदि आमा र बुवा दुवैमा यो रोग जिनमा भएमा वा दुई मध्ये एकजनामा भएमा पनि यो रोग बच्चामा सर्न सक्छ र नसर्न पनि सक्छ। तर सर्ने र नसर्ने जोखिमको बारेमा जेनेटिक परामर्श लिनुपर्ने हुन्छ। यस रोगको जिन भएका व्यक्तिहरूमा लक्षणहरू देखा पर्छ भन्ने छैन र उनीहरूले सामान्य जीवन बिताउन सक्छन्।
11: सिकल सेल रोगका लक्षणहरू:
14: छिटो छिटो थकाइ लाग्ने, सास फेर्न गाह्रो हुने, छाती दुख्ने,
1: छाती पेट हात खुट्टा ढाडमा अचानक र कडा खालको दुखाइ हुने,
14: जन्डिस हुने,
1: आँखाका समस्याहरू देखा पर्ने,
14: संक्रमणहरू भइरहने,
1: पक्षीघात समेत हुने,
14: ज्वरो आउने, वाक वाक लाग्ने, बान्ता हुने, खोकी लाग्ने।
1: माथिका कुनै पनि लक्षण देखिएमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा गई चेक जाँच गराउनुहोस्। सिकलसेल रोगको उपचार:
14: यस रोगको मुख्य उपचार भनेको नै तालिम प्राप्त स्वास्थ्य कर्मीबाट दुखाइको तत्काल समाधान र लक्षणको आधारमा उपचार गर्नु नै हो। प्रादेशिक अस्पताल बुटोल र भीम अस्पताल भैरहवामा गरिन्छ।
1: सिकलसेल रोगका जटिलताहरूबाट बच्ने उपायहरू:
14: कुनै पनि रोगको संक्रमण विरुद्ध खोपहरू लगाउनु पर्छ,
1: आँखाको नियमित परीक्षण गर्नुपर्छ,
14: रक्त अल्पताको उपचार गराउनु पर्छ,
1: स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधिहरू नियमित रूपमा सेवन गर्नु गराउनु पर्छ,
14: पानी प्रशस्त मात्रामा पिउनु पर्छ,
1: धेरै तनाव लिनु हुँदैन,
14: मदिरापान धुम्रापान र सुर्तीजन्य पदार्थको सेवन गर्नु हुँदैन।
1: सिकलसेल रोगको रोकथाम:
14: सिकलसेल रोगको अवस्था बारे थाहा पाउन रक्त परीक्षण गराउने,
1: रगत परीक्षण गर्दा जोखिम देखिएमा जेनेटिक परामर्श लिने,
14: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा नाता पर्ने सबैले जाँच गराउने,
1: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा तुरन्त स्वास्थ्य उपचार गराउने।
14: अनुरोध: तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
15: तिलोत्तमा नगरपालिकाको फोहर मैला व्यवस्थापन सम्बन्धी अत्यन्तै जरूरी सूचना: फोहर मैला संकलन तथा व्यवस्थापन कार्यालय दिगो र वैज्ञानिक बनाई वातावरण मैत्री स्थानीय शासनको प्रमुख सूचकलाई कार्यान्वयन गर्न 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा फोहर मैलाको स्रोतमै वर्गीकरण गरी कुहिने र नकुहिने फोहर अलग अलग रूपमा संकलन गर्ने कार्य प्रारम्भ भएको छ। साथै अबका दिनमा आफ्नो घर, व्यावसायिक प्रतिष्ठान, उद्योग धन्दा, कल कारखाना, होटल, रेस्टुरेन्ट, कार्यालय लगायत सम्बद्ध सबै स्थानमा कुहिने र नकुहिने फोहर राख्ने अलग अलग डस्टबिनको व्यवस्था गर्नुहुन तथा डायपर, सेनेटरी प्याड तथा सिसाजन्य फोहरलाई छुट्टै झोलामा दिई सोही अनुरूप फोहर संकलन तथा व्यवस्थापन कार्यमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीमा अनुरोध छ। तोकिए बमोजिमको कार्य नगरेमा प्रचलित कानून बमोजिम दण्डनीय हुने र मिश्रित फोहर नगरपालिकाले संकलन नगर्ने कुरा पनि सम्पूर्ण नगरवासीमा जानकारी गराइन्छ।
16: अनुरोध: तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
11: सिकलसेल रोगको एक जानकारी।
1: सिकलसेल रोग भनेको एक प्रकारको वंशाणुगत रोग हो। यो रोग बुवामाबाट बच्चामा सर्ने गर्दछ। यो रोग जिनमा हुने खराबीले गर्दा हुन्छ, जसले गर्दा रातो रक्तकोषहरू गोलो आकार हुनुको साटो हसिया आकारको हुन्छ। सामान्यतया यो रोग नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू जातिहरूमा बढी देखिने गरेको पाइन्छ। सिकलसेल रोगीको शरीरमा हसिया आकारको रक्तकोष हुने भएकोले रगत सजिलोसँग बग्न सक्दैन। यसरी रगत बग्न नसक्दा शरीरका भित्री अंगहरूमा अक्सिजनको मात्रा कम भई ती अंगहरूमा खराबी हुन्छ र ती अंगको भागमा कडा खालको दुखाइ हुन्छ। सामान्यतया रातो रक्तकोषहरूको आयु 120 दिनसम्म हुन्छ, तर सिकल सेल भएका रक्तकोषहरूको आयु 10-20 दिनसम्म हुने हुँदा बिरामीलाई रक्त अल्पता हुन्छ। यदि आमा र बुवा दुवैमा यो रोग जिनमा भएमा वा दुई मध्ये एकजनामा भएमा पनि यो रोग बच्चामा सर्न सक्छ र नसर्न पनि सक्छ। तर सर्ने र नसर्ने जोखिमको बारेमा जेनेटिक परामर्श लिनुपर्ने हुन्छ। यस रोगको जिन भएका व्यक्तिहरूमा लक्षणहरू देखा पर्छ भन्ने छैन र उनीहरूले सामान्य जीवन बिताउन सक्छन्।
11: सिकल सेल रोगका लक्षणहरू:
14: छिटो छिटो थकाइ लाग्ने, सास फेर्न गाह्रो हुने, छाती दुख्ने,
1: छाती पेट हात खुट्टा ढाडमा अचानक र कडा खालको दुखाइ हुने,
14: जन्डिस हुने,
1: आँखाका समस्याहरू देखा पर्ने,
14: संक्रमणहरू भइरहने,
1: पक्षीघात समेत हुने,
14: ज्वरो आउने, वाक वाक लाग्ने, बान्ता हुने, खोकी लाग्ने।
1: माथिका कुनै पनि लक्षण देखिएमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा गई चेक जाँच गराउनुहोस्। सिकल सेल रोगको उपचार:
14: यस रोगको मुख्य उपचार भनेको नै तालिम प्राप्त स्वास्थ्य कर्मीबाट दुखाइको तत्काल समाधान र लक्षणको आधारमा उपचार गर्नु नै हो। प्रादेशिक अस्पताल बुटोल र भीम अस्पताल भैरहवामा गरिन्छ।
1: सिकल सेल रोगका जटिलताहरूबाट बच्ने उपायहरू:
14: कुनै पनि रोगको संक्रमण विरुद्ध खोपहरू लगाउनु पर्छ,
1: आँखाको नियमित परीक्षण गर्नुपर्छ,
14: रक्त अल्पताको उपचार गराउनु पर्छ,
1: स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधिहरू नियमित रूपमा सेवन गर्नु गराउनु पर्छ,
14: पानी प्रशस्त मात्रामा पिउनु पर्छ,
1: धेरै तनाव लिनु हुँदैन,
14: मदिरापान धुम्रापान र सुर्तीजन्य पदार्थको सेवन गर्नु हुँदैन।
1: सिकल सेल रोगको रोकथाम:
14: सिकल सेल रोगको अवस्था बारे थाहा पाउन रक्त परीक्षण गराउने,
1: रगत परीक्षण गर्दा जोखिम देखिएमा जेनेटिक परामर्श लिने,
14: रगत परीक्षण गराउँदा सिकल सेल रोग देखिएमा नाता पर्ने सबैले जाँच गराउने,
1: रगत परीक्षण गराउँदा सिकल सेल रोग देखिएमा तुरन्त स्वास्थ्य उपचार गराउने।
14: अनुरोधक: तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिकराम रूपन्देही।
17: खै दाई, दुई खिल्ली चिरोट अनि एउटा सुर्ती ल्याउनुहोस् न।
18: ए ल ल, लिनुहोस् भाइ।
17: अनि दाई, कति भयो पैसा?
18: ल हेर भाइ, के गरेको तपाईँले? तपाईँलाई थाहा छैन, तिलोत्तमा नगरपालिकाले सार्वजनिक ठाउँमा बसेर चुरोट पिउन अनि सुर्तीजन्य पदार्थ खान निषेध गरेको छ नि। चुरोटका ठुटा जहाँ पायो त्यही फाल्न पनि निषेध गरेको छ। हेर्नुहोस् है भाइ, कारवाहीमा पर्नु होला नि। हेर्दा जान्ने बुझ्ने देखिनुहुन्छ, ख्याल गर्नुहोस् है भाइ। ए, यसरी यो डस्टबिनमा फाल्नु पर्ने
19: हो? तिलोत्तमा नगरपालिका क्षेत्रभित्र कुनै पनि सार्वजनिक स्थानमा चुरोट पिउने, सुर्तीजन्य पदार्थ र त्यसको खोल फाल्ने गरेमा कानून अनुसार दण्ड जरि हुने हुँदा पूर्ण सरसफाई अभियानमा सरिक भई सभ्य नागरिकको परिचय दिउँ।
16: अनुरोधक: तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
20: सार्वजनिक यातायातलाई व्यवस्थित गरौं। सार्वजनिक यातायातका साधनमा यात्रा गर्दा सामाजिक मर्यादा र शिष्टाचारको पालना गरौं। यात्रु, चालक र सहचालकले एक आपसमा मर्यादित र शिष्ट व्यवहार गरौं। सार्वजनिक यातायातका साधनमा हानि नोक्सानी नपुर्याउं। सवारी साधनमा भाडा दर देखिने गरी तोकिएको भाडा दर मात्र लिने र दिने गरौं। सार्वजनिक यातायात सञ्चालनको समय तालिका सार्वजनिक गरी त्यसको पालना गरौं। तोकिएको स्थानमा मात्रै यात्रु उकाल्ने र ओराल्ने गरौं। आरक्षित सिटमा सम्बन्धित यात्रुलाई नै प्राथमिकता दियौं। ट्राफिक नियमको पालना गरौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
21: साप के काटे में ध्यान देवे वाला बात, साप के काटल इंसान घबराई सकत है तो उ इंसान के हौसला देवा जाए। साप के काटल इंसान के तुरंत अस्पताल या सर्पदंश उपचार केंद्र में पुगावा जाए, झाड़ फूक के तरफ न जावा जाए। अपने घर के नजीक के सर्पदंश उपचार केंद्र कहाँ है जानकारी रखा जाए। अपने घर के आसपास झाड़ी न रखा जाए और हमेशा वातावरण सफा रखा जाए।
22: अनुरोधक: लुम्बिनी प्रदेश सरकार, गृह मंत्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
23: ओहो भाई,
0: कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त
2: हो दाई कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु
0: खै के औषधि रहेछ ला यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनुहुन्छ त
3: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सञ्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ
2: ठिक भन्नुभयो दाई मेरा आँखा खोलिदिनु भयो अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना यसरी जथाभावी औषधि खुवाउँदिन
3: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं
2: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र
1: अब जसो तसो दुःख गरेर तिम्रो बहिनीलाई पढायौ दृष्टिविहीन छ जागिर कसले दिला र लौ है बाबु बहिनीलाई पाल्ने जिम्मा तिम्रो
23: ल आमा पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा
1: दुःख गरेर पढायौ लेखायौ बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि फेरि छोरी हो जागिर भन्दैमा तारा पठाउन पनि सकिँदैन
23: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउ न बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन् अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन् समाजलाई पनि योगदान दिन सक्छिन्
24: हो जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन् यसका लागि उपयुक्त वातावरण दिउँ
25: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश

0: Arka Khanchi OPC Cement. Desh ko Cement.
1: यसो बिहे पार्टीमा हेर्यो सबैका बुढी झपक्क गहनामा सजिएर आउने. मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको. कहाँ बनाइदिने होला?
2: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि. गहनामा खास सधैँको विश्वास.
1: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह,
3: तिलोत्तमा 5 मडगिराम रूपन्देही.
2: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडिमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ. ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है.
4: सम्पर्क नम्बर 071-560-090, मोबाइल नम्बर 98-72-1282 र 98-470-24-870.
5: किन झोक्राउनु भो काका?
6: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो.
5: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ. बरु अझै पनि केही बिग्रेको छैन. जानुस् बुद्ध फाइबरमा.
6: ए बुद्ध फाइबर, कानछोली पनि त्यही भन्थ्यो.
2: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानी लिने न फुट्ने रङ गर्न नपर्ने फाइबरका ढोका पल्ला, फाइबर जस्ता पाता, पार्किङ सेड पाता, डस्टबिन, डेस्क बेन्च, चिपलेटी, प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ. गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग शोरूम तिलोत्तमा 3 सीताराजमेर, मोबाइल 98-570-21-757 र 98-472-98-228.
7: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
8: डर लाग्नु, निद्रा नलाग्नु,
7: अनौठा विचार आउनु,
8: निराशा बढ्नु, खुसी नहुनु,
7: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
8: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
7: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
8: छटपटी हुनु, चिटचिट पसिना आउनु,
7: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
8: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
7: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्.
8: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ.
7: नेपाल सरकार विज्ञापन बोर्ड.
9: नानी खाना खान आऊ.
10: लाउ दिनुस्.
9: हात धोयौ?
10: धोइसके बाबा.
9: त्यसरी पानीले मात्रै होइन नि नानी, साबुन पानीले मिची मिची हात धुनुपर्छ. जाऊ फेरि साबुन पानीले मिची मिची हात धोएर आऊ अनि मात्रै खाऊ.
10: ढिला भइसक्यो.
11: जति ढिलो भए पनि खाना खानु अघि, खेतबारीको काम सकेपछि अनि शौचालय गएपछि साबुन पानीले मिची मिची हात धुनुपर्छ.
9: हो त, मैले भनेको मानेन, आखिर आमाले नै भन्नु पर्यो होइन त.
11: त्यति मात्र होइन, पानीको मुहान, ट्याङ्की र धारा वरिपरि फोहोर हुन सक्छ, त्यसले हाम्रो खानेपानी प्रदूषित हुने हुनाले सबैतिर सफा सुग्घर राखौ.
12: वर्षेनी झाडा पखला लगायतका सरसफाईको कमीले लाग्ने रोग व्याधिबाट आफू र आफ्नो परिवारलाई जोगाऊ.
13: नेपाल सरकार विज्ञापन बोर्ड.
14: उत्सवको पर्व
15: एसआर इप्सन क्यानन ब्रान्डको 5 नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर
14: इसिएससी ग्रुप कम्प्युटर सर्भिस सेन्टर
15: कृषि विकास ब्याङ्कको गल्ली भिलन चौकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा.
14: फोन नम्बर 071-542-6999.
16: खुसीको खबर, खुसीको खबर, खुसीको खबर.
17: होइन, के खुसीको खबर हो दाजु?
16: अरे भाइ, लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि.
17: हो र?
16: हो त, वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक, लो भिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक, भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार, कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार, जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र शनिबार, लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल, फोन नम्बर 071-535-8823.
17: सौजी क्युआर भयो है?
18: ए बोक्नुहोस् त, मेसेज आएको छैन.
19: घरी एसएमएस.

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: हो घर पनि कति राम्रो बनेछ, ठिकै भएछ।
2: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
3: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तु नैदेखि भनिन्छु नि हजुरलाई।
1: ल बाह्र हात नागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
1: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।
5: रेडियो लुम्बिनी 96.8 मेगाहर्ज।

0: गुप्ता नर्सरी तिलोत्तमाचार ड्राइभर टोल रूपन्देहीको किसान वर्ग तथा ग्राहक वर्गमा अनुरोध।
1: सम्पूर्ण किसान दाजुभाइ तथा दिदीबहिनीहरू, फलफूल खेतीको सिजन शुरूआतसँगै कम समयमा कम जमिनबाट धेरै भन्दा धेरै फाइदा लिनका लागि किसानहरूकै हितलाई ध्यानमा राख्दै उन्नत र नयाँ विकसित जातका फलफूलहरू तयार गरेका छौं। कुनै वर्ष खाली नभई प्रत्येक वर्ष फल्ने आँप, वर्षमा दुई पटक छ छ महिनामा फल्ने आँपदेखि आम्रपाली, मालिका, नीलम, गुलाब खासका आँपका बिरुवाहरू आइपुगेका छन्। बिरुवामा फरक परेमा हामी जिम्मेवार छौं। साथै सुपारी, कटहर, लिची, किम्बु, कागती आदिदेखि गमलामा फल्ने आँप, लिची, कटहरहरू पनि पाइन्छ।
2: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएकोले तुरन्त सम्पर्क राख्नुहोला।
3: सम्पर्क गुप्ता नर्सरी तिलुत्तमाचार ड्राइभर टोल रूपन्देही,
1: फोन नम्बर 071-560-205।
3: गुप्ता नर्सरी तिलोत्तमाचार ड्राइभर टोल रूपन्देहीको किसान वर्ग तथा ग्राहक वर्गहरूमा अनुरोध।
2: समयको माग र चाहना अनुसार आफ्नो घर आँगन, अफिस, स्कूल, संघ संस्थाका गार्डन सजाउन कसलाई मन लाग्दैन र?
1: तर त्यसका लागि चाहिने थरी थरीका फूलहरू र डेकोरेशन बिरुवाहरू त चाहियो नि। धन्दा नमान्नुहोस्, तपाईँको घर आँगन गार्डनको आउटडोर इन्डोर डेकोरेशनका लागि प्राविधिक सरसल्लाह, फूल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले। जहाँ तपाईँ खोजे जस्तै र रोजे जस्तै फूलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ।
4: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौ।
3: गुप्ता नर्सरी तिलोत्तमाचार ड्राइभर टोल रूपन्देही,
1: फोन नम्बर 071-560-205। सार्वजनिक जग्गामा वृक्षारोपणका लागि आवश्यक बिरुवाहरू चाहिएमा केही छुटको व्यवस्था पनि छ।
5: तिलोत्तमाको बढिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब, सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो, छरितो र समयमै उपलब्ध गराइने, एफडिएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था, दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था, होल बडी चेकअप, थाइराइड, किडनी, कोलेजो, बाथ, डेंगू, युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने, घरमै गई निशुल्क रगत संकलनको व्यवस्था, गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब, तिलोत्तमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको।

0: रोगको सफल उपचार लाली गुराँस फार्मेसीमा।
1: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साँझ उपचार र परामर्श गरिन्छ।
2: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुकढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोकिए जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागेमा उदास भइरहने, जिउमा फूर्ति नहुने, बढी रिसाउने, झिजो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागू पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्यान नै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एक मात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
0: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेशनल प्याथ ल्याबको ठिक पछाडि।
2: मोबाइल 9806635111
0: र 9806621354।
3: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञद्वारा स्वास्थ्य सेवा शुरू भएको जानकारी गराउँदछौ।
4: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पट इन्जरी साथै हार जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट, अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जरी माफ्लोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हार जोड्ने भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामी अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
3: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ। पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्।
0: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली, साबिक लुम्बिनी नर्सिङ होम प्राली, बुटोल 8 पुष्पलाल पार्क।
5: फोन नम्बर 0175136141 5635641।
6: ए दिल कुमारी, आज त काम गर्ने जागरै छैन।
5: हो भाई, आज मलाई पनि काम गर्ने जागरै छैन।
7: ओ दिल कुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
5: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
4: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
5: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
8: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्थ्यौ हँ? 3 दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
9: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
10: के को छलफल हो दाई भाउजू? दुवैजना थकित पनि देखिनुहुन्छ।
9: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कुल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
10: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा हो।
8: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
11: एक अर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
0: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस क्षेत्रकै गरिमामय शैक्षिक प्रतिष्ठान न्यू लाइट कलेजमा 4 वर्षे बीबीएस र बीएड मा भर्ना खुल्यो।
12: दक्ष अनुभवी योग्य प्राध्यापकबाट अध्यापन हुने शान्त रमणीय वातावरणमा, यातायात पुस्तकालयको समुचित व्यवस्था सहित न्यू लाइट कलेज सिलोतमा 1 शङ्कर नगरमा बीबीएस र बीएड को प्रथम वर्षमा भर्ना खुल्यो।
0: सर्वोत्कृष्ट विद्यार्थीलाई 100% छुट तथा छात्रालाई भर्नामा 50% छुट।
12: सिट सीमित छ, छिटो सम्पर्क गर्नुहोला।
0: सम्पर्क न्यू लाइट कलेज तिरोत्तमा 1 शङ्कर नगर रूपन्देही। फोन 0174142068, मोबाइल 9857034520।
13: होइन हो साइला, औषधिको त फ्याक्ट्री नै खोल्या छौ कि क्या हो? यतिका औषधि लिएर बसिरहेको छौ त के भनौँ दाई? रोग पनि एकदम भए पो सैथरी छ, अनि सैथरी दबाई खानै पर्यो। ए साइला पनि, दुनियाँदारी औषधि खाएर कहाँ रोग निको हुन्छ र? सयौं समस्या एकै ठाउँ, निवान हस्पिटल आजै जाम।

0: खै दाई दुई किलो चिरोट अनि एउटा सुर्ती ल्याउनुस् न
1: ए ल ल लिनुस् भाइ
0: अनि दाई कति भयो पैसा
1: ल हेर भाइ के गरेको तपाईले तपाईलाई थाहा छैन तिलोत्तमा नगरपालिकाले सार्वजनिक ठाउँमा बसेर चुरोट पिउन अनि सुर्तीजन्य पदार्थ खान निषेध गरेको छ नि चुरोटका ठुटा जहाँ पायो त्यही फाल्न पनि निषेध गरेको छ हेर्नुहोस् है भाइ कारवाहीमा पर्नु होला नि हेर्दा जान्ने बुझ्ने देखिनुहुन्छ ख्याल गर्नुहोस् है भाइ ए यसरी यो डस्टबिनमा फाल्नु पर्ने
2: हो तिलोत्तमा नगरपालिका क्षेत्रभित्र कुनै पनि सार्वजनिक स्थानमा चुरोट पिउने सुर्तीजन्य पदार्थ र त्यसको खोल फाल्ने गरेमा कानून अनुसार दण्ड जरि माना हुने हुँदा पूर्ण सरसफाई अभियानमा सरिक भई सभ्य नागरिकको परिचय दिउ
3: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही
4: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश
5: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौ
4: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ
5: आमाको दूध अमृत समान हुन्छ त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ
4: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ
5: 6 महिनापछि आमाको दूधसँगै थप आहार पनि खुवाऊ
4: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ
5: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ
4: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ
3: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 98023 64 460।
1: अब जसो तसो दुख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
2: ल आमा, पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
1: दुख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा टाढा पठाउन पनि सकिँदैन।
2: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउ। बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
3: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउ,
4: प्रविधिको सही प्रयोग गरौ, लैङ्गिक हिंसा अन्त्य गरौ। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
1: कति धेरै भिड हो, मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो। ल मलाई कसले छुँदैछ यताउता, आँखा भनी देख्दिन, कसलाई आरोप लगाउनु र? अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ? लौ न सहयोग गर्नुहोस्।
2: ओए बहिनीलाई के गरेको हँ, त मान्छे नै रहेनछस्।
3: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिउ। अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौं।
4: लैङ्गिक हिंसा अन्त्य गरौं, हिंसा नगरौं, र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
2: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्थ्यौ हँ? तीन दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
1: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
5: के को छलफल हो दाई भाउजू, दुवैजना थकित पनि देखिनुहुन्छ।
1: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया नास्ता खाना, बच्चालाई स्कूल, दाईलाई अफिस, भाँडा भान्सा करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाइले मेरो कामै देख्नुहुन्न।
5: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एक करोड काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
2: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ, घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
6: एक अर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
4: लैङ्गिक हिंसा अन्त्य गरौं, हिंसा नगरौं, र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
7: जडिलो बाटो बचौं र बचाऊ, सलाई लाइटर जस्ता प्रज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौं। जंगलमा सलाई तथा लाइटरको प्रयोग नगरौं, र गर्नै पर्ने भए सावधानीपूर्वक प्रयोग गरी राम्रो गरी निभाऊ। हाम्रो सानो असावधानीले जंगल मात्र होइन आसपासका बस्ती समेत उजाड हुन सक्छन्। जन धन र वनको संरक्षण गरौं, सचेत बनाऊ, डढेलोबाट आफू पनि बचौं र अरूलाई पनि बचाऊ। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
8: जातीय विभेदको अन्त्य गरौं, जातीय आधारमा नभई मानिसको ज्ञान सिप र कर्मको कदर गरौं। मानिसको श्रेष्ठता उसको आचरणले निर्धारण गर्दछ, कर्मद्वारा मानिसको श्रेष्ठता कायम गरौं। जातीय विभेदले पैदा गरेको अन्धविश्वासमा नपरौं, छुवाछुत र भेदभाव जन्ने कार्य दण्डनीय हो, सचेत रहौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
9: ओहो भाइ, कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त
10: हो दाई कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु
9: खै के औषधि रहेछ ला यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनुहुन्छ त यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सञ्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ
10: ठिक भन्नुभयो दाई मेरा आँखा खोलिदिनु भयो अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना यसरी जथाभावी औषधि खुवाउँदिन
9: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र
11: होइन हो श्याम कता हिँड्यौ निकै हतारमा पो देखिन्छौ त
12: कहाँ हुनुहुने वहाँ त हाम्रो नगरपालिकामा अपाङ्गता परिचय पत्र आध्यात्मिक बनाउन लागेको रहेछ मैले पनि गराउँ कि भनेर त्यति जान लागेको नि दिदी
11: ल तिमी के को अशक्त छौ र भाइ देख्दा त रिष्ट पुष्ट नै देखिन्छौ जे काम पनि गर्न सक्छौ फेरि
12: हो नि दिदी म हजुरले भने जस्तै रिष्ट पुष्ट नै देखिन्छु तर मेरो यो बोलीमा अशक्तता छ नि त्यही भएर म पनि अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन 2074 को पहिलो संशोधन 2075 को अपाङ्गताको परिभाषा तथा यसको वर्गीकरण अनुसार सामान्य अपाङ्गता वर्ग भित्र पर्दछु र मसँग सेतो अपाङ्गताको परिचय पत्र पनि छ दिदी
11: म पनि सानैदेखि आँखा कम देख्ने अपाङ्गता परिचय पत्र बनाउनु पर्यो भनेर ओडामा गएको तपाईँको त पहेँलो कार्ड बन्छ भने अनि सामाजिक सुरक्षा भत्ता नि पाउनुहुन्न भनेपछि कार्ड नबनाइ फर्के किन बेकारमा अपाङ्गता भएको व्यक्ति भनेर परेर भाइ
12: त्यस्तो होइन नि दिदी यो अपाङ्गता परिचय पत्र त हाम्रो पहिचान हो के यसको माध्यमबाट हामीले प्राप्त गर्ने अधिकार सजिलै पाउन सक्छौ जस्तै लोक सेवा शिक्षक सेवाबाट खुलाउने विज्ञापनमा अपाङ्गता कोटाबाट हामी सरकारी सेवामा पनि प्रवेश गर्न पाउँछौ अपाङ्गता परिचय पत्र नबनाएर घाटा हुने त हामीलाई नै हो दिदी
11: ए त्यस्तो पो हो भाइ म त केही नबुझे आफूले प्राप्त गर्ने अधिकारबाट आफूले आफैलाई वञ्चित पो बनाएर राखेको रहेछु एकछिन पर्ख है भाइ म पनि तिमीसँगै अपाङ्गता परिचय पत्र बनाउन जान तयार भएर आउँछु
13: हो अपाङ्गता परिचय पत्र केवल सामाजिक सुरक्षा भत्ता प्राप्तिका लागि मात्रै होइन यो त अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो हक अधिकार र राज्य तथा विभिन्न सेवा प्रदायक निकायहरूद्वारा प्रदान गर्ने सम्पूर्ण प्रकारका सेवा सुविधाहरूमा पहुँच सुनिश्चितताका लागि कानूनी आधार पनि हो
11: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी

0: Fabrika Kasi Ofisi Sement, Deshko Sement.
1: यसो बिहे पार्टीमा हेर्यो सबैका बुढी झपक्क गहनामा सजिएर आउने. मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको. कहाँ बनाइदिने होला?
2: तपाईँ बनाइदिन्छ त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि. गहनामा खास सधैँको विश्वास.
1: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह,
3: तिलोत्तमा 5 मडगिराम रूपन्देही.
2: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ. ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है.
4: सम्पर्क नम्बर 071-560-090, मोबाइल नम्बर 98-72-882 र 98-470-24-870.
5: शान्तिको आवाज रेडियो लुम्बिनी.

0: मर्छु म
1: हैन पुर्खेबा किन के भयो र
0: बाह्र चौराज घुमे खैया झम्बे एक गरेर आउन न
1: बिरामी भएर धेरै मेडिकल धाउँदा नि सन्चो नभएर रहेछ क्या एकपटक यिनलाई मणिग्रामको क्रिम्सन अस्पतालमा लैजान पर्यो चौबिसै घण्टा इमर्जेन्सी आईसीयू प्रसूति ईसीजी एक्सरे सिटी स्क्यान फार्मेसी र एम्बुलेन्स सेवा सहित सम्पूर्ण खालका शारीरिक मानसिक रोगहरूको गुणस्तरीय र सफल उपचार परामर्श र औषधिका लागि क्रिम्सन अस्पताल होइन फेरि दौडिँदै कता हो
0: ए क्रिम यनमा गएको सब ठिक ठाक अब त पुर्खेबा पनि हिँड्छ मर्निङ वाक
1: सम्पर्क क्रिम्सन अस्पताल तिरोत्तमा छ मणिग्राम रूपन्देही फोन 071-562-744 562-745
2: वडा दीक्षितज्यू नमस्कार
3: नमस्कार सन्तोषजी के छ टोलतिर सब ठिक ठाक
2: खै के भन्नु वडा दीक्षितज्यू पल्लो टोलमा जबरजस्ती भयो भनेर टोल विकासमा खबर आयो प्रभावित महिला प्रहरीकोमा जान्छु भन्दैछन् केटाले झुटो आरोप हो भन्छ उसले छलफल गरी घटना टुङ्गाइदिनु पर्यो भनेर निवेदन दिएको छ तपाईँ न्यायिक समितिको सदस्य पनि भएकोले लिन आएको म त
3: ल त्यस्तो विषयमा हामीले के छलफल गर्ने जबरजस्ती गर्ने जस्तो आरोपमा छलफल गर्न मिलापत्र गर्न हामीले मिल्दैन त्यो हाम्रो क्षेत्र अधिकार भित्रै पर्दैन क्षेत्र अधिकार मिचेर काम गरियो भने त भोलि हामी नै पर्छौ है फेरि
2: टोल छिमीको कुरा किन लम्ब्याउनु हामीले मिलाउनु हुँदैन
3: अह हुँदै हुँदैन यस्तो घटना हामीले मिलाउन थाले भने अपराध झन बढ्न सक्छ यस्ता कुरा थाहा पाउन साथ प्रहरीलाई जानकारी गराउनु पर्छ तर प्रभावित व्यक्तिको परिचय भने गोप्य नै राख्नुपर्छ जबरजस्तीकरणी जस्ता अपराधमा मेलमिलाप होइन उजुरी गरौं सुरक्षित समाजको निर्माण गरौं नेपाल सरकार विज्ञापन बोर्ड
4: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ
5: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो दोस्रो बच्चा पनि जोगाउन सकिन
6: मलाई मुख र घाँटीको क्यान्सर छ बाँचेर पनि म मरेतुल्य भए
7: म अलिकति पनि हिँड्न सक्दिन श्वास प्रश्वासमै समस्या देखियो
8: धुमपान गर्न छोडौं स्वस्थ जीवन बाँचौं
9: नेपाल सरकार विज्ञापन बोर्ड
10: सौजी क्युआर भए
11: ए बगाउनुहोस् त मेसेज आएको छैन
12: घरी एसएम

0: दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
1: हो भाई, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
2: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
1: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
3: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौं।
4: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
5: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्ट।
6: हाम्रा सेवाहरू:
5: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
6: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
5: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि भित्र मूल्याङ्कन गर्ने,
6: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने।
5: सनराइज इन्जिनियरिङ कन्सल्टेन्ट, रेडियो लुम्बिनीको भवन मणिग्राम रूपन्देही,
7: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि।
8: सम्पर्क 9857024344, 9857035227 र 9857073220।
9: बुटोल भएर हवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्रणाली।
10: हाम्रा सेवाहरू:
9: जनरल फिजिसियन,
10: स्त्री तथा प्रसुति,
9: बाल रोग,
10: छाला तथा यौन रोग,
9: हार जोड्ने नसा तथा बाथ रोग,
10: टाउको तथा मनोरोग,
9: नाक कान घाँटी,
10: जनरल सर्जरी,
9: भिडियो एक्सरे,
10: डिजिटल एक्सरे,
9: ईसीजी,
10: डेन्टल तथा प्याथोलोजी,
9: फिजियोथेरापी
10: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्।
11: किशोर किशोरी, युवाहरू र 15 देखि 49 वर्षसम्म को महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन, लामो समयको साधनमा कपरटी र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ।
12: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
13: नीता पोलिक्लिनिक प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही,
14: रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि। फोन नम्बर 0175628832, मोबाइल
15: 9570218335।
16: तिलोत्तमा नगरपालिकाको फोहर मैला व्यवस्थापन सम्बन्धी अत्यन्तै जरुरी सूचना: फोहर मैला संकलन तथा व्यवस्थापन कार्यालय दिगो र वैज्ञानिक बनाई वातावरण मैत्री स्थानीय शासनको प्रमुख सूचकलाई कार्यान्वयन गर्न 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा फोहर मैलाको स्रोतमै वर्गीकरण गरी कुहिने र नकुहिने फोहर अलग अलग रूपमा संकलन गर्ने कार्य प्रारम्भ भएको छ। साथै अबका दिनमा आफ्नो घर, व्यावसायिक प्रतिष्ठान, उद्योग धन्दा, कल कारखाना, होटल रेस्टुरेन्ट, कार्यालय लगायत सम्बद्ध सबै स्थानमा कुहिने र नकुहिने फोहर राख्ने अलग अलग डस्टबिनको व्यवस्था गर्नुहुन तथा डाइपर, सेनेटरी प्याड तथा सिसाजन्य फोहरलाई छुट्टै झोलामा दिई सोही अनुरूप फोहर संकलन तथा व्यवस्थापन कार्यमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीमा अनुरोध छ। तोकिए बमोजिमको कार्य नगरेमा प्रचलित कानून बमोजिम दण्डनीय हुने र मिश्रित फोहर नगरपालिकाले संकलन नगर्ने कुरा पनि सम्पूर्ण नगरवासीमा जानकारी गराइन्छ।
17: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
18: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश:
19: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना 4 तालिका पालना गरौ।
18: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
19: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
18: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
19: 6 महिनापछि आमाको दूध सँगै थप आहार पनि खुवाऊ।
18: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
19: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
18: प्रत्येक 6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
17: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
20: यति बेला साँझको

0: नमस्कार। रेडियो लुम्बिनी अपराह्न 5 बजे हालखबर में दिवाकर पंथी को स्वागत छ। यह हालखबर एफएम 96.8 मेगाहर्ज, अनलाइन www.radiolumbini.org, विभिन्न मोबाइल एप्लीकेशन र रेडियो लुम्बिनी को फेसबुक पेज बाट प्रत्यक्ष सुन्न सकिन्छ। हालखबर को शुरू में मुख्य खबर शीर्षक। डाक्टरहरूको आन्दोलनले देशभरको स्वास्थ्य सेवा प्रभावित। नारायणी अस्पतालका 68 चिकित्सकहरूद्वारा सामूहिक राजीनामा, सेवामा अवरोध नगर्न मन्त्रालयको आग्रह। असारमा खपत भएको बिजुली महसुलमा भ्याट नलाग्ने, तिरिसकेको भ्याट रकम भदौमा समायोजन हुने। पाल्पा सिद्धबाबा सुरुङ मार्गको 70% काम सकियो, कार्तिकसम्म सञ्चालनमा ल्याउने तयारी। सुनौली गोरखपुर द्रुत मार्ग निर्माण अन्तिम चरणमा, भैरवा दिल्ली यात्रा समय छुट्टिँदै। स्वकीय सचिव र सल्लाहकारले मन्त्रालय भरिएको, कुलमान घिसिङको आरोप। सांसदलाई स्वकीय सचिव सुविधा दिने व्यवस्थाप्रति असन्तुष्टि। देउवा समूहले राष्ट्रिय भेलाका लागि केन्द्रीय प्रतिनिधि खटाउँदै, कांग्रेस वरिष्ठ नेता गोपाल मान श्रेष्ठको निधन। एकै वर्षमा कम्बोडियाबाट 400 नेपालीको उद्धार, 6 वर्षमा पनि बनेन गुल्मीको इस्मा कुरे खोलामा पक्की पुल। एनबीएसको प्रश्नपत्र आउट प्रकरणमा थप 2 जना पक्राउ, आज पहाड़ी र तराईका थोरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना। र विश्वकप क्रिकेट लीग 2 मा नेपालको लगातार तेस्रो हार, नामिबियासँग 3 रनले पराजित।
1: हार्दिक श्रद्धांजलि तथा समवेदना। लुम्बिनी सूचना तथा संचार सहकारी संस्था लिमिटेडद्वारा संचालित रेडियो लुम्बिनीका संस्थापक, प्रथम अध्यक्ष एवं सल्लाहकार तथा प्रेस स्वतन्त्रता सेनानी अर्जुन गेवालीको उपचारको क्रममा 80 वर्षको उमेरमा 2083 साउन 10 गते भएको असामयिक निधनले रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजन परिवार अत्यन्त स्तब्ध भएको छ। संस्थाका एक असल, कर्तव्यनिष्ठ, मार्गदर्शक अभिभावक गुमाउँदा हामीहरू अत्यन्त पीड़ामा छौं। उहाँले यस संस्था, पत्रकारिता, शैक्षिक क्षेत्र, समाज र राष्ट्रप्रति पुर्याएको योगदानको सधैं स्मरणीय रहनेछ। उहाँप्रति भावपूर्ण हार्दिक श्रद्धांजलि अर्पण गर्दै पुण्य आत्माको वैकुण्ठ वासका लागि प्रार्थना गर्दछौ। शोकको यस दुखद घड़ीमा शोकाकुल धर्मपत्नी प्रेमकुमारी गेवाली, छोरी सरिता, छोराहरू सागर, महासागर एवं परिवारजनमा अनित्य बोध भई धैर्य धारण गर्न ईश्वरले शक्ति प्रदान गरून् भन्ने कामना गर्दछौ। अर्जुनराज उपाध्याय, अध्यक्ष एवं रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजन परिवार, तिलोत्तमा 5 मणिग्राम रूपन्देही।
0: अब खबर विस्तारमा। स्वास्थ्य कर्मीमाथि भएको आक्रमणको विरोधमा आज देशभरका स्वास्थ्य संस्थाहरूमा आकस्मिक सेवा बाहेकका अन्य स्वास्थ्य सेवाहरू प्रभावित भएका छन्। नेपाल चिकित्सक संघले दोषीमाथि कानूनी कार्यवाहीको माग गर्दै बहिरंग ओपीडी लगायतका नियमित सेवा बन्द गरेपछि हजारौं बिरामी उपचार सेवाबाट वञ्चित भएका हुन्। चिकित्सक संघले चिकित्सक तथा स्वास्थ्य कर्मीमाथि हुने आक्रमणका घटनामा कड़ा कार्यवाही नभएसम्म आन्दोलन कार्यक्रमलाई थप सशक्त बनाउने चेतावनी दिएको छ। गएको शनिबार नारायणी अस्पतालमा कार्यरत मेडिकल अधिकृत डाक्टर प्रमोद राम सहित चिकित्सक तथा स्वास्थ्य कर्मीमाथि कुटपिट भएको थियो। आक्रमणबाट डाक्टर रामको टाउकोमा गम्भीर चोट लागेको र अहिले उहाँको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको संघले जनाएको छ। यो घटनापछि दोषीलाई पक्राउ गरी कानून अनुसार कार्यवाही गर्न माग गर्दै चिकित्सकहरू आन्दोलनमा उत्रिएका हुन्। असुरक्षाको कारण देखाउँदै नारायणी अस्पतालमा कार्यरत 68 जना चिकित्सकहरूले मेडिकल सुपरिन्टेण्डेन्ट डाक्टर चित्तरञ्जन शाह समक्ष सामूहिक राजीनामा बुझाएका छन्। यसैबीच स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य सेवामा अवरोध नगर्न आग्रह गरेको छ। मन्त्रालयले चिकित्सक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा भएका कुटपिट तथा दुर्व्यवहारका घटनाप्रति गम्भीर ध्यान आकर्षण भएको पनि जनाएको छ। आज चिकित्सक र स्वास्थ्यकर्मीले आकस्मिक बाहेकका सेवा सञ्चालन नगर्ने घोषणा गरेपछि मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले विज्ञप्ति निकालेर स्वास्थ्य सेवाको संवेदनशीलता बुझ्न र नागरिकको उपचार सेवामा कुनै अवरोध नगर्न अपील गर्नुभएको छ। नेपाल विद्युत प्राधिकरणले उपभोक्ताले असारमा खपत गरेको बिजुली महसुलमा तिरिसकेको मूल्य अभिवृद्धि कर भ्याट रकम अग्रिम भुक्तानीको रूपमा कायम गरी भदौको बिलमा समायोजन गर्ने भएको छ। प्राधिकरणले

2053 संशोधन गरी सरकारले विद्युत सेवा प्रदान गर्ने अन्तिम उपभोक्तालाई 5% तथा अन्य व्यक्तिका सम्बन्धमा 13% दरले मूल्य अभिवृद्धि कर लाग्ने व्यवस्था गरेको थियो। अब साउन अघिको विद्युत खपतको बिलमा भ्याट तिरेका ग्राहकले भयोमा पाउने बिलमा तिरेको रकम बराबरको छूट पाउने भएका छन्। पाल्पामा निर्माणाधीन सिद्धबाबा सुरूङ मार्गको काम 70% सम्पन्न भएको छ। आयोजनाले दिएको जानकारी अनुसार सुरूङ मार्गको वित्तीय प्रगति 63% र भौतिक प्रगति 70% रहेको छ। सुरूङभित्र गर्नुपर्ने निर्माण र फिनिसिङको काम सकेर आगामी कार्तिक मशान्तसम्म सवारी सञ्चालन गर्ने आयोजनाको तयारी छ। आयोजनाकी इन्जिनियर निशा बेलवासेले असोज मशान्तभित्रै सवारी सञ्चालन गर्ने गरी काम भइरहेकोमा मौसमका कारण निर्माण सामग्री केरुङ नाकामा रोकिँदा कामले गति लिन नसकेको ले एक महिना थप गरी कार्तिक मशान्तभित्र सञ्चालनको तयारी गरिएको जानकारी दिनुभयो। 5 वर्षमा निर्माण सक्ने गरी सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्रमा सुरूङ मार्ग निर्माण शुरू भएको थियो। 2078 साल फागुनमा ठेक्का सम्झौता गरिएको सुरूङ मार्ग निर्माणको काम भने 2079 को अन्तिमतिर मात्र शुरू भएको थियो। आयोजनाका अनुसार निर्माण कम्पनीले 2083 चैत्र मशान्तसम्म सुरूङ मार्ग निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको भए पनि सन् 2028 को जून महिनाभित्र सम्पूर्ण कार्यहरू सम्पन्न गर्ने गरी 15 महिना म्याद थप गरेर निर्माणको काम गरिएको छ। भारतमा इण्डो नेपाल कनेक्टिभिटीतर्फ थप एक महत्वाकांक्षी परियोजना निर्माण अन्तिम चरणमा पुगेको छ। भारतीय राष्ट्रिय राजमार्ग प्राधिकरणका अनुसार सुनौली गोरखपुर सड़क खण्ड अहिले 4 लेनको द्रुत मार्गमा स्तरोन्नतिको काम भमानम भइरहेको छ। भारतीय संचार माध्यमहरूले यस आयोजनाबाट नेपाल र भारत बीचको यात्रा सहज सुरक्षित र तीव्र हुने बताएका छन्। प्राधिकरणका अनुसार सुनौली गोरखपुर एक्सप्रेस वेको भौतिक प्रगति 79.54 किलोमिटर लामो छ। अहिले 2 लेनमा रहेको सड़कलाई भारत सरकारले एक्सप्रेस वेका रूपमा स्तरोन्नति गरिरहेको छ। सोही क्रममा रेल ओभरब्रिज फ्लाईओभर र अण्डरपास समेत निर्माण गरी सुनौली गोरखपुरलाई अब सीधा सड़क सुविधा मार्फत जोड्न लागिएको छ। यस द्रुत मार्गले भारतीय राजधानी नयाँ दिल्ली उत्तर प्रदेश र बिहारबाट नेपालतर्फको पट्टार लाग्दो लामो यात्रा छुट्याउनेछ। सुनौली नाका नेपाल भारत व्यस्त क्रस बोर्डर ट्रान्जिट बिन्दु मध्ये एक हो। यस नाका हुँदै दैनिक हजारौं पर्यटक तीर्थयात्री र व्यापारी र मालवाहक सवारी साधन आवत जावत गर्छन्। प्राधिकरणका अनुसार यो परियोजना 14 अर्ब 58 करोड़ भारू अर्थात 23 अर्ब 32 करोड़ 80 लाख नेपाली रूपियाँमा बन्दैछ। प्राधिकरणका अनुसार अहिले 4 लेनलाई एक्सप्रेस वे बनाएर बाँकी 2 लेन सर्विस लेनका रूपमा विकास गरिँदैछ। भारतीय संचार माध्यमका अनुसार यो द्रुत मार्ग निर्माण भइसकेपछि नयाँ दिल्ली सुनौली सड़क यात्राको समय 8 घण्टामा झर्नेछ। अहिले यो समय 12 देखि 14 घण्टासम्म लाग्ने गरेको छ। नेपाली कांग्रेसको संस्थापन इतर समूहले राष्ट्रिय भेलाका लागि केन्द्रीय प्रतिनिधिहरू खटाउने भएको छ। पूर्व सभापति शेरबहादुर देउवासँग निकट रहेको संस्थापन इतर समूहले राष्ट्रिय भेलाको तयारीका लागि 165 वटै निर्वाचन क्षेत्रहरूमा केन्द्रीय प्रतिनिधिहरू खटाउने तयारी गरेको हो। इतर समूहको प्रचार प्रसार समितिका संयोजक मीन विश्वकर्माले 16 साउनसम्म केन्द्रीय प्रतिनिधिहरू खटाउने आन्तरिक तयारी भइरहेको जानकारी दिनुभयो। गत पुसमा सम्पन्न विशेष महाधिवेशनमा सहभागी नभएका नेताहरूको समूहले 29 साउनका लागि काठमाण्डुमा राष्ट्रिय भेला घोषणा गरिसकेका छन्। 44 औं बीपी स्मृति दिवसको अवसर पारेर कमलादे स्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा इतर समूहले राष्ट्रिय भेलाको मिति घोषणा गरेको थियो। इतर समूहले राष्ट्रिय भेलाका लागि भ्रातृ तथा सुरक्षित संस्थाहरूको समन्वय गर्न नेताहरूलाई जिम्मेवारी बाँडफाँड पनि गरेको छ। नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको 83 वर्षको उमेरमा आज निधन भएको छ। उहाँको जाउलाखेल स्थित हेलियस हस्पिटलमा उपचारका क्रममा आज निधन भएको हो। गण्डकी प्रदेशका पूर्व मन्त्री मेखलाल श्रेष्ठले श्रेष्ठको शव बुधबार बिहान 8 बजेदेखि 11 बजेसम्म पार्टी कार्यालयमा श्रद्धांजलिका लागि राखिने बताउनुभयो। तत्पश्चात शव यात्रासहित पशुपति आराघाटमा दाह संस्कार गरिने पूर्व मन्त्री मेखलालले फेसबुकमा लेख्नु भएको छ। कांग्रेस सभापति गगन थापाले 7 साउनमा नेता श्रेष्ठलाई पार्टीको वरिष्ठ नेता मनोनित गरिएको घोषणा गर्नुभएको थियो। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले मन्त्रीहरूको स्वकीय सचिव र सल्लाहकारले मन्त्रालय भरिएको आरोप लगाउनु भएको छ।
आज काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा उहाँले हाल केही मन्त्रीहरूले पाँचदेखि सात जनासम्म तल

सहितका स्वकीय तथा दर्जनौ तलबविहीन स्वकीय राखेको आरोप लगाउनु भएको हो। मन्त्रीको स्वकीय सचिव र सल्लाहकारले मन्त्रालयका कर्मचारीका लागि बस्ने ठाउँ अभाव भइरहेको गुनासो आएको उहाँले बताउनुभयो। सरकारले मन्त्रालयको संख्या घटाएर सरकारी खर्च कटौती गर्ने उद्देश्य राखे पनि स्वकीय र सल्लाहकारको संख्या बढाएर उल्टै खर्च बढ़ाएको उहाँको दावी छ। स्वकीय र सल्लाहकारको हस्तक्षेपले कर्मचारी तन्त्रको मनोबल समेत कमजोर हुँदै जाने भएकाले सरकारले यसतर्फ ध्यान दिनुपर्ने बताउँदै उहाँले स्वकीय सचिव र सल्लाहकारको बढ़दो संख्या सुशासन, सरकारी खर्च नियन्त्रण र प्रशासनिक कार्य सम्पादनका लागि चुनौती बनेको बताउनुभयो। घिसिङले आफू मन्त्री हुँदा तीनवटा मन्त्रालय सम्हाल्दा तलबसहित एकजना मात्र स्वकीय सचिव र बिना पारिश्रमिक एकजना सल्लाहकार राखेको स्मरण गर्दै उहाँले सांसदलाई स्वकीय सचिव उपलब्ध गराउने व्यवस्थाप्रति पनि प्रश्न उठाउनुभयो। सक्षम र योग्य व्यक्तिलाई नियुक्त गरेर सांसदको कार्यक्षमता बढ़ाउने उद्देश्य भएमा स्वकीय सचिव राख्ने व्यवस्था सकारात्मक हुन सक्ने भए पनि व्यवहारमा अधिकांशले आफ्ना निकटका व्यक्तिलाई रोजगारी दिलाउने माध्यमका रूपमा प्रयोग गरेको उहाँको आरोप छ। एक वर्षको अवधिमा कम्बोडियाबाट 400 नेपालीको उद्धार गरिएको छ। आज नेपाल पुलिस क्लबमा भएको मानव बेचबिखन विरूद्धको एक कार्यक्रममा मानव बेचबिखन अनुसन्धान ब्यूरोका एसएसपी नकुल पोखरेलले एकै वर्षमा 400 नेपालीको उद्धार गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार आर्थिक वर्ष 2082-83 382 पुरूष र 18 महिला गरी 400 नेपाली नागरिकलाई कम्बोडियाबाट उद्धार गरिएको हो, जबकि आर्थिक वर्ष 2081-82 भने 12 पुरूष र 2 महिला गरी जम्मा 14 नेपाली नागरिकलाई कम्बोडियाबाट उद्धार गरिएको थियो। आर्थिक वर्ष 2080-81 दुई, आर्थिक वर्ष 79-80 एक र आर्थिक वर्ष 2078-79 भने 5 जनालाई उद्धार गरिएको थियो। मानव तस्करले विभिन्न प्रलोभन देखाएर उनीहरूलाई कम्बोडिया लगेर साइबर दासको रूपमा अवैध गतिविधिमा काम लगाउने गरेको प्रहरीको भनाई छ। गुल्मीको इस्मा गाउँपालिका स्थित कुखुरे खोलामा निर्माणाधीन पक्की पुलको ठेक्का सम्झौता भएको करिब 6 वर्ष बित्न लाग्दा पनि निर्माण सम्पन्न हुन सकेको छैन। एक वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित शुरू गरिएको आयोजनाको हालसम्म करिब 60% मात्र भौतिक प्रगति भएको छ। सड़क पूर्वाधार विकास कार्यालय तमघास र आत्रेय भूषाल बस्नेत जेबी काठमाण्डुबीच 2077 माघ 21 गते पुल निर्माणका लागि सम्झौता भएको थियो। सम्झौता अनुसार 2078 माघ 17 गते भित्र निर्माण सम्पन्न गरिसक्नुपर्ने भए पनि निर्माण व्यवसायको ढिला सुस्तीका कारण काम तोकिएको समयमै पूरा हुन सकेन। त्यसयता पटक पटक म्याद थपिए पनि आयोजना अझै अधुरै छ। कार्यालयका सब इन्जिनियर सन्तोष ढकालका अनुसार पुल निर्माणको म्याद हालसम्म 3 पटक थप गरिएको छ। पछिल्लो पटक 2081-83 गतेसम्म काम सक्ने गरी समयावधि तोकिएको भए पनि त्यो अवधिमा समेत निर्माण सम्पन्न हुन सकेन। अहिले सार्वजनिक खरिद ऐनमा भएको संशोधन अनुसार अन्तिम पटकका लागि म्याद थप गर्ने प्रक्रिया अघि बढ़ाइएको उहाँले जानकारी दिनुभयो। 25 मिटर लम्बाई र फुटपाथ सहित 11 मिटर चौड़ाईको पुल निर्माणका लागि भ्याट बाहेक 2,43,37,706 रूपियाँ लागत निर्धारण गरिएको छ। एनडीएसको प्रश्नपत्र आउट प्रकरणमा थप 2 जना पक्राउ परेका छन्। रौतहटको राजादेवी नगरपालिका 4 का 25 वर्षीय अतुल कुमार मिश्र र 12 को लिपनीमाल घर भएका 31 वर्षीय अब्दुल सानी हाकिम छन्। उनीहरूलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले पक्राउ गरेको हो। यसअघि प्रश्नपत्र आउट प्रकरणमा 2 जना पक्राउ परेका थिए। योसँगै पक्राउ पर्ने व्यक्तिको संख्या 4 पुगेको छ। एमबीएसको प्रथम सेमेस्टरको प्रश्नपत्र आउट भएपछि प्रहरीले अनुसन्धान अघि बढ़ाएको थियो। पक्राउ परेकाहरू विरूद्ध शिक्षा ऐन अन्तर्गतको कसुरमा अनुसन्धान अघि बढ़ाइएको सीआईबीका एसएसपी अनुपम शमशेर दबराले बताउनुभयो। आज पहाड़ी र तराई क्षेत्रका थोरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ। मौसम बदली भई लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भाग तथा बागमती गण्डकी र कर्णाली प्रदेशको पहाड़ी भागका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै आज राति बागमती गण्डकी लुम्बिनी प्रदेशका पहाड़ी र तराई भागका 1-2 ठाउँमा
ठूलो वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। देशको हिमाली भागका थोरै ठाउँमा र पहाड़ी भागका केही ठाउँमा मेघ गर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यूनतापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ। र आईसीसी विश्वकप क्रिकेट लीग दुईमा नेपालले लगातार तेस्रो हार बेहोरेको छ। नेदरल्याण्डमा चलिरहेको श्रृंखला अन्तर्गत सम्पन्न खेलमा नेपाल नामिबियासँग 3 रनले पराजित भएको हो। 212 रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित 50 ओभरमा 6 विकेट गुमाउँदै 208 रन मात्र बनाउन सक्यो। नेपालका लागि आसिफ शेखले 45 रन, कप्तान रोहित पौडेलले 41, आरिफ शेखले 38, कुशाल भुर्तेलले 34 तथा गुलशन झाले अभिजित 19 रन बनाउनु भयो। नामिबियाका लागि ज्याक ब्रासेलले 3 विकेट लिनुभयो भने रुबेन ट्रम्पलम्बनले 2 विकेट लिनुभयो। त्यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको नामिबियाले 50 ओभरमा 7 विकेट गुमाउँदै 211 रन बनाएको थियो। जान फेलिङले 149 बलमा शतक पूरा गर्नुभयो। लाउरेन स्टिन काम्पले 59 रन बनाउनुभयो। नेपालका करण केसीले 5 विकेट लिनुभयो। यससँगै करण केसी नेपालका लागि ओआईडी क्रिकेटमा 100 विकेट पूरा गर्ने दोस्रो खेलाड़ी पनि बन्नु भएको छ। यही खेल खबरसँगै हामी हालखबरको अन्त्यमा छौं। हालखबर सक्नु अघि मुख्य खबर शीर्षक। डाक्टरको आन्दोलनले देशभरको स्वास्थ्य सेवा प्रभावित। नारायणी अस्पतालका 68 चिकित्सकद्वारा सामूहिक राजीनामा। सेवामा अवरोध नगर्न मन्त्रालयको आग्रह। असारमा खपत भएको बिजुली महसुलमा भ्याट नलाग्ने। तिरिसकेको भ्याट रकम भवनमा समायोजन हुने। पाल्पा सिद्ध बाबा सुरुङ मार्गको 70% काम सकियो। कार्तिकसम्म सञ्चालनमा ल्याउने तयारी। सुनौली गोरखपुर द्रुत मार्ग निर्माण अन्तिम चरणमा। भैरवाद दिल्ली यात्रा समय छोटिँदै। स्वकीय सचिव र सल्लाहकारले मन्त्रालय भरिएको कुलमान घिसिङको आरोप। सांसदलाई स्वकीय सचिव सुविधा दिने व्यवस्थाप्रति असन्तुष्टि। देउबा समूहले राष्ट्रिय भेलाका लागि केन्द्रीय समिति खटाउँदै। वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन। एकै वर्षमा कम्बोडियाबाट 400 नेपालीको उद्धार। 6 वर्षमा पनि बालेन बनेन गुल्मीको इस्मा कुखुरे खोलामा पक्की पुल। एमबीएसको प्रश्नपत्र आउट प्रकरणमा थप 2 जना पक्राउ। आज पहाड़ी र तराईका थोरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना। र विश्वकप क्रिकेट लीग दुईमा नेपालको लगातार तेस्रो हाल। नामिबियासँग नेपाल 3 रनले पराजित। अवस्था अपराह्न 5 बजेको हालखबर सकियो। सूचना सन्देश र मनोरञ्जनका लागि सुन्दै रहनुहोला रेडियो लुम्बिनी। नमस्कार।

0: सीसीटी कलेजको नयाँ भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना। विगत 26 वर्षदेखि आईटी र व्यवस्थापन शिक्षामा अब्बल साबित हुँदै आएको यस क्षेत्रको पहिलो आईटी कलेजमा बीसीए बीसीएस आईटी बीबीएमा सीमित सिटहरूका लागि नयाँ भर्ना खुल्यो। हाम्रा कार्यक्रमहरू बीबीए बीसीए बीसीएस आईटी बी फार्मेसी बीएससी एमएलटी बीएससी नर्सिङ बीपीएस बीएनएच एम फार्मा। विस्तृत जानकारीको लागि क्रिम्सन कलेज अफ टेक्नोलोजी सीसीटी कलेज बुटवल 11 देवीनगर। फोन 071-410-380 071-410-479 मोबाइल 98-75-85-188 98-75-20-752 www.cct.edu.np बाट पनि इन्ट्रान्स फारम भर्न सकिनेछ।
1: होइन पुर्खे बा, किन के भयो र?
2: बाह्र चौरासी घुमे खै
1: बिरामी भएर धेरै मेडिकल धाउँदा नि सन्चो नभएर रहेछ क्या। एकपटक यिनलाई मणिग्रामको क्रिम्सन अस्पतालमा लैजान पर्यो। 24 घण्टा इमर्जेन्सी आईसीयू प्रसूति इसीजी एक्सरे सिटी स्क्यान फार्मेसी र एम्बुलेन्स सेवा सहित सम्पूर्ण खालका शारीरिक मानसिक रोगहरूको गुणस्तरीय र सफल उपचार परामर्श र औषधिका लागि क्रिम्सन अस्पताल। होइन पुर्खे बा, फेरि दौडिँदै कता हो?
2: ए किरिम यनमा गएको सब ठिक ठाक। अब त पुर्खे बा पनि हिँड्छ मर्निङ वाक।
1: सम्पर्क क्रिम्सन अस्पताल तिलोत्तमा छ मणिग्राम रूपन्देही। फोन 071-562-744 562-745।
3: हाय दैव, फेरि मदुर खाएर आएछन्। सबै पैसा जति रक्सीमै सते। अब त घरमा चामल किन्ने पैसा पनि छैन। ए कोही छ, आउनुहोस् न, बचाइदिनुहोस्।
4: आमा बाबालाई उठाउनुहोस्, उहाँलाई सास फेर्न पनि गाह्रो भइरहेको छ।
5: धेरै नै ढिला हुन्थ्यो सायद। अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो, तर समयमै ल्याउनु भयो। उपचार हुन्छ र ठिक पनि हुन्छ, नातिनुहोला।
6: हेर्नुहोस् त दाई, एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य, परिवारको खुसी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि। अब पनि तपाईँ नबदलिने हो भने परिवारले झन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई।
3: आज हामीले एउटा ठूलो पाठ सिक्यौं, मदिराले सुख होइन दुःख मात्रै ल्याउँछ।
4: परिवारको मुस्कान बचाऊ, मदिराबाट टाढा रहौ।
7: मदिरा त्यागौ, परिवार बचाऊ, स्वस्थ समाज निर्माणमा सबै मिलेर अघि बढौ।
8: मदिरा सेवनले आफू मात्र नभएर परिवार र समाजलाई पुर्याउने हानिको बारेमा हामी सबै सचेत हौ। जनचेतनाका लागि शिविर नेपाल र रेडियो लुम्बिनी तथा तिरोत्तमा टेलिभिजनको जनहितमा जारी सन्देश।
9: ए बुढा हेर्नुहोस् त, आज पनि रेखे दाईले दिदा भाउजूलाई रक्सी खाएर पिटेछन्।
10: ए जान्त जान्त।
5: होइन के भयो बाबु?
11: अंकल, अंकल, बाबाले मम्मीलाई पिट्नुभयो।
5: ल ल नात्यो बाबु, हामी आइपुग्यौ त। केही समय सुधार केन्द्रमा राखौ न, त्यसका लागि म आफै पहल गर्छु।
8: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ। सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो। मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि शिविर नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश।
12: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
13: लो किन नि, के भयो, सन्चो भएन?
12: होइन, यतिकै जानै मन लागेन।
13: यतिकै पनि हुन्छ?
12: मैले साइन्सको कन्ठै गर्न सकिन, सरले कुट्नुहुन्छ।
13: ए कुरा त्यस्तो पो, ल हिँडा म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
14: नमस्ते, कति कामले पाल्नु भयो?
13: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
14: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
12: हस् म्याडम।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
15: के हो
16: हेर त रगतै रगत भयो छ्या म त त्यस्तो हेर्न नि सक्दिन
15: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने कहाँ बीचबाट पो बाटो काटेको
16: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन
15: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि केही हुँदैन थियो नि हेर त अब
16: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
17: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौ जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौ र पैदल यात्रीलाई बाटो काट्न दिऊ
18: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं
19: नेपाल सरकार विज्ञापन बोर्ड
20: खुसीको खबर
21: होइन के खुसीको खबर हो दाजु
20: अरे भाइ लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि
21: हो र
20: हो त वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक लोभिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र शनिबार लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल फोन नम्बर 071-537-8823
22: तिलोत्तमाको मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीए द्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगु युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब तिलोत्तमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018
23: सबै हतारै हतार ए बुढा आज छुट्टी छ एउटा राम्रो साडी मलाई पनि चाहिएको छ छोरालाई स्कुलको ड्रेस होरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला आज बुटोल जाम न
24: ए किन नि बुटोल यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि
23: हो हामी कहाँ स्वदेशी तथा विदेशी साडी फेन्सी सामान स्कूल ब्याग कपास र फाइबरका सिरक डोसना सिरानीका साथै म्याट्रेस पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ
24: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
23: प्रोप्राइटर प्रताप भण्डारी मोबाइल 98-570-42-471 फोन 071-562-69 जय दुर्गा युनिफर्म कर्नर तिलोत्तमा नगरपालिका मणिग्राम रूपन्देही
25: बीचो सांजी को

0: दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
1: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
2: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले? काम त गराइ हुँदैन।
1: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
3: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ? लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
4: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
5: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्यौ? हँ, तीन दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
6: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
7: के को छलफल हो दाई भाउजू? दुवैजना थकित पनि देखिनुहुन्छ।
6: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कूल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
7: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
5: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
8: एकअर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
9: होइन हो साइला, औषधिको त फ्याक्ट्री नै खोल्या छौ कि क्या हो? यतिका औषधि लिएर बसिरहेको छौ त
10: के भनौँ दाई, रोग पनि एकदम भए पो सैथरी छ, अनि सैथरी दबाई खानै पर्यो।
9: ए साइला पनि, दुनियाँदारी औषधि खाएर कहाँ रोग निको हुन्छ र? सयौं समस्या एकै ठाउँ, निवान हस्पिटल आजै जाम।
11: हजुर, नेपालमै उत्कृष्ट सुविधा सम्पन्न प्राकृतिक चिकित्सालय निभान हस्पिटल अब हाम्रै नयाँ मिलमा, तिलोत्तमा चार नयाँ मिलमा अत्याधुनिक सुविधा सम्पन्न निभान हस्पिटल सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। निभान हस्पिटल नै किन, व्यक्तिगत स्वास्थ्य परामर्श तथा बाह्य र आन्तरिक उपचारका लागि, 100% प्राकृतिक र औषधि मुक्त उपचारका लागि, अनुभवी चिकित्सक तथा थेरापिस्ट सेवाका लागि, शान्त स्वच्छ र उपचार मैत्री वातावरणमा शरीर मन र आत्माको समग्र उपचारका लागि। हजुर, पूर्णत प्राकृतिक ढंगबाट उपचार हुने यस निवान हस्पिटलमा फिजियोथेरापी, जल उपचार, एक्युपंक्चर, योग, ध्यान, आहार, पोषण परामर्श सँगै क्रोमो तथा चुम्बक उपचार विधि, माटो उपचार, मालिस, धार्मिक थेरापी, उपवास थेरापी लगायत नसा च्यापिएको, एलर्जी, छाला रोग, प्यारालाइसिस, मुख बाँगिने, अनिद्रा, अपच, कब्जियत, माइग्रेन, डिप्रेसन, हात खुट्टा तथा घुँडा फोल्ने, हड्डी खिएको, महिनावारी तथा यौन गडबडी, युरिक एसिड, बाथ, बाजोपन, ग्यास्ट्रिक, थाइराइड, मोटोपन, मधुमेह, उच्च रक्तचाप लगायत सबै खाले समस्याहरूको सही उपचार गरिन्छ। निवान हस्पिटल प्राली, तुलुतमा चार नयाँ मिल रूपन्देही। सम्पर्क फोन 071-5-92-183, मोबाइल 98-570-68-805, 97-676, 091-99-99। स्वास्थ्य र शान्तिको द्वार, प्रकृतिसँग सिधै उपचार, निवान हस्पिटल प्राली।
12: नमस्ते है, नमस्ते। होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी तै
13: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दै छौ क्या?
12: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि दुई वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाईका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
14: लौ, ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो, के गर्नुपर्छ भनिदिउँ त नानी।
12: ल यो सुन्नु त, रेडियोमा फुकेको फुके हुन्छ त।
15: माछा मासु अन्डा मिठो सबैभन्दा, माछा मासु अन्डा मिठो सबैभन्दा।
16: अनि फलफूल र सागपात बच्चाको खाना साथ साथ
17: सबै मिलाई खुवाऊ।
16: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ। बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पूरा भएपछि आमाको दुधको साथै अण्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफूल पनि खुवाए। तपाईँले नि
18: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोषिलो खाना खुवाऊ।
19: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाईमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खानेकुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नुभयो नि? आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।

0: सामाजिक सञ्जाल लगायत अनलाइनमा हुने मिथ्या समाचार, दुष्प्रचार र घृणा जन्य अभिव्यक्ति कानूनी रूपमा दण्डनीय छ। अनलाइन हिंसा नगरौं र नसहौं।
1: सिकल सेल रोगको एक जानकारी।
2: सिकल सेल रोग भनेको एक प्रकारको वंशाणुगत रोग हो। यो रोग बुढामाबाट बच्चामा सर्ने गर्दछ। यो रोग जिनमा हुने खराबीले गर्दा हुन्छ, जसले गर्दा रातो रक्तकोषहरू गोलो आकार हुनुको साटो हसिया आकारको हुन्छ। सामान्यतया यो रोग नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू जातिहरूमा बढी देखिने गरेको पाइन्छ। सिकलसेल रोगीको शरीरमा हसिया आकारको रक्तकोष हुने भएकोले रगत सजिलोसँग बग्न सक्दैन। यसरी रगत बग्न नसक्दा शरीरका भित्री अंगहरूमा अक्सिजनको मात्रा कम भई ती अंगहरूमा खराबी हुन्छ र ती अंगको भागमा कडा खालको दुखाई हुन्छ। सामान्यतया रातो रक्तकोषहरूको आयु 120 दिनसम्म हुन्छ, तर सिकलसेल भएका रक्तकोषहरूको आयु 10-20 दिनसम्म हुने हुँदा बिरामीलाई रक्त अल्पता हुन्छ। यदि आमा र बुवा दुवैमा यो रोग जिनमा भएमा वा दुई मध्ये एकजनामा भएमा पनि यो रोग बच्चामा सर्न सक्छ र नसर्न पनि सक्छ। तर सर्ने र नसर्ने जोखिमको बारेमा जेनेटिक परामर्श लिनुपर्ने हुन्छ। यस रोगको जिन भएका व्यक्तिहरूमा लक्षणहरू देखा पर्छ भन्ने छैन र उनीहरूले सामान्य जीवन बिताउन सक्छन्।
1: सिकल सेल रोगका लक्षणहरू:
3: छिटो छिटो थकाइ लाग्ने, सास फेर्न गाह्रो हुने, छाती दुख्ने,
2: छाती पेट हात खुट्टा ढाडमा अचानक र कडा खालको दुखाई हुने,
3: जन्डिस हुने,
2: आँखाका समस्याहरू देखा पर्ने,
3: संक्रमणहरू भइरहने,
2: पक्षीघात समेत हुने,
3: ज्वरो आउने, वाक वाक लाग्ने, बान्ता हुने, खोकी लाग्ने।
2: माथिका कुनै पनि लक्षण देखिएमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा गई चेक जाँच गराउनुहोस्। सिकल सेल रोगको उपचार:
3: यस रोगको मुख्य उपचार भनेको नै तालिम प्राप्त स्वास्थ्य कर्मीबाट दुखाईको तत्काल समाधान र लक्षणको आधारमा उपचार गर्नु नै हो। प्रादेशिक अस्पताल बुटोल र भीम अस्पताल भैरहवामा गरिन्छ।
2: सिकलसेल रोगका जटिलताहरूबाट बच्ने उपायहरू:
3: कुनै पनि रोगको संक्रमण विरुद्ध खोपहरू लगाउनु पर्छ,
2: आँखाको नियमित परीक्षण गर्नुपर्छ,
3: रक्त अल्पताको उपचार गराउनु पर्छ,
2: स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधिहरू नियमित रूपमा सेवन गर्नु गराउनु पर्छ,
3: पानी प्रशस्त मात्रामा पिउनु पर्छ,
2: धेरै तनाव लिनु हुँदैन,
3: मदिरापान धुम्रापान र सुर्तीजन्य पदार्थको सेवन गर्नु हुँदैन।
2: सिकलसेल रोगको रोकथाम:
3: सिकलसेल रोगको अवस्था बारे थाहा पाउन रक्त परीक्षण गराउने,
2: रगत परीक्षण गर्दा जोखिम देखिएमा जेनेटिक परामर्श लिने,
3: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा नाता पर्ने सबैले जाँच गराउने,
2: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा तुरन्त स्वास्थ्य उपचार गराउने।
3: अनुरोधक: तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
4: कति राम्रो कुकुर, कहाँबाट ल्याउनु भएको?
5: कहाँबाट ल्याउनु दाजु, मामा घरबाट ल्याएको।
4: ए हो र, अनि नगरपालिकामा दर्ता गर्नुभयो त?
5: दर्ता? कुकुर पनि दर्ता गर्नुपर्छ?
4: हो त, अब त हाम्रो नगरपालिकाभित्र पशु चौपायहरू पाल्दाखेरि दर्ता गरेर मात्रै पाल्न पाइन्छ नि।
6: हजुर, घरगोठमा पालिएका पशु चौपाया तथा कुकुरलाई छाडा छाड्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै छाडा चौपाया तथा कुकुरले सड़क एवं सार्वजनिक स्थलमा पुर्याइरहेको अवरोध ल्याउन सक्ने दुर्घटना, कृषि बालीको नोक्सानी तथा फोहोर नियन्त्रण गर्न तिलोत्तमा नगरपालिकाको छाडा पशु चौपाया नियन्त्रण तथा व्यवस्थापन कार्यविधिको मर्म र भावना अनुरूप 2079 चैत्र 1 गतेबाट पशु दर्ता प्रणाली कार्यान्वयनमा ल्याएको छ। यसको माध्यमबाट नगरवासीको घर गोठमा पालिएका सबै पशु चौपायाको लगत अध्यावधिक गरी कुकुर पालन अनुमति पत्र तथा पशु दर्ता प्रमाण पत्र समेत अनलाइनबाटै लिन सकिने जानकारी गराइन्छ। तोकिए बमोजिम कार्य नगरेको पाइएमा प्रचलित कानून बमोजिम कार्यवाही हुने बेहोरा पनि जानकारी गराइन्छ।
7: अनुरोधक: तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
2: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश:
8: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
2: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
8: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
2: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
8: 6 महिनापछि आमाको दूध सँगै थप आहार पनि खुवाऊ।
9: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
8: थप आहारसँगै समय तालिका अनुसार बाल भिजा पनि खुवाऊ।
9: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
7: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: ಆಸೆ ಗೊಳ್ಳು
1: ವಾತ್ಸಲ್ಯ ಬುಟ್ವಲ್ ಕ್ಲಿನಿಕ್ ಸುಖನಗರ್ ಬುಟ್ವಲ್ ಸಂಪರ್ಕ 9800234460
2: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश
3: गर्भसिन्धुई आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं
2: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराउँ
3: आमाको दूध अमृत समान हुन्छ त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ
2: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराउँ
3: 6 महिनापछि आमाको दूधसँगै थप आहार पनि खुवाऊ
2: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ
3: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ
2: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ
4: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही
5: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौं
6: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बीचैमा नछोडी मात्रा अनुसार औषधि पूरै सेवन गरौं
5: पछिका लागि भनेर औषधि बचाएर नराखौं
6: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौं
5: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिऊं
6: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले नगरौं
5: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौं
7: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र
8: कति धेरै भिड हो मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो ल मलाई कसले छुदैछ यताउता आँखा भनि देख्दिन कसलाई आरोप लगाउनु र अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ लौ न सहयोग गर्नुहोस्
9: ओए बहिनीलाई के गरेको हो त मान्छे नै रहिनछस्
10: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिउ अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौ
11: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश
12: सीसीटी कलेजको नयाँ भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना विगत 26 वर्षदेखि आईटी र व्यवस्थापन शिक्षामा अब्बल साबित हुँदै आएको यस क्षेत्रको पहिलो आईटी कलेजमा बीसीए बीसीएस आईटी बीबीएमा सीमित सिटहरूका लागि नयाँ भर्ना खुल्यो हाम्रा कार्यक्रमहरू बीबीए बीसीए बीसीएस आईटी बी फार्मेसी बीएससी एमएलसी बीएससी नर्सिङ बीपीएस बीएनएच एम फार्मा विस्तृत जानकारीको लागि क्रिम्सन कलेज अफ टेक्नोलोजी सीसीटी कलेज बुटवल 11 देवीनगर फोन 071-410-380 071-410-479 मोबाइल 9875-70-85-188 9875-70-20-752 www.cct.edu.np बाट पनि इन्ट्रान्स फारम भर्न सकिनेछ
13: ए दाई पख्नुस् त पख्नुस् के गर्नु भएको
14: देख्नु भएन औषधि हालेको
13: लौ न शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा विष हाल्ने
14: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
13: हेर्नुहोस् दाई यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ
14: हजुर
13: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
14: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी
13: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
14: अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि
13: सुन्नुहोस् दाई रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
14: हस् नानी मैले बुझे म परम्परागत विषादी नै प्रयोग गर्छु
15: नेपाल सरकार विज्ञापन बोर्ड

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए लौ न लौ लौ चट्याङ पर्ने आटो सबै जाने यता आउ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
4: साउजी क्युआर भए
5: ए बगनुस् त मेसेज आएको छैन
6: घरी एसएमएस आएन।

सचेत बन्दै ग्यासको प्रयोग गरौं, दुर्घटनाबाट बचौं। ग्यासको चुलो बालेर भान्सा छाडी टाढा नजाऊ। प्रयोग गरिसकेपछि ग्यासको चुलो र रेगुलेटर बन्द गरौं। यथासम्भव ग्यास सिलिण्डरलाई भान्सा कोठा भन्दा बाहिर राखौं। ग्यास सिलिण्डर, रेगुलेटर र पाइप समय समयमा जाँच गरौं। कुनै खराबी वा टुटफुट भए तुरुन्तै फेरौं। ग्यास सिलिण्डर लिँदा सिल भए नभएको तथा सिलिण्डरको स्मावधि अनिवार्य रूपमा हेर्ने गरौं। तौल कम भएको, धेरै गनाउने, लिक भएको वा शंकास्पद सिलिण्डर घरमा नल्याउँ।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले बेलुकीको 6 बज्यो।
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
4: राष्ट्रको शान किसान।
3: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी हृदय रिमालसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: चिकित्सक संघको आन्दोलनले देशभर स्वास्थ्य सेवा प्रभावित, सेवा नरोकी वार्तामा आउन सरकारको आग्रह। सुनसरी घटनालाई लिएर आज पनि पूर्वपश्चिम राजमार्गका विभिन्न ठाउँमा प्रदर्शन।
0: खहरी खोलामा पहिरो खस्ता नारायणगढ मुगलिन सड़क खण्ड अवरूद्ध, सञ्चालनमा ल्याउन समय लाग्ने। भोलि बिहान धौलीगंगा बाँध खोलिँदै महाकाली किनारमा सतर्क रहन आग्रह।
1: असार महिनामा खपत गरेको बिजुलीमा भ्याट नलाग्ने, तिरिसकेको शुल्क भदौको बिलमा मिलाउने प्राधिकरणको तयारी।
2: उहाँहरूले तिरिसकेको घाट रकमलाई अग्रिम भुक्तानी मानेर अब भदौको बिल रकम समाहरिन्छ।
0: जापानमा शक्तिशाली भूकम्प, एउटा सपिङ सेन्टरमा कैयौं मानिस फसे, सुनामीको चेतावनी फिर्ता।
1: र काबा भलिबल च्याम्पियनशीपमा छवटै खेल हारेको नेपाल अन्तिम स्थानमा, फ्रान्सको राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकमा जिदान नियुक्त।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 0556493333, 4935555।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको विरोधमा नेपाल चिकित्सक संघले आह्वान गरेको आन्दोलनका कारण आज देशभरको नियमित स्वास्थ्य सेवा प्रभावित बनेको छ। सरकारी, निजी तथा गैर सरकारी अस्पतालहरूमा आकस्मिक सेवा बाहेक धेरैजसो सेवा बन्द हुँदा उपचारका लागि अस्पताल पुगेका बिरामीहरू प्रत्यक्ष प्रभावित भएका छन्। वीरगंजको नारायणी अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र त्यसपछि पर्सा जिल्ला प्रशासन कार्यालयमा भएको दुर्व्यवहारको विरोधमा चिकित्सक संघ देशभर आकस्मिक बाहेका सेवा ठप्प बनाएर आन्दोलनमा आएको हो। आन्दोलनका कारण देशभरका अस्पतालमा सबैभन्दा बढ़ी असर बहिरंग अर्थात ओपीडी सेवामा परेको छ। बिहान अस्पताल पुगेका धेरै बिरामीहरू उपचार नपाएर फर्कनु परेको छ। विशेष गरी दीर्घ रोग भएका बिरामी, नियमित फलोअपमा आउने बिरामी, परीक्षणका लागि समय लिएका बिरामी तथा शल्यक्रियाको तयारीमा रहेका सेवाग्राहीहरू बढ़ी प्रभावित भएका छन्। आन्दोलनको असर काठमाडौँ उपत्यकाका ठूला अस्पतालदेखि देशका विभिन्न जिल्लाका अस्पतालसम्म परेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आन्दोलनका कारण सर्वसाधारणको उपचार प्रभावित हुन नदिन अस्पतालहरूलाई सेवा निरन्तर राख्न आग्रह गरेको छ। मन्त्रालयले चिकित्सक संघसँग संवाद मार्फत समस्या समाधान गर्ने प्रयास गरिरहेको छ। नेपाल चिकित्सक संघले स्वास्थ्यकर्मीमाथि पटक पटक आक्रमण हुँदा पनि प्रभावकारी सुरक्षा व्यवस्था हुन नसकेको भन्दै आन्दोलन गर्न बाध्य भएको बताएको छ। गएको शनिबार नारायणी अस्पतालमा कार्यरत मेडिकल अधिकृत डाक्टर प्रमोद राय सहित चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि कुटपिट भएको थियो। आक्रमणबाट डाक्टर रामको टाउकोमा गम्भीर चोट लागेको र अहिले उहाँको राष्ट्रिय ट्रमा सेन्टर काठमाडौँमा उपचार भइरहेको संघले जनाएको छ।
1: यसैबीच राष्ट्रिय मानवाधिकार आयोगले देशभर नियमित स्वास्थ्य सेवा बन्द भएको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। आयोगले आज विज्ञप्ति निकालेर नारायणी अस्पताल वीरगंजका डाक्टर प्रमोद राममाथि कुटपिट र तोडफोड भएको विरोधमा देशभर नियमित स्वास्थ्य सेवा ठप्प पारिएको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो। चिकित्सकहरूले आकस्मिक बाहेकका सेवा बन्द गर्दा सर्वसाधारण उपचारबाट वञ्चित भएको र यसले नागरिकको मौलिक हक हनन भएको आयोगको ठहर छ। चिकित्सकमाथि आक्रमण हुनु निन्दनीय र कानूनी शासनमाथिको चुनौती भए पनि स्वास्थ्य जस्तो अत्यावश्यक सेवा रोक्न नमिल्ने आयोगको भनाइ छ। आयोगले कुटपिटमा संलग्न दोषीलाई तत्काल कानूनी कार्यवाही गर्न सरकारलाई निर्देशन दिएको छ। साथै लाखौं बिरामीको जीवन जोखिममा नपारी तत्काल सेवा सुचारू गर्न र वार्ताबाटै समस्याको समाधान खोज्न सरकार आन्दोलनरत चिकित्सक तथा सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ।
0: सुनसरीको दिवानगंज गाउँपालिका वडा नम्बर 3 कप्तानगंजमा अस्ति आइतबार भएको घटनापछि सुनसरी र मोरङ क्षेत्रको सुरक्षा अवस्था अझै सामान्य बन्न सकेको छैन। घटनाको विरोधमा प्रदर्शनकारीहरू सड़कमा निस्किएपछि पूर्व पश्चिम राजमार्गका विभिन्न ठाउँमा आज पनि प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूले राजमार्गमा टायर बालेर सड़क अवरूद्ध गरेपछि सुनसरी खण्डको यातायात सेवा प्रभावित बनेको छ। विशेष गरी पकड़ेदेखि कोशी ब्यारेजसम्मका विभिन्न क्षेत्रमा गाड़ी आवागमन प्रभावित बनेको छ। अस्ति दिवानगंज गाउँपालिका 3 कप्तानगंजमा दुई समूह बीच भएको झडप नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाउँदा एकजनाको ज्यान गएको थियो। दोषीमाथि कार्यवाही र सुरक्षाको माग गर्दै प्रदर्शन भइरहेको प्रदर्शनकारीहरूले बताएका छन्। लगातारको प्रदर्शनका कारण स्थानीय क्षेत्रमा जनजीवन समेत प्रभावित बनेको छ। सुरक्षा अवस्था बिग्रदै गएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले दक्षिणी क्षेत्रका विभिन्न ठाउँमा कर्फ्यू तथा निषेधाज्ञा जारी गरेको थियो। प्रशासनका अनुसार अहिले पनि संवेदनशील क्षेत्रमा

0: का धेरै व्यक्ति एकै ठाउँमा भेला हुन नपाउने गरी निषेधाज्ञा यथावत छ। यस्तै अनिश्चितकालीन कर्फ्यू हरिनगर बजार क्षेत्र, बुटाहा बजार क्षेत्र, कप्तानगंज बजार क्षेत्र, घुस्की बजार क्षेत्र र दिवानगंज बजार क्षेत्रमा कायमै रहेको जिल्ला प्रशासन कार्यालय सुनसरीले निकालेको पछिल्लो विज्ञप्तीमा भनिएको छ। प्रदर्शनका कारण यातायात व्यवस्थापनमा चुनौती देखिएपछि स्थानीय प्रशासनले इटहरीबाट पश्चिमतर्फ चल्ने गाड़ीमा समेत रोक लगाएको छ।
1: यता धनुषामा सामाजिक सद्भाव र धार्मिक संस्कृता कायम राख्दै आपसी भाइचारा मजबूत बनाउने उद्देश्यले सर्वपक्षीय सद्भाव बैठक सम्पन्न भएको छ। बैठकले कुनै पनि वाहनामा धार्मिक, सामाजिक तथा सामुदायिक सद्भावमा खल्ल पुर्याउने गतिविधि हुन नदिन प्रतिबद्धता व्यक्त गरेको छ। पछिल्लो समय छिमेकी जिल्लामा भएका केही संवेदनशील घटनापछि धनुषामा समेत त्यस प्रकारका गतिविधि रोक्न देखिन थालेपछि सम्भावित जोखिम न्यूनीकरण गर्न जिल्ला प्रशासन कार्यालय धनुषाको समन्वयमा सर्वपक्षीय बैठक आयोजना गरिएको हो।

0: नियन्त्रण गर्ने निर्णय पनि भएको छ। यसैबीच जिल्ला प्रशासन कार्यालय मोरङले मेला महोत्सव एवं रातको समयमा सञ्चालन हुने रेस्टुरेन्ट एवं क्लबहरूमा प्रयोग हुँदै आएको डीजे निषेध गरेको छ। मोरङका सहायक प्रमुख जिल्ला अधिकारी पवनराज कोइरालाले आज विज्ञप्ति निकालेर जिल्लाभित्र कुनै पनि मेला महोत्सव, विवाहका विभिन्न समारोह, पार्टी उत्सव, चाडपर्व, धार्मिक कार्यक्रम, पुराण लगायत कार्यक्रममा अर्को सूचना जारी नभएसम्म डीजे प्रयोग गर्न निषेध गरिएको जनाउनु भएको छ। यो सूचना विपरीत कसैले डीजे प्रयोग गरे वा गराएको पाइएमा कानून बमोजिम कार्यवाही हुने विज्ञप्तिमा उल्लेख छ।
1: नारायणगढ़ मुगलिन सड़क खण्ड अन्तर्गत मुगलिन नजिकै इच्छाकामना गाउँपालिका वडा नम्बर 5 खहरे खोलामा फेरि पहिरो खसेपछि सड़क अवरूद्ध बनेको छ। पटक पटक पहिरो खस्ने त्यस क्षेत्रमा आज बिहान खसेको सुखा पहिरो हटाएर दिउँसोदेखि दुईतर्फी गाड़ी चलाइएको थियो। पहिरो पन्छाएर गाड़ी चलाएको केही समयपछि बेलुका पौने 5 बजे त्यही ठाउँमा फेरि पहिरो खसेपछि सड़क अवरूद्ध बनेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ। डिभिजन सड़क कार्यालय चितवनका अनुसार झण्डै 40 मिटर माथिबाट ढुङ्गा सहितको सुखा पहिरो खसेको छ। पहिरो पन्छाउन काम शुरू गरेको भए पनि सड़क पूर्ण रूपमा सुरक्षित बनाएर सञ्चालनमा ल्याउन केही समय लाग्ने जनाइएको छ। कार्यालयका इन्जिनियर अर्जुन घिमिरेका अनुसार पहिरो हटाउन कम्तीमा 2 घण्टा लाग्ने अनुमान छ। यद्यपि पहिरो खस्ने क्रम नरोकिएमा थप समय पनि लाग्न सक्ने उहाँले बताउनुभयो। खहरे खोलाको क्षेत्र नारायणगढ़ मुगलिन सड़कको सबैभन्दा जोखिमयुक्त ठाउँ मध्येको एक मानिन्छ। बर्खायाम शुरू भएसँगै त्यस क्षेत्रमा सुखा पहिरो, ढुङ्गा खस्ने र सड़क अवरूद्ध हुने घटना दोहोरिँदै आएका छन्। प्रहरीले अनावश्यक जोखिम नलिन, पहिरो प्रभावित क्षेत्रमा रोकिएर नबस्न र सड़क खुलेपछि पनि सावधानीपूर्वक यात्रा गर्न अनुरोध गरेको छ। नारायणगढ़ मुगलिन सड़क खण्ड काठमाडौँलाई देशका विभिन्न भागसँग जोड्ने प्रमुख राजमार्ग हो।
0: नेपाली कांग्रेसका नेता एवं पूर्व उप प्रधानमन्त्री गोपालमान श्रेष्ठको निधन भएको छ। उहाँको ललितपुरको जावलाखेलमा रहेको हेलियस हस्पिटलमा उपचारका क्रममा आज निधन भएको कांग्रेसका प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभयो। नेता श्रेष्ठको शव भोलि पार्टी केन्द्रीय कार्यालय सानेपामा श्रद्धाञ्जलीका लागि राखिने र त्यसपछि शव यात्रासहित पशुपति आर्यघाटमा दाह संस्कारका लागि लगिने प्रवक्ता चालिसेले बताउनु भएको छ।
1: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। असार महिनामा खपत भएको बिजुलीमा लिएको भ्याट कसरी फिर्ता हुन्छ भन्ने बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: बेटर अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
3: एनबीएल सर्वसुलभ आवास कर्जा
4: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
3: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
4: विशेषताहरू, ₹2 करोड सम्मको कर्जा सुविधा।
3: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
4: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
3: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
3: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
4: शर्तहरू लागू हुनेछन्।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले चिकित्सक संघको आन्दोलनले देशभर स्वास्थ्य सेवा प्रभावित, सेवा नरोकी वार्तामा आउन सरकारको आग्रह, स्वास्थ्य सेवा रोकिएको बारे मानव अधिकार आयोगद्वारा ध्यान आकर्षण, सुनसरी घटनालाई लिएर आज पनि पूर्व पश्चिम राजमार्गका विभिन्न ठाउँमा प्रदर्शन, मोरङमा डीजे निषेध, खहरे खोलामा पहिरो खस्दा नारायणगढ़ मुगलिन सड़क खण्ड फेरि अवरूद्ध, सञ्चालनमा आउन केही समय लाग्ने नेपाली कांग्रेसका नेता एवं पूर्व उप प्रधानमन्त्री गोपालमान श्रेष्ठको निधन लगायतका खबर प्रस्तुत गर्यौं।
0: नेपाल दर्पणमा अब बाँकी खबर, काठमाडौँ उपत्यकादेखि पश्चिमतर्फका विभिन्न क्षेत्रमा अहिले वर्षा भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो समय पश्चिमी भूभागमा वर्षा बढ़ी केन्द्रित देखिएको छ। महाशाखाका अनुसार एक घण्टामा सुर्खेतमा 22.6 मिलिमिटर वर्षा मापन भएको छ। त्यसै गरी सिन्धुपाल्चोक, नुवाकोट, मकवानपुर, रोल्पा, बागलुङ लगायत जिल्लामा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। पूर्वी क्षेत्रको तुलनामा अहिले वर्षाको गतिविधि पश्चिम नेपालतर्फ बढ़ी सक्रिय रहेको महाशाखाले जनाएको छ। वर्षाको यो क्रम आउँदो केही दिनसम्म जारी रहने अनुमान छ। मौसम पूर्वानुमान अनुसार आज राति बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी भूभागका एक दुई ठाउँमा ठूलो वर्षाको

0: भावना रहेको छ। त्यस्तै भोलि दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका एक दुई ठाउँमा ठूलो वर्षा हुन सक्ने अनुमान छ।
1: यसैबीच भोलि बिहान भारततर्फ रहेको धौलीगंगा जलविद्युत आयोजनाको बाँध सफाईका लागि खोलिने भन्दै जिल्ला प्रशासन कार्यालय बैतडीले चेतावनी जारी गरेको छ। प्रशासनले सूचना निकालेर भोलि बिहान 6 बजेदेखि पर्सि बिहिबार बेलुका 6 बजेसम्म झण्डै 36 घण्टा धौलीगंगा पावर स्टेशनको स्लुइस गेट सफाईका लागि बाँध खोल्ने जानकारी गराएको हो। बाँध खोलेसँगै नदीको जलस्तर बढ़न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय बैतडीले नदी किनारका बासिन्दालाई सतर्क रहन भनेको छ। बाँध खुल्ला रहने अवधिमा तथा त्यसपछि पनि महाकाली नदीमा पानीको सतह बढ़न सक्ने सम्भावना रहेकोले नदी किनारमा सचेततापूर्वक मात्रै आवतजावत गर्न, नदीमा माछा मार्न, ढुङ्गा बालुवा संकलन गर्न तथा अन्य जोखिमपूर्ण गतिविधि नगर्न आग्रह गरेको छ। पालिका, सुरक्षा निकाय तथा सम्बन्धित सरकारवालालाई पनि आवश्यक तयारी र सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ।
0: आन्तरिक राजस्व विभागले असार महिनाको बिजुली खपत मूल्य अभिवृद्धि कर नलाग्ने बताएपछि उपभोक्ताहरूले तिरिसकेको रकम कसरी फिर्ता पाइन्छ भनेर चासो राखेको पाइन्छ। विद्युत प्राधिकरणले असार महिनामा खपत गरेको विद्युतकै बिलमा भ्याट जोडेपछि साउन पछिकोमा मात्रै लागू हुनुपर्ने भन्दै उपभोक्ताले विरोध गरेका थिए। राजस्व विभागले पनि आर्थिक ऐनअनुसार साउन 1 गतेदेखि खपत भएको बिजुलीमा मात्र भ्याट लाग्ने जनाएको हो। अब प्राधिकरणले असारमा उठाएको कर उपभोक्तालाई कसरी फिर्ता गर्छ भनेर साथी कृष्ण शर्माले नेपाल विद्युत प्राधिकरणका प्रवक्ता राजन ढकाललाई सोध्नु भएको छ।
2: आन्तरिक राजस्व कार्यालयले हिजो एउटा सार्वजनिक सूचना गरेका छ। सो अनुसार चाहिँ अब असारसम्मको खपतमा भ्याट नलाग्ने भन्ने खालको जानकारी आएको छ। अब त्यो अनुसार असारसम्मको खपतमा लाग्दै
3: भनेपछि फिर्ता पाउने कि समायोजन के हुन्छ?
2: समायोजन हुन्छ। अब उहाँले तिरिसकेको भ्याट रकमलाई अग्रिम भुक्तानी मानेर अब भदौको बिल रकम समायोजन छ।
3: त्यसका लागि प्राधिकरणको आन्तरिक प्रणाली केही फेरबदल गर्नुपर्ने हो कि के कसरी काम हुन्छ?
2: गर्नुपर्छ। एउटा सिस्टम लागू भइसकेको छ। अब त्यो बिलिङ प्रणालीमा हामी अब यसमा चाहिँ मन्त्रालयसँग सल्लाह गरेर काम गर्दैछौँ।
3: असारको विद्युत महसुलमा भ्याट लगाउन पाइँदैन भन्ने त यसै पनि थाहा थियो, तर थाहा हुँदाहुँदै पनि प्राधिकरणले लिनै पर्ने कारण चाहिँ के थियो?
2: अब यस्तो हो, यो भनेको चाहिँ अब निरन्तर दिने सार्वजनिक सेवा हो होइन। अब बिजुलीको बिल 1 दिन हुँदैन, हाम्रो 1 गतेदेखि लिएर मसान्त्यसम्म नै रिडिङ हुन्छ होइन। त्यसले गर्दाखेरि यो ट्रान्जिसन फेजमा चाहिँ त्यस्तो अवस्था आउँछ। भ्याट निर्देशिकामा पनि त्यो प्रष्ट थिएन र हामीले मौखिक सल्लाह गर्दा पनि अब भ्याटको खास फन्डामेन्टल नियम अनुसार जुन बेला बिल जारी हुन्छ त्यो बेलामा चाहिँ भ्याट आकर्षित हुन्छ भन्ने नै थियो होइन। अब त्यो हिसाबले प्रणालीमा त्यो भ्याट लाग्ने सिस्टम चाहिँ लगाएको हो। एउटा महिना चाहिँ यो ट्रान्जिसन पिरियड संसारभरि नै यस्तो हुन्छ होइन। र विद्युत सेवा चाहिँ अरू जस्तो होइन, जस्तै ठ्याक्कै चाहिँ मसान्तमा बिलिङ गर्ने भए अर्थात् त्यो महिनाको लाउन मिल्थ्यो होइन। यहाँ त कस्तो हुन्छ भने मानिलिउँ न असार 10 गते साउन 10 गते रिडिङ हो भने त्यसमा साउनको पनि असारको पनि मिसिएर आउँछ त्यसमा खपत, र त्यो खपत छुट्याउन सकिँदैन होइन। त्यो प्र्याक्टिकल डिफिकल्टी छ। अब डिफिकल्टीलाई हामीले गर्दाखेरि चाहिँ त्यस्तो गरिएको हो। अब एकचोटि हामी आन्तरिक राजस्व कार्यालय र अब तालुक मन्त्रालयसँगलाई छलफल गरेर हामी अगाडि बढ्छौँ र यसमा उपभोक्ताको कन्सर्न त अब धेरै हो, अब लाग्नु हुँदैन भन्ने नै हो र हाम्रो पनि त्यही कन्सर्न नै थियो। यसको हामी मिलाउँछौँ।
3: यसअघि प्राधिकरणले तत्कालीन समयमा राजस्व विभागसँगको समन्वयमा नै यसरी असारको महसुलमा पनि कर लागेको हो भन्ने जवाब दिएको थियो, तर अहिले राजस्व विभागले नै सूचना जारी गरेर त्यो चाहिँ होइन, त्यो कानून विपरीत नै हुन जान्छ भनेर फेरि यो पुनर्विचार गरिएको सूचना सार्वजनिक गर्यो भनेको राजस्व विभागसँग तपाईँहरूको समन्वय थिएन भन्ने स्पष्ट थाहा भयो।
2: हाम्रो सम्पर्क भइरहेको थियो, अब लिखितमा गरिएको थिएन, एउटा अन्डरस्ट्यान्डिङमा नै गरिएको थियो होइन। हामीले सम्पर्क गरेर नै पहिलोचोटि अब विद्युत प्राधिकरण भ्याटमा दर्ता भएकै थिएन। भ्याटमा दर्ता गरेर अब कसरी लाउने भन्ने कुरामा त अब आन्तरिक राजस्व कार्यालयसँग सम्पर्क नगरी उहाँहरूको सल्लाह बिना त त्यो सम्भवै थिएन।
3: अब यो जस्तो शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हट्यो, त्यसपछि चाहिँ विद्युतको के हुने हो भन्ने धेरैको चासोको विषय छ। अब यो बिजुलीको भ्याट पनि हट्छ कि भन्ने धेरै उपभोक्तालाई लागेको छ, फिर्ता आउने सम्भावना कतिको छ त?
2: यो त अब सरकारको एउटा नीति कार्यक्रममा आएर अहिले बजेटमा आएको यो हो, त्यो हामीले भन्न सक्ने कुरा पनि हो होइन। सरकारले उपयुक्त टाइममा के गर्ने भनेर अब सोच्न सक्ने कुरा बेग्लै हो, हामी त इम्प्लिमेन्टेसन गर्ने निकाय नै हो।
3: सरकारको निर्णय भयो भने कार्यान्वयनका लागि कुनै समस्या छैन होइन?
2: छैन। अब त्यो बिलिङ सिस्टम अहिले जुन छ त्यसलाई सामान्य परिवर्तन गर्नुपर्छ।
1: उहाँहुन्थ्यो नेपाल विद्युत प्राधिकरणका प्रवक्ता राजन ढकाल। नेपाल दर्पणमा खबरकै सिलसिला हामीलाई भर्खरै प्राप्त खबर अनुसार भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई भारत भ्रमणको निम्तो दिइसकेको जानकारी गराउनु भएको छ। उहाँले विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा यस्तो जानकारी दिनुभएको हो। कहिले भ्रमण हुने र कहिलेका लागि दिएको भन्ने चाहिँ उहाँले खुलाउनु भएको छैन। पत्रकारले हालै नेपाली अधिकारीहरूले भारत भ्रमण गरेको र त्यो प्रधानमन्त्री बालेन्द्र शाहको भ्रमणको सन्दर्भमा रहेको भन्दै प्रश्न गरेका थिए। प्रश्नको जवाफमा प्रवक्ता जैसवालले पहिलो प्रश्नबारे जानकारी नभएको तर नेपालका प्रधानमन्त्रीलाई भारत भ्रमणको निमन्त्रणा भने पठाइसकेको बताउनु भएको हो।
0: नेपालमा मानव बेचबिखन तथा अवसर प्रसारको स्वरूप पछिल्ला वर्षहरूमा तीव्र रूपमा फेरिँदै गएको छ। मानव बेचबिखन अनुसन्धान ब्यूरोका अनुसार पहिले सीमा पार हुने परम्परागत तस्करीको सट्टा अहिले भिजिट भिसा, व्यक्तिगत श्रम स्वीकृति र सामाजिक सञ्जालको दुरूपयोग मुख्य माध्यम बनेको छ। आन्तरिक रूपमा डान्स बार, दोहोरी साँझ, मसाज, स्पा र होटलहरूमा यौन तथा श्रम शोषणका घटना बढ़िरहेका छन्। गएको आर्थिक वर्ष 82-83 ब्यूरोमा दर्ता भएका 20 आन्तरिक बेचबिखनका घटनामा 21 पीड़ित भएकामा 19 बाल बालिका रहेका छन्। यसबाट विशेष गरी आर्थिक रूपमा कमजोर 18 वर्ष मुनिका किशोरी र दलित समुदायका व्यक्ति बढ़ी प्रभावित भएको ब्यूरोको अध्ययनले देखाएको छ। यस्तै वैदेशिक रोजगारीका नाममा भारत र चीनसँगै अमेरिका तथा युरोप पुग्ने अवैध डंकी रूट पनि नेपालीका लागि ठूलो जोखिम बनेको छ। दक्षिण अमेरिका हुँदै अवैध रूपमा अमेरिका छिर्ने क्रममा धेरै नेपाली ठगी, लुटपाट, हिंसा र मानव तस्करीको शिकार हुने गरेका छन्।
1: नेपाल सरकार र संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रमले राष्ट्रिय विद्यालय दिवा खाजा कार्यक्रम सम्बन्धी वार्षिक प्रतिवेदन 2025 सार्वजनिक गरेका छन्। 5 दशकभन्दा लामो समय यात्रा समेटिएको यो प्रतिवेदन अनुसार अहिले देशका 77 जिल्लामा सञ्चालन भइरहेको दिवा खाजा कार्यक्रमबाट झण्डै 30 लाख बाल बालिका प्रत्यक्ष लाभान्वित भएका छन्। सन् 1967 शुरू भएको यो कार्यक्रमले विद्यालयमा भर्ना दर बढ़ाउन, विद्यार्थीको पहुँच विस्तार गर्न तथा सिकाइ उपलब्धिमा सुधार ल्याउन महत्वपूर्ण योगदान पुर्याएको विज्ञप्तिमा दावी गरिएको छ। विशेष गरी आर्थिक रूपमा कमजोर परिवारका बालबालिकालाई पोषणयुक्त खानाको पहुँच सुनिश्चित गराउँदै नियमित विद्यालय आउने यसले प्रेरित गरेको प्रतिवेदनमा भनिएको छ। यस्तै स्थानीय साना किसान र सहकारी मार्फत विद्यालयलाई जोडेर स्थानीय उत्पादनमा आधारित खाजा वितरण गर्ने अभ्यासले बालबालिकाको स्वास्थ्य सुधार्नुका साथै कृषि प्रवर्धन, किसानको आय वृद्धि र स्थानीय अर्थतन्त्रलाई समेत मजबूत बनाउन सहयोग पुगेको प्रतिवेदनले दावी गरेको छ। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
5: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
4: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
5: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 4110-6690।
6: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।

0: एकमात्र डीटीएच सेवा डिश होम
1: डिश होम खुशीको कनेक्शन
2: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ
3: जमिनका धाजाहरू फाट्नु रुख र बिजुलीका खम्बाहरू ढल्कनु मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्
2: पहिरोका पूर्व संकेतहरू जानी राखौं र सावधानी अपनाऊ
3: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध
4: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज
5: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
6: अब बाँकी खबर शेयर बजार आज पनि घटेको छ। हिजो 33 अंकले घटेको शेयर बजार परिसूचक नेप्से आज 4.64 अंकले ओह्रालो लागेर 2,696.67 बिन्दुमा झरेको छ। आज फाइनान्स, होटल तथा पर्यटन, जलविद्युत र व्यापार बाहेक सबै समूहको उपसूचक घटेको छ। आज 166 कम्पनीको शेयर घटेकामा 98 बढ़ेको छ। यस्तै 13 कम्पनीको शेयर भने घटबढ़ भएको छैन। आज कुथेली बुखरी स्लम हाइड्रो पावरको शेयर 6% घटेको छ। बजार सामान्य घटेको दिन एभरेस्ट कलरको शेयर 15% बढ़ेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। हिजो 6.08 अर्ब कारोबार भएकोमा आज 342 कम्पनीका 1.04 करोड़ किता शेयर 4.42 अर्ब रूपियाँमा किनबेच भएको छ।
5: सरकारी नीतिगत पहल र किसानको निरन्तर मेहनतका कारण नेपाल केरा उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ। केरामा देखिएको घातक पानामा ट्रपिकल रेसफो रोगको जोखिम न्यूनीकरण गर्न सरकारले अपनाएको सतर्कता र उत्पादन विस्तारमा किसानले गरेको प्रयासले केराको आयात निर्भरता घट्दै गएको हो। नेपालमा अहिले झण्डै 15,000 हेक्टर क्षेत्रफलमा केरा खेती हुँदै आएको छ। यस क्षेत्रमा 7,600 भन्दा बढ़ी किसान आबद्ध छन्। गएको वर्ष नेपालमा झण्डै 7,00,000 मेट्रिक टन केरा उत्पादन भएको थियो भने वार्षिक खपत झण्डै 9,00,000 मेट्रिक टन रहेको तथ्याङ्क छ। नेपाल केरा उत्पादक महासंघका अनुसार अपुग 2,00,000 मेट्रिक टन उत्पादन बढ़ाउने योजनाका साथ काम भइरहेको छ। उत्पादन विस्तारसँगै अब नेपाली केराले वर्षभरिको आन्तरिक माग धान्न सक्ने अवस्था सृजना हुँदै गएको महासंघको दावी छ। केराको बजारमा वार्षिक 12-13 अर्ब रूपियाँसम्मको कारोबार हुने गरेको छ।
6: नेपाली किसानहरूले मकैको उचित मूल्य पाउन नसकिरहेको बेला नेपालका होटल तथा रेस्टुरेन्टहरूमा भने विदेशबाट आयात गरिएको स्वीट कर्न फ्रोजन वा आयातित मकैको माग बढ़िरहेको छ। होटल एसोसिएशन अफ नेपालका अनुसार नेपाली होटल तथा रेस्टुरेन्टमा स्वीट कर्न ग्राहकको रोजाईमा पर्ने गरेको छ। गाउँघरमै प्रशस्त मकै उत्पादन हुने भए पनि स्वीट कर्नका लागि छिमेकी देशबाट आयात गर्नुपर्ने अवस्था छ। नेपालमै उत्पादन हुने मकैलाई प्रशोधन गरेर स्वीट कर्न बनाउन सके किसानले राम्रो मूल्य पाउने र आयात घटाउन सकिने अवस्था छ। चिल्लो पदार्थ कम हुने भएकाले पनि स्वीट कर्न उपभोक्ताको रोजाईमा पर्ने गरेको छ।
5: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशभर पछिल्लो 24 घण्टामा 3 जनाको ज्यान गएको र विपदजन्य 42 घटना भएको जानकारी गराएको छ। प्राधिकरणका अनुसार पहिरोमा परि 3 जनाको ज्यान गएको हो। त्यस अवधिमा सर्पदंशका 12, पहिरोका 12, आगलागीका 7, अत्यधिक वर्षाका 6, जनावर आक्रमणका 3, बाढ़ीका 1 र भूकम्पको 1 घटना दर्ता भएका छन्।
6: नेपाल दर्पणमा अब विदेशका खबर। जापानमा 7.1 म्याग्नेच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पपछि कुमा मोतोमा रहेको इओन मलमा विस्फोटन हुँदा कैयौं मानिसहरू फँसेका बीबीसीले जनाएको छ। झण्डै 50 घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ। क्युसु टापुको भित्री भागमा स्थानीय समय अनुसार दिउँसो 4:27 गएको भूकम्प लगत्तै 1.5 लाख भन्दा बढ़ी मानिसहरूलाई सुरक्षित ठाउँमा जान भनिएको छ। भूकम्पपछि दिएको सुनामीको आपतकालीन चेतावनी भने 1 घण्टाभित्रै फिर्ता लिएको छ। मुनि 10 किलोमिटर गहिराईबाट उत्पन्न भूकम्पका कारण शक्तिशाली पराकम्पहरू आउन सक्ने चेतावनी दिएको छ। राष्ट्रिय प्रसारण संस्था एनएचजेका अनुसार सड़क र पुलहरू चर्किएका छन् र कयौं भवनहरूमा आगो लागेको छ। भूकम्पपछि रेल सेवाहरू स्थगित भएका छन् भने हजारौं घरहरूमा विद्युत आपूर्ति बन्द भएको छ। जापान विश्वमै भूकम्पको बढ़ी जोखिममा रहेको देशहरूमध्ये एक हो। गएको डिसेम्बरमा जापानमा 7.5 म्याग्नेच्युडको भूकम्प जाँदा 30 घाइते भएका थिए। सन् 2011 मार्चमा जापानमा 9 म्याग्नेच्युडको भूकम्प जाँदा ठूलो सुनामी आएको थियो। सुनामीमा परि 18,000 भन्दा धेरैले ज्यान गुमाएका थिए। यसैबीच अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकाय आईईईले सामाजिक सञ्जाल एक्समा लेख्दै भूकम्पले केन्द्रबिन्दुबाट झण्डै 1 किलोमिटर टाढा रहेको सेन्डाई आणविक ऊर्जा केन्द्रमा कुनै क्षति वा सुरक्षा समस्या नपुर्याएको र त्यो सञ्चालनमै रहेको जानकारी गराएको छ।
5: प्राकृतिक विपदका बेला चीनका लागि नक्कली एआई भिडियोहरू नयाँ चुनौतीका रूपमा देखा परेको छ। अस्ति आइतबार जमीनमा बज्रिएको नोल नामक आँधीको असरसँग जुझिरहँदा अधिकारीहरूले कृत्रिम बुद्धिमत्ता अर्थात एआईको प्रयोग गरी बनाएका खतरनाक तथा भ्रामक भिडियोहरूको चुनौती सामना गर्नु परेको बीबीसीले जनाएको छ। पछिल्ला केही महिना यता आएका शक्तिशाली आँधी बेहरी र बाढ़ीका घटनाहरूसँगै सामाजिक सञ्जालमा नक्कली भिडियोहरू राख्ने क्रम पनि अत्यधिक बढ़ेको छ।
6: नेपाल दर्पणमा अब खेल खबर। पाकिस्तानमा चलिरहेको काबा पुरूष भलिबल च्याम्पियनशीपमा नेपाल खेलेका सबै छ खेलमै पराजित हुँदै अन्तिममा पुगेको छ। आज पाँचौं स्थानका लागि भएको खेलमा नेपाल कजाकिस्तानसँग 3-0 सोझो सेटमा पराजित भयो। कजाकिस्तानले पहिलो सेट 25-18, दोस्रो सेट 27-25 र तेस्रो सेट 25-20 जित्यो। यससँगै छवटा टोली सहभागी प्रतियोगितामा नेपाल जीतविहीन हुँदै अन्तिम स्थानमा रहेको छ। नेपालले लीग चरणको पहिलो खेलमा कजाकिस्तानसँग 3-2, दोस्रो खेलमा श्रीलंकासँग 3-2, तेस्रो खेलमा पाकिस्तानसँग 3-0, चौथो खेलमा बंगलादेशसँग 3-2 र पाँचौं खेलमा उज्बेकिस्तानसँग 3-0 हार बेहोरेको थियो। काबा पुरूष भलिबल च्याम्पियनशीपमा पाकिस्तान, उज्बेकिस्तान, बंगलादेश र श्रीलंका शीर्ष चारमा रहँदै सेमी फाइनलमा पुगेका थिए। अब उपाधिका लागि भोलि बंगलादेश र पाकिस्तान बीच प्रतिस्पर्धा हुनेछ। आजै भएको सेमी फाइनलमा बंगलादेशले उज्बेकिस्तानलाई र पाकिस्तानले श्रीलंकालाई 3-0 सोझो सेटमा हराएका छन्।
5: र रियल मड्रिडका पूर्व प्रशिक्षक जिनेदिन जिदान फ्रान्सको राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन्। यसअघिका प्रशिक्षक रहेका डिडियर डेस्च्याम्प्सले सन् 2026 विश्वकप सेमी फाइनलमा स्पेनसँगको हारपछि आफ्नो 14 वर्ष कार्यकाल टुंग्याएका थिए। सन् 1998 फ्रान्सले विश्वकप जित्दा टोलीका सदस्य रहेका जिदान सन् 2021 दोस्रो पल्ट रियल मड्रिडको मुख्य प्रशिक्षक पद छाडे यता कुनै पनि टोलीमा आबद्ध थिएनन्। फ्रान्सका सर्वोत्कृष्ट खेलाड़ी मानिने 54 वर्षका उनले सन् 2030 विश्वकप छनौट चरणसम्म टोलीको नेतृत्व गर्ने गरी सम्झौता गर्नेछन्। मुख्य प्रशिक्षक नियुक्त भएपछि जिदानले फ्रान्सेली राष्ट्रिय टोलीको नेतृत्व गर्न पाउनु आफ्ना लागि ठूलो गर्वको कुरा भएको बताएका छन्। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
6: चिकित्सक संघको आन्दोलनले देशभर स्वास्थ्य सेवा प्रभावित, सेवा नरोकी वार्तामा आउन सरकारको आग्रह। सुनसरी घटनालाई लिएर आज पनि पूर्वपश्चिम राजमार्गका विभिन्न ठाउँमा प्रदर्शन।
5: खहरे खोलामा पहिरो खस्ता नारायणगढ़ मोगलिन सड़क खण्ड फेरि अवरूद्ध, सञ्चालनमा ल्याउन समय लाग्ने। भोलि बिहान धौलीगंगा बाँध खोलिँदै महाकाली नदीमा सतर्कता अपनाउन आग्रह।
6: असार महिनामा खपत गरेको बिजुलीमा भ्याट नलाग्ने, तिरिसकेको शुल्क भदौको बिलमा मिलाउने प्राधिकरण।
5: जापानमा शक्तिशाली भूकम्प, एउटा सपिङ सेन्टरमा कैयौं मानिस फसे, सुनामीको चेतावनी फिर्ता।
6: र काबा भलिबल च्याम्पियनशीपमा 6 खेल हारेको नेपाल अन्तिम स्थानमा, फ्रान्सको राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकमा जिदान नियुक्त।
5: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी हृदय रिमाल र भोजेन्द्र बस्नेत पनि विदा हुन्छौं। यात्रा गर्दा मौसम र सड़कको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।
7: रेडियो लुम्बिनी, रेडियो लुम्बिनी 96.8 MHz शान्तिको आवाज।
8: हो, घर पनि कति राम्रो बनेछ, ठिक्कै भएछ।
9: अब काठको रेलिङहरू राख्नुपर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
10: बाबा, मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा। मैले अस्तु नै देखि भनिन्छु नि हजुरलाई।
8: ल, बाह्र हात नागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
11: घर, अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन, अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा। ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
8: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छातामुनि।
12: हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर, अफिस, होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42। 44914 ग्लोबल इन्टेरियर एण्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ गोरकट्टा।

0: दिनु तपाईको मर्गिराममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीए द्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब तिलोत्तमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018
1: सबै हतारै हतार ए बुढा आज छुट्टी छ एउटा राम्रो साडी मलाई पनि चाहिएको छ छोरालाई स्कुलको ड्रेस होरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला आज बुटोल जाम न
2: ए किन नि बुटोल यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि
1: हो हामी कहाँ स्वदेशी तथा विदेशी साडी फेन्सी सामान स्कूल ब्याग कपास र फाइबरका सिरक डोसना सिरानीका साथै म्याट्रेस पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ
2: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
1: प्रोप्राइटर प्रताप भण्डारी मोबाइल 98-570-42-471 फोन 071-562-69 जय दुर्गा युनिफर्म कर्नर तिलोत्तमा नगरपालिका
3: अब नसा तथा मनोरोगको सफल उपचार लालीगुराँस फार्मेसीमा
4: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साझा उपचार र परामर्श गरिन्छ
5: तपाईँमा टाउको दुखी रहने धेरै मुटु ढुकढुक हुने चाँडो चाँडो श्वास फेर्ने श्वास रोकिए जस्तो महसुस हुने मनमा छटपटाहट हुने ज्यादै झस्कने तर्सने डराउने काँप्ने छोप्ने बेला बेलामा बेहोस हुने छारे रोग मिर्गी लागीमा उदास भइरहने जिउमा फूर्ति नहुने बढी रिसाउने झिजो मान्ने जिउ दुख्ने दुब्लाउने निद्रा नलाग्ने हात खुट्टा झमझम गर्ने स्मरण शक्ति क्षीण हुँदै गएमा यौन इच्छा कमी हुँदै गएमा बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा धेरै रक्सी लागू पदार्थको सेवन गर्ने भएमा आत्महत्याको इच्छा उत्पन्न हुने ओछ्यानमै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लालीगुराँस फार्मेसी
3: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि
5: मोबाइल 98-026-3111 र 98-026-21-354
6: ए दिलकुमारी आज त काम गर्ने जाँगरै छैन
7: हो भाइ आज मलाई पनि काम गर्ने जाँगरै छैन
8: ओ दिलकुमारी सुन्तली के गरेको यो पाराले काम त गराइ हुँदैन
7: ठेकदार साहब हामी काम गरेका छौ उत्ति नै मेहनत गरेका छौ तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ ठेकदार साहब हामीसँग पनि समान व्यवहार गर्नुहोस्
9: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ लिङ्गको आधारमा कुनै भेदभाव नगरौ
10: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही
11: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस क्षेत्रकै गरिमामय शैक्षिक प्रतिष्ठान न्यू लाइट कलेजमा 4 वर्षे बीबीएस र बीएडमा भर्ना खुल्यो
12: दक्ष अनुभवी योग्य प्राध्यापकबाट अध्यापन हुने शान्त रमणीय वातावरणमा यातायात पुस्तकालयको समुचित व्यवस्था सहित न्यू लाइट कलेज तिलोत्तमा 1 शङ्करनगरमा बीबीएस र बीएडको प्रथम वर्षमा भर्ना खुल्यो
11: सर्वोत्कृष्ट विद्यार्थीलाई 100% छुट तथा छात्रालाई भर्नामा 50% छुट
12: सिट सीमित छ छिटो सम्पर्क गर्नुहोला
11: सम्पर्क न्यू लाइट कलेज तिलोत्तमा 1 शङ्करनगर रूपन्देही फोन 071-414-268 मोबाइल 98-570-34-520
13: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी
14: हाम्रा सेवाहरू
13: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने
14: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने
13: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि भित्र मूल्याङ्कन गर्ने
14: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने
13: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी रेडियो लुम्बिनीको भवन मणिग्राम रूपन्देही
15: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि सम्पर्क 9857024344, 9857035227 र 9857073220।
9: बुटोल भैरहवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्रणाली।
16: हाम्रा सेवाहरू
9: जनरल फिजिसियन,
16: स्त्री तथा प्रसुति,
9: बाल रोग,
16: छाला तथा यौन रोग,
9: हार जोड्ने नसा तथा बाथ रोग,
16: टाउको तथा मनोरोग,
9: नाक कान घाँटी,
16: जनरल सर्जरी,
9: भिडियो एक्सरे,
16: डिजिटल एक्सरे,
9: ईसीजी,
16: डेन्टल तथा प्याथोलोजी,
9: फिजियोथेरापी
16: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्।
17: किशोर किशोरी, युवाहरू र 15 देखि 49 वर्ष समको महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन, लामो समयको साधनमा कपर्टी र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ।
18: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
19: नीता पोलिक्लिनिक प्राली, तिलोत्तमा 5 मडिग्राम रूपन्देही,
20: रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि। फोन नम्बर 071-562-832, मोबाइल
21: 9857021-835।
22: नमस्ते है नमस्ते, होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफित
23: के हुनु नर्स नानी,
22: जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दैछौ क्या?
23: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
24: लौ, ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो, के गर्नुपर्छ भन्दिउँ त नानी?
23: ल, यो सुन्नु त, रेडियोमा फुकेको फुके हुन्छ त।
25: अनि फलफुल र सागपात, बच्चाको खाना साथ साथ
26: सबै मिलाइ खुवाऊ।
25: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
27: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पोसिलो खाना खुवाऊ।
24: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खाने कुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि? आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।
28: स्नातक तह भर्ना सम्बन्धी रामबडी बहुमुखी क्याम्पसको सूचना। रूपन्देहीको मणिग्राम स्थित राममणी बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि अंग्रेजी र नेपाली माध्यममा भर्ना खुल्यो। कार्यक्रमहरू बीबीएस, बीएड र बीए। भर्ना कार्यक्रम चलिरहेको छ। कक्षा सञ्चालन साउन अन्तिम सातादेखि। जेहेन्दार विद्यार्थीलाई नतिजाको आधारमा छात्रवृत्ति र आर्थिक अवस्था कमजोर भएकालाई छात्रवृत्तिमा थप सहुलियत दिएर पढ्न पाउने व्यवस्था गर्दै अभिभावकीय भूमिका निर्वाह गरेको क्याम्पस। सम्पर्क राममणी बहुमुखी क्याम्पस, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन 071-560-226। बीबीएस भर्नाको लागि 9857042624। बीए र बीएड को लागि 9841-29657।
29: सिकल सेल रोगको एक जानकारी।
30: सिकल सेल रोग भनेको एक प्रकारको वंशाणुगत रोग हो। यो रोग बुवामाबाट बच्चामा सर्ने गर्दछ। यो रोग जिनमा हुने खराबीले गर्दा हुन्छ, जसले गर्दा रातो रक्तकोषहरू गोलो आकार हुनुको साटो हसिया आकारको हुन्छ। सामान्यतया यो रोग नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू जातिहरूमा बढी देखिने गरेको पाइन्छ। सिकलसेल रोगीको शरीरमा हसिया आकारको रक्तकोष हुने भएकोले रगत सजिलोसँग बग्न सक्दैन। यसरी रगत बग्न नसक्दा शरीरका भित्री अङ्गहरूमा अक्सिजनको मात्रा कम भई भए ती अङ्गहरूमा खराबी हुन्छ र ती अङ्गको भागमा कडा खालको दुखाइ हुन्छ। सामान्यतया रातो रक्तकोषहरूको आयु 120 दिनसम्म हुन्छ, तर सिकलसेल भएका रक्तकोषहरूको आयु 10-20 दिनसम्म हुने हुँदा बिरामीलाई रक्त अल्पता हुन्छ। यदि आमा र बुवा दुवैमा यो रोग जिनमा भएमा वा दुई मध्ये एकजनामा भएमा पनि यो रोग बच्चामा सर्न सक्छ र नसर्न पनि सक्छ। तर सर्ने र नसर्ने जोखिमको बारेमा जेनेटिक परामर्श लिनुपर्ने हुन्छ। यस रोगको जिन भएका व्यक्तिहरूमा लक्षणहरू देखा पर्छ भन्ने छैन र उनीहरूले सामान्य जीवन बिताउन सक्छन्।
29: सिकल सेल रोगका लक्षणहरू:
0: छिटो छिटो थकाइ लाग्ने, सास फेर्न गाह्रो हुने, छाती दुख्ने,
30: छाती, पेट, हात खुट्टा, ढाडमा अचानक र कडा खालको दुखाइ हुने,
0: जन्डिस हुने,
30: आँखाका समस्याहरू देखा पर्ने,
0: संक्रमणहरू भइरहने,
30: पक्षीघात समेत हुने,
0: ज्वरो आउने, वाक वाक लाग्ने, बान्ता हुने, खोकी लाग्ने।
30: माथिका कुनै पनि लक्षण देखिएमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा गई चेक जाँच गराउनुहोस्। सिकल सेल रोगको उपचार:
0: यस रोगको मुख्य उपचार भनेको नै तालिम प्राप्त स्वास्थ्य कर्मीबाट दुखाइको तत्काल समाधान र लक्षणको आधारमा उपचार गर्नु नै हो। प्रादेशिक अस्पताल बुटोल र भीम अस्पताल भैरहवामा गरिन्छ।
30: सिकल सेल रोगका जटिलताहरूबाट बच्ने उपायहरू:
0: कुनै पनि रोगको संक्रमण विरुद्ध खोपहरू लगाउनु पर्छ,
30: आँखाको नियमित परीक्षण गर्नुपर्छ,
0: रक्त अल्पताको उपचार गराउनु पर्छ,
30: स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधिहरू नियमित रूपमा सेवन गर्नु गराउनु पर्छ,
0: पानी प्रशस्त मात्रामा पिउनु पर्छ,
30: धेरै तनाव लिनु हुँदैन,
0: मदिरापान, धुम्रापान र सुर्तीजन्य पदार्थको सेवन गर्नु हुँदैन।
30: सिकल सेल रोगको रोकथाम:
0: सिकल सेल रोगको अवस्था बारे थाहा पाउन रक्त परीक्षण गराउने,
30: रगत परीक्षण गर्दा जोखिम देखिएमा जेनेटिक परामर्श लिने,
0: रगत परीक्षण गराउँदा सिकल सेल रोग देखिएमा नाता पर्ने सबैले जाँच गराउने,
30: रगत परीक्षण गराउँदा सिकल सेल रोग देखिएमा तुरन्त स्वास्थ्य उपचार गराउने।
0: अनुरोधक: तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
1: कति राम्रो कुकुर, कहाँबाट ल्याउनु भएको?
2: कहाँबाट ल्याउनु दाजु, मामा घरबाट ल्याएको।
1: ए हो र, अनि नगरपालिकामा दर्ता गर्नुभयो त?
2: दर्ता? कुकुर पनि दर्ता गर्नुपर्छ?
1: हो त, अब त हाम्रो नगरपालिका भित्र पशु चौपायहरू पाल्दाखेरि दर्ता गरेर मात्रै पाल्न पाइन्छ नि।
3: हजुर, घरगोठमा पालिएका पशु चौपाया तथा कुकुरलाई छाडा छाड्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै छाडा चौपाया तथा कुकुरले सड़क एवं सार्वजनिक स्थलमा पुर्याइरहेको अवरोध ल्याउन सक्ने दुर्घटना, कृषि बालीको नोक्सानी तथा फोहोर नियन्त्रण गर्न तिलोत्तमा नगरपालिकाको छाडा पशु चौपाया नियन्त्रण तथा व्यवस्थापन कार्यविधिको मर्म र भावना अनुरूप 2079 चैत्र 1 गतेबाट पशु दर्ता प्रणाली कार्यान्वयनमा ल्याएको छ। यसको माध्यमबाट नगरवासीको घर गोठमा पालिएका सबै पशु चौपायाको लगत अध्यावधिक गरी कुकुर पालन अनुमति पत्र तथा पशु दर्ता प्रमाण पत्र समेत अनलाइनबाटै लिन सकिने जानकारी गराइन्छ। तोकिए बमोजिम कार्य नगरेको पाइएमा प्रचलित कानून बमोजिम कार्यवाही हुने बेहोरा पनि जानकारी गराइन्छ।
4: अनुरोधक: तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
30: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश:
5: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
30: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
5: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
30: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
5: 6 महिनापछि आमाको दूध सँगै थप आहार पनि खुवाऊ।
30: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
5: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
30: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
4: अनुरोधक: तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: स्वास्थ्य गर्नु वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364060।
1: व्यावसायिक कृषिले बनाउँछ सुखी। निर्यातमुखी कृषि प्रणालीमा सुधार गरी व्यावसायिक कृषिको प्रारम्भ गरौं। खेती योग्य जमिन बाँझो नराखौं। लाखौं खर्च गरेर विदेशीको सट्टा स्वदेशमै व्यावसायिक कृषि र पशुपालन गरौं। व्यावसायिक कृषि उत्पादन मार्फत आर्थिक उपार्जन गरौं। मान रोपौं, मुरी फलाउं, खेती योग्य जमिन बाँझो नछाडौं, पसिना बगाउं, समुन्नत बनाऊ, आफू र देशलाई प्रनिर्भरताबाट बचाऊ। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
2: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
3: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
2: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
3: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
2: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
3: 6 महिनापछि आमाको दूधसँगै थप आहार पनि खुवाऊ।
2: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
3: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
2: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
4: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
5: नमस्ते डाक्टर साहब।
6: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
5: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
6: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
5: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
6: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्ष भन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
5: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
6: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
5: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
6: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
7: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजन कमलबाट जोगाउनु।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: ए, के भयो? केको हल्ला खल्ला हो यो?
10: के हुनु, डोजर चलेको नि? अब त हाम्रा दुःखका दिन सकिए।
11: के सकिनु नि, गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन?
9: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
11: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो, अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
10: हो त है, हामीले त ध्यानै नदिएको।
11: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
12: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार, विज्ञापन बोर्ड।
13: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
14: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
13: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार माया र सम्मान गरौं।
14: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउँ।
13: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
14: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नुपर्ने त होइन।
13: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउँ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
15: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौं।
16: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बीचैमा नछोडी मात्रा अनुसार औषधि पूरै सेवन गरौं।
15: पछिका लागि भनेर औषधि बचाएर नराखौं।
16: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौं।
15: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिउँ।
16: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले नगरौं।
15: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौं।
17: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
18: ओहो भाइ, कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त।
19: हो दाइ, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
18: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ। रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनुहुन्छ त?
19: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सन्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
18: ठिक भन्नुभयो दाई, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना त्यसरी जथाभावी औषधि खुवाउँदिन।
19: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
18: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं।
17: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
2: अब जसो तसो दुःख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
20: ल आमा, पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
2: दुःख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा तारा पठाउन पनि सकिँदैन।
20: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउन। बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
21: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउँ।
22: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
23: यसो बिहे पार्टीमा हेर्यो, सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिन पर्यो भनेको, कहाँ बनाइदिने होला?
2: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास, सधैँको विश्वास।
23: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह,
24: तिलोत्तमा 5 मडगिराम रूपन्देही।
2: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ। ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
25: सम्पर्क नम्बर 071-560-090, मोबाइल नम्बर 98-72-882 र 98-470-24-870।
26: किन झोक्राउनु भन्छ काका?
27: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
26: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुस् बुद्ध फाइबरमा।
27: ए बुद्ध फाइबर, कानफोली पनि त्यही भन्थ्यो।
2: आधुनिक प्रविधिबाट तयार गरिएका, न पसानी दिने न फुट्ने, रङ गर्न नपर्ने
1: फाइबर का ढोका पल्ला फाइबर जस्ता पाता पार्किंग सेड पाता डस्टबिन डेस्क बेन्च चिपलेटी प्ले स्टेशन का सामग्री लगायत का संपूर्ण फाइबर का सामग्री अर्डर अनुसार तैयार गरिन्छ। गुणस्तरीय फाइबर का लागि बुद्ध फाइबर उद्योग शोरूम तिलोत्तमा 3 सीताराजमेर मोबाइल 98570 21 757 र 98472 96 228।
3: ए बुढा हेर्नुहोस् त, आज पनि रिखे दाईले रिता भाउजूलाई रोक्सी खाएर पिटेछन्।
4: ए जाम त जाम त
5: होइन, के भयो बाबु?
6: अंकल अंकल बाबाले मम्मीले पिट्नु भयो।
5: ल ल नाच्यो बाबु, हामी आइपुग्यौ त। केही समय सुधार केन्द्रमा राखौ न, त्यसका लागि म आफै पहल गर्छु।
1: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ। सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो। मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि सिविन नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश।
7: उत्सवको पर्व
8: एसआर किप्सन क्यानन ब्रान्डको आठ नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर
7: इसिएसपी ग्रुप कम्प्युटर सर्भिस सेन्टर
8: कृषि विकास ब्याङ्कको गल्ली भिनचोकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा।
7: फोन नम्बर 071-542-6999
9: साउथ क्यूआर भयो
28: है, मेसेज आएको छैन।
29: घरी एसएमएस

0: ಫೋನ್ ಪಾಯಿಂಟ್ ಸಂಘ ಸದೈ ರಿವಾರ್ಡೆಡ್.
1: नारी पुरुष बराबरी पाइला हाराहारी समान काम को समान ज्याला नहोस घटी बढ़ी काम सानो ठूलो हुन्न कामलाई सम्मान गरौं लिंग जात वर्ग होइन श्रमलाई इज्जत गरौं महिलाको श्रमलाई सक्दो हौसला बढ़ाऊ महिला भएकै कारण ज्यालामा भेदभाव नगरौं
2: लैंगिक हिंसा अन्त्य गरौं हिंसा नगरौं र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौं तिलुत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजन द्वारा जनहितमा जारी सन्देश.
3: यति बेला साँझको

0: नमस्कार, रेडियो लुम्बिनीबाट साँझ 7 बजेको हाल खबरमा दिवाकर पंक्तिको स्वागत छ। यो हाल खबर एफएम 96.8 MHz, अनलाइन www.radiolumini.org, विभिन्न मोबाइल एप्लिकेशन र रेडियो लुम्बिनीको फेसबुक पेजबाट प्रत्यक्ष सुन्न सकिन्छ। हाल खबरको शुरूमा मुख्य खबर शीर्षक। डाक्टरहरूको आन्दोलनले देशभरको स्वास्थ्य सेवा प्रभावित। नारायणी अस्पतालका 68 चिकित्सकहरूद्वारा सामूहिक राजीनामा। सेवामा अवरोध नगर्न मन्त्रालयको आग्रह। पाल्पा सिद्धबाबा सुरुङ मार्गको 70% काम सकियो। कार्तिकसम्म सञ्चालनमा ल्याउने तयारी। असारमा खपत भएको बिजुली महसुलमा भ्याट नलाग्ने। तिरिसकेको भ्याट रकम भदौमा समायोजन हुने। सुनौली गोरखपुर द्रुतमार्ग निर्माण अन्तिम चरणमा। भैरवा दिल्ली यात्रा समय छोटिँदै। स्वकीय सचिव र सल्लाहकारले मन्त्रालय भइएको कुलमान घिसिङको आरोप। सांसदलाई स्वकीय सचिव सुविधा दिने व्यवस्थाप्रति असन्तुष्टि। कांग्रेसको देउवा समूहले राष्ट्रिय भेलाका लागि केन्द्रीय प्रतिनिधि खटाउँदै। कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन। एकै वर्षमा कम्बोडियाबाट 400 नेपालीको उद्धार। 6 वर्षमा पनि बन्दैन गुल्मीको इस्मा कुखुरे खोलामा पक्की पुल। एनडीएसको प्रश्नपत्र आउट प्रकरणमा थप 2 जना पक्राउ। आज पहाड़ी र तराईका थोरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना। र विश्वकप क्रिकेट लीग 2 मा नेपालको लगातार तेस्रो हाल। नाभिबियासँग 3 रनले पराजित।
1: हार्दिक श्रद्धांजलि तथा समवेदना। लुम्बिनी सूचना तथा संचार सहकारी संस्था लिमिटेडद्वारा संचालित रेडियो लुम्बिनीका संस्थापक प्रथम अध्यक्ष एवं सल्लाहकार तथा प्रेस स्वतन्त्रता सेनानी अर्जुन गेवालीको उपचारको क्रममा 80 वर्षको उमेरमा 2083 साउन 10 गते भएको असामयिक निधनले रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजन परिवार अत्यन्त स्तब्ध भएको छ। संस्थाका एक असल कर्तव्यनिष्ठ मार्गदर्शक अभिभावक गुमाउँदा हामीहरू अत्यन्त पीड़ामा छौं। उहाँले यस संस्था पत्रकारिता शैक्षिक क्षेत्र समाज र राष्ट्रप्रति पुर्याएको योगदानको सधैं स्मरणीय रहनेछ। उहाँप्रति भावपूर्ण हार्दिक श्रद्धांजलि अर्पण गर्दै पुण्य आत्माको वैकुण्ठ वासका लागि प्रार्थना गर्दछौ। शोकको यस दुःखद घड़ीमा शोकाकुल धर्मपत्नी प्रेमकुमारी गेवाली, छोरी सरिता, छोराहरू सागर महासागर एवं परिवारजनमा अनित्य बोध भई धैर्य धारण गर्न ईश्वरले शक्ति प्रदान गरून् भन्ने कामना गर्दछौ। अर्जुनराज उपाध्याय अध्यक्ष एवं रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजन परिवार तिलोत्तमा 5 मणिग्राम रूपन्देही।
0: अब खबर विस्तारमा। स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको विरोधमा आज देशभरका स्वास्थ्य संस्थाहरूमा आकस्मिक सेवा बाहेकका अन्य स्वास्थ्य सेवाहरू प्रभावित भएका छन्। नेपाल चिकित्सक संघले दोषीमाथि कानूनी कार्यवाहीको माग गर्दै बहिरंग ओपीडी लगायतका नियमित सेवा बन्द गरेपछि हजारौं बिरामी उपचार सेवाबाट वञ्चित भएका छन्। चिकित्सक संघले चिकित्सक तथा स्वास्थ्य कर्मीमाथि हुने आक्रमणका घटनामा कड़ा कार्यवाही नभएसम्म आन्दोलनका कार्यक्रमलाई थप सशक्त बनाउने चेतावनी दिएको छ। गएको शनिबार नारायणी अस्पतालमा कार्यरत मेडिकल अधिकृत डाक्टर प्रमोद राम सहित चिकित्सक तथा स्वास्थ्य कर्मीमाथि कुटपिट भएको थियो। आक्रमणबाट डाक्टर रामको टाउकोमा गम्भीर चोट लागेको र अहिले उहाँको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको संघले जनाएको छ। यो घटनापछि दोषीलाई पक्राउ गरी कानून अनुसार कार्यवाही गर्न माग गर्दै चिकित्सकहरू आन्दोलनमा उत्रिएका हुन्। असुरक्षाको कारण देखाउँदै नारायणी अस्पतालमा कार्यरत 68 जना चिकित्सकहरूले मेडिकल सुपरिन्टेण्डेन्ट डाक्टर चित्त रंजन शाह समक्ष सामूहिक राजीनामा बुझाएका छन्। यसैबीच स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य सेवामा अवरोध नगर्न आग्रह गरेको छ। मन्त्रालयले चिकित्सक स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा भएका कुटपिट र दुर्व्यवहारका घटनाप्रति गम्भीर ध्यानकर्षण भएको पनि जनाएको छ। आज चिकित्सक तथा स्वास्थ्यकर्मीले आकस्मिक बाहेकका सेवा सञ्चालन नगर्ने घोषणा गरेपछि मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले विज्ञप्ति निकालेर स्वास्थ्य सेवाको संवेदनशीलता बुझ्न र नागरिकको उपचार सेवामा कुनै अवरोध नगर्न अपील गर्नुभएको हो। नेपाल विद्युत प्राधिकरणले उपभोक्ताले असारमा खपत गरेको बिजुली महसुलमा तिरिसकेको मूल्य अभिवृद्धि कर भ्याट रकम अग्रिम भुक्तानीको रूपमा कायम गरी भदौको बिलमा समायोजन गर्नु भएको छ। प्राधिकरणले सार्वजनिक सूचना निकालेर ग्राहकले तिरिसकेको भ्याटलाई भवेको बिलमा समायोजन गर्ने जनाएको हो। यसअघि प्राधिकरणले असारमै खपत गरेको बिजुलीको बिलमा भ्याट जोडेर साउन यता ग्राहकलाई पठाएको थियो। साउन एक गतेदेखि लाग्ने भ्याट किन असारमै जोडेको भन्दै प्राधिकरणको आलोचना पनि भएको थियो। त्यसपछि प्राधिकरणले यसबारे आन्तरिक राजस्व विभागसँग राय मागेको थियो। आन्तरिक राजस्व विभागले बिजुली खपतमा लाग्ने मूल्य अभिवृद्धि कर साउन एकबाट मात्र आकर्षित हुने राय दिएसँगै अन्यल हटेको हो। आर्थिक ऐन 2083ले मूल्य अभिवृद्धि कर ऐन 2053 संशोधन गरी सरकारले विद्युत सेवा प्रदान गर्ने अन्तिम उपभोक्तालाई 5% तथा अन्य व्यक्तिका सम्बन्धमा 13% दरले मूल्य अभिवृद्धि कर लाग्ने व्यवस्था गरेको थियो। अब साउन अघिको विद्युत खपतको बिलमा भ्याट तिरेका ग्राहकले भवनमा पाउने बिलमा तिरेको रकम बराबरको छूट पाउने भएका छन्। पाल्पामा निर्माणाधीन सिद्धबाबा सुरूङ मार्गको काम 70% सम्पन्न भएको छ। आयोजनाले दिएको जानकारी अनुसार सुरूङ मार्गको वित्तीय प्रगति 63% र भौतिक प्रगति 70% रहेको छ। सुरूङभित्र गर्नुपर्ने निर्माण र फिनिशिङको काम सकेर आगामी कार्तिक मसान्तसम्म सवारी सञ्चालन गर्ने आयोजनाको तयारी छ। आयोजनाकी इन्जिनियर निशा बेलवासले असोज मसान्तभित्रै सवारी सञ्चालन गर्ने गरी काम भइरहेकोमा मौसमका कारण निर्माण सामग्री केरूङ नाकामा रोकिँदा कामले गति लिन नसकेकाले एक महिना थप गरी कार्तिक मसान्तभित्र सञ्चालनको तयारी गरिएको जानकारी दिनुभयो। 5 वर्षमा निर्माण सक्ने गरी सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्रमा सुरूङ मार्ग निर्माण शुरू भएको थियो। 2078 साल फागुनमा ठेक्का सम्झौता गरिएको सुरूङ मार्ग निर्माणको काम भने 2079 को अन्तिमतिर मात्र शुरू भएको थियो। आयोजनाका अनुसार निर्माण कम्पनीले 2083 चैत्र मसान्तसम्म सुरूङ मार्ग निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको भए पनि 2028 को जून महिनाभित्र सम्पूर्ण कार्यहरू सम्पन्न गर्ने गरी 15 महिना म्याप थप गरेर निर्माणको काम गरिएको छ। भारतमा इण्डो नेपाल कनेक्टिभिटी

द्रुत मार्गले भारतीय राजधानी नयाँ दिल्ली उत्तर प्रदेश र बिहारबाट नेपाल तर्फको पत्यार लाग्दो रामयात्रा छोट्याउनेछ। सुनौली नाका नेपाल भारत व्यस्त क्रस बोर्डर ट्रान्जिट बिन्दु मध्ये एक हो। यो नाका हुँदै दैनिक हजारौं पर्यटक तीर्थयात्री व्यापारी र मालवाहक सवारी साधन आवत जावत गर्छन्। प्राधिकरणका अनुसार यो परियोजना 14 अर्ब 58 करोड़ भारू अर्थात 23 अर्ब 32 करोड़ 80 लाख नेपाली रूपियाँमा बन्दैछ। प्राधिकरणका अनुसार अहिले 4 लेनलाई एक्सप्रेस वे बनाएर बाँकी 2 लेन सर्विस लेनका रूपमा विकास गरिँदैछ। भारतीय संचार माध्यमका अनुसार यो द्रुत मार्ग निर्माण भइसकेपछि नयाँ दिल्ली सुनौली सड़क यात्राको समय 8 घण्टामा झर्नेछ। अहिले यो समय 12 देखि 14 घण्टासम्म लाग्ने गरेको छ। मुर्लिङ नारायणघाट सड़क खण्डमा राति गाड़ी चलाउन रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार आज राति 8 बजेदेखि बुधबार बिहान 5 बजेसम्मका लागि नारायणगढ़ मुगलिन सड़क खण्डमा सबै प्रकृतिका सवारी साधनहरू सञ्चालनमा रोक लगाइएको हो। मुगलिङ नारायणगढ़ सड़क खण्ड अन्तर्गत मुगलिङ बजार नजिकै नारायणगढ़तर्फ सुक्खा पहिरो गई सड़क अवरूद्ध भएको र सुक्खा पहिरो खस्ने क्रम निरन्तर रहेकाले रातिको समयमा सवारी गुड्न दिँदा हुन सक्ने मानवीय जोखिमलाई मध्यनजर राखेर राति सवारी आवागमन बन्द गर्ने निर्णय भएको प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ। मंगलबार दिउँसो अर्थात आज दिउँसो 2 पटक पहिरो पन्छाएर उत्सो सड़क खण्डमा सवारी आवागमन सुचारू गरिएको थियो। नेपाली कांग्रेसको संस्थापन उत्तर समूहले राष्ट्रिय भेलाका लागि केन्द्रीय प्रतिनिधिहरू खटाउने भएको छ। पूर्व सभापति शेरबहादुर देउवासँग निकट रहेको संस्थापन उत्तर समूहले राष्ट्रिय भेलाको तयारीका लागि 165 वटै निर्वाचन क्षेत्रहरूमा केन्द्रीय प्रतिनिधिहरू खटाउने तयारी गरेको हो। उत्तर समूहको प्रचार प्रसार समितिका संयोजक मीन विश्वकर्माले 16 साउनसम्म केन्द्रीय प्रतिनिधिहरू खटाउने आन्तरिक तयारी भइरहेको जानकारी दिनुभयो। गत पुसमा सम्पन्न विशेष महाधिवेशनमा सहभागी नभएका नेताहरूको समूहले 29 साउनका लागि काठमाण्डुमा राष्ट्रिय भेला घोषणा गरिसकेका छन्। 44 औं बीपी स्मृति दिवसको अवसर पारेर कमलादी स्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा इतर समूहले राष्ट्रिय भेलाको मिति घोषणा गरेका थिए। इतर समूहले राष्ट्रिय भेलाका लागि भ्रातृ तथा सुरक्षित संस्थाहरूको समन्वय गर्न नेताहरूले जिम्मेवारी बाँडफाँड पनि गरेको छ। नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको 83 वर्षको उमेरमा निधन भएको छ। उहाँको जावलाखेली स्थित हेलियस हस्पिटलमा उपचारका क्रममा आज निधन भएको हो। गण्डकी प्रदेशका पूर्व मन्त्री मेघलाल श्रेष्ठले श्रेष्ठको शव बुधबार बिहान 8 बजेदेखि 11 बजेसम्म पार्टी कार्यालयमा श्रद्धांजलिका लागि राखिने बताउनुभयो। तत्पश्चात शव यात्रा सहित पशुपति आर्यघाटमा दाह संस्कार गरिने पूर्व मन्त्री मेघलालले फेसबुकमा लेख्नु भएको छ। कांग्रेस सभापति गगन थापाले 7 साउनमा नेता श्रेष्ठलाई पार्टीको वरिष्ठ नेता मनोनित गरिएको घोषणा गर्नुभएको थियो। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले मन्त्रीहरूको स्वकीय सचिव र सल्लाहकारले मन्त्रालय भरिएको आरोप लगाउनु भएको छ। आज काठमाण्डुमा आयोजित पत्रकार सम्मेलनमा उहाँले हाल केही मन्त्रीहरूले 5 देखि 7 जनासम्म तलब सहितका स्वकीय तथा दर्जनौ तलबविहीन स्वकीय राखेको आरोप लगाउनुभयो। मन्त्रीको स्वकीय सचिव र सल्लाहकारले मन्त्रालयका कर्मचारीका लागि बस्ने ठाउँ अभाव भइरहेको गुनासो आएको उहाँले बताउनुभयो। सरकारले मन्त्रालयको संख्या घटाएर सरकारी खर्च कटौती गर्ने उद्देश्य राखे पनि स्वकीय र सल्लाहकारको संख्या बढ़ाएर उल्टै खर्च बढ़ाएको उहाँको दावी छ। स्वकीय र सल्लाहकारको हस्तक्षेपले कर्मचारी तन्त्रको मनोबल समेत कमजोर हुँदै जाने भएकाले सरकारले यसतर्फ ध्यान दिनुपर्ने बताउँदै उहाँले स्वकीय सचिव र सल्लाहकारको बढ़दो संख्या सुशासन सरकारी खर्च नियन्त्रण र प्रशासनिक कार्य सम्पादनका लागि चुनौती बनेको बताउनुभयो। घिसिङले आफू मन्त्री हुँदा 3 वटा मन्त्रालय सम्हाल्न तलब सहित 1 जना मात्र स्वकीय सचिव र बिना पारिश्रमिक 1 जना सल्लाहकार राखेको स्मरण गर्दै सांसदलाई स्वकीय सचिव उपलब्ध गराउने व्यवस्थाप्रति पनि प्रश्न उठाउनुभयो। सक्षम र योग्य व्यक्तिलाई नियुक्त गरेर सांसदको कार्यक्षमता बढ़ाउने उद्देश्य भएमा स्वकीय सचिव राख्ने व्यवस्था सकारात्मक हुन सक्ने भए पनि व्यवहारमा अधिकांशले आफ्ना निकटका व्यक्तिलाई रोजगारी दिलाउने माध्यमका रूपमा प्रयोग गरेको उहाँको आरोप छ। एक वर्षको अवधिमा कम्बोडियाबाट 400 नेपालीको उद्धार गरिएको छ। आज नेपाल पुलिसको हममा भएको मानव बेचबिखन विरूद्धको एक कार्यक्रममा मानव बेचबिखन अनुसन्धान ब्यूरोका एसएसपी नकुल पोखरेलले एकै वर्षमा 400 नेपालीको उद्धार गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार आर्थिक वर्ष 2082-83 3 पुरूष र 18 महिला

400 नेपाली नागरिकलाई कम्बोडियाबाट उद्धार गरिएको हो। जबकि आर्थिक वर्ष 2081-82 भने 12 पुरूष र 2 महिला गरी जम्मा 14 नेपाली नागरिकलाई कम्बोडियाबाट उद्धार गरिएको थियो। आर्थिक वर्ष 2080-81 2, आर्थिक वर्ष 79-80 1 र आर्थिक वर्ष 2078-79 भने 5 जनालाई उद्धार गरिएको थियो। मानव तस्करले विभिन्न प्रलोभन देखाएर उनीहरूलाई कम्बोडिया लगेर साइबर दासको रूपमा अवैध गतिविधिमा काम लगाउने गरेको प्रहरीले जनाएको छ। गुल्मीको इस्मा गाउँपालिका कुखुरे खोलामा निर्माणाधीन पक्की पुलको ठेक्का सम्झौता भएको करिब 6 वर्ष बित्न लाग्दा पनि निर्माण सम्पन्न हुन सकेको छैन। एक वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित शुरू गरिएको आयोजनाको हालसम्म करिब 60% मात्र भौतिक प्रगति भएको छ। सड़क पूर्वाधार विकास कार्यालय तमघास र आत्रेय भूषाल बस्नेत जेवी काठमाण्डुबीच 2077 माघ 21 गते पुल निर्माणका लागि सम्झौता भएको थियो। सम्झौता अनुसार 2078 माघ 17 गते भित्र निर्माण सम्पन्न गरिसक्नुपर्ने भए पनि निर्माण व्यवसायको ढिलासुस्तीका कारण काम तोकिएको समयमै पूरा हुन सकेन। त्यसैता पटक पटक म्याद थपिए पनि आयोजना अझै अधूरै छ। कार्यालयका सब इन्जिनियर सन्तोष ढकालका अनुसार पुल निर्माणको म्याद हालसम्म 3 पटक थप गरिएको छ। पछिल्लो पटक 2081-30 गतेसम्म काम सक्ने गरी समयावधि तोकिएको भए पनि त्यो अवधिमा समेत निर्माण सम्पन्न हुन सकेन। अहिले सार्वजनिक खरिद ऐनमा भएको संशोधन अनुसार अन्तिम पटकका लागि म्याद थप गर्ने प्रक्रिया अघि बढ़ाइएको उहाँले जानकारी दिनुभयो। 25 मिटर लम्बाई र फुटपाथ सहित 11 मिटर चौड़ाईको पुल निर्माणका लागि भ्याट बाहेक 2,43,37,706 रूपियाँ लागत निर्धारण गरिएको छ। एनडीएसको प्रश्नपत्र आउट प्रकरणमा थप 2 जना पक्राउ परेका छन्। रौतहटको राजदेवी नगरपालिका 4 का 25 वर्षीय अतुल कुमार मिश्र र 12 को लिपनिमाल घर भएका 31 वर्षीय अब्दुल सानी हाकिम छन्। उनीहरूलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले पक्राउ गरेको हो। यसअघि प्रश्नपत्र आउट प्रकरणमा 2 जना पक्राउ परेका थिए। यसअघि पक्राउ पर्ने व्यक्तिको संख्या 4 पुगेको छ। एनडीएसको प्रथम सेमेस्टरको प्रश्नपत्र आउट भएपछि प्रहरीले अनुसन्धान अघि बढ़ाएको थियो। पक्राउ परेकाहरू विरूद्ध शिक्षा ऐन अन्तर्गतको कसुरमा अनुसन्धान अघि बढ़ाइएको सीआईबीका एसएसपी अनुपम शमशेर जबराले बताउनुभयो। आज पहाड़ी र तराई क्षेत्रका थोरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। मौसम बदली भई लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भाग तथा बागमती गण्डकी र कर्णाली प्रदेशको पहाड़ी भागको 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै आज राति बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी र तराई भागका 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना रहेकाले सतर्कता अप्नाउन महाशाखाले आग्रह गरेको छ। देशको हिमाली भागका थोरै ठाउँमा र पहाड़ी भागका केही ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ। अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यूनतापीय रेखा सरदर स्थानको आसपासमा रहेको मौसम विज्ञान विभागले जनाएको छ। र आईसीसी विश्वकप क्रिकेट लीग 2 नेपालले लगातार तेस्रो खेल हारेको छ। नेदरल्याण्डसमा चलिरहेको श्रृंखला अन्तर्गत सम्पन्न खेलमा नेपाल हिजो नामिबियासँग 3 रनले पराजित भएको हो। 212 रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित 50 ओभरमा 6 विकेट गुमाउँदै 208 रन मात्र बनाउन सक्यो। नेपालका लागि आसिफ शेखले 45 रन, कप्तान रोहित पौडेलले 41, आरिफ शेखले 38, कुशल भुटेलले 34 तथा गुलशन झाले अभिजित 19 रन बनाउनुभयो। नामिबियाका लागि ज्याक ब्रासेलले 3 विकेट लिनुभयो भने रुबेन ट्रम्पलमनले 2 विकेट लिनुभयो। त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नामिबियाले 50 ओभरमा 7 विकेट गुमाउँदै 211 रन बनाएको थियो। जान फ्रेङ्कलिनले 149 बलमा शतक पूरा गर्नुभयो। लाउरेन इस्टर्न काम्पले 59 रन बनाउनुभयो। नेपालका करण केसीले 5 विकेट लिनुभयो। यससँगै करण केसी नेपालका लागि ओडीआई क्रिकेटमा 100 विकेट पूरा गर्ने दोस्रो खेलाड़ी पनि बन्नु भएको छ। यही खबरसँगै हामी हालखबरको अन्त्यमा छौं। हालखबर सक्नु अघि मुख्य खबर शीर्षक पुनः एकपटक। डाक्टरहरूको आन्दोलनले देशभरको स्वास्थ्य सेवा प्रभावित। नारायणी अस्पतालका 68 चिकित्सकहरूद्वारा सामयिक राजीनामा। सेवामा अवरोध नगर्न मन्त्रालयको आग्रह। पाल्पा सिद्धबाबा सुरुङ मार्गको 70% काम सकियो। कार्तिकसम्म सञ्चालनमा ल्याउने तयारी।
असारमा खपत भएको बिजुली महसुलमा भ्याट नलाग्ने तिरिसकेको भ्याट रकम भदौमा समायोजन हुने मुरली नारायणघाट सड़क खण्डमा राति गाड़ी चलाउन रोक सुनौली गोरखपुर द्रुतमार्ग निर्माण अन्तिम चरणमा भैरवा र दिल्ली यात्रा समय छुटिँदै स्वकीय सचिव र सल्लाहकारले मन्त्रालय भरिएको कुलमान घिसिङको आरोप सांसदलाई स्वकीय सचिव सुविधा दिने व्यवस्थाप्रति असन्तुष्टि कांग्रेसको देउवा समूहले राष्ट्रिय भेलाका लागि केन्द्रीय प्रतिनिधि खटाउँदै कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन एकै वर्षमा कम्बोडियाबाट 400 नेपालीको उद्धार 6 वर्षमा पनि बनेन गुल्मीको इस्मा कुखुरे खोला पक्की पुल एमबीएसको प्रश्नपत्र आउट प्रकरणमा थप 2 जना पक्राउ आज पहाड़ी र तराईका थोरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना र विश्वकप क्रिकेट लीग 2 नेपालको लगातार 3 हार नामिबियासँग 3 रनले पराजित साँझ 7 बजेको हालखबर सकियो सूचना सन्देश र मनोरञ्जनका लागि सुन्दै रहनुहोला रेडियो लुम्बिनी नमस्कार।

0: घर पनि कति राम्रो बनेछ, चिटिक्कै भएछ।
1: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
2: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तुनीदेखि भनिन्छु नि हजुरलाई।
3: ल बाह्र हात नागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
3: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि।
5: हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 9857723997 र 9845942914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।
6: काका निकै टोलाएर हेर्नु भयो मेरो बगैँचा।
7: अरे बाबु, अति रहर लाग्दो छ तिम्रो फुलबारी, एक बार देखेपछि जसको पनि मन लुभाइ हाल्छ। आँप र लिचीले बोटै ढाकिदिएछ, बडा अचम्म लाग्दो छ।
6: के तपाईँको बगैँचामा फल लागेको छैन?
7: अरे हजुर, कलमी बिरुवा फनेर त्यो हाट बजार से लाएर लगाइहाले हजुर, एकको दाना फलेन।
6: जहाँ पायो त्यहीबाट बिरुवा किनेर ल्याएपछि कहाँ राम्रो हुन्छ त?
7: कहाँ पर खोजे त बाबु, हाँ बताइहाल्नु।
6: सबै बिरुवाहरू गुप्त नर्सरीबाट ल्याएको नि।
7: त्यसो भए त म अहिले गइहाल्छु हजुर गुप्त नर्सरी।
8: पश्चिमाञ्चलमा तहलका मचाउन सफल घर बगैँचा होटल तथा बैठक कोठाहरूको डेकोरेशन गर्नु परेमा र अन्य गार्डन बनाउनको लागि चाहिने कृषि औजार, बिउ बिजन, फलफूलको बिरुवा र लगाउने सरसल्लाहको लागि
9: गुप्ता नर्सरी तिलोत्तमा 4 डाइभर टोल रूपन्देहीमा सम्पर्क गर्नुहोस्।
8: फोन नम्बर 560205।
10: तिलोत्तमाको मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब, सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने, एफडिएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था, दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था, होल बडी चेकअप, थाइराइड, किडनी, कोलेजो, बाथ, डेंगु, युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने, घरमै गई निशुल्क रगत संकलनको व्यवस्था, गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब, तिलोत्तमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको। थप जानकारीका लागि सम्पर्क 071-595-719 र 9876-96-0018।
2: ए दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
11: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
12: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
11: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
13: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ? लिङ्गको आधारमा कुनै भेदभाव नगरौं।
14: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
15: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्यौ हँ? 3 दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
16: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
17: के को छलफल हो दाई भाउजू?
16: दुवैजना थकित पनि देखिनुहुन्छ।
3: हेर्नुस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कूल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
16: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एक करोड काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
15: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
17: एक अर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
18: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस क्षेत्रकै गरिमामय शैक्षिक प्रतिष्ठान न्यू लाइट कलेजमा चार वर्षे बीबीएस र बीएड मा भर्ना खुल्यो।
19: दक्ष अनुभवी योग्य प्राध्यापकबाट अध्यापन हुने शान्त रमणीय वातावरणमा यातायात पुस्तकालयको समुचित व्यवस्था सहित न्यू लाइट कलेज सिलोतमा एक शङ्कर नगरमा बीबीएस र बीएड को प्रथम वर्षमा भर्ना खुल्यो।
18: सर्वोत्कृष्ट विद्यार्थीलाई 100% छुट तथा छात्रालाई भर्नामा 50% छुट।
19: सिट सीमित छ, छिटो सम्पर्क गर्नुहोला।
18: सम्पर्क न्यू लाइट कलेज तिलोत्तमा एक शङ्कर नगर रूपन्देही। फोन 071-414-268, मोबाइल 98570-34520।
20: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी।
21: हाम्रा सेवाहरू
20: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। दल त्याग गर्ने स्थानीय जनप्रतिनिधिको पद नजोगिने सर्वोच्चको आदेश। सुनसरी घटनामा सरकारले समयमा नै समन्वय नगरेको विपक्षी दलको आरोप। संवेदनशील विषयमा राजनीति नगर्न दलहरूलाई रासोपाको आग्रह। अवस्था अझै तनावपूर्ण भएपछि फेरि अनिश्चितकालीन कर्फ्यू।
1: केही समयपछि हामीले जिल्लाभरि सबैतिर चाहिँ हुने गरिकन हामीले कर्फ्यू लगाउने चाहिँ निर्णय गरेका हौ। तुरन्तै अब कर्फ्यू जारी हुन्छ अब सबैतिर।
0: आज एकै दिन विपदका 42 घटनामा 3 जनाको मृत्यु। नारायणी अस्पतालका 68 चिकित्सकको सामूहिक राजीनामा। भोलि देशभर ओपीडी सेवा प्रभावित हुँदै। लगानी र सम्पत्तिको सुरक्षा सरकारले गर्ने, उद्योगीलाई अर्थमन्त्रीको भरोसा।
2: सरकारको प्रतिबद्धता स्पष्ट छ, निजी क्षेत्रले गरेको लगानी सुरक्षित रहनेछ, उचित प्रतिफल प्राप्त गर्नेछ र पुनः लगानी गर्न सक्ने वातावरण निर्माण हुनेछ।
0: कर्णालीको मुख्यमन्त्रीमा मंगल बहादुर शाही नियुक्त। 24 जना सांसदको समर्थनमा नयाँ सरकार गठन। लुम्बिनीमा एमाले र नेकपा बीच नयाँ सरकार गठनको कसरत तीव्र। कांग्रेसद्वारा सरकारलाई दिएको समर्थन फिर्ता।
3: एमालेसँग सहकार्य विधिवत रूपमा कुटेपछि हामी त्यहाँ बस्ने कुराको अर्थ पनि रहेन, त्यस कारणले हामीहरू सैनिक दिएको राजीनामा सहित हामीले सरकारलाई दिएको समर्थन पनि फिर्ता लियौं होइन।
0: र नेपालको काभा पुरूष भलिबल च्याम्पियनशीप यात्रा निराशाजनक रूपमा समाप्त।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: सरकारको लगानी 9 खर्ब रूपियाँ नाग्नु सकारात्मक संकेत भए पनि त्यसको प्रतिफल कति प्रभावकारी छ भन्ने पक्ष अझ महत्वपूर्ण हुन्छ। सार्वजनिक संस्थानमा गरिएको लगानीले रोजगारी, उत्पादन र आर्थिक वृद्धि बढ़ाउन योगदान पुर्याउनुपर्छ। लगानीसँगै पारदर्शिता, सुशासन र नियमित मूल्यांकनलाई पनि उत्तिकै प्राथमिकता दिन आवश्यक छ। जनताको करबाट गरिएको लगानीको अधिकतम प्रतिफल सुनिश्चित गर्दै सार्वजनिक सम्पत्तिको प्रभावकारी व्यवस्थापन गर्न सरकार अझ जिम्मेवार बन्नुपर्छ। अब खबर सन्तोषी रावलबाट।
5: सुनसरीको देवानगंज क्षेत्रमा अवस्था सामान्य हुन नसकेपछि स्थानीय प्रशासनले पुनः अनिश्चितकालीन कर्फ्यू लागू गरेको छ। जिल्ला प्रशासन कार्यालयले सुरक्षा अवस्था अझै संवेदनशील रहेकाले शान्ति सुरक्षा कायम गर्न कर्फ्यू जारी राखिएको जनाएको छ। आवश्यकता अनुसार अन्य प्रभावित क्षेत्रमा समेत कर्फ्यू विस्तार गर्न सकिने समेत प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालले सीआईएनलाई जानकारी दिनुभयो।
1: यो अहिले चाहिँ अलि जिल्लामा अलिअलि तनावपूर्ण स्थिति छ। अब दुवै कक्षाका चाहिँ ठाउँ ठाउँमा चाहिँ उपस्थित हुने अनि अलिकति गर्ने चाहिँ काम भइरहेछ। अब हामीले अनिश्चितकालीन हाइवेमा चाहिँ हामीले कर्फ्यू लगाएका छौँ, हाइवे बाहेक अरू पालिकाहरूमा पनि कर्फ्यू लगाएका छौँ। अब हामीले यो केही समयपछि हामीले जिल्लाभरि सबैतिर चाहिँ हुने गरिकन हामीले कर्फ्यू लगाउने चाहिँ निर्णय गरेका हौ। तुरन्तै अब कर्फ्यू जारी हुन्छ अब सबैतिर।
5: यसअघि जारी गरिएको कर्फ्यू गैराती 12:15 बजेदेखि हटाइएको भए पनि निषेधाज्ञा भने यथावत राखिएको थियो। प्रमुख जिल्ला अधिकारी अर्यालका अनुसार स्थानीय प्रशासन ऐन 2028 दफा 6 क बमोजिम तोकिएको क्षेत्रमा आवत जावत भेला, जुलुस, प्रदर्शन सभा, बैठक तथा घेराउ गर्न रोक लगाइएको छ। यसैबीच देवानगंज घटनाको छानबिनका लागि गृह मन्त्रालयले गठन गरिएको उच्च स्तरीय 5 सदस्यीय समिति विराटनगर पुगेको छ। नेपाल सरकारका सहसचिव भूपेन्द्र थापा पाको संयोजकत्वमा रहेको समितिले घटनाको वस्तुगत अनुसन्धान गरी प्रतिवेदन तयार गर्ने प्रक्रिया अघि बढ़ाएको जनाएको छ। प्रशासनले सर्वसाधारणलाई अफवाहमा नलाग्न सुरक्षा निकायसँग सहयोग गर्न तथा जारी आदेशको पूर्ण पालना गर्न आग्रह गरेको छ। सुनसरी घटनामा विपक्षी दलहरूले भने सरकार गम्भीर नभएको आरोप लगाएको छ। नेकपा एमाले सहित अन्य राजनैतिक दलले सरकारको गम्भीर ध्यान आकर्षण गराउँदै निष्पक्ष छानबिन र शान्ति स्थापनाको माग गरेका छन्। एमाले सरकारले समयमै संवाद र समन्वय गर्न नसक्दा परिस्थिति थप उत्तेजित बनेको आरोप लगाएको छ। महासचिव शंकर पोखरेलले विज्ञप्ति जारी गर्दै नागरिकको जीवधनको सुरक्षा गर्नुपर्ने सरकार संवेदनशील विषयमा गैर जिम्मेवार बनेको टिप्पणी गर्नुभएको छ। एमाले घटना घटनाको उच्चस्तरीय छानबिन गरी दोषीमाथि कडा कानूनी कार्यवाही गर्न मृतकका परिवारलाई राहत र घाइतेको निशुल्क उपचारको व्यवस्था गर्न माग गरेको छ। यस्तै रासोपाका सभापति रवि लामिछानेले भने हिंसा र मुठभेटबाट कुनै पनि समस्या समाधान नहुने भन्दै घटनालाई राजनीतिकरण नगर्न आग्रह गर्नुभएको छ। उहाँले सामाजिक सद्भाव कायम राख्न अफवाहबाट बस्न र स्वयंमता अपनाउन सबै पक्षसँग अपील गर्नुभएको छ। रासोपाले सरकार र स्थानीय प्रशासनसँग परिस्थितिलाई सामान्य बनाउन सहजीकरण भइरहेको जनाएको छ। अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले निजी क्षेत्रको लगानी नाफा र सम्पत्तिको सुरक्षा सरकारको उच्च प्राथमिकतामा रहेको बताउनु भएको छ। उद्योगी व्यवसायी संघको छलफलमा उहाँले निजी क्षेत्रको सफलता नै राष्ट्रिय अर्थतन्त्रको सफलताको आधार भएकाले लगानीकर्ताले निर्धक्क भएर उद्योग विस्तार उत्पादन वृद्धि र नयाँ उद्यममा लगानी गर्न सक्ने वातावरण सरकारले सुनिश्चित गर्ने प्रतिबद्धता जनाउनुभयो। कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी संसदीय दलका नेता मंगल बहादुर शाही नियुक्त हुनुभएको छ। प्रदेश प्रमुख यज्ञराज जोशीले नेपालको संविधानको धारा 168 उपधारा 2 बमोजिम आज शाहीलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो। शाहीले आफ्ना दलका 14 र सत्ता साझेदार दल नेकपा एमालेका 10 जना गरी 24 जना प्रदेशसभा सदस्यको समर्थन सहित मुख्यमन्त्रीमा दावी पेश गर्नुभएको थियो। 40 सदस्यीय कर्णाली प्रदेश सभामा सरकार गठनका लागि 20 सांसदको समर्थन आवश्यक पर्छ। प्रदेश प्रमुखको कार्यालयका अनुसार मुख्यमन्त्री शाहीको शपथ भोलि हुने भएको छ। लुम्बिनी प्रदेशमा भने नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै प्रदेशको राजधानी राजनीतिक समीकरण फेरिएको छ। कांग्रेसका 5 मन्त्रीले राजीनामा दिएपछि एमाले नेतृत्वको सरकारले अल्पमतमा परेको छ भने नयाँ सरकार गठनका लागि दलहरूबीच दौड़धूप शुरू भएको छ। कांग्रेस संसदीय दलका नेता दिल्ली बहादुर चौधरीले मुख्यमन्त्री चेत नारायण आचार्यलाई पत्र पठाउँदै साउन 13 गतेदेखि लागू हुने गरी सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिनुभएको छ। कांग्रेसका निवर्तमान मन्त्री प्रचण्ड विक्रम न्यूपानेले सीआईएनलाई जानकारी दिनुभयो।
3: सत्ता जुन गठबन्धनको माथिबाट निर्णय भयो होइन, माथिको सहमति भइसके पछाडि पहिला त काङ्ग्रेस र एमालेको गठबन्धन पहिला माथि 3 बुझे सहकार्य भइसके पछाडि काङ्ग्रेस प्रतिपक्षमा बस्ने नै उचित देखियो र अब एमालेसँग सहकार्य विधिवत रूपमा कुटेपछि हामी त्यहाँ बस्ने कुराको अर्थ पनि रहेन। त्यस कारणले हामी आज सामिक राजा दिएको अनि हामीले राजीनामा सहित हामीले सरकारलाई दिएको समर्थन पनि फिर्ता लियौं होइन, अब त्यो अनुसार हामी अगाडि बढ्यौं।
5: समर्थन फिर्तासँगै मुख्यमन्त्री आचार्य नेतृत्वको सरकारले अब संवैधानिक प्रक्रिया अनुसार विश्वासको मत लिनुपर्नेछ। यसैबीच एमाले र नेपाली कम्युनिष्ट पार्टी बीच नयाँ सत्ता गठबन्धन बनाउने प्रयास तीव्र भएको छ। तर नयाँ सरकार गठनका लागि आवश्यक बहुमत जुटाउन थप 1 सांसदको समर्थन आवश्यक पर्ने देखिएको छ। वीरगंज स्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणको विरोधमा अस्पतालका 68 जना चिकित्सकले सामूहिक राजीनामा दिएका छन्। अस्पतालका मेडिकल सुपरिन्टेण्डेन्ट समक्ष राजीनामा बुझाउँदै उनीहरूले सुरक्षित कार्य वातावरण सुनिश्चित नभएसम्म सेवा प्रवाह गर्न नसकिने स्पष्ट पारेका छन्। गत साउन 8 गते चिकित्सक डाक्टर प्रमोद राम माथि कुटपीट हुनुका साथै अन्य स्वास्थ्यकर्मीमाथि आक्रमण र अस्पतालमा तोडफोड भएपछि चिकित्सकहरू आकस्मिक सेवा बाहेकका सेवा बन्द गरेर आन्दोलनमा थिए। स्वास्थ्य मन्त्रालयको आग्रहपछि वार्तामा बसेका चिकित्सकहरू प्रशासनसँगको छलफल निष्कर्षविहीन बनेपछि सामूहिक राजीनामाको निर्णयमा पुगेका हुन्। यस घटनाको विरोधमा नेपाल चिकित्सक संघले भोलि देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा आकस्मिक सेवा बाहेकका सबै ओपीडी सेवा बन्द गर्ने घोषणा गरेको छ। नेपालमा मानव व्यसनको जोखिम सबैभन्दा बढ़ी बालबालिका विशेष गरी किशोरी र दलित समुदायमा केन्द्रित रहेको देखाएको छ। मानव व्यसन अनुसन्धान ब्यूरोका अनुसार आर्थिक वर्ष 2082-83 दर्ता भएका 20 आन्तरिक मानव व्यसनका मुद्दामा 21 जना पीड़ित मध्ये 19 जना अर्थात करिब 90% बालबालिका रहेका छन्। अधिकांश पीड़ित 18 वर्ष मुनिका किशोरी तथा दलित समुदायका छन्। ब्यूरोका अनुसार गरीबी, अशिक्षा, सामाजिक विभेद र कमजोर संरक्षण प्रणालीका कारण यी समुदाय अझ बढ़ी मानव तस्करको निशानामा पर्ने गरेका छन्। सीआईएनसँग कुरा गर्दै ब्यूरोका सूचना अधिकारी राजन लिम्बुले भन्नुभयो,
6: नेपालमा अहिले मानव बेचबिखन सम्बन्धी घटनाहरू चाहिँ अलिक वृद्धि भएको छ. यसमा आन्तरिक बेचबिखनहरू जस्तै माइनर केसेसहरू चाहिँ नाबालिकाहरू चाहिँ इन्टरनेट ट्राफिकिङहरूमा मसा सेन्टरहरू लगायत स्पाहरूमा र घरेलु कामदारको रूपमा अन्य रेस्टुरेन्ट लगायतहरूमा चाहिँ एक्सप्लोइटेसनहरू सेक्सुअली एक्सप्लोइटेसनहरू केसहरू एउटा देखिन्छ भने अर्को चाहिँ विभिन्न हिसाबले वैदेशिक रोजगारको सिलसिलामा बाहिर जाँदाखेरि ठगिने बिच विषयमा जाने त्यहाँबाट अन्य डोमेस्टिक वर्करको रूपमा विभिन्न ठाउँमा बेचिने किसिमको घटनाहरू पनि वृद्धि भएको छ. लगायत यो कम्बोडिया लगायत लाओसहरूमा पनि जुन साइबर स्क्यामिङको घटनाहरू अलिकति वृद्धि भएको छ. त्यसमा चाहिँ हामीले केही मुद्दाहरूको संख्याहरू पनि राष्ट्र भएको छ मानव बेचबिखन ब्युरोमा, साथै र उद्धारको कार्यहरू पनि विभिन्न संघ संस्था र सरकारी निकायहरूसँग आबद्ध र सम्बद्ध र समन्वयमा चाहिँ उद्धार कार्यहरू पनि भइरहेछ.
5: स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले दल त्याग गरेमा वा सम्बन्धित राजनैतिक दलले कार्यवाही गरेमा पद स्वतः रिक्त हुने सर्वोच्च अदालतले स्पष्ट आदेश दिएको छ. न्यायाधीश सारंग सुवेदी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासको निर्वाचन आयोगले पद रिक्त गरेको निर्णयलाई सदर गर्दै पूर्व पुनर्वहालीको माग सहित दायर भएको रिट निवेदन खारेज गरेको हो. देशभर पछिल्लो 24 घण्टामा विपज्जन्य 42 घटनामा 3 मृत्यु भएको छ. राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ती घटनामा परि 21 घाइते भएका छन्। प्राधिकरणको विवरण अनुसार सबैभन्दा धेरै सर्पदंश र पहिरोका घटना भएका छन्। पछिल्लो अवधिमा सर्पदंशका 12, पहिरोका 12, आगलागीका 7, भारी वर्षाका 6, जनावर आक्रमणका 3, बाढ़ीको 1 र भूकम्पको 1 घटना दर्ता भएका छन्। विपदका यी घटनाबाट 34 जिल्ला प्रभावित भएका छन्। पहिरोमा परि 3 मृत्यु भएको हो भने सर्पदंशबाट 12, पहिरोबाट 4, आगलागीबाट 2, भारी वर्षाबाट 1 र जनावरको आक्रमणबाट 2 घाइते भएका छन्। प्राधिकरणका अनुसार देशभर 9 सड़क खण्ड अझै अवरूद्ध छन् भने 22 चौपायामा समेत क्षति पुगेको छ. मनसून सक्रिय रहेको अवस्थामा पहिरो, बाढ़ी, डुबान र सर्पदंशका घटना बढ़न सक्ने भएकाले जोखिम क्षेत्रमा सतर्कता अपनाउन प्राधिकरणले आग्रह गरेको छ. साझा खबरमा अब खेल खबर. काभा पुरूष भलिबल च्याम्पियनशीपमा नेपालको जीतविहीन यात्रा टुंगिएको छ. प्रतियोगितामा 5 स्थानका लागि भएको खेलमा पनि नेपाल काजाकिस्तानसँग सोझो सेटमा पराजित हुँदै 6 हार बिहोरेको हो. पाकिस्तानको इस्लामाबाद स्थित गारिसन जिन्हा स्पोर्ट कम्प्लेक्समा आज भएको खेलमा नेपाल काजाकिस्तानसँग 3-0 सेटमा पराजित भएको हो. लगातार हारसँगै नेपालको काभा पुरूष भलिबल च्याम्पियनशीप यात्रा निराशजनक रूपमा समाप्त भएको छ.
7: मधेसमा मुस्लिम र दलित बस्तीमा कुपोषणको समस्या बढी
8: लक्ष्मीपुर फरादवातिर अलिक बढी छ. 2 नम्बरको यो दलित बस्तीहरू छ नि, अनि दलित बस्तीहरूमा अलिक छ.
7: बाल कुपोषण घटाउन स्थानीय सरकारको पहल कमजोर. रिपोर्ट सँगै विशेष श्रृंखला हेलो मौसम लगायतका सामग्री बाँकी नै छन्. सीआईएनको साझा खबर सुन्दै गर्नुहोला.
9: खानेकुरा त सधैँ बेलैमा खान्छ त होइन, मेरो बच्चा किन दिनदिनै कमजोर हुँदै गएको?
10: हरेक कमजोरी आँखाले देखिँदैन, कतिपय स्वास्थ्य समस्या थालबाट सुरु हुन्छन् र समाधान पनि थालमै हुन्छ.
9: गर्भवती हुँदा के खाने?
10: स्तनपानको मात्रा कसरी पुर्याउने?
9: शिशुलाई कहिलेदेखि थप खाना दिने?
10: घरमै पाइने खानेकुराबाट कसरी बनाउने पोषिलो परिकार?
9: यसको जवाब अनुमानमा होइन,
10: हामी खोज्दैछौ वर्षौंको अनुभवी आमा र विज्ञको संवादबाट.
9: रेडियो कार्यक्रम पोषण संवाद सीआईएन मार्फत तपाईँको घर नजिकैको सामुदायिक रेडियोमा हरेक बुधबार बिहान 6:30 र पुनः प्रसारण राति 8
10: सँगै सीआईएन को फेसबुक पेज, युट्युब र टिकटकमा पनि. पोषणको सही जानकारी, स्वस्थ जीवनको बलियो तयारी.
11: नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा.
12: सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiaye.org, फोन नम्बर 01-5224-352-5224-353।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। मध्य प्रदेशका 136 पालिका मध्ये 109 पालिकामा बाल बालिकामा शीघ्र कुपोषणको समस्या देखिएको छ। स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले सार्वजनिक गरेको विवरण अनुसार मध्य प्रदेशका 109 पालिकामा शीघ्र कुपोषणको समस्या देखिँदा 18 पालिका त सर्लाहीका मात्रै छन्। कर्मीका अनुसार यो अवस्था चिन्ताजनक हो।
14: शीघ्र कुपोषणको दर भन्नाले उचाइको तुलनामा आवश्यकता भन्दा कम तौल भएका बाल बालिकाको प्रतिशतलाई बुझाउँछ। सामान्यतया 5 वर्ष मुनिका बाल बालिकाको तौल र उचाइको अनुपातलाई हेरेर कुपोषणको अवस्थाबारे मापन गरिन्छ। मध्य प्रदेशमै सबैभन्दा बढ़ी सर्लाहीको हरिपुर नगरपालिकामा 8.8% बाल बालिकामा कड़ा किसिमको कुपोषण देखिएको छ। हरिपुर नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख नवल किशोर रायका अनुसार भर्खरै पोषणको लेखाजोखा गर्दा पालिकाभित्रका मुस्लिम र दलित बस्तीका बालबालिका बढी कुपोषित पाइन्छ।
15: सबभन्दा बढी अहिले मुस्लिम समुदायमा अलिक बढी छ, त्यहाँ मजुरबा उता मजुरबा अनि तपाईँको यो लक्ष्मीपुर फरादबातिर अलिक बढी छ। दुई नम्बरको यो दलित बस्तीहरू छ नि, अनि दलित बस्तीहरूमा अलिक छ। अहिले त धेरै ठिक भइरहेछ। मन्त्रालयबाट पनि आएको मान्छेहरू सबै अनुगमनमा प्रदेशको युनिसेफ अनि मन्त्रालयबाट परिवार कल्याण महाशाखाबाट पनि आउनुभएको उहाँहरू।
14: उच्च शीघ्र कुपोषणको प्रतिशत बढ्दै गए पनि पालिकाहरू आफैले कुपोषण घटाउनेतर्फ ठोस पहल गरेको पाइँदैन। 5.3% बालबालिकामा कुपोषण देखिएको चक्रघट्टा गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख राम बहादुर शाह:
16: अब हामीसँग त्यो बजेट आएन के सर, बहुसूत्रीय पोषण कार्यक्रमको बजेट पनि हुन्छ, पालिकाबाट पनि कहिले काहीँ त्यो आवश्यकता अनुसार विनियोग गर्नुहुन्छ। अब हाम्रो त 3-4 लाख रुपियाँ जस्तो सरकम दानमा हुन्छ, त्यसमा धेरै कार्यक्रम 8-10 प्रोग्रामहरू हुन्छ, भिटामिन ए खुवाएदेखि लिएर गोष्ठी समीक्षाहरू होइन, सबै त्यसैबाट हुन्छ।
14: सर्लाहीमा 20 पालिका मध्ये लालबन्दी र हरियन नगरपालिकामा भने पोषणको अवस्था राम्रो देखिन्छ। लालबन्दीका स्वास्थ्य शाखाका अधिकृत रोशन चौधरी दक्षिणी बेल्टको तुलनामा शिक्षाको अवस्था राम्रो रहेको तथा स्वास्थ्यको पहुँच पनि भएकाले राम्रै अवस्था रहेको बताउनुहुन्छ।
17: खानपान चाहिँ सन्तुलित खाए सर, स्वास्थ्यको पहुँच राम्रो भयो, हाम्रो चाहिँ हरेक इन्डिकेटरहरू कभरेज राम्रो छ के सर, जस्तो परिवार नियोजनको, त्यसपछि सुरक्षित मातृत्वको, गर्भ जाँचहरू राम्रो भयो, पोषणको सेवाहरू राम्रो भयो के सर।
14: मधेसमा प्राय मुस्लिम र दलित बस्तीमा कुपोषणको समस्या बढ़ी देखिने गरेको स्वास्थ्य कर्मीले बताएका छन्। चन्द्रनगर गाउँपालिका 6 कामद निवासी मुसहर समुदायका अगुवा एवं राष्ट्रिय मुसहर संघका अध्यक्ष ऋतुराज ऋषि मुसहरले गरीबीका कारण मधेसका अधिकांश दलित बस्तीमा अभिभावकसँगै बालबालिका पनि भोकै सुत्नुपर्ने बाध्यता रहेको गुनासो गर्नुहुन्छ।
18: खानै नपाएर कुपोषित भएको छ। अब हेर्नुहोस् न, अब तपाईँको अब एउटा घरमा तपाईँको अब उमेर नपुगिकन अब बसेनी अब बच्चाहरू जन्माउँछन्, एउटा तपाईँको घरमा 6-7 जना कमाउने मान्छे एउटै हुन्छ, त्यसले तपाईँको खायो कहिले भोकै बस्छन् कि, यस्तो छ त्यसै पनि। अनि तपाईँको मुस्लिममा पनि त्यसै छ।
14: स्वास्थ्य कार्यालय सर्लाहीका जनस्वास्थ्य अधिकृत सुशील कुमार झाका अनुसार पर्याप्त र पोषिलो खाना नपाउनु, असुरक्षित खानेपानी र सरसफाईको कमी, उचित शिशु तथा बाल आहार व्यवस्थापनको अभावले बाल बालिकामा कुपोषण देखा पर्ने गर्छ। अन्न, गेडागुडी, हरियो सागपात, माछा मासु र दही दूधको मात्रा मिलाएर खाना नजान्दा, उक्त खानेकुराहरू किनेर खान सक्ने क्षमता नहुँदा कुपोषणको समस्या देखिएको स्वास्थ्य कार्यालयका पोषण फोकल पर्सन झाले बताउनुभयो।
19: एउटा चाहिँ अन्नको प्रकार, अर्को गेडागुडीको प्रकार, हरियो सागपातहरू होइन, त्यसपछि चाहिँ एउटा भनेको माछा मासु मध्ये कुनै एक प्रकार होइन बीच बीचमा खानुपर्छ, यो ब्यालेन्स नमिलेर यो अवस्था आएको छ।
14: बाल बालिकामा कुपोषणको मात्रा कम गर्न सरकारले प्रत्येक स्वास्थ्य संस्थाबाट हलुवा जस्तै उपचारात्मक पोषण आहार, आरयूटीएफ निशुल्क रूप में प्रदान करते आई रह कड़ा किसिम को कुपोषण देखा पड़े पालिकाहरूमा अब उक्त आहारा को मात्र भर नपरी पालिकाहरूले पनि अग्रसरता देखाएर सचेतना जगाउने र पोषणयुक्त खानेकुरा खानै नसक्ने परिवारलाई सहयोग गर्ने तथा उनीहरूलाई आय आर्जनमा जोड्ने तर्फ चासो देखाउन आवश्यक देखिन्छ। प्रभावित समुदायले बुझ्ने भाषामा र उनीहरूको पहुँचमा भएको संचार माध्यमबाट जनचेतना जगाउने र अभिभावकलाई जिम्मेवार बनाउने काम गर्नुपर्दछ। जनार्दन खत्री, सीआईएन रेडियो एकता सर्लाही।
0: सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बाढ़ी पूर्व चेतावनी सन्देश देशैभर पुर्याउन सरकारलाई चुनौती,
20: तर अहिलेसम्म चाहिँ हामीले बाढ़ीको पूर्व सूचना मात्रै निशुल्क रूपमा आम नागरिकलाई पठाइरहेका हौं र त्यसो भन्दै गर्दा पनि हामीले देशैभरि पठाउन सकेका चाहिँ छैनौं।
0: बाढ़ी पूर्वानुमान सन्देश देशैभर पुर्याउने सरकारको योजना र यसको महत्वमा केन्द्रित विशेष श्रृंखला हेलो मौसम बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
21: पाँच बजे बिहान उठेर भरे दस बजे रातिसम्म महिलाहरूले नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
22: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
23: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
22: तर महिलाको नाम अझै निर्णयमा, स्वामित्वमा र पहिचानमा किन कम छ?
24: महिलाको श्रम, अधिकार र सम्मानको आवाज,
25: कार्यक्रम साझा आवाज,
22: लैंगिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
26: महिला किसानका संघर्ष, सपना र सफलताका कथा।
27: प्रोपराइटर मधुमाया जीजी, अरे हैन प्रोपराइटर भनेछु, हेर्नुस् त, घर खर्च दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ।
22: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे सीआईएन मार्फत देशैभर
23: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि सीआईएन को फेसबुक पेज र युट्युब सीआईएन च्यानलमा पनि।
24: पसिनाको सम्मान, समानताको अभियान,
25: कार्यक्रम साझा आवाज।
28: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ विशेष श्रृंखला हेलो मौसम।
29: बाढ़ी आउनु अघि कहाँ कहाँ सूचना आउँछन् होला? के देशैभरि बाढ़ी पूर्वानुमान सन्देश पुगेको छ? नमस्कार, म सन्तोष गन्धर्व। मध्य बर्खामा बाढ़ीको जोखिम पनि उत्तिकै हुन्छ। यस्तो अवस्थामा बाढ़ी पूर्वानुमानको सन्देश महत्वपूर्ण मानिन्छ। पूर्व सूचना रहे सचेतना अप्नाउन सके ठूलो क्षतिबाट बस्न सकिन्छ। बाढ़ी पूर्वानुमानको सन्देश र यी सन्देशका विषयमा आज हामीले बाढ़ी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुलीसँग कुराकानी गरेका छौं।
20: विगतको तुलनामा संकटासन्न र जोखिमयुक्त समुदायसम्म सूचनाको पहुँच थप विस्तार भएको सत्य हो, तथापि उहाँले भने जस्तो अझै पनि नेपालका दूर दराजका केही समुदाय, बस्ती र केही क्षेत्रै पनि त्यसको पहुँचबाट केही टाढा रहेको हामीले पनि महसुस गरेका छौं। र त्यसमा मुख्यत बाढ़ी पूर्व सूचना जनस्तरसम्म पुर्याउनको लागि हामीले प्रयोग गरिराखेको र हामी निर्भर रहेको माध्यम भनेको मुख्य दुई तीनवटा छ। एउटा हामी बाढ़ीको सूचना एसएमएस मार्फत मोबाइलमा पठाउने गर्छौं, र त्यो पठाउनको लागि हामीले देशभरि 273 यस्ता बाढ़ीग्रस्त क्षेत्रहरू विगतको तथ्याङ्कको आधारमा तय गरेका छौं।
0: बाढ़ीग्रस्त क्षेत्र भनेको अलिक बाढ़ी गइरहने ठाउँहरू,
20: विगतमा बाढ़ी गइराखेका, विगतमा बाढ़ीले क्षति गरिराखेका क्षेत्रहरू, त्यसमा प्रमुख नदीनालाहरू सबै समेटिन्छन्, तराईका चुरेबाट बहने सबै नदीनालाहरू समेटिन्छन्। अझै पनि हाम्रो दूरदराजमा उदाहरणको लागि भेरी नदीलाई नै सम्झौं न, भेरी नदीको सुर्खेतको तल्लो क्षेत्रमा अझै पनि मोबाइलको नेटवर्क चाहिँ राम्रो छैन। त्यो तरंगा, चेपाङ, जामु लगायतका बस्तीहरूको हामी उदाहरण लिन्छौं, उहाँ आफै पनि त्यहाँ पुगेको छु। हामी यहाँबाट एसएमएस त पठाउँछौ, तर मोबाइल नेटवर्क नभएका कारणले समुदायले सूचना नपाइरहेको,
0: समयमै पुग्दैन।
20: एउटा अर्को हामीले अलि प्रमुख माध्यम भनेको चाहिँ प्रयोग गरिराखेको माध्यम भनेको रेडियो र आम संचारका माध्यमहरू नै हुन्। अब त्यसको पनि पहुँच केही हदसम्म सीमित हुन सक्छ, र फेसबुक लगायत सामाजिक सञ्जालहरूको प्रयोग गरिराखेका छौं, त्यसको लागि इन्टरनेट चाहिन्छ, स्मार्टफोन चाहिन्छ, र हाम्रो समुदायका सबै व्यक्तिहरू स्मार्टफोन फ्रेन्डली पनि, मैत्री पनि नहुनु होला। अथवा ग्रामीण स्तरमा हामीले कल्पना गर्दाखेरि एउटा संकटमा रहेको समुदाय जो चाहिँ नदीको तीरमा छ, विपन्न पनि हुन सक्छ, उसले इन्टरनेटको पहुँच अथवा मोबाइल डेटाकै कुरा गर्दाखेरि पनि त्यसको पहुँच भन्दा बाहिर त्यो समुदाय,
0: यो चाहिँ तपाईँले जति पनि कुराहरू भन्नुभएको छ यो चाहिँ पूर्वानुमान गरिसकेपछि मेसेज पठाउने कुरा भयो होइन, तर पूर्वानुमानै पनि त कतिपय अवस्थामा चाहिँ समयमै गर्न नसकिँदाखेरि पनि ढिला भएको भन्ने पनि छ।
20: अब त्यो पाटो पनि छ, त्यसमा चाहिँ तुलनात्मक रूपमा विगतको तुलनामा हामीले हाम्रो पूर्व सूचनालाई र पूर्वानुमान र पूर्व सूचनालाई विस्तार गर्दै आएका छौं र त्यसमा अहिलेसम्म पूर्व सूचना अथवा पूर्वानुमान प्रणाली विस्तार नभएको क्षेत्र चाहिँ कुन हो भन्दाखेरि ससाना नदीनालाहरू जहाँ हाम्रो स्टेशन नेटवर्क भन्छौ हामी मापन केन्द्रहरू मौसमको बाढ़ीको मापन केन्द्रहरू स्थापना गर्न सकिएको छैन र जुन जुन ससाना नदी जलाधारहरूमा त्यस्तो मापन गर्न सकिएको छैन अथवा ठूलैमा पनि कतिपय हिमालय क्षेत्रबाट बहने र अलिकति आम जनता को चासो कम हुने क्षेत्रहरू तर त्यसमा चाहिँ फेरि जोखिम छैन भन्ने चाहिँ होइन, जनसंख्या कम छ त्यस हिसाबले जोखिम हामी अलिकति कम छ भन्न सक्छौं आम जनसंख्याको हिसाबले अनुपातमा, तर पनि जोखिम त छ। ती क्षेत्रहरूमा चाहिँ हाम्रो पूर्व सूचना विस्तार हुन अझै पनि पूर्वानुमान र पूर्व सूचना प्रणाली विस्तार हुन बाँकी छ। त्यस र खालि जल तथा मौसम विज्ञान विभागले दश वर्षमा जुन प्रणाली विस्तार र व्यवस्थापन विकास गर्दै आजसम्म आयो र जुन गतिमा हामी अगाडि बढ़िराखेका छौं सम्भवत अबको केही समयमा हामी ससाना नदीहरूमा पनि र आम जनसमुदायसम्म किनभने नेपाल सरकारको एउटा अभियान पनि छ, त्यो नेपाल सरकारको मात्रै नभएर विश्वव्यापी अभियान हो सबैका लागि पूर्व सूचना भन्ने संयुक्त राष्ट्रसंघको एउटा अभियानको रूपमा जुन सबै देशहरूले त्यसलाई अनुसरण गर्दै अगाडि बढ़ेको छ, त्यसमा नेपाल सरकारले पनि त्यसलाई प्राथमिकता दिएर अबको चार वर्ष सन् 2030 सबै नागरिकले पूर्व सूचना प्राप्त गर्न सक्नुपर्छ भन्ने लक्ष्य दिएको छ, लक्ष्य प्राप्तिको लागि पनि हामी काम गरिरहेका छौं। त्यसकारणले यो मनसूनमा थप पूर्व सूचना प्रणाली थप व्यवस्थित र विस्तार गरिनेछ र आगामी मनसूनहरूमा पनि थप व्यवस्थित हुँदै जानेछ र लक्ष्य के त्यही हो कि बाई 2030 भन्छौं हामी सन् 2030 सबै नागरिकलाई जल तथा मौसमजन्य पूर्वानुमान र पूर्व सूचना पुर्याइनेछ।
0: नेपालमा बाढ़ी पूर्वानुमान कति विश्वसनीय छ, यसको सफलता दर तपाईँहरूले केही मापन गर्नुभएको छ?
20: हाम्रो हरेक वर्ष बाढ़ी पूर्व सूचना प्रतिवेदन प्रकाशन गर्ने गर्छौं, यो पछिल्लो पाँच वर्षदेखि हामीले गर्दै आएका हौं र विगतको पहिलो प्रतिवेदन हाम्रो पाँच वर्ष अगाडिको प्रतिवेदन हेर्यो भने हाम्रो पूर्व सूचनाको शुद्धता 70% हाराहारीमा छ, भनेको हामीले बाढ़ी आउँछ भनेपछि आएको र पछिल्लो प्रतिवेदन हेर्नुभयो भने गत महिना मात्रै हामीले त्यसलाई प्रकाशन गरेका छौं, हाम्रो वेबसाइटमा पनि राखेका छौं, त्यहाँ हेर्यौं भने हामीले प्रमुख नदी नालाहरूमा गरिएको पूर्वानुमान
0: चाहिँ
20: पाउनुहुन्छ, त्यो प्रतिवेदन त्यहाँ प्रकाशित छ। त्यो प्रतिवेदनमा हामीले नदी नदीको छुट्टा छुट्टै च्याप्टरहरू राखेका छौं र त्यसमा कुन नदीमा शुद्धता कति छ बाढ़ीको भनेर राखेका छौं र औसतमा हेर्ने भने हामीले बाढ़ी आउँछ भनेर आएको दिन चाहिँ 95% छ।
0: मोबाइलमा सबै नागरिकले निशुल्क बाढ़ीको सूचना चाहिँ प्राप्त गर्ने व्यवस्था कहिलेसम्म हुनेछ भनेर?
20: देशको 273 नदीका क्षेत्रहरूमा बाढ़ीको पूर्व सूचना हामीले निशुल्क रूपमा एसएमएस मार्फत पठाइरहेकै छौं। त्यसबाहेक पनि आम सर्वसाधारणको लागि 1155 को टोल फ्री सेवा पनि हामीले सञ्चालन गर्दै आएका छौं र 1155 फोन गर्दा नागरिकलाई शुल्क लाग्दैन र एसएमएस पनि हामीले निशुल्क रूपमा पठाइराखेका छौं। त्यसमा एनटीसी र एनसीएल दुईटा चाहिँ धन्यवादको पात्र पनि हुनुहुन्छ।
29: यो कुराकानी सँगै आजका लागि हेलो मौसमको निर्धारित समय सकियो, अर्को साता अर्को विषयका साथ उपस्थित हुनेछौ। नमस्कार।
0: सुनसरी देवानगंज क्षेत्रमा अवस्था सामान्य हुन नसकेपछि स्थानीय प्रशासनले पुनः अनिश्चितकालीन कर्फ्यू लागू गरेको छ। अर्थमन्त्री वाग्लेले निजी क्षेत्रको लगानी नाफा र सम्पत्तिको सुरक्षा सरकारको उच्च प्राथमिकतामा रहेको बताउनु भएको छ। कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी संसदीय दलका नेता मंगल बहादुर शाही नियुक्त हुनुभएको छ। लुम्बिनी प्रदेशमा भने नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। वीरगंज स्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणको विरोधमा अस्पतालका 68 जना चिकित्सकले सामूहिक राजीनामा दिएका छनृ स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले दल त्याग गरेमा वा सम्बन्धित राजनीतिक दलले कार्यवाही गरेमा पद स्वतः रिक्त हुने सर्वोच्च अदालतले स्पष्ट आदेश दिएको छ र नेपालको काभा पुरूष भलिबल च्याम्पियनशीप यात्रा निराशाजनक रूपमा सकिएको छ। हौस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि साउन 13 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: यति बेला रातिको 8 बज्यो।
1: होइन हो साइला, औषधिको त फ्याक्ट्री नै खोल्या छौ कि क्या हो? यतिका औषधि लिएर बसिरहेको छौ त?
2: के भनौँ दाइ, रोग पनि एकदम भए पो सैथरी छ, अनि सैथरी दबाई खानै पर्यो।
1: ए साइला पनि, दुनियाँदारी औषधि खाएर कहाँ रोग निको हुन्छ र? सयौं समस्या एकै ठाउँ, निवान हस्पिटल आजै जाम।
3: हजुर, नेपालमै उत्कृष्ट
1: सुविधा सम्पन्न प्राकृतिक चिकित्सालय निवान हस्पिटल अब हाम्रै नयाँ मिलमा, तिलोत्तमा 4 नयाँ मिलमा अत्याधुनिक सुविधा सम्पन्न निवान हस्पिटल सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। निवान हस्पिटल नै किन, व्यक्तिगत स्वास्थ्य परामर्श तथा बाह्य र आन्तरिक उपचारका लागि 100% प्राकृतिक र औषधि मुक्त उपचारका लागि अनुभवी चिकित्सक तथा थेरापिस्ट सेवाका लागि शान्त स्वच्छ र उपचार मैत्री वातावरणमा शरीर मन र आत्माको समग्र उपचारका लागि हजुर पूर्णत प्राकृतिक ढंगबाट उपचार हुने यस निवान हस्पिटलमा फिजियोथेरापी, जल उपचार, एक्युपंक्चर, योग, ध्यान, आहार, पोषण परामर्श सँगै क्रोमो तथा चुम्बक उपचार विधि, माटो उपचार, मालिस, धार्मिक थेरापी, उपवास थेरापी लगायत नसा च्यापिएको, एलर्जी, छाला रोग, प्यारालाइसिस, मुख बाँगिने, अनिद्रा, अपच, कब्जियत, माइग्रेन, डिप्रेसन, हात खुट्टा तथा घुँडा फोल्ने, हड्डी खिएको, महिनावारी तथा यौन गडबडी, युरिक एसिड, बाथ, बाजोपन, ग्यास्ट्रिक, थाइराइड, मोटोपन, मधुमेह, उच्च रक्तचाप लगायत सबै खाले समस्याहरूको सही उपचार गरिन्छ। निवान हस्पिटल प्राली, तुलुतमा 4 नयाँ मिल, रूपन्देही। सम्पर्क फोन 071-592-183, मोबाइल 98-570-68-805, 97-676, 091-99। स्वास्थ्य र शान्तिको द्वार, प्रकृतिसँग सिधै उपचार, निवान हस्पिटल प्राली।
4: ओमिन भाइ, कता हो लखर लखर? घर बनाएर भ्याउनु भयो?
5: घर बनाएर त सिद्धियो दिदी, अब अर्को झन्झट छ, सोफा, दराज, पलङ, फर्निचर, फर्निसिङको काम सबै बाँकी छ, कहाँ जाने हो कुन्नी?
4: ल कस्तो कुरा गर्नुहुन्छ मिन भाइ पनि, नयाँ राज स्टोर छ नि 4 नम्बर चोक्कैमा, त्यही जानुहोस् न, तपाईँको सबै समस्याको समाधान त्यही हुन्छ। हामी कहाँ काठको दराज, पलङ, डाइनिङ टेबल, ड्रेसिङ टेबल, कम्प्युटर टेबल, टिभी ट्रली, मेट्रेस, दस्ना, पर्दा, सिरक, डोरम्याट, कार्पेट, ड्रम, बक्स, प्लास्टिकका कुर्सी तथा होम डेकरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा ग्यारेन्टीका साथ पाइन्छ। नयाँ राज स्टोर, तिलोतमा 8 करैया, 4 नम्बर, रूपन्देही। प्रोप्राइटर राजेन्द्र थापा, गोमा कुमारी पाण्डे थापा। मोबाइल 98-470-77-003, 98-470-66-155 र 98-470-16-539। हामी कहाँ पुरानो दराज पनि मर्मत गरिन्छ।
6: सिकल सेल रोगको एक जानकारी।
7: सिकल सेल रोग भनेको एक प्रकारको वंशाणुगत रोग हो। यो रोग बुवामाबाट बच्चामा सर्ने गर्दछ। यो रोग जिनमा हुने खराबीले गर्दा हुन्छ, जसले गर्दा रातो रक्तकोषहरू गोलो आकार हुनुको साटो हसिया आकारको हुन्छ। सामान्यतया यो रोग नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू जातिहरूमा बढी देखिने गरेको पाइन्छ। सिकलसेल रोगीको शरीरमा हसिया आकारको रक्तकोष हुने भएकोले रगत सजिलोसँग बग्न सक्दैन। यसरी रगत बग्न नसक्दा शरीरका भित्री अङ्गहरूमा अक्सिजनको मात्रा कम भई ती अङ्गहरूमा खराबी हुन्छ र ती अङ्गको भागमा कडा खालको दुखाई हुन्छ। सामान्यतया रातो रक्तकोषहरूको आयु 120 दिनसम्म हुन्छ, तर सिकलसेल भएका रक्तकोषहरूको आयु 10-20 दिनसम्म हुने हुँदा बिरामीलाई रक्त अल्पता हुन्छ। यदि आमा र बुवा दुवैमा यो रोग जिनमा भएमा वा दुई मध्ये एकजनामा भएमा पनि यो रोग बच्चामा सर्न सक्छ र नसर्न पनि सक्छ। तर सर्ने र नसर्ने जोखिमको बारेमा जेनेटिक परामर्श लिनुपर्ने हुन्छ। यस रोगको जिन भएका व्यक्तिहरूमा लक्षणहरू देखा पर्छ भन्ने छैन र उनीहरूले सामान्य जीवन बिताउन सक्छन्।
6: सिकल सेल रोगका लक्षणहरू:
8: छिटो छिटो थकाइ लाग्ने, सास फेर्न गाह्रो हुने, छाती दुख्ने,
7: छाती, पेट, हात खुट्टा, धारमा अचानक र कडा खालको दुखाई हुने,
8: जन्डिस हुने,
7: आँखाका समस्याहरू देखा पर्ने,
8: संक्रमणहरू भइरहने,
7: पक्षीघात समेत हुने,
8: ज्वरो आउने, वाक वाक लाग्ने, बान्ता हुने, खोकी लाग्ने।
7: माथिका कुनै पनि लक्षण देखिएमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा गई चेक जाँच गराउनुहोस्। सिकल सेल रोगको उपचार।
8: यस रोगको मुख्य उपचार भनेको नै तालिम प्राप्त स्वास्थ्य कर्मीबाट दुखाईको तत्काल समाधान र लक्षणको आधारमा उपचार गर्नु नै हो। प्रादेशिक अस्पताल बुटोल र भीम अस्पताल भैरहवामा गरिन्छ।
7: सिकल सेल रोगका जटिलताहरूबाट बच्ने उपायहरू।
8: कुनै पनि रोगको संक्रमण विरुद्ध खोपहरू लगाउनु पर्छ।
7: आँखाको नियमित परीक्षण गर्नुपर्छ।
8: रक्त अल्पताको उपचार गराउनु पर्छ।
7: स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधिहरू नियमित रूपमा सेवन गर्नु गराउनु पर्छ।
8: पानी प्रशस्त मात्रामा पिउनु पर्छ।
7: धेरै तनाव लिनु हुँदैन।
8: मदिरापान, धुम्रापान र सुर्तीजन्य पदार्थको सेवन गर्नु हुँदैन।
7: सिकलसेल रोगको रोकथाम।
8: सिकलसेल रोगको अवस्था बारे थाहा पाउन रक्त परीक्षण गराउने।
7: रगत परीक्षण गर्दा जोखिम देखिएमा जेनेटिक परामर्श लिने।
8: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा नाता पर्ने सबैले जाँच गराउने।
7: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा तुरन्त स्वास्थ्य उपचार गराउने।
8: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मडिकराम रूपन्देही।

0: स्वास्थ्यमा बटवल।
1: बाल बालिका देखि वृद्ध सम्मका स्वास्थ्यका कुरा,
0: असल अभ्यास देखि नीतिका कुरा,
1: तपाईको जिज्ञासा अनि सम्बन्धित निकायको जवाब।
0: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 मेगाहर्जबाट
2: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
1: कार्यक्रम स्वास्थ्यमा बुटवल।
3: ओहो, कति राम्रो कुकुर, कहाँबाट ल्याउनु भएको?
4: कहाँबाट ल्याउनु दाजु, मामा घरबाट ल्याएको।
3: ए हो र, अनि नगरपालिकामा दर्ता गर्नुभयो त?
4: दर्ता? कुकुर पनि दर्ता गर्नुपर्छ?
3: हो त, अब त हाम्रो नगरपालिकाभित्र पशु चौपायहरू पाल्दाखेरि दर्ता गरेर मात्रै पाल्न पाइन्छ नि।
5: हजुर, घरगोठमा पालिएका पशु चौपाया तथा कुकुरलाई छाडा छाड्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै छाडा चौपाया तथा कुकुरले सड़क एवं सार्वजनिक स्थलमा पुर्याइरहेको अवरोध ल्याउन सक्ने दुर्घटना, कृषि बालीको नोक्सानी तथा फोहोर नियन्त्रण गर्न तिलोत्तमा नगरपालिकाको छाडा पशु चौपाया नियन्त्रण तथा व्यवस्थापन कार्यविधिको मर्म र भावना अनुरूप 2079 चैत्र 1 गतेबाट पशु दर्ता प्रणाली कार्यान्वयनमा ल्याएको छ। यसको माध्यमबाट नगरवासीको घर गोठमा पालिएका सबै पशु चौपायाको लगत अध्यावधि गरी कुकुर पालन अनुमति पत्र तथा पशु दर्ता प्रमाण पत्र समेत अनलाइनबाटै लिन सकिने जानकारी गराइन्छ। तोकिए बमोजिम कार्य नगरेको पाइएमा प्रचलित कानून बमोजिम कार्यवाही हुने बेहोरा पनि जानकारी गराइन्छ।
6: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
7: खै दाई, दुई खिल्ली चिरोट अनि एउटा सुर्ती ल्याउनुहोस् न।
8: ए ल ल, लिनुहोस् भाइ।
7: अनि दाई, कति भयो पैसा?
8: ल हेर भाइ, के गरेको तपाईँले? तपाईँलाई थाहा छैन, तिलोत्तमा नगरपालिकाले सार्वजनिक ठाउँमा बसेर चुरोट पिउन अनि सुर्तीजन्य पदार्थ खान निषेध गरेको छ नि। चुरोटका ठुटा जहाँ पायो त्यही फाल्न पनि निषेध गरेको छ। हेर्नुहोस् है भाइ, कारवाहीमा पर्नु होला नि। हेर्दा जान्ने बुझ्ने देखिनुहुन्छ, ख्याल गर्नुहोस् है भाइ। ए, यसरी यो डस्टबिनमा फाल्नु पर्ने
9: हो? तिलोत्तमा नगरपालिका क्षेत्रभित्र कुनै पनि सार्वजनिक स्थानमा चुरोट पिउने, सुर्तीजन्य पदार्थ र त्यसको खोल फाल्ने गरेमा कानून अनुसार दण्ड जरिवाना हुने हुँदा पूर्ण सरसफाई अभियानमा सरिक भई सभ्य नागरिकको परिचय दिउँ।
6: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
4: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र ओडा कार्यालयमा जानकारी दियौ।
3: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
5: रेडियो लुम्बिनी, रेडियो लुम्बिनी 96.8 मेगाहर्ट्ज, शान्तिको आवाज।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
2: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू, तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
3: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
4: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
5: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुने?
8: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
7: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
8: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा।
7: ए,
8: विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
7: ए हो र बाबु?
8: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
7: ए,
8: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
7: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
0: मानसिक समस्याबाट बस्ने उपायहरू।
9: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
0: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
9: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
0: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
9: असल साथीहरूसँग मात्रै संगत गरौं।
0: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
9: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
0: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
10: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
11: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त, मिथ्या र भ्रामक सूचना हुन सक्छ। यसै नातिन, यसो त जसले नि लेखिहाल्छ नि।
10: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
11: तिमीलाई थाहा थिएन?
10: थाहा थिएन।
11: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
10: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
11: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
12: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ।
13: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौं।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
14: किन आँखा मिचेको मिचे गरेको?
15: हेर्न,
14: अचानक मेरो आँखाले अक्षर फोटो भिडियो सबै मधुरो देख्न थाल्यो भने
15: धेरै समय मोबाइल चलाएपछि क्या
14: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
15: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
14: ए त्यसो भए जोगिन के गर्ने त?
15: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने टाढा 20 फिट जति, बुझिस?
14: बुझे।
15: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
2: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाऊ।
13: नेपाल सरकार विज्ञापन बोर्ड।
16: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
14: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
16: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
17: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
18: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
15: समस्या शरीरमा हो दाइ, तपाईँ हाम्रो सोचमा छ।
16: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
19: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
2: अरूको सम्मान गरौ, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
20: शान्तिको मुहान लुम्बिनी, शान्तिको आवाज रेडियो।

0: अब फोन पॉइंट संग सधैं रिवार्डेड
1: नारी पुरुष बराबरी पाइला हाराहारी समान कामको समान ज्याला नहोस् घटी बढी काम सानो ठूलो हुन्न कामलाई सम्मान गरौं लिंग जात वर्ग होइन श्रमलाई इज्जत गरौं महिलाको श्रमलाई सक्दो हौसला बढाऊ महिला भएकै कारण ज्यालामा भेदभाव नगरौं
2: लैंगिक हिंसा अन्त्य गरौं हिंसा नगरौं र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौं तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो तथा तिलोत्तमा टेलिभिजन द्वारा जनहितमा जारी सन्देश
3: रमिला तिमीले के भन्न खोजेको हो के हो भन धक्नमा नि भन न
4: मेनुकाको विवाहको तयारी भइरहेको छ सर त्यही भएर
3: किन त्यस्तो गरेको होला त
4: के गर्ने सर अब प्रहरीलाई खबर गर्ने
3: मेनुकाको परिवारलाई सम्झाउने र प्रहरीलाई पनि खबर गर्ने उहाँहरूलाई 20 वर्ष नपुगी विवाह गर्न पाइँदैन भन्ने थाहा छैन कि क्या हो एकचोटि सम्झाउ नमाने प्रहरीलाई खबर गरौं 20 वर्ष नपुगी विवाह गरेमा बाल विवाह हुन्छ त्यस्तो विवाह गैर कानूनी हुन्छ विवाह गराउनेलाई कानून बमोजिम कारवाही पनि हुन्छ
5: बाल विवाह कानूनी अपराध हो यसलाई आजैबाट रोकौं

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
2: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारिए लड़ाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
1: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
3: झाडा पखालाले धेरै दुःख दियो, तीन दिन भइसक्यो निको भएन डाक्टर साहब।
4: अनि के खानु भएको थियो र? अब आत्तिनु पर्दैन, उपचार हुन्छ।
3: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्। खै के हो कि दशा लाग्यो डाक्टर साहब?
4: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ। घर वरिपरि सफा राख्नुपर्छ, सर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ। घरमा चर्फी बनाउने, खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल त्यहाँ सुत्नुहोस् त, म हेर्छु। अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
3: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडिएको छ, बान्ता होला होला जस्तो भएको छ डाक्टर साहब।
4: ल म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
3: हजुर।
4: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ। पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खाने गर्नुपर्छ, त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त?
3: हस् डाक्टर साहब, हजुरले भने जसै गर्छु।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
5: जातीय विभेद के अंत्य करा जाए, जात के आधार में कौनो भी व्यक्ति के ज्ञान सीप और कर्म की कदर न करा जाए। इंसान के श्रेष्ठता ओकरे व्यवहार से पता चलाला, कर्म के अनुसार इंसान के श्रेष्ठता कायम करा जाए। जातीय विभेद के पैदा कई गवल अंधविश्वास में न पड़ा जाए, छुआछूत और भेदभाव जैसन काम न करा जाए और सचेत रहा जाए। अनुरोधक लुम्बिनी प्रदेश सरकार, गृह मंत्रालय, राप्ती उपत्यका, देवखुरी, नेपाल।
6: ओहो भाई, कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त?
7: हो दाई, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
6: खै के औषधि रहेछ? ला यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ। रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त?
7: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सञ्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
6: ठिक भन्नुभयो दाई, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना यसरी जथाभावी औषधि खुवाउँदिन।
7: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
6: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

0: बीबीसी नेपाली सेवाको साझापखबाट गनी अन्सारीको नमस्कार। आज कार्यक्रममा वीरगंजमा चिकित्सक कुटपीटको विरोधमा देशभरिका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गरिदा बिरामीहरू मर्कामा।
1: अस्पताल बन्द छ अब के गर्ने, मान्छे मर्छ यसरी उपचार नभएपछि।
0: साम्प्रदायिक तनाव निम्तिएको सुनसरीको ताजा अवस्था के छ।
2: अहिले साँझसम्म पनि कतिपय ठाउँमा प्रदर्शन भइरहेको स्थानीय प्रशासनका अधिकारीहरू जानकारी दिएका छन्।
0: हाम्रा संवाददातासँग कुराकानी र अन्तर्राष्ट्रिय प्रसंगमा जापानमा शक्तिशाली भूकम्प गएपछि एउटा सपिङ सेन्टरभित्र कयौं मानिस फँसेका विवरण। तर सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार।
3: विनिता दाहालबाट समाचार सुन्नुहोस्। जापानका अग्नि नियन्त्रकहरूले क्युसु टापुको दक्षिणी प्रान्त कुमामोतोमा आएको शक्तिशाली भूकम्पपछि एउटा सपिङ सेन्टरभित्र धेरै मानिसहरू फँसेको बताएका छन्। सार्वजनिक प्रसारण संस्था एनएचकेका अनुसार करिब 20 30 जना कर्मचारी सम्पर्कविहीन छन्। प्रत्यक्षदर्शीहरूले 7.1 म्याग्निट्यूडको भूकम्प आएपछि उक्त सपिङ सेन्टरमा विस्फोट भई आगलागी भएको बताएका छन्। पछिल्लो विवरण अनुसार निप्पोन पेपर इण्डस्ट्रीजको कारखानामा चिम्नी भत्किँदा धेरै मानिसहरू बेपत्ता छन्। बीबीसीका जेक क्योन भन्छन्, सुरक्षाका लागि राखिएका क्यामेराहरूको भिडियो सामग्रीमा भवन भत्किँदै गरेको र आगो भवनमा लागेको देखिन्छ। पछिल्लो पटक जापानको नोटो क्षेत्रमा सन् 2024 भूकम्प जाँदा 200 भन्दा बढ़ी मानिसको मृत्यु भएको थियो। बीबीसीका जेक क्योनको भनाई। फ्रान्स र स्पेनका अग्नि नियन्त्रकहरूले हालैका समयका सबैभन्दा भीषण डडेलोहरू मध्ये केहीमाथि नियन्त्रण गर्नेतर्फ प्रगति भएको बताएका छन्। तर उनीहरूले अर्को उष्ण लहर आउन लागेकाले खतरा अझै पूर्ण रूपमा नटरेको भन्दै चेतावनी दिएका छन्। दक्षिण पश्चिम फ्रान्समा बोर्डो नजिकै लागेको डडेलोले करिब 420 वर्ग किलोमिटर क्षेत्रफल जलेको छ र 2,00,000 भन्दा बढ़ी मानिस घर छोडेर सुरक्षित स्थानमा जान बाध्य बनेका छन्। स्पेनमा अग्नि नियन्त्रण टोलीहरूले रातभरिमा अवस्थामा सुधार आएको तर अझै पनि 10,000 मानिस विस्थापित भएको बताएका छन्। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग व्हाइट हाउसमा भेट्दैछन्। युक्रेनले रूसभित्र लामो दूरीका हमलाहरू तीव्र बनाइरहेका बेला यो भेट हुन लागेको हो। हिजो जेलेन्स्कीले ब्रिटेनका नयाँ प्रधानमन्त्री एन्डी बर्नमलाई भेटेका थिए र उनीहरूले संयुक्त ड्रोन उत्पादन र क्षेप्यास्त्र रक्षाबारे छलफल गरेका थिए। पाकिस्तान प्रशासित कश्मीरका अधिकारीहरूले क्षेत्रीय चुनावको पहिलो चरण समाप्त भएपछि हिंसा भड्किएको बताएका छन्। अधिकारीहरूका अनुसार प्रतिबन्धित जोइन्ट अवामी एक्सन कमिटिका समर्थकहरूसँग भएको झडपमा एकजना अर्धसैनिक अधिकारीको मृत्यु भएको छ भने 3 अन्य घाइते भएका छन्। यो गठबन्धन नागरिक समाजका विभिन्न समूहहरूको संगठन हो जसलाई आतंकवाद विरोधी कानून अन्तर्गत प्रतिबन्ध लगाइएको छ। गत 1 महिनामा भएको हिंसामा प्रहरी अधिकारीहरू सहित 40 भन्दा बढ़ीको मृत्यु भएको छ। र फ्रान्सका महान फुटबल खेलाड़ीहरू मध्ये एक जेनेडिन जिदान फ्रान्सको पुरूष राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका छन्। उनले खेलाड़ीका रूपमा फ्रान्सलाई विश्वकप उपाधि जिताएका थिए। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। वीरगंज स्थित नारायणी अस्पतालमा एक चिकित्सकमाथि भएको कुटपीटका कारण आज देशभरिका अस्पतालहरूमा आकस्मिक बाहेकका अन्य सेवा बन्द हुँदा बिरामीहरू मर्कामा परे। कुटपीटको घटनालाई लिएर सो अस्पतालका 67 चिकित्सकले आज राजीनामा दिएका छन्। राष्ट्रिय मानव अधिकार आयोगले घटनाबारे छानबिन गरी दोषीलाई कार्यवाहीको दायरामा ल्याउन सरकारलाई निर्देशन दिएको छ भने अधिकारीहरूले स्थानीय प्रशासनबाट छानबिन तथा अन्य कार्यवाही भइरहेको बताएका छन्। आज दिउँसो नारायणी अस्पताल पुगेर हाम्रो संवाददाता माधुरी महतोले तयार पारेको यो रिपोर्ट सुनौ।
4: म यहाँ वीरगंजको नारायणी अस्पतालमा आइपुगेको छु। यहाँ पर्सा, बारा, रौतहट, सर्लाही, मध्य प्रदेशका विभिन्न जिल्ला लगायत सीमावर्ती भारतीय शहरबाट पनि आउने गरेका छन् बिरामीहरू र अहिले उनीहरू अलपत्र अवस्थामा रहेका छन्। यसै क्रममा एक कुर्बा जो यहाँ आएर बसिरहनु भएको छ बाहिरबाट आएर उहाँसँग हामी कुरा गर्छौ।
5: म भारतको मिर्जापुरबाट आएको छु। धेरै टाढा पर्छ, बिहानै आएको हुँ तर अस्पताल बन्द छ, अब
1: के गर्ने, मान्छे मर्छ यसरी उपचार नभएपछि, त्यसैले उपचार हुनुपर्छ, अस्पताल खुल्नुपर्छ। गत शनिबार नारायणी अस्पतालको आकस्मिक कक्षमा उपचारको क्रममा वीरगंज महानगरपालिका वडा नम्बर 25 का 45 वर्षीय राजकुमार पटेलको मृत्यु भएपछि आक्रोशित आफन्त र स्थानीयवासीले अस्पतालमा तोडफोड गर्नुका साथै डाक्टर प्रमोद राममाथि निर्घात कुटपिट गरेका थिए। त्यसै घटनामा संलग्नमाथि कार्यवाहीको माग गर्दै एकातर्फ मृतकका परिवार र आफन्तले सड़क अवरूद्ध गरेका छन् भने अर्कातर्फ चिकित्सकहरू आइतबारदेखि आन्दोलनमा छन्। सोमबार जिल्ला प्रशासन कार्यालय पर्सामा भएको वार्ताका क्रममा आन्दोलनरत चिकित्सकमाथि प्रहरीबाट दुर्व्यवहार गरेको आरोप लगाउँदै नारायणी अस्पतालका 67 जना चिकित्सकले सामूहिक राजीनामा समेत दिएका छन्। नारायणी अस्पतालका प्रवक्ता एवं वरिष्ठ डाक्टर उदयनारायण सिंह भन्छन्,
5: छलफलको क्रममा हिजो यहाँका प्रमुख जिल्ला अधिकारी र एफसी साहब चाहिँ तुरन्तै आदेशमा आउनुभयो र उहाँहरूले चिकित्सकहरूसँग कार्यकक्षमै गाली अपशब्द प्रयोग गर्दै तुरन्तै यिनीहरूलाई थुन्नुपर्छ, थुन समाज भनेर चाहिँ वातावरण बिगार्नुभयो र प्रहरी बल प्रयोग गरेर दुर्व्यवहार गर्नुभयो कि जुन चिकित्सक कुटपिट गरियो त्यो पनि प्रहरीकै उपस्थितिमा मर्ने गरी कुटपिट चाहिँ गरियो।
1: नारायणी अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर चितरञ्जन शाहले भने,
6: अब लापरवाही भयो भएन अब त्यो छानबिन गरेर हेरेर थाहा हुन्छ, सीसीटीभी फुटेज छ, गल्ती गरेको छ भने त्यसको सजाय पाउँछ, तर यसरी चाहिने दुर्व्यवहार गर्ने कुटपिट गरिदिए पछाडि अब कुन मानसिकताले राख्छ फेरि काम गर्छ।
1: पर्साका प्रमुख जिल्लाधिकारी भोला दाहालले घटनाबारे बताउँदै भने,
7: दुई तीनजना डाक्टर साहबहरूले अलि अभद्र तरिकाले उहाँहरूले चाहिँ प्रस्तुत हुनुभयो, नागरिकहरूले चाहिँ स्वास्थ्य उपचारबाट चाहिँ वञ्चित भएका छन्, अब यो कुराहरू जिम्मेवारी निकाय हामी सबैले यसलाई जिम्मेवारी चाहिँ बोध गर्नुपर्छ भन्ने हिसाबले उहाँहरूलाई फर्काउँ भनेर उहाँहरूलाई बोलाएको मात्र हो, त्यस्तो दुर्व्यवहार गरेको भन्ने विषय होइन। घटनामा संलग्न व्यक्तिहरूलाई पक्राउ गरेर आवश्यक कानुनी कार्यवाहीका लागि जिल्ला प्रहरी कार्यालयले आवश्यक कार्यवाही गरिरहेकै अवस्था छ। छानबिन समिति गठन भएको छ र छानबिन समितिले पनि आफ्नो कार्य प्रक्रिया प्रारम्भ गरिसकेको अवस्था छ।
1: चिकित्सकहरूको आन्दोलन र सामूहिक राजीनामापछि नारायणी अस्पताल लगायत देशभरको सेवा अझ प्रभावित बनेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले भने नारायणी अस्पताल लगायत देशभरि सबै अस्पतालको सेवा नियमित सञ्चालन गर्न चिकित्सक तथा स्वास्थ्य कर्मीसँग अनुरोध गरेको छ। माधुरी महतो, बीबीसी, वीरगंज।
0: अर्को विषय, साम्प्रदायिक विवाद उत्पन्न भएपछि आइतबार रातिदेखि तनावग्रस्त सुनसरीका विभिन्न स्थानमा मंगलबार पनि कर्फ्यूले निरन्तरता पाएको छ। बिहान केही स्थानमा कर्फ्यू हटाइएको भए पनि तनाव मत्थर नभएपछि सुनसरी सदरमुकाम मिनरुवा र महेन्द्र राजमार्ग क्षेत्रमा पनि कर्फ्यू थपिएको छ। सुनसरीको ताजा अवस्थाबारे केही बेर अघि हामीले विराटनगर स्थित हाम्रा संवाददाता विक्रम निरौलालाई सोधेका छौं।
2: कर्फ्यूका बीचमा पनि बिहानैदेखि दिनभर जसो विभिन्न ठाउँमा प्रदर्शनहरू भएका छन्। घटनाको छानबिन, दोषीलाई कारवाही, उपचारका कुराहरू अनि क्षतिपूर्तिका कुराहरू लिएर विभिन्न ठाउँमा प्रदर्शन पनि भइरहेका छन्। अहिले साँझसम्म पनि कतिपय ठाउँमा प्रदर्शन भइरहेको स्थानीय प्रशासनका अधिकारीहरूले जानकारी दिएका छन्।
0: गृह मन्त्रालयले गठन गरेको छानबिन समिति सुनसरी पुगिसकेको छ, के गर्दैछ समितिले, त्यसका सदस्यहरूसँग तपाईँको कुरा हुँदाखेरि के भन्छन्?
2: मैले अघि साँझ छानबिन समितिका संयोजक सहसचिव भूपेन्द्र थापासँग कुराकानी गरेको थिएँ। त्यो समितिका टोलीका सदस्यहरू हिजो साँझ विराटनगर आएर यहाँ विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेका जुन घटनाका घाइतेहरू छन् उहाँहरूसँग भेटघाट गरेर र उहाँहरूको अवस्था बुझेको कुराहरू उहाँहरूले भन्नुभएको छ। र जुन उहाँहरूले दिएको जानकारी अनुसार विराटनगरका अस्पतालहरूमा भएका घाइते मध्ये 3 जनाको अवस्था चाहिँ चिन्ताजनक र केही अरू चाहिँ सामान्य अवस्थामा रहेको भनेर भनिएको छ। र उहाँहरूले आज जिल्ला सदरमुकाम सुनसरीमा गएर सुरक्षा निकायका प्रमुखहरूसँग बसेर त्यहाँको घटनाको वस्तु स्थिति बारे जानकारी लिएको र अलिक सहज परिस्थिति भयो भने भोलि कप्तानगंज घटना भएको क्षेत्रमा गएर त्यहाँको वस्तु स्थिति बुझ्ने हाम्रो कार्यक्रम छ, हाम्रो त्यो तयारी छ भनेर उहाँले भन्नुभएको छ।
0: यो दिवानगंजको घटनालाई लिएर अरू जिल्लामा पनि त्यसको प्रतिक्रिया स्वरूप प्रदर्शनहरू भएका छन्, खास गरी सामाजिक सद्भाव कायम गर्ने दिशामा कस्तो भूमिका देखिँदैछ विभिन्न पक्षको?
2: सामाजिक सद्भाव जुन अहिले खलबली नै आँट्यो भने सबैतिर चिन्ता बढेको छ, त्यसकारण यहाँ विभिन्न राजनीतिक दल, नागरिक समाज, विभिन्न गैर सरकारी संघ संस्था र जनप्रतिनिधिहरूले यस विषयमा चाहिँ सामाजिक सद्भाव कायम राख्न सबैलाई आग्रह पनि गरिरहेका छन्। मैले दिउँसो जुन घटनास्थल भएको देवनगंज गाउँपालिकाका अध्यक्ष वेतन मेहतासँग कुरा गरेको थिएँ, उहाँले पनि यो विषयमा चाहिँ हामीले सबै पक्षसँग चाहिँ हामीले सद्भाव कायमका लागि छलफल गरिरहेका छौँ, सबैलाई आग्रह गरिरहेका छौँ, यसलाई अगाडि बढाउनु हुने कसरी हुन्छ, यसलाई शान्त बनाउने भन्ने विषयमा कुरा गरिरहेछौँ। र आज सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्याल पनि जुन घटना भएको थियो मृतकका घर परिवारमा गएर घाइतेका घरमा गएर उहाँले सबैलाई चाहिँ यो चाहिँ अब सामाजिक सद्भाव कायम राख्नलाई चाहिँ अब आग्रह गर्ने अब सबैलाई जसरी जे घटना भयो भइहाल्यो अब यसलाई कसरी हुन्छ एकदम अवस्था सामान्य बनाउन भनेर चाहिँ उहाँले पनि आग्रह गर्नुभएको कुरो हामीलाई जानकारी दिनुभएको छ र सबै पक्षबाट यो सामाजिक सद्भाव कायम राख्ने विषयमा सबैको सकारात्मक पहल देखिरहेछ।
0: सुनसरीमा उत्पन्न साम्प्रदायिक तनावबारे विराटनगर स्थित हाम्रा संवाददाता विक्रम निरौला। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सुनसरीको दिवानगंजमा भएको घटनाको पीड़ित पक्षलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन र दोषी उप कड़ा कार्यवाही गर्न प्रतिबद्ध रहेको जनाएको छ। केही बेर अघि एउटा विज्ञप्ति मार्फत सरकारले हिंसा वा मुठभेड़ मार्फत कुनै पनि समस्या असन्तुष्टि र विवादको समाधान हुन नसक्ने भन्दै धार्मिक सहिष्णुता र एकता कायम गर्न अपील गरेको छ। सरकारले साम्प्रदायिक सहिष्णुतामा खलल पुर्याउने गतिविधि नगर्न भन्दै भ्रामक सूचनाबाट प्रभावित नभई उच्च संयम देखाउन सम्बद्ध पक्षहरूलाई आह्वान समेत गरेको छ। साझापखमा एक आध विषय संक्षेपमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले नेपालका प्रधानमन्त्री बालेन्द्र शाह बालेनका प्रमुख सल्लाहकार कुमार बेनले भारत भ्रमण गरेको दावीबारे आफूलाई जानकारी नभएको बताएका छन्। विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मंगलबार सोधिएको प्रश्नमा जयसवालले आफूसँग त्यसबारे कुनै सूचना नभएको प्रतिक्रिया दिएका हुन्। उनले नेपालका प्रधानमन्त्री शाहलाई भारत भ्रमणको निम्तो चाहिँ दिइएको बताए। हो, हामीले भारत भ्रमणको निम्तो पठाएका छौं, प्रवक्ता जयसवालले अगाडि थपे। स्थानीय प्रशासनले नारायणगढ़ मुगलिन सड़क खण्डमा चल्ने सबै प्राकृतिका सवारी साधनको आवागमनमा आज राति 8 बजेदेखि भोलि बिहान 5 बजेसम्म रोक लगाएको छ। रातिको समयमा सवारी आवागमन जारी राख्दा हुन सक्ने क्षतिको जोखिमलाई ध्यानमा राखी त्यस्तो रोक लगाइएको जिल्ला प्रशासन कार्यालय चितवनले एउटा विज्ञप्ति मार्फत जनाएको छ। उसका अनुसार उक्त सड़क खण्ड अन्तर्गत मुगलिङ बजार नजिकै नारायणगढ़तर्फ सुखा पहिरो गई सड़क अवरूद्ध भएको र सुखा पहिरो खस्ने क्रम अझै जारी छ। हामी बीबीसी नेपाली सेवाबाट बोलिरहेका छौं। बीबीसी नेपाली सेवाका सामग्री रेडियो अनलाइन र सामाजिक सञ्जालमा पनि उपलब्ध छन्। मोबाइल फोन एप हाम्रो पात्र मार्फत पनि तपाईँ बीबीसी नेपाली सेवाका अनलाइनका समाचार सामग्रीहरू हेर्न सक्नुहुन्छ। अब अन्त्यमा नेपाल बाहिरको एउटा विषय। जापानको दक्षिण पश्चिमी क्षेत्रमा शक्तिशाली भूकम्प गएपछि एउटा शपिङ सेन्टरभित्र कयौं मानिसहरू फँसेका अधिकारीहरूले बताएका छन्। कुमामोतो शहरमा शक्तिशाली भूकम्पपछि भएको विस्फोटको खबरसँगै त्यहाँ रहेको एउटा शपिङ सेन्टरमा धेरै मानिसहरू फँसेको आशंका गरिएको हो। 7.1 म्याग्निट्युडको भूकम्प गएपछि कुमामोतो स्थित इयोन मलमा विस्फोट भएको स्थानीय संचार माध्यमहरूले जनाएका छन्। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ बिनिता दाहालबाट।
3: क्युसु टापुको भित्री भागमा स्थानीय समय अनुसार दिउँसो 4:27 भूकम्प गएको थियो। त्यहाँ बसोबास गर्ने 1.5 लाख भन्दा बढ़ी मानिसहरूलाई सुरक्षित स्थानमा जान भनिएको छ। भूकम्पपछि सुनामीको अल्पकालीन चेतावनी दिइएको थियो, तर 1 घण्टाभित्रै उक्त चेतावनी फिर्ता लिइयो। कुमामोतो क्षेत्रको कासिमा नगरमा एउटा शपिङ कम्प्लेक्सको दोस्रो तला भत्किँदा कैयौं मानिसहरू भित्रै फँसेका अग्नि नियन्त्रण विभागले एउटा विज्ञप्तिमा जनाएको छ। जापान विश्वमै भूकम्पको बढ़ी जोखिम रहेको देशहरू मध्येको एक हो। त्यहाँ 1 वर्षमा करिब 1500 जति भूकम्प जाने गर्छन्। अहिलेको भूकम्प जमीन मुनि 10 किलोमिटरको गहिराईबाट उत्पन्न भएको हुनाले सरकारी निकायले शक्तिशाली परकम्पहरू आउन सक्ने चेतावनी दिएको छ। राष्ट्रिय प्रसारण संस्था एनएचकेले प्रसारण गरेको भिडियोमा सड़क तथा पुलहरू चर्किएका र कैयौं भवनहरूमा आगो लागेको देखिएको छ। भूकम्पपछि रेल सेवाहरू स्थगित भएका छन् भने हजारौं घरहरूमा विद्युत आपूर्ति बन्द भएको छ। जापानको मन्त्री परिषदका मुख्य सचिव मिनोरु किहाराका अनुसार विभिन्न सुरक्षा निकायहरू र आपतकालीन सेवाका टोलीहरू परिचालित छन्।
0: यसका साथै बीबीसी नेपाली सेवाको साझापख यही सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई विदा दिनुहोस्। नमस्कार।

0: यति बेला रातिको 9 बज्यो।
1: कति धेरै भिड हो, मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो। ल मलाई कसले छुँदैछ यताउता, आँखा भनी देख्दिन, कसलाई आरोप लगाउनु र? अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ? लौ न सहयोग गर्नुहोस्।
2: ओए बहिनीलाई के गरेको हँ, त मान्छे नै रहेनछस्।
3: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिउ। अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौं।
4: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
5: बुटोल भैरहवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्रणाली,
6: हाम्रा सेवाहरू
5: जनरल फिजिसियन,
6: स्त्री तथा प्रसुति,
5: बाल रोग,
6: छाला तथा यौन रोग,
5: हार जोड्ने नसा तथा बात रोग,
6: टाउको तथा मनोरोग,
5: नाक कान घाँटी,
6: जनरल सर्जरी,
5: भिडियो एक्सरे,
6: डिजिटल एक्सरे,
5: ईसीजी,
6: डेन्टल तथा प्याथोलोजी,
5: फिजियोथेरापी
6: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्।
7: किशोर किशोरी युवाहरू र 15-49 वर्ष को महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन, लामो समयको साधनमा कपरटिभ र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ।
8: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
9: नीता पोलिक्लिनिक प्राली, तिलोत्तमा 5 मडिग्राम रूपन्देही,
10: रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि। फोन नम्बर 071-562-832, मोबाइल
11: 98-570-21-835।
12: नमस्ते है नमस्ते, होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी तै
13: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दैछौ क्या?
12: आहा यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
14: लौ ढुङ्गो खोज्दा देउतै मिले झैं भयो, के गर्नुपर्छ भन्दिउँ त नानी।
12: ल यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
15: अनि फलफुल र सागपात, बच्चाको खाना साथ साथ
16: सबै मिलाई खुवाउ।
15: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाउ, बच्चा चलाक निरोगी बनाऊ। हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
16: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पोसिलो खाना खुवाऊ।
17: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खानेकुरा कुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि? आईडी नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।
18: स्नातक तह भर्ना सम्बन्धी रामबडी बहुमुखी क्याम्पसको सूचना। रूपन्देहीको मणिग्राम स्थित रामबडी बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि अंग्रेजी र नेपाली माध्यममा भर्ना खुल्यो। कार्यक्रमहरू बीबीएस, बीएड र बीए। भर्ना कार्यक्रम चलिरहेको छ, कक्षा सञ्चालन साउन अन्तिम सातादेखि। जेहेन्दार विद्यार्थीलाई नतिजाको आधारमा छात्रवृत्ति र आर्थिक अवस्था कमजोर भएकालाई छात्रवृत्तिमा थप सहुलियत दिएर पढ्न पाउने व्यवस्था गर्दै अभिभावकीय भूमिका निर्वाह गरेको क्याम्पस। सम्पर्क रामबडी बहुमुखी क्याम्पस तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन 071-560-226। बीबीएस भर्नाको लागि 98-570-42-624। बीए र बीएड को लागि 98-471-29-657।
19: सिकल सेल रोगको एक जानकारी।
20: सिकल सेल रोग भनेको एक प्रकारको वंशाणुगत रोग हो।
1: यो रोग बुवामाबाट बच्चामा सर्ने गर्दछ। यो रोग जिनमा हुने खराबीले गर्दा हुन्छ, जसले गर्दा रातो रक्तकोषहरू गोलो आकार हुनुको साटो हसिया आकारको हुन्छ। सामान्यतया यो रोग नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू जातिहरूमा बढी देखिने गरेको पाइन्छ। सिकल सेल रोगीको शरीरमा हसिया आकारको रक्तकोष हुने भएकोले रगत सजिलोसँग बग्न सक्दैन। यसरी रगत बग्न नसक्दा शरीरका भित्री अंगहरूमा अक्सिजनको मात्रा कम भई ती अंगहरूमा खराबी हुन्छ र ती अंगको भागमा कडा खालको दुखाई हुन्छ। सामान्यतया रातो रक्तकोषहरूको आयु 120 दिनसम्म हुन्छ, तर सिकल सेल भएका रक्तकोषहरूको आयु 10-20 दिनसम्म हुने हुँदा बिरामीलाई रक्त अल्पता हुन्छ। यदि आमा र बुवा दुवैमा यो रोग जिनमा भएमा वा दुई मध्ये एकजनामा भएमा पनि यो रोग बच्चामा सर्न सक्छ र नसर्न पनि सक्छ। तर सर्ने र नसर्ने जोखिमको बारेमा जेनेटिक परामर्श लिनुपर्ने हुन्छ। यस रोगको जिन भएका व्यक्तिहरूमा लक्षणहरू देखा पर्छ भन्ने छैन र उनीहरूले सामान्य जीवन बिताउन सक्छन्।
19: सिकल सेल रोगका लक्षणहरू:
11: छिटो छिटो थकाइ लाग्ने, सास फेर्न गाह्रो हुने, छाती दुख्ने,
1: छाती पेट हातखुट्टा धारमा अचानक र कडा खालको दुखाई हुने,
11: जन्डिस हुने,
1: आँखाका समस्याहरू देखा पर्ने,
11: संक्रमणहरू भइरहने,
1: पक्षीघात समेत हुने,
11: ज्वरो आउने, वाकवाक लाग्ने, बान्ता हुने, खोकी लाग्ने।
1: माथिका कुनै पनि लक्षण देखिएमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा गई चेक जाँच गराउनुहोस्। सिकल सेल रोगको उपचार:
11: यस रोगको मुख्य उपचार भनेको नै तालिम प्राप्त स्वास्थ्य कर्मीबाट दुखाईको तत्काल समाधान र लक्षणको आधारमा उपचार गर्नु नै हो। प्रादेशिक अस्पताल बुटोल र भीम अस्पताल भैरहवामा गरिन्छ।
1: सिकल सेल रोगका जटिलताहरूबाट बच्ने उपायहरू:
11: कुनै पनि रोगको संक्रमण विरुद्ध खोपहरू लगाउनु पर्छ,
1: आँखाको नियमित परीक्षण गर्नुपर्छ,
11: रक्त अल्पताको उपचार गराउनु पर्छ,
1: स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधिहरू नियमित रूपमा सेवन गर्नु गराउनु पर्छ,
11: पानी प्रशस्त मात्रामा पिउनु पर्छ,
1: धेरै तनाव लिनु हुँदैन,
11: मदिरापान, धुम्रापान र सुर्तीजन्य पदार्थको सेवन गर्नु हुँदैन।
1: सिकल सेल रोगको रोकथाम:
11: सिकल सेल रोगको अवस्था बारे थाहा पाउन रक्त परीक्षण गराउने,
1: रगत परीक्षण गर्दा जोखिम देखिएमा जेनेटिक परामर्श लिने,
11: रगत परीक्षण गराउँदा सिकल सेल रोग देखिएमा नाता पर्ने सबैले जाँच गराउने,
1: रगत परीक्षण गराउँदा सिकल सेल रोग देखिएमा तुरन्त स्वास्थ्य उपचार गराउने।
11: अनुरोधक: तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिकराम रूपन्देही।
20: स्वास्थ्यमा बुटवल:
1: बाल बालिकादेखि वृद्ध सम्मका स्वास्थ्यका कुरा,
20: असल अभ्यासदेखि निकेका कुरा,
1: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाब।
20: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 मेगाहर्जबाट
1: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
20: कार्यक्रम स्वास्थ्यमा बुटवल।
21: Thank you.

0: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
1: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
0: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
1: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
0: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
1: 6 महिनापछि आमाको दूधसँगै थप आहार पनि खुवाऊ।
0: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
1: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
0: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
2: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364660।
1: हेलो
2: हेलो
1: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु।
2: हुन्छ हुन्छ पठाउनुहोस् है। ए नानी छोरी।
3: हजुर
2: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
3: लु दिन त। हेलो भन्नुहोस् त।
1: हेलो हजुर
3: हजुर
1: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
3: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
2: ए नानी के भनेर छ, के भयो बा?
3: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
2: ल ल ल किन दिन्थे?
4: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
5: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
4: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ।
5: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: ए बाबु अँध्यारो छ, टर्च बालेर जाऊ।
8: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु कि।
7: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
8: अँ है बल्ल सम्झे, सर्पको टोकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
7: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
8: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
7: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
4: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
8: लगभग सबैजना आइसक्नु भयो, आजको उडास्तरको छलफल शुरू गरौं न त।
3: हुन्छ
9: हुन्छ।
8: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
3: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
1: ल पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त, सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
3: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
8: पहिरो जाने संकेत थाहा पाएर के गर्नु, बसेको ठाउँ छोड्न सकिन्न?
3: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने संकेत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नु पर्छ।
1: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
3: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
8: हो, उहाँले भनेको कुरा सही हो, ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
10: लौ न लौ लौ, चट्याङ पर्ने आटो सबैजना यता आऊ त यता।

0: यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
1: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
0: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: ओहो काकी के को सिंगर पटार हो यस्तो घर त उज्यालो देखिन्छ त
1: छोरीको बिहे आउनै लाग्यो त्यही भएर
0: के रे नानी त भर्खर 17 की लागि होइन र
1: हो बाबु अस्ट्रेलिया बस्ने केटो राम्रो घर छ छोरी पनि खुसी नै थिए त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं
0: हेट काकी हजुरहरू यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन छोरीलाई राम्रोसँग पढाए देश विदेश आफै घुमिहाल्छन् नि विदेश जानै बिहे गर्नुपर्छ त हेर्नुहोस् काकी 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ
1: ए हो र
2: नेपाल सरकार विज्ञापन बोर्ड
3: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ
4: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो दोस्रो बच्चा पनि जोगाउन सकिन
5: मलाई मुख र घाँटीको क्यान्सर छ बाँचेर पनि म मरेतुल्य भए म अलिकति पनि हिँड्न सक्दिन श्वास प्रश्वासमै समस्या देखियो
6: धुम्रपान गर्न छोडौ स्वस्थ जीवन बाँचौ
7: नेपाल सरकार विज्ञापन बोर्ड
8: आफ्ना बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं
9: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं
8: बाल बालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो
9: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ
8: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं
9: माया र सद्भावले मात्र बाल बालिकालाई
8: नेपाल सरकार विज्ञापन बोर्ड

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
2: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
1: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
2: खै के गर्ने भने दिदी,
3: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेच बिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौ र बुझेर मात्र विदेश जाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
4: अब जसो तसो दुःख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
5: ल आमा, पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
4: दुःख गरेर पढायौ, लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा टाढा पठाउन पनि सकिँदैन।
5: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउन। बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
6: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउँ,
7: प्रविधिको सही प्रयोग गरौं, लैङ्गिक हिंसा अन्त्य गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।

0: ओहो भाई, कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त।
1: हो दाइ, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
0: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ। रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त? यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सञ्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
1: ठिक भन्नुभयो दाइ, मेरो आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना यसरी जथाभावी औषधि खुवाउँदिन।
0: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं। औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
2: मरेको के हो?
3: हेर त, रगतै रगत भयो छ्या। म त त्यस्तो हेर्न नि सक्दिन।
2: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
3: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो। बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
2: तिहीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
3: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
4: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउँ।
5: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: नमस्ते डाक्टर सर।
8: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
7: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ। के गर्ने होला?
8: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
7: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
8: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
7: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
8: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
7: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
8: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
5: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
4: डर लाग्नु, निद्रा नलाग्नु,
5: अनौठा विचार आउनु,
4: निराशा बढ्नु, खुसी नहुनु,
5: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
4: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
5: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
4: छटपटी हुनु, चिटचिट पसिना आउनु,
5: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
4: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
5: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
4: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: ए दाई, ए दाई, पख्नुस् त, पख्नुस्। के गर्नु भएको?
8: देख्नु भएन, औषधि हालेको।
3: लौ न, शरीर ढाक्ने कपडा, मास्क, पन्जा खोइ,
7: यत्तिकै बोट बिरुवामा बिसाल्ने?
2: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
7: हेर्नुहोस् त, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
2: हजुर,
7: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
2: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
7: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
2: अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
7: सुन्नुहोस् है, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
2: हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
9: नेपाल सरकार विज्ञापन बोर्ड। फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
10: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याऊ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
9: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
10: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
9: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
10: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
9: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: लैंगिक परम्परागत भूमिकालाई रूपान्तरण गरौं, समानताको जग बसालौं। नेपाल सरकार विज्ञापन बोर्ड।
12: शान्तिको आवाज रेडियो लुम्बिनी।

0: आमा हटेर छ टर्च बालेर जाऊ।
1: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
0: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
1: है बल्ल सम्झे, सर्पको टोकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
0: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
1: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
0: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड। डेंगू से बचे की खंती मच्छर के काटे से बचा भी सर्वोत्तम उपाय हुए। पूरा शरीर ढके वाला कपड़ा पहना जाए। सूते के समय मच्छर से बचे खंती मच्छरदानी के प्रयोग करा जाए। घर के आसपास और खेत बाड़ी में काम करे के समय मच्छर के काटे से बचा जाए। झाल और दरवाजा में जाली लगाई के बंद करा जाए। मच्छर उत्पन्न न हुए देख लिए घर के आसपास सफा रखा जाए और पानी जमे के ना देवा जाए। अचानक बुखार और ज्यादा सरदर्द भय में तुरंत नजीक के स्वास्थ्य संस्था या अस्पताल में चचावा जाए।
4: अनुरोध आग लुम्बिनी प्रदेश सरकार, गृह मंत्रालय, राप्ती उपत्यका, देवखुरी, नेपाल।
5: ओहो भाई, कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त।
6: हो दाइ, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
5: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ।
6: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त?
7: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पंक्षीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पंक्षीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सञ्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
6: ठिक भन्नुभयो दाइ, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना यसरी जथाभावी औषधि खुवाउँदिन।
7: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
6: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
8: अब जसो तसो दुख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
9: ल आमा, पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
8: दुख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा तारा पठाउन पनि सकिँदैन।
9: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउ न। बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
10: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउँ।
11: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
12: यसो बिहे पार्टीमा हेर्यो, सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको, कहाँ बनाइदिने होला?
8: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास, सधैँको विश्वास।
12: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह,
13: तिलोत्तमा 5 मडगिराम रूपन्देही।
8: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडिमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ। ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
14: सम्पर्क नम्बर 071-560-090, मोबाइल नम्बर 98-72-882 र 98-70-24-870।
15: किन ज चक्राउनु भन्छ काका
16: के भन्नु नि नानी त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो
15: मैले त भनेकै हो नि काका तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त जस्ताको त्यस्तै छ बरु अझै पनि केही बिग्रेको छैन जानुस् बुद्ध फाइबरमा
16: ए बुद्ध फाइबर कामसोली पनि त्यही भन्थ्यो
17: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानी लिने न फुट्ने रङ गर्न नपर्ने फाइबरका ढोका पल्ला फाइबर जस्ता पाता पार्किङ सेड पाता डस्टबिन डेस्क बेन्च चिप्लेटी प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग सोरुम तिलोत्तमा 3 सीताराज मिल मोबाइल 9857021757 र 9842796228
18: सीसीटी कलेजको नयाँ भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना विगत 26 वर्षदेखि आईटी र व्यवस्थापन शिक्षामा अब्बल साबित हुँदै आएको यस क्षेत्रको पहिलो आईटी कलेजमा बीसीए बीसीएस आईटी बीबीएमा सीमित सिटहरूको लागि नयाँ भर्ना खुल्यो हाम्रा कार्यक्रमहरू बीबीए बीसीए बीसीएस आईटी बी फार्मेसी बीएससी एमएलसी बीएससी नर्सिङ बीपीएस बीएनएच एम फार्मा विस्तृत जानकारीको लागि क्रिम्सन कलेज अफ टेक्नोलोजी सीसीटी कलेज बुटवल 11 देवीनगर फोन 071410380 071410479 मोबाइल 9857085188 9857020752 www.cct.edu.np बाट पनि इन्ट्रान्स फारम भर्न सकिनेछ
19: होइन पुर्खे बा किन के
20: भयो
19: बिरामी भएर धेरै मेडिकल धाउँदा नि सन्चो नभएर रहेछ क्या एकपटक यिनलाई मणिग्रामको क्रिम्सन अस्पतालमा लैजान पर्यो 24 घण्टा इमर्जेन्सी आईसीयू प्रसूति इसीजी एक्सरे सिटी स्क्यान फार्मेसी र एम्बुलेन्स सेवा सहित सम्पूर्ण खालका शारीरिक मानसिक रोगहरूको गुणस्तरीय र सफल उपचार परामर्श र औषधिका लागि क्रिम्सन अस्पताल होइन है पुर्खे बा फेरि दौडिँदै कता हो
20: ए क्रिम्सनमा गएको सब ठिक ठाक अब त पुर्खे बा पनि हिँड्छ मर्निङ वाक
19: सम्पर्क क्रिम्सन अस्पताल तिरोत्तमा छ मणिग्राम रूपन्देही फोन 071-562-744 562-745
21: शान्तिको आवाज रेडियो लुम्बिनी

0: त्यति बेला रातिको 10 बज्यो।
1: मनमा सधैँ हल्ली चल्ली हुन्छ अनेक खुल्दुली, फ्रेन्डसिप र रिलेसनसिप
2: खुल्दुली .com। म डाक्टर खेम कार्कीको साथ खुल्दुली .com। म डाक्टर खेम कार्कीको साथ हरेक दिन बेलुकी 9 बजे। नमस्कार, हामी खुल्दुली .com को श्रृंखलामा छौं। थुप्रै श्रृंखलाहरूमध्ये आजको श्रृंखलामा हामी नयाँ विषयवस्तुमा तपाईँहरूसँग छलफल गर्दैछौ, कुराकानीहरू गर्दैछौ। हामी खुल्दुली .com तपाईँहरूले वर्षौंदेखि रेडियोबाट सुनिराख्नु भएको छ, लाखौं लाख श्रोताहरूले सुनिराख्नु भएको छ। 100 भन्दा बढ़ी एफएम स्टेशनबाट यो कार्यक्रम यहाँहरूको सामु आइराखेको छ र युट्युबमा फर्सी नेटवर्क भन्ने युट्युबबाट तपाईँहरूले हामीलाई हेर्दै हुनुहुन्छ। हामी लाखौंमा होइन करोड़ौं दर्शकहरूको बीचमा हामी खुल्दुली .com को कार्यक्रम मार्फत तपाईँहरूसँग कुराकानी गरिरहेछौं, तपाईँहरूसँग हामी छलफल गरिरहेछौं र तपाईँहरूको मनको खुल्दुलीहरूलाई मेटाउने कोशिश गरिरहेछौं, त्यसको वैज्ञानिक उत्तरहरू खोजिरहेछौं। र आजको श्रृंखलामा पनि हामी एकदमै तपाईँहरूको महत्वपूर्ण खुल्दुली, जुन खुल्दुली धेरै व्यक्तिहरूमा हुन सक्छ त्यसको जवाब पाउन सक्नु भएको छैन, आज हामी त्यो विषयवस्तुसँग सम्बन्धित त्यो व्यक्ति नै त्यो त्यो समुदायको एउटा प्रतिनिधित्व हुने गरी हामीसँग एकजना व्यक्तित्व हामीले निम्त गरेका छौं। र आज हामी यौनिक अल्पसंख्यकहरू भनेर जुन तपाईँहरूले सुनिराख्नु भएको छ नि शब्द, त्यो भनेको के हो, त्यो कस्तो समुदाय हो, उहाँहरूको चाहिँ यौन यौनिकता कस्तो हुन्छ, यौन जीवन कस्तो हुन्छ, कसरी उहाँहरू चाहिँ समुदायमा बसिराख्नु भएको छ, व्यवहार गरिराख्नु भएको छ, योसँग सम्बन्धित तपाईँहरूको थुप्रै खुल्दुलीहरू हुन सक्छ। हाम्रो सुझाव पेटिकामा अथवा सुझावमा पनि तपाईँहरूले धेरै त्यस्तो सुझावहरू पनि दिनुभएको छ। कतिपय चाहिँ फेसबुकमा मेसेन्जरमा पनि साथीहरूले चाहिँ फ्रेन्ड रिक्वेस्ट गर्दाखेरि कुराकानीहरू गर्दाखेरि पनि म त यस्तो हो, मलाई त यस्तो मनपर्छ भन्ने कुराहरू पनि गर्नुभएको छ। त्यसैले यो सबै चिजहरूको उत्तरको लागि हामीसँग एकजना साथी हुनुहुन्छ, उहाँलाई खुल्दुली .com स्वागत गरौं, स्वागत छ। र यहाँको परिचय पनि यहाँ आफैले दिँदाखेरि चाहिँ उपयुक्त हुन्छ, त्यसैले परिचय पनि दिउँ।
3: नमस्ते, मेरो नाम सिमरन सेज हो, म चाहिँ आफूले आफूलाई ट्रान्सजेन्डर महिला भनेर पहिचान गराउँछु र मेरो प्रनाउन्स सी हर। म अहिले हाल चाहिँ यौनिक तथा लैंगिक अल्पसंख्यकहरूको महासंघ नेपालमा कार्यरत छु र विगत तपाईँको 9 वर्षदेखि यही समुदायसँग प्रत्यक्ष सरोकार राख्दै यहाँ हाम्रै समुदायको चाहिँ वकालत मानवाधिकारको क्षेत्रमा काम गरिरहेको छु।
2: तपाईँले आफूलाई ट्रान्सजेन्डर भन्नुभयो, होइन त्यो के हो, त्यहीँबाट सुरु गरौँ न।
3: अब ट्रान्सजेन्डर भनेको के हो भनेर बुझ्नको लागि हामीले हाम्रो शरीरको यौनाङ्ग मन र दिमागलाई बुझ्न एकदम जरुरी छ। अब ट्रान्सजेन्डर भन्नाले सामान्य हिसाबमा भन्नुपर्दाखेरि तपाईँ जन्मिँदाखेरि जुन चाहिँ यौनाङ्ग लिएर जन्मिन्छौ, अब तपाईँको यौनाङ्ग लिङ्ग लिएर जन्मियो भने हामी बालक भन्छौ, योनि लिएर जन्मियो भने हामी बालिका भन्छौ, र पनि बढ्ने क्रममा समाजले त्यही यौनाङ्गको आधारमा एउटा सामाजिक भूमिका तोकिदिएको छ नि सर, होइन? जस्तो कि छोरा मान्छे भएपछि यो प्रकारको हुनुपर्छ, छोरा मान्छेको भूमिका यस्तो यस्तो हुन्छ, छोरा मान्छेले गर्नुपर्ने कार्यहरू यो हो, छोरा मान्छेको हावभाव यस्तो हुन्छ अथवा छोरी मान्छेको हावभाव यस्तो हुन्छ भनेर एउटा भूमिका तोकिदिएको छ नि त, होइन? त्यो भूमिकामा अघि जन्मेका ती बालक अथवा बालिका चाहिँ यौनाङ्ग जुन दुईटा खुट्टाको बीचको यौनाङ्ग हुन्छ, पुलिङ्ग र स्त्रीलिङ्ग लिएर जन्मेका बालक बालिका हुर्कने बढ्ने क्रममा त्यो इंगित गरिएको यौनाङ्गको भन्दा फरक लैङ्गिक पहिचान राख्ने व्यक्तिलाई हामी ट्रान्सजेन्डर भन्छौं। है जस्तो कि मेरो कुरा गर्नु पर्दाखेरि म बालक भएर जन्मेको मेरो दुईटा खुट्टाको बीचमा जन्मिँदाखेरि यो नाङ्गल लिङ्ग नै थियो अनि समाजले मेरो परिवारले लिङ्गकै आधार त्यो यो नाङ्गकै आधारमा मलाई छोराको नामकरण गरिदियो नवीन सेक्सन राखिदियो जतिखेर मलाई म को हो भने पनि थाहा थिएन होइन र समाजले देखिएको बुझाइएको हाम्रो समाजमा बुझाइएको पढाइएको पहिलेदेखिबाट दुईटा खुट्टाको बीचमा यो नाङ्ग भए जुन चाहिँ यो नाङ्ग छ त्यसको आधारमा नामकरण गरिदिने र त्यो अनुरूपको चाहिँ हामीले समाजको एउटा अपेक्षा चाहिँ पछि गएर यो पुरुष बन्छ होइन यसले वंश अगाडि बढाउँछ बाहिरको काम गर्छ समाजले दिएको एउटा प्रेजेन्टेसनको एउटा भूमिका छ नि त्यो भूमिकामा ऊ फिट हुन्छ र एउटा पुरुष कहलिन्छ भनेर सोचिएको थियो मेरो परिवारले पनि समाजले पनि आफन्तले पनि तर हुर्काउने बढ्ने क्रममा मेरो एजमा पुगेपछि जुन हामीसँग शारीरिक मानसिक भावनात्मक विकास हुन्छ नि शारीरिक योनाङ्गको त्यो
2: अरू किशोर अवस्थामा
3: प्रवेश गर्दाखेरि सामान्य हिसाबमा सबै बालबालिका यो त्यो समाजले तोकिदिएको भूमिकासँग फिट हुने गरेर हुर्कँदैन सर अब म पनि समाजले मलाई पुरुष भएको हेर्न चाहन्थ्यो मेरो परिवारले पुरुषको भूमिकामा देख्न चाहन्थ्यो तर मेरो मनभित्र मेरो दिमागमा चाहिँ कहिले पनि त्यो पुरुष भावहरू उत्पन्न भएन समाजले मलाई पुरुषको हावभावमा देख्न थालेको थियो तर मभित्र कसैले नसिकाइकन मभित्र आफै प्राकृतिक रूपमा चाहिँ महिलाको हावभावहरू विकास भइरहेको थियो मेरो दिमागले पनि मलाई महिला नै भनेर ठान्थ्यो र महिला भनेर मलाई डाइरेक्ट गर्थ्यो र हामी सबैलाई थाहा छ हाम्रो दिमागले हामीलाई जस्तो डाइरेक्ट गर्छ हामी त्यसरी नै अब गर्छौँ होइन सो समाजले एकातिर तिमी पुरुष हौ भनेर मलाई त्यो भावना विचार लागिराख्दाखेरि मभित्र महिला भाव विकास हुँदाखेरि चाहिँ म आफूले आफूलाई कन्फ्युजन थियो कि म छोरा हो कि छोरी हो कि होइन म छोराको जस्तो बिहेभियर किन गर्न सक्दिनँ होइन मलाई सोसाइटीले तिमी पुरुष हौ भनेर भनिराख्दाखेरि किन मैले त्यो मान्न तयार छुइनँ भनेर मेरो दिमागले मेरो मनले जहिले पनि त्यो 13-14 वर्षको उमेरबाट मलाई त्यो फरकपन महसुस भएदेखिबाट एउटा एजमा पुगेर मैले आफूले आफूलाई नचिन्दासम्म चाहिँ थुप्रै किसिमको चुनौतीहरू चाहिँ मैले भोग्नु परेको थियो कि अनि स्कुल पढ्दाखेरि पनि साथीभाइले चाहिँ छक्का हिजडा जस्तो उपनाम दिन्थ्यो है यो त केटा भएर केटी जस्तो हावभाव गर्छ यो त हिजडा हो यो छक्का भन्ने उपनाम दिन्थ्यो र मैले आफूले आफूलाई चिन्न नसकिरहँदाखेरि त्यो नाम दिँदाखेरि चाहिँ यति धेरै गाह्रो हुन्थ्यो कि सर स्कुल पढ्दाखेरि होइन अनि क्लास 7 मैले कहिले पनि टोयलेट युज गर्न सकिनँ पुरुषको टोयलेट होइन किनकि पुरुषको टोयलेट जाँदाखेरि त्यहाँ मोलेस्ट हुन्थ्यो मलाई होइन यसको योनाङ्ग के छ भने केटाले तान्दिन खोज्थ्यो अनि त्यो मलाई डर लाग्थ्यो है अनि मलाई आत्मग्लानी पनि हुन्थ्यो त्यतिखेर किन मलाई भगवान्ले यस्तो बनाइदियो किन मलाई छोरा भएर ऊ यो केटाहरू जस्तै बनाइदिएन कि मलाई एउटा केटी किन बनाइदिएन किन मलाई यो दोषात्मा राखिदियो भने मैले जहिले पनि भगवान्लाई सराप्थ्यो कि भगवान्कोबाट त हामीले आशीर्वाद लिन्थ्यो नि सो मैले जहिले पनि भगवान्लाई सराप्थ्यो कि किन तिमीले मलाई मात्र यस्तो बनाइदियो भने हरेकचोटि मैले भगवान्लाई गाली गर्थ्यो अनि मैले हरेकचोटि आफूले आफूलाई गिल्ट पाउँथेँ कि अनि त्यसको प्रश्नको जवाब मलाई कहिले पनि थिएन कहिले पनि पाएन स्कुलमा किनकि हाम्रो स्कुलमा
2: त्यो पछि कसरी थाहा पाउनु भयो
3: पछि उमेर बढ्दै जाँदाखेरि यो भावना विकास हुँदै गयो होइन सर अनि म कन्फ्युजनमै थियो म छोरा हो कि छोरी हो जस्तो अथवा म जस्तो व्यक्ति संसारमा म मात्रै एउटै होला भनेर त्यो एउटा दोषात्मै बाँचिरहेको थियो अनि स्कुल पढ्दाखेरि अब स्त्रीलिङ्ग पुलिङ्ग अथवा नपुंसक लिङ्गको कुरा गर्छ होइन अनि नेपाली पढाउँदाखेरि पनि हाम्रो त्यो व्याकरणमा स्त्रीलिङ्ग पुलिङ्ग आउँदाखेरि केटा र केटीको अथवा महिला र पुरुषको परिभाषा दिइन्थ्यो त्यो नपुंसक आउँदाखेरि नन लिभिङ थिङ्सको पुरुष परिभाषा दिँदाखेरि चाहिँ साथीहरू चाहिँ मलाई हेरेर हाँस्थ्यो कि अनि त्यतिखेर पनि एकदम गाह्रो हुन्छ अनि हजुरले भने जस्तै कतिखेर मलाई महसुस भयो भन्दाखेरि मलाई 13-14 वर्षको उमेरबाट म फरक छु भनेर महसुस थियो तर एकिनका साथ म यही समूहको हो अथवा म हो यो भनेर बुझ्नको लागि मलाई 24 लागेछ है तपाईँ आफै कल्पना गर्नुहोस् हामी सबैले 13-14 वर्षको उमेरबाट आफ्नो युनिकता इन्जोय गर्छौँ होइन तर मलाई मेरो युनिकता बुझ्नकै लागि मलाई 24 पार गर्नु पर्यो भने मैले आफ्नो युनिकता इन्जोय गर्न त 30 कटेपछि मात्रै मैले आफ्नो युनिकता इन्जोय गरेको होइन सो मलाई मैले आफूले आफूलाई कसरी बुझेँ भन्दाखेरि स्कुल पढ्दाखेरि साथीहरूले मलाई छक्का हिजो सँगसँगै होमो भनेर जिस्काउँथे कि अनि त्यतिखेर जतिखेर म हुर्कने त्यति टिनेज लेभलमा थियो त्यतिखेर यो होमो भन्ने शब्द पनि बुझाइएको त्यति प्रचारमा आएको ट्रान्स भन्ने शब्द झन् सुन्दै नसुनेको शब्दहरू थियो अनि मैले गुगल गरेँ सर होइन गुगल होमोसेक्सुअल

0: किन भन्दाखेरि म त आफूले आफूलाई केटी ठान्थेँ नि त महिला ठान्थ्यो तर त्यहाँ केटाकेटाको सम्बन्ध बिचको सम्बन्धलाई मात्रै होम भन्छ भनेपछि झन् म कन्फ्युजन भयो कि ए भगवान् म चाहिँ कुन चाहिँ क्याटेगोरीमा हो म के हुन्छ भनेर बुझ्दै जाँदाखेरि एकचोटि पत्रिकामा नेपाल अन्नपूर्ण पोस्ट जस्तै लाग्छ अथवा साप्ताहिक मलाई त्यो कन्फ्युज भए त्यसमा चाहिँ यो त्यसोलिङ्गी व्यक्तिहरू त्यसोलिङ्गी भन्ने शब्दहरू त्यो शब्दको चाहिँ ब्युटी पाजनको न्युज आयो कि आर्टिकल आयो अनि त्यो त्यहाँ लेखेको क्यारेक्टर त्यहाँ डिफाइन गरेको व्यक्तित्वहरूको त्यो कथाहरू सबै मसँग मिलेको जस्तो लाग्यो कि अनि बुझ्दै जाँदाखेरि त अनि म जस्तो व्यक्तिलाई त त्यतिखेर थर्ड जेन्डर ट्रान्सजेन्डर भनिँदो रहेछ भने अलिकति एकिन भयो अनि अलिकति होप पनि जाग्यो सर अनि त्यो सम्बन्धी काम गर्ने संस्था निलिरा समाज भन्ने थाहा पाइसकेपछि मैले 197 हाम्रो नेपाल दूरसञ्चारमा फोन गरेर निलिरा समाजको नम्बर मागेँ अनि त्यो नम्बर मागेपछि म निलिरा समाजमा गइसकेपछि मलाई मैले काउन्सिलिङ लिएँ काउन्सिलिङ भनेको मतलब मेरो पहिचानको विषयमा अनि त्यसपछि बल्ल मलाई चाहिँ 24 वर्षको उमेरमा चाहिँ म फरक रहेछु फरक इन टर्म्स अफ म महिला र पुरुष भन्दा फरक लैङ्गिक पहिचान राख्ने व्यक्ति रहेछु भनेर थाहा पाएछ
1: एकदमै एकदमै महत्वपूर्ण कथा तपाईँले जे कथा भन्नुभयो यो थुप्रो हजारौं हजार चाहिँ हाम्रो व्यक्तिहरूले यस्तो खालको पीडामा भोग्नुभयो होला अझै पनि हुनुहुन्छ होला त्यसैले पनि तपाईँहरू जस्तो व्यक्ति आएर यी कुराहरू भनिदिनु पर्ने कुराकानीहरू गरिदिनु पर्ने यसको महत्व छ होइन र उहाँले छोटोमा भन्दाखेरि यति लामो कथालाई मैले छोटोमा भन्दाखेरि जन्मिने बेलामा पुरुषको अङ्ग अथवा लिङ्ग लिएर जन्मिएको भए भने पनि उहाँको जुन भित्री आत्माले दिमागले म त पुरुष होइन नि म त महिला हो भन्ने सोचिराख्नु भएको थियो होइन त्यसले गर्दा त्यो यति ठूलो द्वन्द्व थियो अब चाहिँ लिङ्गको हिसाबले अथवा चाहिँ यौनाङ्गको हिसाबले लिङ्ग हुने तर चाहिँ व्यवहारको हिसाबले अथवा सोचको हिसाबले चाहिँ तपाईँ चाहिँ महिला जस्तो हुने अनि महिला जस्तो हुनेको त यो नि हुनुपर्ने थियो तर तपाईँसँग यो नि छैन यस्तो खालको चाहिँ व्यक्तिहरूलाई चाहिँ हामीले ट्रान्सजेन्डर भनेर भनेकाले होइन र त्यसलाई नेपालीमा चाहिँ हामीले उल्था गर्दाखेरि तेस्रो लिङ्गी भनेर उल्था गर्छौँ जुन चाहिँ त्यति पाच्य र त्यति राम्रो शब्दको रूपमा लिँदै
0: अनि तेस्रो लिङ्गी भनेको सबै ट्रान्सजेन्डरलाई चाहिँ यसले परिभाषित गर्दैन होइन अब हामीले चाहिँ अहिले नेपालको ट्रान्सजेन्डरको नेपाली शाब्दिक अर्थ भन्दाखेरि पारालिङ्गी भन्छौँ ट्रान्सको मतलब पारा भयो लिङ्गको मतलब जेन्डर भइहाल्यो ट्रान्सजेन्डर भयो अनि अब तेस्रो लिङ्गी भन्दाखेरि चाहिँ जो महिला र पुरुषको परिभाषा भन्दा फरक परिभाषा राख्छ नि म महिला पनि होइन पुरुष पनि होइन भनेर जुन परिभाषा नन बाइनरी कन्सेप्ट हुन्छ नि त्यस्तो व्यक्तिलाई चाहिँ हामी तेस्रो लिङ्गी भन्छौँ
1: अब यसो भएपछि हामीले यो जुन समुदाय भन्यौँ नि एउटा त हामी ट्रान्सजेन्डर गर्यौँ अरू को को हुन्छन्
0: अब यसमा हामीले समग्रमा हेर्दाखेरि अहिले तपाईँले सुन्दै आएको हामी सबै सुनेको एलजीबीटीआईक्यू प्लस भन्छौ कहीँ कतै तपाईँले क्वेयर भन्ने शब्द पनि सुन्नुभयो होला अनि कहीँ कतै यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदाय पनि भनेर सुन्नुभयो होला होइन कहीँ कतै सोझी एक्सी भन्ने पनि सुन्नुभयो होला होइन यो सबैले चाहिँ तपाईँको लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायलाई बुझाउँछ होइन त्यो भनेको एलजीबीटीआईक्यू यसलाई सामान्य हिसाबले भन्नुपर्दाखेरि मैले अघि नै भनिसकेँ यो सबैलाई बुझ्दाखेरि हामीले दुईटा खुट्टाको बीचको यौनाङ्ग मनको झुकाव र दिमागको पहिचानलाई बुझ्न जरुरी छ होइन सर सो म अब एलजीबीटीआईक्यू कोलाई सर हेर्दाखेरि म एलजीबीको कुरा गर्छु जुन चाहिँ यौन झुकावसँग बढी महत्व राख्छ र बढी तपाईँको त्यसले परिभाषित गर्छ एल भनेको लेस्बियन जी भनेको गे र बी भनेको बायोसेक्सुअल यो तीनटा व्यक्ति चाहिँ तपाईँको यौनिक झुकाव अथवा यौन अभिमुखीकरणको आधारमा छुट्टिन्छ जुन चाहिँ महिला पुरुष अथवा त्योभन्दा अन्य लैङ्गिक पहिचान राख्ने व्यक्ति पनि हुन सक्छ होइन जस्तै तपाईँको लेस्बियन भनेको एउटा महिला समलिङ्गी व्यक्ति अथवा समयौनिक व्यक्ति जो चाहिँ जन्मिँदाखेरि यौनाङ्ग महिलाको लिएको अथवा उसको लैङ्गिक पहिचान चाहिँ महिलै भएको व्यक्ति आफू जस्तै समान लैङ्गिक पहिचान भएको व्यक्तिसँग झुकाव राख्छ भने त्यस्तो खालको व्यक्तिलाई चाहिँ हामी महिला समलिङ्गी
1: उनीहरूको यौन व्यवहार यौन चाहिँ सम्बन्धहरू चाहिँ
0: महिलासँग लैङ्गिक पहिचान महिला राख्ने व्यक्तिसँग छ अनि त्यसपछि तपाईँको एउटा पुरुष आफू जस्तै पुरुषसँग पुरुष लैङ्गिक पहिचान राख्ने व्यक्तिसँग झुकाव राख्छ भने त्यस्तो खालको व्यक्तिलाई चाहिँ हामी गे समयौनिक समलिङ्गी व्यक्ति भन्छौँ होइन सर अनि बायोसेक्सुअल भनेको त्यस्तो व्यक्ति जसको चाहिँ यौन झुकाव चाहिँ आफू जस्तै समान लैङ्गिक पहिचान भएको व्यक्तिसँग पनि हुन्छ र सँगसँगै आफूभन्दा फरक विपरीत लैङ्गिक पहिचान रहेको भएको व्यक्तिसँग पनि उसको यौन झुकाव हुन्छ भने हामी त्यस्तो खालको व्यक्तिलाई चाहिँ बायोसेक्सुअल भन्छौँ होइन सर तपाईँ

0: यौन झुकाव, यौन अभिमुखीकरण, सेक्सुअल ओरिएन्टेसन भनेको तपाईँको मनको कुरा हो, अदृश्य हो। तपाईँ कोसँग यौनिक झुकावले, यौन आकर्षण हिसाबले झुकाव राख्छ त्यो नै बढी महत्व र दिशाबोध गर्छ, जुन चाहिँ तपाईँले मुखले नभनेसम्म कसैले थाहा पाउँदैन। जतिखेर हामी माया प्रेमको कुरा गर्छौँ नि सर, म तिमीलाई माया गर्छु, आई लभ यु भन्ने बेलामा चाहिँ त्यतिखेर बल्ल यो व्यक्तिहरूको, यो व्यक्तिहरूले भनिसकेपछि मात्र पहिचान गर्ने भएको हुनाले चाहिँ हामीले हेर्दैमा देख्दैमा यौन झुकाव, यो यौन झुकाव भएको व्यक्तिलाई चाहिँ कहिले पहिचान गर्न सक्दैन। र यसै कारणले गर्दाखेरि पनि यो यो पन भएको व्यक्तिहरू चाहिँ अलिकति इन्भिजिबल हुन्छन्,
1: उनीहरूलाई चाहिँ हामीले पहिचान गर्न, देख्न, समुदायमा देख्नको लागि गाह्रो हुन्छ र उनीहरूलाई आफ्नो पहिचान सहित बाहिर आउन पनि
0: एकदम
1: जस्तो समुदायमा गाह्रो हुन्छ,
0: किनकि हाम्रो सोसाइटी नै त्यस्तो छ जहाँ चाहिँ महिला र पुरुषको सम्बन्ध मात्रै एक्सेप्ट गरेको छ। हामीलाई बच्चैबाट पढाउँदाखेरि सम्बन्ध भनेको महिला र पुरुषको मात्रै हो, यो नै आधिकारिक हो, यो सम्बन्धलाई मात्रै हामी पहिचान गर्छौ, विश्वास गर्छौ भन्ने सोचले हामीलाई हुर्काइदिएको छ, पढाइएको छ, बुझाइएको छ नि त। त्यस कारण चाहिँ अब त्योभन्दा फरक तपाईँको आकर्षण झुकाव हुने बित्तिकै त्यहाँनिर थुप्रै किसिमको नजरले हेर्ने, दोष लगाउने चलन छ होइन। तपाईँको विभिन्न उपनामहरू दिँदाखेरि चाहिँ यो स्पन भएको व्यक्तिहरू चाहिँ इन्भिजिबल भएर बस्नुपर्ने अवस्थामा छ, अनि हामी सबै अनुमान गर्न सक्छ कि कोही व्यक्ति लुकेर बस्दाखेरि उसको कस्तो खालको किसिमको उसलाई मानसिक पीडाहरू हुन सक्छ।
1: एउटा त लाञ्छना लागेर भेदभाव छ, अनि उनीहरूले पाउनुपर्ने कुनै पनि खालको सुविधाहरू, अरू सामान्य सुविधाहरू पनि प्राप्त गर्नलाई एकदमै गाह्रो
0: हुन्छ,
1: स्कुल जानलाई गाह्रो छ, कलेज जानलाई गाह्रो छ।
0: यो व्यक्तिहरूलाई चाहिँ स्कुल जान, कलेज जान अलिकति गाह्रो हुँदैन सर, कसरी तपाईँको जन्मिँदाखेरि ऊ बालक अथवा बालिका भएर जन्मिएको हुन्छ, कुनै प्रब्लम हुँदैन।
1: भनेपछि लेजबियन गेज भनौँ न, महिला समलिङ्गी, पुरुष समलिङ्गी र बाइसेक्सुअलहरूलाई त समस्या भएन,
0: भएन,
1: किनकि ट्रान्सजेन्डरहरूको लागि चाहिँ
0: अब इनभिजिबल हुन्छ, उहाँले आफ्नो सम्बन्ध खुलाउँदाखेरि, सम्बन्ध भन्दाखेरि चाहिँ गाह्रो भयो, लेस्बियन, गे, बाइसेक्सुअलको कुरा गर्नु पर्दाखेरि होइन। अब ट्रान्सको कुरा गर्नु पर्दा ट्रान्स व्यक्तिहरूको चाहिँ अब भिजिबल हुन्छ, एउटा यो प्रेजेन्टेसनकै आधारमा उनीहरू डिस्क्रिमिनेसन हुन्छ कि सर, यो बाहिरी आवरणको, बाहिरी आवरण जुन सोसाइटीले देख्न चाहेको आवरण अर्को थियो, तर मैले पहिरेको आवरणको आधारमा, मेरो प्रेजेन्टेसनको आधारमा चाहिँ ट्रान्स व्यक्तिहरूले चाहिँ समस्या भोग्नु पर्छ। जन्मिँदाखेरि उनीहरूले कुनै पनि समस्या भोग्दैन, किनकि जन्मदर्दाखेरि हाम्रो जन्मदर्ता म बालक र बालिकाकै रूपमा हुन्छ
1: होइन,
0: तर हुर्कने बनेकोमा एउटा प्रेजेन्टेसन, हावभाव, बिहेभियर र लैङ्गिक पहिचानको आधारमा चाहिँ हामीले चाहिँ विभेद खेप्नुपर्छ। अनि हामी स्कुल पढ्दाखेरि अब तपाईँको 13-14 वर्षकोबाट जतिखेर हामीले फरक प्रेजेन्टेसन गर्छौँ, त्यहाँबाट चाहिँ हामीलाई डिस्क्रिमिनेसन हुन्छ स्कुल पढ्दाखेरि, त्यहाँबाट चाहिँ हाम्रो जोड्ने चाहिँ डिस्क्रिमिनेसनको जोड्ने चाहिँ स्टार्ट भएर एट द इन लाइफको सम्म चाहिँ कन्टिन्युस रहिरहन्छ। अनि तपाईँको गे पिपलहरूको, लेस्बियन पिपलहरूको, बाइसेक्सुअलहरूको चाहिँ एउटा मायाको मायाको कुरा गर्ने उमेरमा पुगिसकेपछि अभिव्यक्त गर्दाखेरि चाहिँ त्यहाँबाट स्टार्ट हुन्छ,
1: अभिव्यक्त चाहिँ उनीहरूको फरक हुन्छ। अब हामीले तिनटा क्याटेगोरी गर्यौँ, एल, जी, बी
0: र ट्रान्सको पनि कुरा गर्यो होइन।
1: अब त्यसपछि अरू
0: ट्रान्सजेन्डरमा पनि एउटा बालकबाट महिला बनेको, जस्तो कि म जस्तो व्यक्ति होइन, एउटा चाहिँ बालिकाबाट पुरुष बनेको व्यक्ति पनि हुन्छ, उहाँलाई हामी ट्रान्सम्यान भन्छौँ होइन, जसको चाहिँ तपाईँको योनि लिएर जन्मेको हुन्छ, महिला देख्नुपर्ने समाजको अगाडि ऊ पुरुष भएर अगाडि बढ्छ भने हामी उसलाई चाहिँ तपाईँको ट्रान्सम्यान भन्छौँ है सर। त्यसमा त्यो यो चाहिँ तपाईँको दिमागको कुरा भयो, दिमागले तपाईँ पुरुष कि महिला भनेर डिटेक्ट गर्यो, तपाईँ त्यो अनुरूप आउँदाखेरि तपाईँलाई गाह्रो भयो। अब सबैभन्दा गाह्रो अर्को भनेको चाहिँ इन्टरसेक्स पर्सनलाई, जसको चाहिँ जन्मिँदाखेरि दुईटा खुट्टाको बिचमा जुन यौनाङ्ग महिला र पुरुषको भनेर हाम्रो सोसाइटीले डिफाइन गरेको छ, साइन्सले डिफाइन गरेको छ, जस्तो पुरुष भन्ने बित्तिकै तपाईँको लिङ्ग हुन्छ, अन्डकोष हुन्छ, क्रोमोजोको मात्र एक्स र वाई हुन्छ, हर्मोनको मात्र यति हुन्छ भनेर डिफाइन गरेको छ नि त। यो क्यारेक्टर, यो विशेषता, यो गुणस्तर लिएर जन्मियो भने तपाईँ पुरुष बालक हुनुहुन्छ, अनि योनिको महिलाको विशेषता लिएर अब क्रोमोजोम एक्सेसको मात्र, हर्मोनको मात्र र योनिको आकार प्रकार जुन हाम्रो डेफिनेसन गरेको छ नि, व्याख्या गरेको छ, त्यो लिएर चाहिँ हामी बालिका भन्छौँ। तर त्यो दुईटा बीचको भेरियन्स कुनै पनि बच्चा जन्मिन्छ भने हामी त्यस्तो खालको व्यक्तिलाई चाहिँ अन्तर्लिङ्गी अथवा इन्टरसेक्स भन्छौँ होइन।
1: योनि पनि हुन सक्ने भयो, योनि र लिङ्ग दुइटै हुन सक्ने, रुडिमेन्टरी भन्छ नि सानो सानो स्ट्रक्चर।
0: हजुर हजुर, अनि ठ्याक्क अब यसमा हामीले डिफाइन गर्दाखेरि हामीले स्पष्ट अस्पष्ट भन्ने शब्द प्रयोग त गर्नु भएन होइन सर, तर महिला र पुरुषको त्यो जुन विशेषता हुन्छ नि, यौनाङ्गको विशेषता, यौन शारीरिक ढाँचाको अनि तपाईँको गुणसूत्रको, त्योभन्दा फरक कुनै न कुनै विशेषताले जन्मियो भने त्यस खालको व्यक्तिलाई चाहिँ हामी अन्तरङ्गी बच्चा भन्छौँ अथवा व्यक्ति भन्छौँ जसको चाहिँ मोर देन 40 भन्दा भेरियन्स हुन्छन् भनेर चाहिँ भनिएको छ। अब सबैबाट ठ्याक्क तपाईँ इक्जाम्पलको लागि तपाईँ र म दुवैजना इन्टरसेक्स बेबी भयो, तपाईँको भेरियन्स र मेरो भेरियन्स फरक हुन सक्छ, त्यस कारण चाहिँ अन्तरङ्गी बच्चा भन्ने बित्तिकै अब हामीले चाहिँ त्यो डिफाइन गरेको परिभाषा त्यो विशेषता भन्दा फरक हुने बित्तिकै हामी त्यसलाई चाहिँ अन्तरङ्गी भन्छौँ।
1: भनेपछि यसलाई सजिलो भाषामा बुझ्दाखेरि जस्तो उदाहरणको लागि अब दाढी आएको छ तर चाहिँ स्तन पनि छ होइन, अनि फेरि पिसाब फेर्ने चाहिँ लिङ्ग छ।
0: हजुर हजुर, ठ्याक्क त्यो लिङ्ग भन्ने बेलामा लिङ्गको अब ठ्याक्क लिङ्ग भन्ने बित्तिकै तपाईँको कुनै कुनै पुरुषमा लिङ्ग हुन्छ, यो स्तन पनि अलिकति ठुलो हुन्छ, त्यो भन्ने बित्तिकै उसलाई अन्तलिङ्गी भन्न मिलेन सर। अब यो नाङ्गको हिसाबमा यो नाङ्ग उसको चाहिँ पुरुषको
1: मैले भनेको थिएँ लिङ्ग पनि छ योनि पनि छ,
0: सम्भव त्यस्तो हुन सक्छ,
1: सम्भव त्यस्तो हुन सक्छ, अथवा योनि छ होइन अनि लिङ्ग पनि छ अनि त्यसपछि तपाईँको दाढी पनि
0: आयो,
1: विभिन्न
0: भेराइटी
1: 40 भन्दा बढी
0: हुन्छ भनेर डिफाइन गर्न सकेन। यो भन्ने बित्तिकै मैले अन्तर्लिङ्गी व्यक्तिको पहिचानमाथि मैले नाइन्साप गरेको हुनसक्छ, तसर्थ हामीले बुझ्दा सामान्य भाषामा बुझ्नु पर्दाखेरि चाहिँ तपाईँको पुरुष यौनाङ्गको डिफाइन गरेको विशेषता र महिलाको
1: पहिलाको भन्दा फरक खालको दुइटै भएको अथवा फरक खालको होइन भएकोलाई चाहिँ हामीले इन्टरसेक्स होइन इन्टरसेक्स भनेको चाहिँ त्यो।
0: हजुर, अनि यो व्यक्तिहरूको जन्म हुने बित्तिकै उनीहरूको जन्मने बित्तिकै उसको यौनाङ्गको आधारमा उसले चाहिँ हिंसा खेप्नुपर्छ कि, एउटा बच्चा जन्मने बित्तिकै हामी उसको बाल अधिकारको कुरा गर्छौँ होइन, थुप्रै कुराहरू गर्छौँ, तर यस्तो खालको नानी बाबुहरू जन्मिने बित्तिकै अब बच्चा जन्मिने बित्तिकै हाम्रो सोसाइटीमा कलङ्क भनेको थुप्रै किसिमको ट्याग लगाइदिएर उसलाई चाहिँ स्टिग्माटाइज गर्ने चलन छ,
1: लुकाइदिने
0: चलन छ,
1: उसलाई मात्रै हुने कि उसको बाबुआमालाई परिवारलाई सबैलाई के छ भन्दा चाहिँ फलानु त यस्तो भएछ, कुन जन्ममा पाप गरेको थियो त्यस कारणले गर्दा यस्तो जन्म,
0: त्यो बच्चाले म त्यस्तै हुन्छु भनेर जन्मेको पनि
1: होइन, उसको के दोष छ,
0: हजुर परिवारले पनि यस्तो जन्माउँछ भनेर भने होइन, ऊ जसरी उसको जुन नेचरमा ऊ जन्म्यो हामीले त्यसलाई रेस्पेक्ट गर्नु पर्यो, तर हाम्रो ल्याकिङ चाहिँ सोसाइटीमा यो नै छ कि हाम्रो जहिले पनि सर्व त्यो तपाईँको पूर्ण बालक बालिका त्यसलाई रेस्पेक्ट गर्ने, पुरुष र महिलालाई रेस्पेक्ट गर्ने, त्योभन्दा बियोन्ड जेन्डरलाई रेस्पेक्ट नगर्ने अथवा महिला र पुरुषको सम्बन्धलाई मात्रै रेस्पेक्ट गर्ने सोचले हामीलाई हुर्काइदिएको पढाइदिएको बुझाइदिएको हुँदाखेरि चाहिँ त्योभन्दा विविध लैङ्गिक पहिचान यौन अभिमुखीकरण र यौन विशेषता भएको व्यक्तिहरूलाई चाहिँ अझै पनि सोसाइटीले हेर्ने दृष्टिकोणहरू चाहिँ अलिकति
1: अलिकति फरक छ। एलजीबीटीक्यूआईसम्म
0: अब क्यू भनेको क्वेयर शब्द होइन सर, अब एलजीबीटीआईलाई समग्रमा बुझेर छात्र शब्द भने चाहिँ क्यू क्वेयरको होइन सर। अब तपाईँ इक्जाम्पलको लागि तपाईँ गे हुनुहुन्छ, म ट्रान्सजेन्डर छु, मैले कुनै फोरममा तपाईँले गे भन्नु परेन, मैले क्वेयर ट्रान्स भन्नु परेन, मैले आम क्वेयर भन्ने बित्तिकै अब हामीले बुझ्न जरुरी छ कि यिनीहरू एलजीबीटीआई भित्रको क्वेयर समूह हो, सदस्य हो अथवा पहिचान राख्ने व्यक्ति हुनुहुन्छ चाहिँ बुझ्न जरुरी छ। क्यू भनेको क्वेयर छाता शब्दावली हो होइन, अनि अर्को भाषामा क्यूको अर्को चाहिँ क्वेसनिङ भन्ने पनि हुन्छ, क्वेसनिङ भनेको चाहिँ तपाईँ जुन कन्फ्युजनको पिरियडमा आफूभित्र प्रश्न गरिरहेको अवस्था हुन्छ नि, त्यो पिरियडलाई चाहिँ हामी क्वेसनिङ भन्छौँ। कहिले काहीँ तपाईँ ट्रान्सजेन्डर हुनुहुन्छ तर तपाईँले राइट इन्फर्मेसन नपाउँदाखेरि आफूले आफूलाई के भनिरहेको हुन सक्ला, अथवा आफ्नो ट्रान्जेक्सन पिरियडमा म केटा हो कि केटी हो भनेर आफूले आफूलाई एक्सप्लोर गर्ने बेला हुन्छ नि, त्यो स्टेजलाई चाहिँ हामी क्वेसनिङ भन्छौँ सर।
1: अनि एलजीबीटीक्यूआई अरू पनि हुन्छ,
0: अरू पनि थुप्रै छ, A++ भनेर छ होइन, अब एको कुरा गर्नुपर्दा यो असेक्सुअल होइन, जसको चाहिँ यौन झुकाव यौन एट्र्याक्सन चाहिँ कुनै पनि व्यक्तिसँग हुँदैन होइन, रोमान्टिक हिसाबले भने हामी त्यस खालको व्यक्तिलाई चाहिँ असेक्सुअल भन्छौँ,
1: उनीहरूलाई चाहिँ यौनको कुनै झुकाव छैन, यौन चाहना त हुन्छ होला,
0: अब त्यो पनि व्यक्ति विशेषमा भर पर्न सक्ला, अब यौन झुकाव र यौन चाहना नहुने झुकाव नहुने बित्तिकै चाहना भएन नि त सर, अब कति मान्छेले फेरि यिनीहरूलाई रिलिजियसतिर लगाएर जोड दिन्छ कि
1: होइन,
0: त्यो पनि होइन, त्यो रिलिजियस भनेको त एउटा श्रद्धाको विषय हो, जो कोही पनि हुन सक्छ, तपाईँ पनि भोलि कुनै रिलिजियसमा लाग्नु भयो र त्यहाँबाट वर्जित गरेको कुरा छ भने तपाईँ त्यो चाहना राख्नु राख्नु हुँदैन भने तपाईँ असेक्सुअल हुँदैन,
1: त्यसको
0: लागि तपाईँको दिमाग र मनबाटै आउनु पर्यो,
1: अनि
0: यदि कसैले चाहिँ मलाई कुनै पनि व्यक्तिसँग यौन झुकाव यौन आकर्षण छैन भन्ने बित्तिकै फेरि हामीले कस्तो स्टिगमा ट्याग लगाइदिन्छ,
1: त्यसलाई चाहिँ एकदम भेदभाव गर्ने, त्यसलाई चाहिँ हेर्ने दृष्टिकोण फरक बनाउने,
0: हजुर त्यो पनि गर्नु भएन, हाम्रो इन्डिभिजुअल व्यक्तिको चोइसेसको कुरा हो, रेस्पेक्ट गर्नुपर्छ भन्ने कुराहरू नै हो।
2: मनमा सधैँ हल्ली चल्ली हुन्छ अनेक खुल्दुली, फ्रेन्डसिप र रिलेसनसिप
1: खुल्दुली .com म डाक्टर खेम कार्कीको साथ
2: जेनरेसन ग्याप भाइ नपाइ हुन्छ ब्रेक अप ओ नो टेन्सन करियरको कन्फ्युजन एजुकेसनको
1: खुल्दुली .com म डाक्टर खेम कार्कीको साथ
2: ट्रेजेडी अट्र्याक्सन
1: हरेक दिन बेलुकी 9 बजे यहाँहरूले थाहा पाउनुभयो LGBTQI होइन लेस्बियन गे बाइसेक्सुअल ट्रान्सजेन्डर क्वेयर र असेक्सुअलको कुराहरू गर्यौँ, अरू पनि खालको क्याटेगोरी
0: प्लस प्लस भनेको अब अझै योभन्दा बियोन्ड पनि आउन सक्छ, हाम्रो समाज प्रगतिशील छ होइन सर, हामी सबै अहिले इन्फर्मेसन एक्सप्लोर गर्दैछौँ, पहिला हामी एलजीबीको मात्रै कुरा गर्थ्यो, पछि टीको कुरा आयो, आईको कुरा आयो, त्यसपछि ए प्लसको कुराहरू आयो होइन, सो जति जति मानव विकास हुँदै गर्छ अब मान्छेहरूले त्यो एक्सप्लोर गर्ने कुराहरू पनि आउँछ र सँगसँगै आफूलाई बुझेर आफ्नो अधिकार क्लेम गर्ने कुराहरू आउने भएको हुनाले चाहिँ त्यो प्लस प्लसलाई चाहिँ त्यतिकै छोडिदिएको, योभन्दा बियोन्ड पनि हुन सक्छ स्पेक्ट्रम भनेर,
1: स्पेक्ट्रम ठुलो छ भनेर भनेपछि हाम्रो श्रोता साथीहरूले हाम्रो चाहिँ दर्शक साथीहरूले बुझिहाल्नुभयो कि एउटा योनिक अल्पसंख्यकको एउटा ठुलो विभिन्न खालको चाहिँ त्यहाँ चाहिँ अब अङ्ग्रेजीमा त भेराइटिज भनौँ न होइन, अथवा चाहिँ विभिन्न खालको व्यक्ति व्यक्तित्वहरू चाहिँ हुनुहुन्छ, उहाँहरूको एउटा समूहलाई हामीले चाहिँ युनिक अल्पसंख्यक भनेर भन्छौँ, र यो युनिक अल्पसंख्यकहरूको अधिकार उहाँहरूको पहिचान उहाँहरूको अधिकारलाई चाहिँ हाम्रो नेपालको संविधानले पनि संरक्षित गरेको छ, त्यसैले यो एकदमै महत्वपूर्ण कुरा छ, संसारभरि युनिक अल्पसंख्यकहरूलाई चाहिँ हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याउनको लागि चाहिँ संसारभरि ठुलै धेरै धेरै कामहरू भएको छ, र नेपालमा पनि हाम्रो नेपालको संविधान बन्ने बेलामा 2072 सालमा यसलाई पहिचान गरियो, अदालतले यसलाई चाहिँ पहिचान गरिनुपर्छ भनेर भन्यो, त्यस पछाडि चाहिँ संविधानमै हाम्रो युनिक अल्पसंख्यकहरूको उहाँहरूको पनि राइटको कुराहरू, उहाँहरू पनि यो चाहिँ आफ्नो आइडेन्टिटी सहित आफ्नो पहिचान सहित यो धरतीमा बाँच्ने अधिकार छ र उहाँहरूलाई पनि संरक्षित गर्नुपर्छ भनेर संविधानमा यसको व्यवस्था गरिएको छ, त्यो संविधानले नै हाम्रा कानूनहरूलाई हाम्रा नियमहरूलाई हाम्रा पोलिसीहरूलाई निर्देशित गर्ने भएको हुनाले चाहिँ हामी सबैले ज जसले युनिक अल्पसंख्यकहरूको बारेमा नकारात्मक सोचिरहेछौं यो सोच्नु चाहिँ एकदमै गलत हुनेछ, अपराध हुनेछ र यो सोचलाई हामीले परिवर्तन गर्नु
0: होइन,
1: त यो महत्वपूर्ण कुरा हो। अब तपाईँलाई म अलिकति पर्सनल कुरा गर्छु, है अब तपाईँले भन्न सक्ने जति चाहिँ भन्न नसक्ने कुराहरू त नभन्नु होला होइन, जस्तो तपाईँहरू ट्रान्सजेन्डरकै कुरा आज अलिकति बढी गरौँ, अर्को दिन अरू हाम्रो चाहिँ अरू साथीहरूसँग कुराकानीहरू गरौँला, अब तपाईँहरू त कस्तो भयो भने जन्मिँदाखेरि चाहिँ लिङ्ग लिएर जन्मिनुहुन्छ होइन, अब बढ्दै जाँदाखेरि किशोर अवस्थामा आउँदाखेरि त लिङ्ग पनि त बढ्छ नि
0: होइन,
1: अनि त्यो खालको लिङ्गको काम पनि त हुन्छ नि होइन, र लिङ्ग उत्तेजित पनि हुन्छ होला होइन, अब त्यसो भएपछि के हुने भयो भन्दाखेरि त शुक्रकीट उत्पादन हुने कुरा त हाम्रो शरीरभित्र त बायोलोजी त त्यही ढङ्गको हुने भएन होइन, तर तपाईँलाई के चाहना चाहिँ हुने भएन भन्दाखेरि चाहिँ आफूलाई पुरुष भएर प्रस्तुत गर्न चाहिँ चाहना हुँदैन होइन, मैले त तपाईँको कुरा म भन्न खोजिरहेको छु,
0: हजुर सर, एक्ज्याक्टली
1: ठिकै हो,

0: तर मेरो दिमाग महिलाको जस्तो भएपछि त्यो मेरो शरीरको हुर्कत बढ्दै गरेको विशेषता मलाई मन परेन सर, मन पर्दैन हजुर। जुङ्गा आएको छ, आफूले आफूलाई महिला भन्न, हुन त के के महिलाको पनि आउन सक्छ जुङ्गा, तर अपवादको हिसाबमा समग्र इन्जिनियर कुरा गर्नुपर्दा उसको ब्रेस इन्लार्ज भएको छ। सो मैले यो मेरो दाह्री जुङ्गा फ्याँक्नको लागि मैले विज्ञानको सहयोग लिएँ। अहिले त थुप्रै उपकरणहरू टेक्नोलोजी आइसकेको छ, त्यसरी पनि म मङ्गोलियन फ्यामिलीबाट बिलोङ्स गर्ने भएको हुनाले कम कम थियो सर, भगवान सायद दाहिने भएर मलाई त्यो सुविधा भएको होला होइन। तर यति भन्दै फेरि सबैलाई मैले त्यो उस गर्न डिमोटिभेट गर्न खोजेँ होइन, कसैको धेरै आउँछ कसैको कम आउँछ, तर त्यसलाई निर्मूल गर्नको लागि मैले यो मेरो फ्युचरलाई ल्याउनको लागि चाहिँ तपाईँको यो हेयर रिमुभर पद्धति टेक्नोलोजी युज गरे सर होइन, अनि त्यसपछि स्किनहरूलाई अलिकति सफ्ट गर्नको लागि फिमेल हर्मोनहरू खानु परेको थियो, र ब्रेस्टको कुरा गर्नु पर्दाखेरि चाहिँ मैले डक्टरको शल्यक्रिया नै गरेको हो, मैले सिलिकन इम्प्लान्ट गरेको हो, किनकि म बायोलोजिकल महिला पुरुष भएपछि मेरो इलाज हुने होइन, अनि म स्याप्प भित्तै लिएर भित्तै भनौँ न शरीर भित्तै लिएर जुङ्गा ल्याएर केटीको लुगा लगाउँदाखेरि अचम्म मान्छ नि त मान्छेले। सो मैले आफूले आफूलाई महिलाको रूपमा परिष्कृत गर्नको लागि चाहिँ केही न केही डक्टरी विज्ञानको सहयोग चाहिँ लिएकी छु।
1: डेफिनेटली अब दर्शक श्रोता साथीहरूलाई म अलिकति चिकित्सक भएको नाताले अलिकति यसलाई एक्सप्लेन गरिदिऊ कि उहाँले सिलिकोन इम्प्लान्ट गरेको भन्नुभयो, यदि म रङ भयो भने मलाई चाहिँ करेक्सन पनि गर्नुहोला। त्यो भनेको के भने हामीसँग यहाँ ब्रेस छ, ब्रेसको वरिपरि छाला छ होइन, अथवा स्तन छ भनौँ न, स्तनको वरिपरि छाला छ, त्यो छाला चाहिँ हाम्रो छाला चाहिँ जति तन्कायो तन्किन सक्नुहुन्छ, त्यसैले चिकित्सकहरूले चाहिँ त्यो ठक्कै स्तनको मुनिपट्टि चाहिँ सिलिकोन भन्ने चाहिँ एउटा यस्तो इनर्ट भनौँ न, हाम्रो शरीरलाई केही पनि नोक्सान नगर्ने खालको चाहिँ पदार्थ हो, त्यो केमिकल्सहरू हो, त्यो पदार्थको चाहिँ आफूलाई चाहिने खालको साइज चाहिँ उहाँहरूले इम्प्लान्ट अथवा राखिदिनुहुन्छ, अनि त्यो राखिदिइसके पछाडि त्यसलाई चाहिँ अब स्किन त ट्यानिङ गर्ने भन्छ कि तन्काएपछि, अनि हाम्रो ब्रेस्ट बन्छ, र त्यसरी यो सामान्य शल्यक्रिया नै हो, यो सामान्य शल्यक्रियाबाट पनि ब्रेस्ट चाहिँ बनाउन सकिन्छ। तर महत्वपूर्ण कुरा चाहिँ के हो भने फिमेल हर्मोन, अब मेल हर्मोन भइराखेको बडीमा फिमेल हर्मोनलाई चाहिँ बढाउँदाखेरि चाहिँ स्वाभाविक रूपमा चिकित्सकहरूको निगरानी पनि जरुरी छ, र खाने व्यक्तिहरूले पनि एकदमै ख्याल गरेर खानुपर्ने हुन्छ, त्यसको चाहिँ धेरै असरहरू पनि हुन्छ। तपाईँहरूको समुदायमा त्यसको कुनै छलफल हुने अथवा त्यस्तो चाहिँ
0: विगतको दिनमा हो सर? एक्ज्याक्टली, एकदम राइट इस्युज तपाईँले रेज गरिदिनु भयो, अहिले हाम्रो डिस्कसन पनि यही छ होइन। अब हामीलाई पहिला त्यति पर्याप्त ज्ञान थिएन, सो हामीले उता डक्टरको प्रिस्क्रिप्सन पनि हर्मोनहरू खायौँ होइन, किनकि त्यो खानुमा पनि आफै बाध्यता थियो, त्यो त्यसको सँग सम्बन्धित चिकित्सकहरू कम, त्यहाँसम्म जानको लागि हामीलाई अर्को किसिमको बाध्यता चुनौतीहरू थियो होइन, इन्फर्मेसन थिएन, कतिपय अवस्थामा पैसा पनि हुँदैन थियो। सो बजारमा सस्तो रूपमा जुन चाहिँ एभाइलेबल छ हामीले विदाउट डक्टरको प्रिस्क्रिप्सन साथीको लय लयमा खान्थ्यौँ होइन, तर त्यसले चाहिँ थुप्रै किसिमको तपाईँको हेल्थ वाइज चाहिँ थुप्रै किसिमको कम्प्लिकेसनहरू ल्यायो होइन, त्यसले गर्दाखेरि चाहिँ हाम्रो जहिले पनि डिमान्ड छ सरकारसँग, तपाईँले हामीलाई पहिचान गरिसकेपछि यो पहिचानसँग सरकार निमित्तको लागि निमित्त सर्वसुलभ रूपमा सजिलै उपलब्ध हुने यस्ता किसिमको इन्फर्मेसन, तपाईँको संरचना सेवाहरू चाहिँ उपलब्ध हुनुपर्छ, ताकि हामीले चाहिँ विदाउट डक्टरको प्रिस्क्रिप्सन चाहिँ यो खानु हुँदैन मिल्दैन खान नपरोस् भनेर चाहिँ हामी जहिले पनि डिमान्ड गरिरहेका छौँ होइन सर। सो हाम्रोमा पनि डिस्कसन यही छ कि कति साथीहरूले चाहिँ विदाउट डक्टरको प्रिस्क्रिप्सन पनि खाइराख्नु भएको छ, मलाई त्यो दबाईले सुट गर्छ भने अरूलाई नहुन सक्छ, तर साथीले चाहिँ मलाई खाएर मलाई सुट गरेको देखेर त्यही लहलाईमा
1: खाने
0: छ, अनि हामीले यो कुरा गर्नु हुँदैन भनेर चाहिँ भनिरहेका छौँ, तर अहिले सोसाइटी नै ब्युटीसँग लगाएर ब्युटिफिकेसनसँग लगाएर जोड दिनुभएको हुनाले चाहिँ कतिपय अवस्थामा चाहिँ उहाँहरूले हाम्रो विदाउट हामीलाई जानकारी पनि नभनौँ आफै खुसी खाइराख्नु भएको छ, तर हामीले त्यो त्यसलाई रोक्नको लागि प्रयास पनि गरिरहेको छौँ, एट द सेम टाइम हामीले डिमान्ड पनि जेनेरेसन गरिरहेको छौँ गभर्मेन्टसँग, अनि स्वास्थ्य सेवा उपलब्ध गराउने सरकार तपाईँको सेवा केन्द्रहरूसँग पनि हामीले चाहिँ ट्रान्स व्यक्तिहरूको निड्सहरू यो हुनसक्छ होइन, तपाईँको ट्रान्स व्यक्तिले यसरी खाइरहेको छ संरचनाहरू हुनुपर्छ भनेर चाहिँ डोनरसँग पनि हुनसक्छ, तपाईँको
1: सरकारसँग पनि हामीले माग्नुपर्छ, किनभने संविधानले यसको ग्यारेन्टी गरेको छ, संविधानले चाहिँ उहाँहरूको पहिचान सहित बाँच्न पाउनुपर्छ भनेपछि त यो व्यवस्था पनि गर्नु
0: पर्यो,
1: डिमान्ड क्रिएट गर्नुभएको छ। अब अहिले यो अलिकति जोडौँला, तपाईँले आफूले अनुभव गरेको

0: भएकोमा चाहिँ कस्तो कस्तो खालको जटिलताहरू
1: अब म अरूको भन्दा पनि म आफ्नै स्टोरी सेयर गर्छु. स्टोरी भन्दा पनि मेरो कम्प्लिकेसन कस्तो आयो भनेर होइन, मैले 2013 चाहिँ ट्रान्जिसन पिरियड सुरुवात गरेको हो र 2018 आउँदा 18 मैले हर्मोन युज गर्थेँ सर 18 होइन. तर म पहिला 58-60 केजीकै रेन्जमा मेरो वेट थियो. आफ्टर हर्मोन युज गरिसकेपछि ममा वेट गेन 81 भयो होइन. अब यसले वेट गेन सँगसँगै तपाईँको हाइपरटेन्सन, सुगर, अरू थुप्रै कम्प्लेन अनि तपाईँको मुड स्विङहरू त यो देखिने लक्षणहरू अथवा समस्याहरू हामीले भए. तर योभन्दा बियोन्ड पनि हुन सक्ला जसलाई चाहिँ हामीले अहिलेसम्म पहिचान अथवा देख्न सकेको छैन. तर साथी विशेष त साथीहरूलाई अहिले देखिरहेको समस्या चुनौती भनेको चाहिँ यसको कम्प्लिकेसन भनेको चाहिँ हाइपरटेन्सन, मधुमेह अनि तपाईँको ओभर थिङ्किङ, मुड स्विङ नै देखिरहेको छ.
0: अब तपाईँले लिने भनेको हर्मोन भनेको त प्रोजेस्टेरोन इस्ट्रोजन होइन, त्यसैले अब इस्ट्रोजनको मात्रा बढ्ने बित्तिकै प्रेसर एकदम हाई हुन्छ, सुट गर्दैन नि, किनभने तपाईँको बायोलोजी त मेल छ नि होइन, त्यहाँ टेस्टोस्टेरोन हर्मोन भनिन्छ होइन, त्यसले गर्दाखेरि त्यो दुइटैले गर्दाखेरि झन् प्रेसर बढ्छ होइन, डायबिटिज हुने भयो. अब बिस्तारै यो बुढो हुँदै गइसकेपछि हड्डी छिटो खिने, हड्डीमा प्रब्लम आउने होइन, अब अनि त्यसपछि मेन्टल हेल्थको इस्युजमा चाहिँ मुड स्विङ्सहरू एकदमै धेरै मुड स्विङ्सहरू हुने, किनभने त्यो यो हर्मोनको कारणले गर्दाखेरि हाम्रो शरीरमा ब्रेनमा निस्किने केमिकलहरू डोपामिन सेरोटोनिन भन्छ त्यसको पनि इम्ब्यालेन्स गराउँदो रहेछ, अनि त्यो स्वाभाविक रूपमा चाहिँ मेन्टल हेल्थमा पनि यसको इस्युजहरू हुँदो रहेछ. त्यसैले म चिकित्सक भएको हुनाले पनि तपाईँलाई म भनिरहेको छु कि हामीले वास्तवमा सरकारले अथवा गैर सरकारी क्षेत्रले दात्री निकायले सबैले एउटा चाहिँ गम्भीर भएर सोच्नुपर्ने विषय के छ भने हजारौं लाखौं यस्तो ट्रान्सजेन्डरहरू उहाँहरूलाई मनले ब्रेनले मैला हुनुपर्छ भनेपछि उहाँहरू त्यो साइड इफेक्ट पनि मतलब नराखिकन पैसाको पनि मतलब नराखिकन औषधिहरू प्रयोग गरिराख्नु भएको छ होइन, त त्यस्तै गरेर ट्रान्सम्यानहरूले पनि त्यस्तै औषधिहरू प्रयोग गरिराख्नु भएको छ, मेल बन्नलाई कोसिस गरिराख्नु भएको छ. भनेपछि यो त एकदम धेरै ठूलो चाहिँ केमिकल्सहरूको प्रयोग भइरहेछ. अब यो केमिकल्सहरू चाहिँ यसरी यसरी प्रयोग गर्नुपर्छ भनेर हामीले प्रोटोकल पनि बनाउनु पर्यो, गाइडलाइन पनि बनाउनु पर्यो, र त्यो खालको चाहिँ औषधिहरूको व्यवस्था पनि गर्नु पर्यो, र उहाँहरूलाई फलोअप गर्ने अनि आउने अनुगमन गर्ने, उहाँहरूको हर्मोनको लेभल के छ कस्तो छ होइन, अनि कसरी त्यसलाई चाहिँ ब्यालेन्स गर्ने, व्यवस्थापन गर्ने, साइड इफेक्ट भइहाल्यो भने पनि जस्तो उदाहरणको लागि प्रेसर भयो अथवा डायबिटिज भयो भने पनि त्यसलाई कसरी व्यवस्थापन गर्ने, यो खालको चाहिँ एउटा वास्तवमा स्पेसल क्लिनिक र स्पेसल टाइपको चाहिँ सेवाहरू पनि जरुरी छ होइन. अब यसको लागि चाहिँ सरकारले एकदमै ध्यान दिनुपर्छ र यो समुदाय पनि हाम्रो समुदाय हो, हामी सँगसँगै बसेको समुदाय हो, त्यस कारणले गर्दाखेरि हामी अरू पहिचान भएका मान्छेहरू जस्तो मेरो पहिचान भनेको त म त स्ट्रेट हो होइन, हेट्रोसेक्सुअल हो, तर मैले पनि त्यो इक्वल रेस्पेक्ट दिन सकेँ भने मात्रै अनि हाम्रो चाहिँ स्व अस्तित्व हुन्छ र हामी सँगसँगै बसेर थुप्रो कामहरू गर्न सक्छौ. र अर्को चाहिँ इम्पोर्टेन्ट कुरा के छ भने हाम्रो समाजमा एक खालको भ्रम छ नि कि यो युनिक अल्पसंख्यक भएका मान्छेहरू चाहिँ विद्वान हुँदैनन् अथवा पढ्दैनन् अथवा चाहिँ यिनीहरू यस्तो गर्छन्, तर मैले यस्तो देखेको छु कि यति ठुल्ठूलो विद्वानहरू र यति ठुल्ठूलो साइन्टिस्टहरू त्यो समुदायबाट हुन्छ, त्यसैले यो पनि एउटा एकदमै ठुलो भ्रम
1: एक्ज्याक्टली सर
0: है, यो पनि तपाईँले अलिकति भनिदिनु भयो भने सजिलो हुन्छ.
1: अब हामीले भन्नुपर्दाखेरि हामीलाई लान्छना विभेद थुप्रै ठाउँमा छ हजुर, अवसर छैन होइन, यसले गर्दाखेरि हाम्रो त्यो खुबीहरू अझै परिष्कृत मात्रामा देखिराख्नु अथवा देखाउन सकिएको अवस्था छैन. तर नेपालको सन्दर्भमा कुरा गर्नुपर्दाखेरि तर बाहिरी मुलुकको हेर्नुहुन्छ भने तपाईँले यी समूहसँग सम्बन्धित राख्ने व्यक्तिहरू धेरै ठूला उच्च अहदाहरूमा पुगेको होइन, तपाईँको राज्य व्यवस्थाको लेभलसम्म पुगेको समूहहरू पनि देख्न सक्नुहुन्छ. बस यति हो कि तपाईँले त्यो ठाउँमा पुग्नको लागि तपाईँमा नलेज, एक्सपिरियन्स, एडुकेसन सबै हुनु पर्यो होइन. हाम्रो समूहको साथीहरू छन् नेपालमा पनि छन् तर हामीले सबैको गोपनीयताको हकको अधिकारको सुरक्षित गर्नुपर्छ. त्यति भएर उहाँहरूको त्यो अधिकारलाई अथवा उहाँको त्यो कन्फिडेन्सियलाई डिस्क्लोज गर्दैनौ. र उच्च ओहदामा नै हुनुहुन्छ तर बस समाजको डरको कारणले लोकलाजको कारणले गर्दा खुल्न सक्नु भएको छैन अथवा खुलाउन सक्नु भएको छैन. तर जो जति म जस्ता व्यक्तिहरू भुइँ मान्छेहरू होइन समाजमा यो लैङ्गिक पहिचानको अधिकारको लागि काम गर्ने मान्छेहरू जति पनि छन् उहाँहरूको स्थिति हेर्नुहुन्छ भने धेरैको चाहिँ स्कुल ड्रप आउटको चाहिँ त्यस्तो बढी छ होइन. किनकि त्यतिखेर हामीले स्कुल राम्रोसँग पढ्न स्कुलमा हुने बुलिङले गर्दाखेरि स्कुल ड्रप आउट हुन्छ.
0: सबभन्दा ठुलो कुरो बुलिङ
1: होइन, ड्रप आउट हुन्छ. ड्रप आउट भएपछि तपाईँको हातमा राम्रो एडुकेसनको सर्टिफिकेट हुँदैन. तपाईँ जहाँ पनि बिक्ने भनेको तपाईँको सर्टिफिकेट हो. सो त्यो सर्टिफिकेट नभइसकेपछि हामी डिसेन्ट जब पाउन गाह्रो छ
0: होइन.
1: जो जतिले आफ्नो यौनिकता लैङ्गिकता लुकाएर त्यो उच्च हदमा पुग्नु भएको छ उहाँहरूले डिस्क्लोज गर्दा फेरि त्यो भएको पद त्यो ठाउँ पोजिसनमा फेरि डिस्क्रिप्सन भएर ब्याक टु त्यो जिरो लेभलमा आउने डरको कारणले गर्दाखेरि पनि नेपालको केसमा कुरा गर्नु पर्दाखेरि खुलेको छैन होइन, अन्त खुल्न सकिएको अवस्था छैन. तर विश्वको अन्य मुलुकहरू जहाँ चाहिँ लैङ्गिकतालाई विश्वास गर्छ, जेन्डर इक्वालिटीमा विश्वास गर्छ, ह्युमन राइटको प्रिन्सिपललाई सबैले मान्छ, त्यो ठाउँमा चाहिँ समूहको साथीहरू खुलिरहेको छ
0: होइन. त्यसैले यसमा चाहिँ एउटा भ्रम पाल्नु जरुरी छैन कि यो ओरिएन्टेसनको आधारमा अथवा पहिचानको आधारमा चाहिँ कोही विद्वान हुने कोही चाहिँ मतलब चाहिँ विद्वान नहुने अथवा कोही चाहिँ एकदमै राम्रो चाहिँ पेसा व्यवसाय गर्ने अर्को चाहिँ नगर्ने भन्ने कुरा चाहिँ पटक्कै होइन. तर हाम्रोमा किन त्यस्तो भयो भनेर भन्दा हामीले भेदभाव गऱ्यौँ, लान्छना लगायौँ, उनीहरूलाई उठ्नै दिएनौँ, स्कुलमा चाहिँ उहाँहरूलाई हामीले रेस्पेक्टै गरेनौँ, आधारै गरेनौँ, जिस्क्याउन थाल्यौँ अनि आज जिस्कायो भोलि जिस्कायो सबैले अनि आफ्नो साथीहरूले मात्रै होइन कि शिक्षकले समेत चाहिँ अर्को दृष्टिकोणले हेरिदिने, समुदायले समेत अर्को दृष्टिकोणले हेर्ने भएको हुनाले हामी कहाँ चाहिँ स्कुल ड्रप आउटहरूको रेटहरू पनि धेरै छ र उहाँहरूले चाहिँ अवसरबाट वञ्चित हुनुपर्ने स्थिति बन्यो. त्यसरी यो पनि एउटा चाहिँ राइटको विषय अधिकारको विषय कि हामीले स्कुल स्कुलमा अहिले त हामीले एसआरजिबिबी भन्छौँ, स्कुल रिलेटेड जेन्डर बेस्ड भाइलेन्स भन्छौँ. यो स्कुल स्कुलमा पनि यो लिङ्गमा आधारित जति पनि हिंसाहरू छ त्यो हिंसालाई चाहिँ हामीले जिरो टोलरेन्सै गर्नु होइन. र योसँग जोडिएको बुलिङ छ होइन, अथवा बुलिङ भनेको अब आफ्नो शक्ति भएको बल भएकोले अर्कोलाई हेप्ने हेपाई भनौँ न, त्यो हेपाईलाई पनि हामीले चाहिँ हटाउनु जरुरी छ. त्यसैले हाम्रो खुलदुरी .com मार्फत हामीले सबै हाम्रो श्रोताहरूलाई दर्शकहरूलाई यो अभियानमा आइदिनुहोस् कि सबै मान्छेहरू यो संसारमा धरतीमा जन्मिएका सबै मानिसहरू चाहिँ बराबर हुन् र उनीहरूले चाहिँ आफ्नो मान्छे भएर आफ्नो पहिचानका साथ म चाहिँ फलानो हुँ भन्ने पहिचानका साथ बाँच्न पाउनुपर्छ र उहाँहरूले चाहिँ जिन्दगी बिताउन पाउनुपर्छ. यसको लागि तपाईँ हामी सबैले सक्रिय रूपमा काम गर्नुपर्छ होइन त. अब अलिकति तपाईँहरूले जस्तो आफ्नो बडी चेन्ज गर्नलाई वास्तवमा एकदमै महँगो खालको प्रविधिहरू छ नि त्यो प्रयोग गरिराख्नु होइन. अब यो पनि त त्यति सजिलो त छैन नि. अब यहाँहरूले नेपालमा त यो सम्भवै छैन होइन. त्यसैले तपाईँहरू विदेश जानुहुन्छ होला, सायद इन्डिया जानुहुन्छ होला धेरै, अथवा ब्याङ्कक जानुहुन्छ होला होइन. त्यसैले अब यसको चाहिँ एकदमै ठुलो महँगो छ नि होइन. अहिले सामान्यतया चाहिँ कतिसम्म खर्च गर्नुहुन्छ यसको लागि?
1: अब सामान्य हिसाबमा जिन्दगीभरको कमाई यो सर्जरी कमाईको बचत चाहिँ टप सर्जरी गर्नको लागि खर्च सर हजुर. अब एउटा हिसाबमा हामी इकोनोमिक इम्पावरमेन्ट पनि कमजोर छौँ, किनकि राज्यले कुनै पनि त्यस्तो आरक्षण कोटा तपाईँको समावेश सिद्धान्तको आधारमा हामीलाई कुनै पनि तह तपका अथवा आवश्यक ढङ्गमा खोलिदिएको छैन. जे जति छौँ हामी काम गरेकाहरू तपाईँको यसैसँग सरकार राख्ने संस्थाहरूमा काम गर्छौँ जहाँ पनि लिमिटेड कोटा हुन्छ. अब कतिपय साथीहरू खुलेर आउँछ, खुलेर आइसकेपछि रोजगारको अरू ढोका बन्द भएपछि संस्था ताक्छ, संस्थामा लिमिटेड कोटा भएपछि तपाईँको पाउँदैन त्यहाँ पनि. सो ब्याक टु उहाँहरू अलिकति जोखिमपूर्ण व्यवहारमा, मैले अब त्यो टर्म यहाँ युज गर्न सकिनँ होइन सर, जोखिमपूर्ण व्यवहारमा संलग्न हुन्छ नाइट लाइफमा जहाँ त्यहाँ थुप्रै किसिमको लान्छना विभेद जीबीबी लैङ्गिक हिंसा थुप्रै हुन्छ. त्यहाँबाट उहाँहरूले आफ्नो जीवनलाई एउटा जीवनलाई मृत्युको दोसतमा राखेर त्यो पैसा गल्नुहुन्छ. त्यहाँबाट कमाएको जीवनभरको पैसा
0: अप्ठ्यारोबाट कमाएको पैसालाई
1: तपाईँ काम गर्नुहुन्छ, सेभिङ गर्नुहुन्छ, भविष्यको लागि सुरक्षित राख्नुहुन्छ होइन. तर म काम गर्छु, सेभिङ चाहिँ मेरो यो पहिचान पाउनको लागि सेभिङ गर्दाखेरि बुढेसकालको लागि सेभिङ छैन सर. सो खर्चको हिसाबमा कुरा गर्नु पर्दाखेरि चाहिँ यसको चाहिँ पाँच लाख भन्दा बढीबाटै स्टार्ट हुन्छ सर
0: होइन
1: त्यसमा पनि कम्प्लिकेसन कस्तो छ भन्दाखेरि अब नेपालमा त्यो संरचना छैन फलोअपको लागि फेरि जानु पर्छ त्यहाँनिर गाह्रो छ पैसाको सँगसँगै समयको त्यहाँनिर त्यो पिरियडमा छिर्दाखेरिको आफ्नो मानसिक स्ट्रेसहरूको त कुरै नगरौँ अनि त्यो छ अब त बटम सर्जरी गर्दाखेरि अझै झन् महँगो छ सर
0: होइन
1: सो आर्थिक हिसाबमा हामी कमजोर छौँ यो रूपमा आउनको लागि हामीलाई त्यो गर्नै पर्ने बाध्यता अथवा आवश्यकता पनि हो
0: आवश्यकता चाहिँ तपाईँको मनले मान्नै मान्छ हजुर तपाईँको शरीरलाई तपाईँको आफ्नो मनले रिफ्युज गरिरहेको छ मानिरहेको छैन आफ्नो मन अनुसारको त शरीर त बनाउनु पर्यो त्यसको लागि तपाईँ सबै चिज त्यागेर पनि त्यो खर्च गरिरहेको
1: छ अनि अब जिन्दगीभरको कमाईको सेभिङलाई यो रूपमा आउनको लागि खर्च गरिसकेपछि फेरि चिन्ता चाहिँ अर्को भविष्यमा के होला भन्ने डर छ अहिलेको फेरि करेन्ट अब केही समय पहिलासम्म जागिर थियो सर मेरो होइन अब जागिर थियो जागिर भइरहेको छ म सेभिङ गराउँला अहिले चाहिँ यो सेभिङहरूको पैसाले सर्जरी गराउँला र सर्जरी गरेछ अनफोर्चुनेटली अहिले हामी ग्लोबल सिनारियो कन्टेक्स तपाईँ हामी सबैलाई थाहा छ अहिले जबलेस छु अब यसले चाहिँ अर्को किसिमको तनाव वृद्धि गराइरहेको छ क्या सर सो पैसा लाग्छ सर अनि सबैको चाहना हुँदा हुँदै पनि आर्थिक हैसियत कमजोर भएको हुनाले चाहिँ सर्जरी गर्न सकिरहेको अवस्था छैन अब मैले काम गर्यो अनि त्यसो केही सेभिङहरू गरेर नखाइ नखाइ सर नखाई नखाई सेभिङ गरेर मैले यो इच्छा पूरा गरेको हो अहिले चाहिँ अलिकति गाह्रो
0: त्यही त एकदमै यो यो चिज किन मैले कुट्याइराखेको भने हामीले चाहिँ यो पाटो पनि हेरेको छैनौँ क्या
1: एक्ज्याक्टली
0: अनि उल्टो ढङ्गले नेगेटिभ ढङ्गले हामीले चाहिँ बुझिरहेको छौँ होइन तर यो त कस्तो भने उसले त होल लाइफ चाहिँ आफूलाई आफ्नो पहिचानसँग बाँच्नको लागि चाहिँ उसले होल लाइफ डिभोसन गरेको छ खर्च गरेको छ र उसको एउटै मात्रै आशा अथवा विश्वास के छ भने मैले सबै चिज गरेर भए पनि म बेस्ट बनाउँछु होइन स्वरूपमा आउँछु भन्ने छ भनेपछि कति धेरै तनाव र कति धेरै चाहिँ समस्याको बीचमा उहाँहरू आफ्नो पहिचानमा बाँच्न चाहिराख्नु भएको छ होइन त्यसैले यो पनि समाजले बुझिदिनु जरुरी छ रेस्पेक्ट गरिदिनु जरुरी छ र उहाँहरूले समाजलाई कुनै हानि नोक्सानी गर्नुभएको छैन होइन उहाँहरूले कसैलाई चाहिँ बिगारिदिनु भएको छैन उहाँहरू आफ्नो पहिचानमा बाँच्न चाहनुभएको छ होइन त्यसलाई हामीले चाहिँ रेस्पेक्ट गर्नुपर्छ आदर गर्नुपर्छ भन्ने कुरा नै हो अब अलिकति सेक्सुअल लाइफको कुरा होइन जस्तो चाहिँ एउटा क्वालिटी अफ लाइफ भन्छौँ नि हामीले जीवनको एउटा चाहिँ गुणस्तरीय जीवनको एउटा महत्वपूर्ण पाटो भनेको चाहिँ उसको चाहिँ यौनिक जीवन पनि यौन जीवन पनि हो र त्यसमा चाहिँ त्योसँग जोडिएर आनन्द आउँछ अथवा आनन्दको पाटो आउँछ क्या प्लिजरको पाटो आउँछ होइन प्लिजर भनेको चाहिँ हामी सबैले संसारभरि जे जे गरिरहेछौँ त्यसको अल्टिमेट एम भनेको प्लिजर प्राप्त गर्ने हो तपाईँ सम्पत्ति कमाउनुहोस् तपाईँ चाहिँ जेसुकै गर्नुहोस् यो सबैलाई के छ भने त्यसको अल्टिमेट गोल भनेको प्लिजर प्राप्त गर्ने हो होइन त्यसमा प्लिजरको एउटा महत्वपूर्ण पाटो भनेको चाहिँ सेक्सुअल लाइफ होइन त्यसैले अब तपाईँहरूको समुदायको चाहिँ सेक्सुअल लाइफको बारेमा अलिकति बताइदिनुहोस् कसरी इन्जोय गर्नुहुन्छ कसरी आनन्द प्राप्ति गर्नुहुन्छ होइन त्यसको चाहिँ पाटो के छ
1: अब प्लेजरको विषयमा त हामी एकदम कम चर्चा गर्छौँ सर होइन हाम्रो कम्युनिटीभित्र होस् अथवा हेटरोसेक्सुअल कम्युनिटीभित्र होस् प्लेजरको हामी एकदम कम चर्चा गर्छौँ र प्लेजरको कुरा गर्ने बित्तिकै यसलाई चाहिँ हामी यो उश्रृङ्खल भई यसले बोर्डर क्रस गरी भनेर उसलाई ट्यागहरू लगाइदिने
0: चर्चा तर एउटा प्रश्न के भन्नु पर्यो भन्दाखेरि चाहिँ त्यो जसले भन्छ त्यसलाई पनि त्यो प्लेजर आवश्यक छ
1: हो एक्ज्याक्टली सर उसले पनि बन्द कोठाभित्र गर्न खोज्छ
0: बन्द कोठा गर्छ
1: तर उसले चाहिँ बाहिरी रूपमा देखाउँदा चाहिँ उसले चाहिँ ऊ साधु यो शब्द प्रयोग नगर साधु शब्द प्रयोग नगर उसले चाहिँ आफूले आफूलाई चाहिँ महान ठान्छ अथवा शोभर ठानेर चाहिँ
0: शोभर ठान्छ तर त्यो जति उसले चाहिँ आफूलाई शोभर ठान्छ
1: हजुर
0: जति उसले चाहिँ हामीलाई अथवा यो प्लेजरको कुरा गर्ने मान्छेहरूलाई चाहिँ गाली गर्छ त्यति नै त्यो उसको चाहना हुन्छ होइन र ऊ चाहिँ त्यो प्लिजरको सम्भाव मेरो एउटा अनुसन्धानबाट चाहिँ के देखेको छ भने जसले आनन्द प्राप्ति गर्न सकेको छैन नि तिनै मान्छेहरू चाहिँ बढी आलोचक
1: हो सर अब म तपाईँकै प्रश्नलाई जवाब दिँदै प्लेजरको कुरा गर्नु पर्दाखेरि प्लेजर सेक्सुअल इन्टरकोर्सको मात्रै प्लेजर होइन सर रोमान्सको पनि कुरा प्लेजर हो रिलेसनसिपको पनि प्लेजर हो होइन आफ्नो डिसिजनको र चोइसेसको र कन्सेन्ट को पनि प्लेजरको कुरा आउँछ होइन सर अब हाम्रो समुदायको कुरा गर्नु पर्दाखेरि हामीलाई कहिले पनि सिकाएन कि ट्रान्स व्यक्तिको प्लेजर यस्तो हुनसक्छ, यसो हुनसक्छ, समलिङ्गीपन भएको व्यक्तिको प्लेजर यसरी हुनसक्छ भनेर होइन, र सम्बन्ध योसँग हुनसक्छ भनेर कहिले पनि हामीलाई सिकाएन, बुझाइएन। अनि तपाईँहरूको कुरा गर्नुपर्दा तपाईँहरू 13-14 वर्ष उमेरमा जुन तपाईँहरूकोमा विकास हुन्छ भावना हो, शारीरिक यौन चाहनाको, त्यतिखेर तपाईँहरूले आफ्नो यौन चाहनाहरू, यौन इच्छाहरू एउटा समय पुगेपछि सजिलै इन्जोय गर्न सक्नुहुन्छ। यसले गर्दा तपाईँहरूमा कुनै पनि किसिमको मानसिक प्रेसर हुँदैन, तपाईँहरूको बौद्धिकता त्यसै अनुरूप विकास भइरहेको हुन्छ, तपाईँहरू आफ्नो क्वालिटी लाइफलाई जिएर अगाडि बढेर एउटा सक्सेसफुल लाइफ जिइरहेको जिउन सफल हुन्छ।
0: तर
1: एट द सेम टाइम मेरो कुरा गर्नुपर्दा अथवा मसँग सरोकार राख्ने एलजीबीटीक्यूको कुरा गर्नुपर्दाखेरि उहाँहरूले यो आफ्नो यौन चाहना, यौन जुकाब, लैङ्गिक पहिचानको प्रश्न खोज्दा खोज्दै नै त्यो एउटा यौनिकता तपाईँको उजागर गर्ने समय त्यतिकै बितेत गरेको हुन्छ कि
0: लामो समय आफूलाई खोज्दा खोज्दै हराइरहेको
1: बितेको हुन्छ। सो मैले अघि नै भनिसकेँ, मैले मेरो सेक्सुअल लाइफलाई इन्जोय गर्नको लागि तपाईँहरू सामान्य हिसाबमा 16 वर्ष 17 वर्ष 18 वर्ष उमेर पुगेपछि त्योभन्दा अगाडि पनि हुनसक्छ, पछाडि पनि हुन्छ। अब हामीले लिगल वाइज कुरा गर्नुपर्छ, 18 वर्ष पछिको कुरा गर्छु। तपाईँहरू 18 वर्ष पुगेपछि तपाईँहरूको आफ्नो प्लेजरको लागि तपाईँहरूलाई समाजले पनि खोजिदिन्छ, परिवारले पनि
0: खोजिदिन्छ,
1: आफै खोल्न पनि सक्नुहुन्छ, सजिलै प्राप्त गर्न सक्नुहुन्छ होइन। तपाईँलाई कुनै एउटा व्यक्ति मन पर्यो, महिला होइन, तपाईँ सजिलै सँग कुनै एउटा व्यक्तिसँग तपाईँले आफ्नो यौन चाहना पूरा गर्न सक्नुहुन्छ। तर त्यही ठाउँमा मैले आफूले आफूलाई बोध्नको लागि त 24 वर्ष लाग्यो नि सर, 24 वर्ष लाग्यो, र त्यो आत्मबल निकालेर म खुल्नको लागि अझ टाइम लाग्यो। सो मैले त आफ्नो यौनिकता त 30 वर्षपछि मात्र इन्जोय गर्दाखेरि त मेरो त 30 वर्ष जीवनको क्वालिटी लाइफ जिने समय त मेरो व्यतीत बित्यो नि त। त्यो गर्दा मेरो लाइफलाई मैले आफ्नो क्वालिटी लाइफ बिताउन सकिनँ नि त। सो त्यही पनि खैर होइन, 30 वर्षपछि मैले आफ्नो यौन चाहनाहरू, यौन आवश्यकताहरू पूरा गर्नको लागि अझै कठिन छ होइन, किनकि म जस्तो व्यक्तिलाई माया गर्ने पुरुषहरू कमै मात्रामा सोसाइटीमा पाउँछ। पाइहालेको खण्डमा पनि तपाईँको विभिन्न कारणले गर्दाखेरि सम्बन्धहरू स्थायी हुन सक्दैन होइन, त्यहाँनिर फेरि आफै किसिमको डोमिनेसनहरू छँदैछ होइन। त्यसले गर्दाखेरि ट्रान्स व्यक्तिहरूले, अनि तपाईँहरूले देख्नुहुन्छ ट्रान्स व्यक्तिहरू कति उर्सिङ्गल भएको, यिनीहरू यौन पेसामा मात्रै लागेको, यिनीहरूको पार्टनर धेरै हुन्छ भन्दाखेरि के भन्दा के त्यो के कारणले हुन्छ भन्दा सर, मैले चाहेको पुरुष त तपाईँ जस्तो, मैले चाहेको पार्टनर तपाईँ जस्तो पुरुष हुन्थ्यो होइन, तर तपाईँबाट मैले त्यो माया पाउँदिन होइन। सेक्सुअल इन्टरकोर्स पाउँछ, तर माया सेक्सुअल इन्टरकोर्स सँगसँगै माया
0: सेक्सुअल इन्टरकोर्स मात्रै सबै चिज होइन
1: सर,
0: यो पनि हामीले दर्शक श्रोताहरूलाई भन्नुपर्छ, यो एउटा त सानो कम्पनी हो, माया भन्ने चिज धेरै ठुलो हो,
1: माया सम्बन्ध त्यो नपाउँदाखेरि तपाईँबाट पाउला कि अर्कोबाट पाउला कि भन्दाखेरि त्यो 1-2 1-2 1-2 गर्दा चाहिँ बृहत हुन जान्छ, म्याक्सिमम हुन जान्छ, त्यहाँबाट आफ्नै किसिम अरू जोखिम छँदैछ सर,
0: छँदैछ। अनि उसले योबाट पनि पाउँदैन, उबाट पनि पाउँदैन, उबाट पनि पाउँदैन, लाइफ इज टु फ्रस्ट्रेटिङ होइन, त्यो पनि एउटा ठुलो श्रृङ्खला छ।
1: अनि
0: हामीले हेर्दाखेरि, समाजले हेर्दाखेरि चाहिँ उनीहरू भई बहुत उत्सृङ्खल भएको अथवा चाहिँ मल्टिपल पार्टनरहरू बनाएको जस्तो सोचिन्छ, तर उनीहरूको आफ्नो चाहिँ बाध्यता
1: हामीले सम्बन्ध विस्तार गर्न खोज्दाखेरि, सम्बन्ध बनाउन खोज्दाखेरि होइन, रिलेसनसिप गर्न खोज्दाखेरि त्यो नपाउँदाखेरि हाम्रो मल्टिपल पार्टनर भएर आफ्नै जोखिममा छ होइन। अनि अब प्लेजरको कुरा गर्दाखेरि कतिपय अवस्थामा हामी आफ्नो सेल्फ प्लेजर भन्दा पनि पार्टनरको सेल्फ प्लेजरलाई बढी महत्त्व दिन्छौँ, ताकि उसले छोडेर नजाओस् मलाई, किनकि बल्ल बल्ल दुःख गरेर एउटा पार्टनर पाएको छ, यसले पनि मलाई छोडेर गयो भने मेरो सेक्सुअल लाइफ, अर्को पर्सनल लाइफ ड्यामेज हुन्छ भन्ने डरले पनि धेरै समूहको साथीहरूको सेक्सुअल लाइफ प्लेजरमय छैन होइन। र जोसति त्यो पेसामा लागेर आफ्नो जीवन यापन गरिराख्नु भएको छ, उहाँहरूको पनि प्लेजर लाइफ छैन हजुर। सो अब हामीले बुझ्न जरुरी छ, किनकि यो किन भयो भन्दाखेरि हाम्रो सम्बन्धलाई स्थायित्व दिने कुनै कानुनी आधारहरू पनि अझैसम्म पूर्ण रूपमा बन्न सकेको अथवा कार्यान्वयन हुन नसक्दाखेरि, सोसाइटीले एक्सेप्ट नगर्दाखेरि चाहिँ हाम्रो लाइफ चाहिँ अझै प्लेजरमय हुन सकेको छैन। यसले गर्दाखेरि एउटा पैसाको लडाइले गर्दाखेरि मानसिक तनाव एउटा ठाउँमा छ, त्यो चाहिँ बाहिरी रूपबाट दिने भयो सर, आफैभित्रको त्यो माया खोज्दाखेरि, सम्बन्ध खोज्दाखेरि त्यो नपाउँदाखेरि चाहिँ आफैभित्रको आन्तरिक तन्त्रले गर्दाखेरि चाहिँ हाम्रो जिन्दगी चाहिँ म्याक्सिमम, म फेरि सबैको भन्न सक्दिनँ, म्याक्सिमम प्राय जसोको जिन्दगी चाहिँ यो मेन्टल हेल्थको प्रब्लमबाट चाहिँ गुजिरहेको छ।
0: अनि त्यसो भएपछि आनन्द प्राप्ति अथवा प्लिजर भनौँ न, एउटा आनन्दको अनुभूति होइन मा चाहिँ एकदमै रास छ हैन हामीले बाहिरबाट देख्दाखेरि जे देखिरा छौ तर अहिले सेचनजी सिमरन हैन सिमरन सेचनजी हामीसँग कुराकानी गर्दा गर्दा पनि उहाँ चाहिँ उहाँ आँखा रसिलो बनाइराख्नु भएको छ भावना चाहिँ कसरी अभिव्यक्त गरिराख्नु भएको छ भने वास्तवमा हाम्रो समाजले यो कुराहरूलाई बुझिदिनु जरुरी छ हैन उहाँहरू पनि एउटा चाहिँ माया भएको व्यक्ति हो र उहाँहरू आफैले रर गरेको
1: छ
0: प्रकृतिले नै त्यस्तो गरिदियो अहिले चाहिँ सिमरनजीले भन्नुभयो नि उहाँ चाहिँ बालक भएर जन्मिनु भएको थियो तर जब किशोर अवस्थामा जब यौन तथा प्रजनन अङ्गहरूको विकास हुँदै जाँदाखेरि उहाँको भावना चाहिँ म त केटी हो नि केटा होइन नि भन्ने जुन भावना भयो त्यो त उहाँले आफैले रहर गरेको होइन नि यो त भित्रदेखि आएको हो नि त्यसैले यसरी बायोलोजिकली अथवा चाहिँ प्रकृतिले जसरी उहाँहरूलाई एउटा चाहिँ पहिचानमा उभ्याइदिएको छ त्यो प्रकृतिले उभ्याइदिएको पहिचानलाई त हामीले रेस्पेक्ट गरौँ न आधार गरौँ न होइन अनि मात्रै उहाँहरू पनि एउटा चाहिँ एउटा हामी जस्तै चाहिँ एउटा मानव भएर मानव जाति भएर जे ढङ्गले हामीले चाहिँ सबै खालको स्रोतहरूको उपभोग गर्न पाएका छौँ त्यस्तै स्रोतहरूको उपभोग गर्ने अधिकार उहाँहरूको पनि हो र उहाँहरूले पनि आफ्नो चाहिँ लाइफलाई एउटा प्लिजरेबल बनाउन सक्नुहुन्छ त्यसैले अब सम्भवतः हामीसँग समय एकदमै सकियो जस्तो लाग्छ हामीले थोरै गफ गरे जस्तो लागेको छ होइन कुनै अर्को दिन पनि सिमरनजी हामी भेटेर कुराकानीहरू गरौँला धेरै इस्युजहरू छन् धेरै समस्याहरू छन् र यो हाम्रो श्रोताहरू दर्शक साथीहरूले पनि यो कुराहरूको बारेमा जानकारी लिनुपर्ने होइन यो बारेमा छलफल गर्नुपर्ने र उहाँहरूको म स्ट्रेट भएर अथवा चाहिँ म एउटा चाहिँ हेट्रोसेक्सुअल भएर विपरीत लिङ्गी भएर मैले जे अनुभूत गर्न सक्छु म तपाईँलाई बताइरहेको छु होइन तर योभन्दा धेरै चिज तपाईँलाई अनुभूति गरिराख्नु भएको छ र मेरो सबै श्रोता दर्शक साथीहरूलाई के हो भने हामीभन्दा फरक खालको चाहिँ पहिचान भएका हामीभन्दा फरक खालको सोच भएका व्यक्तिहरू पनि हाम्रो समाजमा हुनुहुन्छ उहाँहरूको बारेमा पनि बुझौँ र उहाँहरूलाई हामीले चाहिँ सहयोग गरौँ स्वाभाविक रूपमा उहाँहरूले पनि हामीलाई सहयोग गर्नुहुन्छ त्यसैले हामी एउटा चाहिँ एकदमै विविधता भएको देशमा विविधता भएको सोसाइटीभित्र समाजभित्र छौँ र हामीले एकले अर्कालाई आधार गर्ने सम्मान गर्ने सहयोग गर्ने भयो भने मात्रै हामीले यो पृथ्वीनारायण शाहले भनेको होइन यो के भन्छ चार जात छत्तीस वर्णको एउटा फुलबारी हो भनेर भन्छ नि त्यसैले यो फुलबारी राम्रो बनाउन सक्छौँ ब्युटिफुल बनाउन सक्छौँ अब यही भनाइका साथ आज हामी चाहिँ आजको श्रृङ्खलाबाट बिदा हौ र हामी श्रोता दर्शक साथीहरूलाई तपाईँहरूको सुझाव सल्लाह तपाईँहरूले चाहिँ हामीलाई बहुत माया गर्नुभएको छ र तर सुझाव पनि दिनुहोला सल्लाह पनि दिनुहोला र आउँदो श्रृङ्खलाहरूमा के विषयमा छलफल गर्ने होला त्यो पनि हामीलाई भन्नुहोला हामी त्यही अनुसारको चाहिँ छलफल गर्छौँ र सकेसम्म हामी वैज्ञानिक कुराहरू तपाईँहरूलाई चाहिँ पस्किन्छौँ यति भन्दै आजको श्रृङ्खलाबाट सिमरनजी र म संयुक्त रूपमा बिदा चाहन्छौ नमस्कार
2: मनमा सधैं हल्ली चल्ली हुन्छ अनेक खुन्दुली फ्रेन्डशिप र रिलेशनशिप
0: खुन्दुली.com म डाक्टर खेम कार्कीको साथ
2: जेनरेसन ग्याप भाइ नपाइ हुन्छ ब्रेक हो नो टेन्सन करियरको कन्फ्युजन एजुकेसनको
0: खुन्दुली.com म डाक्टर खेम कार्कीको साथ हरेक दिन बेलुकी 9 बजे
3: सौजी क्युआर भयो है
4: भगवान् मेसेज आएको छैन
5: घरी एसएमएस आएन

0: फोन पोइन्टसँग सधैँ रिवार्डेड।
1: हो, घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
2: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
3: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तुनीदेखि भनिन्छु नि हजुरलाई।
1: ल, बाह्र हात नागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन, अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
1: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।

0: दिलोत्तमाको मणिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब, सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने, एफडीएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था, दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था, होल बडी चेकअप, थाइराइड, किडनी, कोलेजो, बात, डेंगू, युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने, घरमै गए निशुल्क रगत संकलनको व्यवस्था, गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब, तिलोत्तमा 5 मणिग्राम चौकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्ग नै सटेको। थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018।
1: अब नसा तथा मनोरोगको सफल उपचार लालीगुराँस फार्मेसीमा।
2: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साझा उपचार र परामर्श गरिन्छ।
3: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुकढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोकिए जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागिमा उदास भइरहने, जिउमा फूर्ति नहुने, बढी रिसाउने, झिजो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागू पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्यानमै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एक मात्र नसा तथा मनोरोग क्लिनिक लालीगुराँस फार्मेसी।

0: हेलो
1: हेलो
0: म हजुरको बैंकबाट बोलेको तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
1: हुन्छ हुन्छ पठाउनुहोस् है ए ए नानी छोरी
2: हजुर
1: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी
2: लो दिन त हेलो भन्नुहोस् त
0: हेलो हजुर
2: हजुर
0: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
2: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने
1: ए नानी के भनेर छ के हो के भयो
2: हेर्नुहोस् बा ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन् अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
1: ल ल ल किन दिन्छ
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ
4: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं
3: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ
4: अनलाइन ठगी बारे सचेत बनाऊ यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ
3: नेपाल सरकार विज्ञापन बोर्ड
5: मन्जु तिमी त विदेश जान लाग्यौ रे
6: हो दिदी त्यतिका दुःख गरेर शुरू गरेको पसल पनि चलेन अहिले त घर चलाउन साह्रै गाह्रो भयो विदेश गएपछि त यसो दुई चार पैसा कमाई हुन्छ कि भनेर नि दिदी
5: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई तिमी पनि विचार गर है विचार गर जाने नै भए बुझेर मात्र जाऊ
6: खै के गर्ने गर्ने दिदी
7: रोजगारीको लागि उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ
8: नेपाल सरकार विज्ञापन बोर्ड
9: यसो बिहे पार्टीमा हेर्यो सबैका बुढी झपक्क गहनामा सजिएर आउने मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको कहाँ बनाइदिने होला
10: तपाईँ बनाइदिन्छु त भन्नुहोस् बनाउने ठाउँमा त म लैहाल्छु नि गहनामा खास सधैँको विश्वास
9: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह
11: तिलोत्तमा 5 मडगिराम रूपन्देही
10: हजुर हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडिमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ ए सुन्नुहोस् त पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है
12: सम्पर्क नम्बर 071560090 मोबाइल नम्बर 9842128 र 9847024870
13: किन झोक्राउनु भयो काका
14: के भन्नु नि नानी त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो
13: मैले त भनेकै हो नि काका तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त जस्ताको त्यस्तै छ बरु अझै पनि केही बिग्रेको छैन जानुस् बुद्ध फाइबरमा
14: ए बुद्ध फाइबर कामछोली पनि त्यही भन्थ्यो
15: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानी दिने न फुट्ने रङ गर्न नपर्ने फाइबरका ढोका पल्ला फाइबर जस्ता पाता पार्किङ सेड पाता डस्टबिन डेस्क बेन्च चिपलेटी प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग सोरुम तिलोत्तमा 3 सीताराज मिल मोबाइल 9857271757 र 9842976228
16: सीसीटी कलेजको नयाँ भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना विगत 26 वर्षदेखि आईटी र व्यवस्थापन शिक्षामा अब्बल साबित हुँदै आएको यस क्षेत्रको पहिलो आईटी कलेजमा बीसीए बीसीएस आईटी बीबीएमा सीमित सिटहरूको लागि नयाँ भर्ना खुल्यो हाम्रा कार्यक्रमहरू बीबीए बीसीए बीसीएस आईटी बी फार्मेसी बीएससी एमएलटी बीएससी नर्सिङ बीपीएस

0: रोहितज्ञा, एकपटक यिनलाई मणिग्रामको क्रिम्सन अस्पतालमा लैजान पर्यो। 24 घण्टा इमर्जेन्सी आईसीयू प्रसूति ईसीजी एक्सरे सिटी स्क्यान फार्मेसी र एम्बुलेन्स सेवा सहित सम्पूर्ण खालका शारीरिक मानसिक रोगहरूको गुणस्तरीय र सफल उपचार परामर्श र औषधिका लागि क्रिम्सन अस्पताल।
1: होइन रे पुर्खेबा, फेरि दौडिँदै कता हो?
2: ए, क्रिम यनमा गएको सब ठिक ठाक। अब त पुर्खेबा पनि हिन्छ मर्निङ वाक।
0: सम्पर्क क्रिम्सन अस्पताल, तिलोत्तमा छ मणिग्राम रूपन्देही। फोन 071-562-744, 562-745।

0: हाय दैव फेरि मदुर खाएर आएछन् सबै पैसा जति रक्सीमै सके अब त घरमा चामल किन्ने पैसा पनि छैन ए कोही छ आउनुहोस् न बचाइदिनुहोस्
1: आमा बाबालाई उठाउनुहोस् उहाँलाई सास फेर्न पनि गाह्रो भइरहेको छ
2: धेरै नै ढिला हुन्थ्यो सायद अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो तर समयमै ल्याउनु भयो उपचार हुन्छ र ठिक पनि हुन्छ नातिनुहोला हेर्नुहोस् त दाई एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य परिवारको खुसी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि अब पनि तपाईँ नबदलिने हो भने परिवारले झन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई
0: आज हामीले एउटा ठूलो पाठ सिक्यौं मदिराले सुख होइन दुःख मात्रै ल्याउँछ
1: परिवारको मुस्कान बचाऊ मदिराबाट टाढा रहौ
3: मदिरा त्यागौ परिवार बचाऊ स्वस्थ समाज निर्माणमा सबै मिलेर अघि बढौ
4: मदिरा सेवनले आफू मात्र नभएर परिवार र समाजलाई पुर्याउने हानिको बारेमा हामी सबै सचेत हौ जनचेतनाका लागि शिविर नेपाल र रेडियो लुम्बिनी तथा तिरोत्तमा टेलिभिजनको जनहितमा जारी सन्देश आज पनि ऋषि दाईले रिता भाउजूलाई रोक्सी खाएर
5: पिटेछन्
2: होइन के भयो बाबु ल ल नात्यो बाबु हामी आइपुग्यौ त केही समय सुधार केन्द्रमा राखौ न त्यसका लागि म आफै पहल गर्छु
4: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि शिविर नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश
6: उत्सवको पर्व
7: एसआर किप्सन क्यानन ब्रान्डको 5 नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर
6: इसी ग्रुप कम्प्युटर सर्भिस सेन्टर
7: कृषि विकास ब्याङ्कको गल्ली मिलन चौकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा
6: फोन नम्बर 071-542-6999
8: खुसीको खबर
9: होइन के खुसीको खबर हो दाजु
8: अरे भाइ लुम्बिनी नेत्रालय भैरवाको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि
9: हो र
8: हो त वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक लोभिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र शनिबार लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल फोन नम्बर 071-533-823
10: सचेत बन्दै ग्यासको प्रयोग गरौं दुर्घटनाबाट बचौं ग्यासको चुलो बालेर भान्सा छाडी टाढा नजाऊ प्रयोग गरिसकेपछि ग्यासको चुलो र रेगुलेटर बन्द गरौं यथासम्भव ग्यास सिलिन्डरलाई भान्सा कोठा भन्दा बाहिर राखौं ग्यास सिलिन्डर रेगुलेटर र पाइप समय समयमा जाँच गरौं कुनै खराबी वा टुटफुट भए तुरुन्तै फेरौं ग्यास सिलिन्डर लिँदा सिल भए नभएको तथा सिलिन्डरको समयावधि अनिवार्य रूपमा हेर्ने गरौं तौल कम भएको धेरै गन्हाउने लिक भएको वा शंकास्पद सिलिन्डर घरमा नल्याउ ग्यास गन्हाएको बेला बिजुलीको स्विच सलाई लाइटरको प्रयोग नगरौं लुम्बिनी प्रदेश सरकार गृह मन्त्रालय राप्ती उपत्यका देउखुरी नेपाल
11: हो घर पनि कति राम्रो बनेछ छिटिक्कै भएछ
12: अब काठको रेलिङहरू राख्नु पर्ने छ कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर
13: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा मैले अस्तुनीदेखि भनिन्छु नि हजुरलाई
11: ल बाह्र हात नागेर भित्तामा रोकिने भन्थे त्यस्तै चाल नगर्नु न
14: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो वेलकम टू ग्लोबल इन्टेरियर जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ
15: हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ। सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सिएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा।
14: ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
11: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि।
14: हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर, अफिस, होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।

0: जिलोतमाको मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब, सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने। एफडीएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोगसहित परीक्षणको व्यवस्था। दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था। होल बडी चेकअप, थाइराइड, किडनी, कोलेजो, बाथ, डेंगू, युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने। घरमै गई निशुल्क रगत संकलनको व्यवस्था। गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब, तिलोत्तमा 5 मलिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको। थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018।
1: सधै हतारै हतार। ए बुढा, आज छुट्टी छ, एउटा राम्रो साडी मलाई पनि चाहिएको छ, छोरालाई स्कुलको ड्रेस, होरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला, आज बुटोल जाऊ न।
2: ए किन नि बुटोल, यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि।
1: हो, हामी कहाँ स्वदेशी तथा विदेशी साडी, फेन्सी सामान, स्कूल ब्याग, कपास र फाइबरका सिरक, डोसना, सिरानीका साथै म्याट्रेस, पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
2: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
1: प्रोप्राइटर प्रताप भण्डारी। मोबाइल 98-570-42-471, फोन 071-562-269। जय दुर्गा युनिफर्म कर्नर, तिलोत्तमा नगरपालिका 5 मणिग्राम रूपन्देही।

0: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा।
1: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साँझ उपचार र परामर्श गरिन्छ।
2: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुकढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोकिए जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागेमा उदास भइरहने, जिउमा फुर्ती नहुने, बढी रिसाउने, झिजो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कम हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागु पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्याङ नै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एक मात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
0: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेशनल प्याथ ल्याबको ठिक पछाडि। मोबाइल 9806317111 र 9806621354।
3: ए दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
4: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
5: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
4: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
6: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
7: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
8: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्छौ हँ? 3 दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
9: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
10: के को छलफल हो दाई भाउजू, दुवैजना थकित पनि देखिनुहुन्छ।
9: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कुल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
10: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
8: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
11: एक अर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
0: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस क्षेत्रकै गरिमामय शैक्षिक प्रतिष्ठान न्यू लाइट कलेजमा 4 वर्षे बीबीएस र बीएड मा भर्ना खुल्यो।
12: दक्ष अनुभवी योग्य प्राध्यापकबाट अध्यापन हुने शान्त रमणीय वातावरणमा यातायात पुस्तकालयको समुचित व्यवस्था सहित न्यू लाइट कलेज सिलोतमा 1 शङ्कर नगरमा बीबीएस र बीएड को प्रथम वर्षमा भर्ना खुल्यो।
0: सर्वोत्कृष्ट विद्यार्थीलाई 100% छुट तथा छात्रालाई भर्नामा 50% छुट।
12: सिट सीमित छ, छिटो सम्पर्क गर्नुहोला।
0: सम्पर्क न्यू लाइट कलेज तिलोत्तमा 1 शङ्कर नगर रूपन्देही। फोन 071414268, मोबाइल 9857034520।
13: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी।
14: हाम्रा सेवाहरू
13: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
14: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
13: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि हितो मूल्याङ्कन गर्ने,
14: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने।
13: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी, रेडियो लुम्बिनीको भवन मणिग्राम रूपन्देही,
15: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि।
16: सम्पर्क 9857024344, 9857035227 र 9857073220।
17: बुटोल भैर हवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्रणाली।
8: हाम्रा सेवाहरू
17: जनरल फिजिसियन,
8: स्त्री तथा प्रसुति,
17: बाल रोग,
8: छाला तथा यौन रोग,
17: हार जोड्ने नसा तथा बात रोग,
8: टाउको तथा मनोरोग,
17: नाक कान घाँटी,
8: जनरल सर्जरी,
17: भिडियो एक्सरे,
8: डिजिटल एक्सरे,
17: ईसीजी,
8: डेन्टल तथा प्याथोलोजी,
17: फिजियोथेरापी
8: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्।
18: किशोर किशोरी, युवाहरू र 15 देखि 49 वर्ष समूहको महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन लामो समयको साधनमा कपरटी र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ।
19: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
20: रीता पोलिक्लिनिक प्राली तिलोत्तमा 5 मडिग्राम रूपन्देही
21: रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि। फोन नम्बर 071-562-832 मोबाइल
22: 98-570-21-835।
23: स्नातक तह भर्ना सम्बन्धी राममणी बहुमुखी क्याम्पसको सूचना। रूपन्देहीको मणिग्राम स्थित राममणी बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि अंग्रेजी र नेपाली माध्यममा भर्ना खुल्यो। कार्यक्रमहरू बीबीएस, बीएड र बीए। भर्ना कार्यक्रम चलिरहेको छ। कक्षा सञ्चालन साउन अन्तिम सातादेखि। जेहेन्दार विद्यार्थीलाई नतिजाको आधारमा छात्रवृत्ति र आर्थिक अवस्था कमजोर भएकालाई छात्रवृत्तिमा थप सहुलियत दिएर पढ्न पाउने व्यवस्था गर्दै अभिभावकीय भूमिका निर्वाह गरेको क्याम्पस। सम्पर्क राममणी बहुमुखी क्याम्पस तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन 071-560-226। बीबीएस भर्नाको लागि 98-570-42-624। बीए र बीएड को लागि 98-471-29-657।
24: स्वास्थ्यमा बटवल।
25: बाल बालिकादेखि वृद्ध सम्मका स्वास्थ्यका कुरा।
24: असल अभ्यासदेखि निकेका कुरा।
25: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाब।
24: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 मेगाहर्जबाट
26: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
24: कार्यक्रम स्वास्थ्यमा बुटवल।

नमस्कार, रेडियो लुम्बिनीबाट बिहान 5:40 को हाल खबरमा बिन्दु भट्टराईको स्वागत छ। यो हाल खबर एफएम 96.8 मेगाहर्ज, अनलाइनमा www.radiolumbini.org, विभिन्न मोबाइल एप्लिकेशन र रेडियो लुम्बिनीको फेसबुक पेजबाट पनि सुन्न सकिन्छ। हाल खबरको शुरूमा मुख्य खबर शीर्षक। सुनसरी घटनाका विषयमा भ्रामक सूचनाबाट प्रभावित नहुन सरकारको अपील। घटनाक्रमका बारेमा छलफल गर्न सभापति लामिछानेद्वारा सर्वदलीय बैठक आह्वान। डाक्टरहरूको आन्दोलनले देशभरको स्वास्थ्य सेवा प्रभावित। नारायणी अस्पतालका 68 चिकित्सकद्वारा सामूहिक राजीनामा। सेवामा अवरोध नगर्न मन्त्रालयको आग्रह। पाल्पा सिद्ध बाबा सुरुङ मार्गको 70% काम सकियो। कार्तिकसम्म सञ्चालनमा ल्याउने तयारी। असारमा खपत भएको बिजुली महसुलमा भ्याट नलाग्ने। तिरिसकेको भ्याट रकम भदौमा समायोजन हुने। सुनौली गोरखपुर द्रुत मार्ग निर्माण अन्तिम चरणमा। भैरहवा दिल्ली यात्रा समय छोटिँदै स्वकीय सचिव र सल्लाहकारले मन्त्रालय भरिएको कुलमान घिसिङको आरोप। सांसदलाई स्वकीय सचिव सुविधा दिने व्यवस्थाप्रति असन्तुष्टि। देउवा समूहले राष्ट्रिय भेलाका लागि केन्द्रीय प्रतिनिधि खटाउँदै कंग्रेस वरिष्ठ नेता गोपाल मान श्रेष्ठको निधन। एकै वर्षमा कम्बोडियाबाट 400 नेपालीको उद्धार। एनबीएसको प्रश्नपत्र आउट प्रकरणमा थप 2 जना पक्राउ। र विश्वकप क्रिकेट लीग 2 मा नेपालको लगातार तेस्रो हार। नामिबियासँग 3 रनले पराजित।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: अब खबर विस्तारमा सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सभापति रवि लामिछानेले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ। राष्ट्रपा महामन्त्री विपिन कुमार आचार्यका अनुसार आज बिहान 8 बजे सिंहदरबारमा बस्ने गरी बैठक बोलाइएको हो र बैठक लेखा समितिको सभाहालमा हुने महामन्त्री आचार्यले बताउनु भएको छ। सुनसरी घटनापछि विकसित घटनाका क्रमका बारेमा छलफल गर्न सभापति लामिछानेले सर्वदलीय बैठक बोलाउनु भएको हो। लामिछानेले सबै दलका नेताहरूलाई आफै फोन गरेर निमन्त्रणा गरिएको महामन्त्री आचार्यले बताउनुभयो। बैठकमा मधेस केन्द्रित दलका नेताहरूलाई पनि बोलाइएको छ। यसैबीच सरकारले सुनसरीको देवानन्दगंज गाउँपालिका 2 कसना गाछीमा भएको घटनापछि सामाजिक सद्भाव र शान्ति कायम राख्न आग्रह गर्दै भ्रामक सूचना तथा उत्तेजनात्मक गतिविधिबाट प्रभावित नहुन अपील गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले हिजो प्रेस विज्ञप्ति जारी गर्दै घटनाप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो। सरकारले घटनामा घाइते भएकाहरूको निशुल्क उपचारको व्यवस्था स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मार्फत मिलाइएको जनाएको छ। त्यस्तै घटनाको सत्य तथ्य छानबिन गरी भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक उपाय सहित 7 दिनभित्र प्रतिवेदन पेश गर्ने जिम्मेवारी सहित गृह मन्त्रालयले छानबिन समिति गठन गरिसकेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ। विज्ञप्ति अनुसार घटनाका पीड़ित पक्षलाई उचित क्षतिपूर्ति उपलब्ध गराइने तथा दोषीमाथि कड़ा कानूनी कार्यवाही गरिने सरकारको प्रतिबद्धता छ।